भागवा सामञ्जस्य होति। यदि शास्त्रहरूको प्रवचन गर्ने मानिस प्रमादवश तदनुरूप आचरण गर्दैन भने ऊ अरूका गाई गनेर रमाउने गोठालो जस्तै हुन्छ, ऊ श्रमण बन्न लायक हुँदैन। श्रमण भनेको बुद्धको अनुयायी ब्रह्मचारी बुद्ध भिक्षु। त्यो श्रमण बन्नका निमित्त व्यक्तिले जे बोल्दछ तदनुरूप तदनुसार कर्मयोगमा सहभागी बन्नु पर्दछ। यदि उसले सत्कर्म गर्नुपर्छ पुण्य कर्म गर्नुपर्छ भनेर बारम्बार बोल्दछ बारम्बार भन्दछ भने त्यसै अनुसार उसले बारम्बार आफ्नो व्यवहार पनि प्रकट गर्नुपर्ने हुन्छ। मानिसहरूका कथनी र करणीमा भिन्नता देखिन्छ। एक थोक बोल्छ मान्छे र अर्को थोक गर्दछ, जे भन्दछ त्यो गर्दैन। बोल्ने कुरा र गर्ने कुरामा विषमता आजको मानिसको पहिचान जस्तै बनेको छ। विशिष्ट खालका साधकहरू, चिन्तकहरू, प्रवक्ताहरू जो अत्यन्त सुमधुर तरिकाले प्रवचन गर्दछन्, मिठो बोल्दछन्, तर तिनका व्यवहार भने त्यत्तिकै कर्कश, त्यत्तिकै तिक्त हामीले देख्ने गरेका छौँ। त्यसो भएका हुनाले भगवान् गौतम बुद्धले सतर्क गराउनु भएको छ, हामीले जति मिठो बोल्दछौँ त्यति नै मिठो काम गर्न सक्नुपर्दछ। शास्त्रहरूमा जे जस्ता कुराहरू उल्लेख गरिएका छन् तिनै विषयहरूमाथि प्रवचन गर्ने मानिसले घमण्डले फुलेर, प्रमादले फुलेर, शास्त्रका वचनहरूले भने अनुरूप आचरण गर्दैन भने, व्यवहार गर्दैन भने, त्यो चाहिँ अरूको गाई गनेर रमाउने गोठालो जस्तै हुन्छ भन्नुभएको छ उहाँले। एउटा गोठालो आफूसँग गाई केही पनि छैन, अर्काको गाई हेर्छ, रमाउँछ, गाई गन्छ, रमाउँछ, धेरै गाईहरू छन् भन्ने कुराको अनुभूति गर्छ। आफूसँग गाई भए पो राम्रो, आफूले गाई हेर्ने, गाईको स्याहार सुसार गर्ने गोठालो बल्ल सुन्दर हुन्छ। अर्काको गाई हेऱ्यो, अर्काको गाई गन्यो, टाढा चलिरहेका गाईहरूलाई गनेर त्यो गोठालोले आफ्नो धर्मनिर्वाह गर्न सक्दैन। त्यसैले ऊ श्रमण पनि बन्न सक्दैन, योगी बन्न सक्दैन, भिक्षु बन्न सक्दैन। त्यसैले शास्त्रका विषयहरूमाथि जति सुमधुर तरिकाले, जति मिठो तरिकाले एउटा प्रवक्ताले प्रवचन गर्दछ, त्यसरी नै शास्त्रहरूका वचन अनुसार आचरण गर्न सक्नुपर्दछ। अपम हि चे सहितम भाषमानो धम्मस्य होति अनुधम्मचारी, रागम च दोषम च पहाय मोहम सम्मप जानो सुविमुक्त चित्तो। यदि शास्त्रहरूको सामान्य प्रवचन गर्ने मानिस तदनुरूप धार्मिक आचरण गर्दछ भने राग द्वेष र मोहको परित्याग गर्न सक्दछ, सम्यक प्रज्ञायुक्त भई चिन्ताविहीन चित्तयुक्त हुन्छ। ऊ यो संसार परलोकमा पनि आसक्ति रहित हुन्छ, ऊ श्रमण बन्न लायक हुन्छ। अर्को महत्त्वपूर्ण कुरा व्यक्त गर्नुभएको छ भगवान् गौतम बुद्धले। उहाँ भन्नुहुन्छ हामीले पुस्तकहरूको अध्ययन गर्नुपर्दछ, शास्त्रहरूको चिन्तन गर्नुपर्दछ, शास्त्रका वचनहरूका सन्देशहरूलाई सर्वत्र प्रचार प्रसारमा पनि ल्याउन सक्नुपर्दछ। शास्त्रका वचनहरू त शास्त्रहरूमा नै केन्द्रित हुन्छन्, तिनलाई अभिव्यक्त गर्ने काम, तिनलाई प्रकाशित गर्ने काम एउटा सचेत जागृत प्रवक्ताको हो। त्यसरी शास्त्रहरूका सामान्य कुराहरूलाई पनि, सामान्य विषयहरूमा पनि प्रवचन गर्ने मानिस यदि त्यसै अनुसार शास्त्रहरूले भने अनुसार आफूले बोले अनुसार धार्मिक आचरण पनि निर्वाह गर्दछ, रागबाट, द्वेषबाट र मोहबाट मुक्त हुन सक्दछ, तिनलाई परित्याग गर्न सक्दछ भनेदेखि त्यो व्यक्ति सम्यक प्रज्ञायुक्त हुन्छ। सम्यक प्रज्ञायुक्त भएर ऊ चिन्ताविहीन बन्दछ, चिन्ताविहीन चित्तले युक्त हुन्छ। हाम्रो मन, हाम्रो चित्त विभिन्न पीर, विभिन्न चिन्ता र विभिन्न तनावहरूले ग्रस्त छ। चित्तमा जबसम्म यो दुःख, चिन्ता र तनाव रहिरहन्छ तबसम्म हामी आनन्दित हुन सक्दैनौँ। त्यसैले शास्त्रको सामान्य प्रवचन गर्ने मानिस तदनुरूप धार्मिक आचरण गर्दछ भने ऊ चिन्ताविहीन चित्तयुक्त हुन्छ, दुःख र तनाव रहित चित्तयुक्त हुन्छ। अर्थात् त्यस्तो किसिमको प्रवक्ता, त्यस्तो किसिमको प्रवचन गर्ने व्यक्तिको चित्त र मन दुवै चिन्ता रहित हुन्छन्, दुःख रहित हुन्छन्, शोक रहित हुन्छन्। त्यस्तो किसिमको व्यक्ति यो संसार र परलोकमा पनि आसक्ति रहित हुन्छ, ऊ श्रमण बन्न लायक हुन्छ। श्रमण बन्नका निमित्त आसक्ति रहित हुन सक्नुपर्दछ। आसक्ति भनेको आकर्षण, मोह कुनै निश्चित विषय वस्तुप्रतिको अति आकर्षण,
अति सम्मोहन यसैलाई आसक्ति भनेर भनिन्छ। त्यसो भएका हुनाले प्रिय सज्जन, भगवान गौतम बुद्ध के भन्नुहुन्छ त भन्दा, शास्त्रहरूमा रहेका विचारहरूमाथि सामान्य प्रवचन गर्ने मानिस पनि यदि त्यसै अनुसार धार्मिक आचरण गर्दै जान्छ भने, राग द्वेष र मोहको परित्याग गर्दै जान्छ भनेदेखि बिस्तारै ऊ चिन्ताविहीन चित्तयुक्त बन्दछ। ऊ यो संसार र परलोकमा पनि आसक्तिरहित हुन्छ। जहाँ जाओस् कुनै पनि आसक्तिले उसलाई बाँध्न सक्दैनन्, घेर्न सक्दैनन्। ऊ वास्तवमा पक्का श्रमण बन्न लायक बन्दछ। यस प्रकार भगवान गौतम बुद्धले पुण्यका निमित्त हामीलाई आग्रह गर्नुभएको छ, पुण्य गर्नुपर्दछ भन्नुभएको छ। पुण्यको कर्मले हामीभित्र पुण्यको विचार उदय हुन्छ, सकारात्मक ऊर्जा प्रवाहित हुन्छ हामीभित्र। पापको विचारले, पापको कर्मले हामीभित्र पापवृत्तिहरू अर्थात् नकारात्मक वृत्तिहरू विकसित भएर जान्छन्। रोम रोम नकारात्मक भावनाले ओतप्रोत हुन थाल्दछन् अनि हामी दुःखी हुन्छौँ, चिन्तित हुन्छौँ। त्यसो भएका हुनाले हामीले सर्वत्र पुण्यको कर्म गर्नुपर्दछ र सर्व जतिखेर पनि मैले पुण्य गरेको छु भन्ने गौरव बोध हामीले गर्ने अवसरबाट हामी मुक्त हुनु हुँदैन। त्यो अवसरलाई हामीले सदुपयोग गर्न सक्नुपर्दछ। त्यस्तै भगवान् गौतम बुद्धले अगाडि भन्नुभयो, शास्त्रहरूको प्रवचन गर्ने मानिसले शास्त्रहरूले भनेअनुसारकै काम गर्न सक्नुपर्दछ। त्यसो भयो भने बल्ल ऊ श्रवण बन्न लायक हुन्छ। गर्न सक्दैन भनेदेखि त्यो श्रवण बन्न लायक हुँदैन। शास्त्रहरूको सामान्य प्रवचन गर्ने व्यक्ति पनि तदनुसार धार्मिक आचरण गर्दै जान्छ भने, राग द्वेष र मोहको परित्याग गर्दै जान्छ भने सम्यक प्रज्ञायुक्त बन्दछ अर्थात् जागृत बन्दछ, सम्बोधि प्राप्त गर्दछ। त्यसपछि ऊ चिन्ताविहीन हुन्छ। त्यसपछि ऊ राग द्वेषविहीन चिन्ताविहीन चित्तले युक्त भइसकेपछि यो संसार र परलोकमा पनि आसक्ति रहित हुन्छ, पक्का श्रवण बन्न लायक बन्दछ। भगवान गौतम बुद्धका यी वचनहरूमाथि चिन्तन गर। हवस्त प्रिय सज्जन, आजका निमित्त कार्यक्रम जीवन गङ्गा यति नै। अर्को श्रृङ्खलासम्मका लागि लक्ष्मण भण्डारी बिदा भए। बिदा दिनुहोस्। नमस्ते।

0: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास। आजको कविता, आजको कविता,
1: आजको कविता,
2: आजको कविता।
3: नमस्कार, मेरो नाम प्रह्लाद पोखरेल। म खोटाङमा जन्मिएर तेह्रथुम र विराटनगर हुँदै काठमाडौँमा आएर बसिरहेको मान्छे हुँ र म छन्दमा कविता लेख्छु। कविताको शीर्षक असल मान्छे, यो शिखरिणी छन्दमा लेखिएको छ। मैले बिपी कोइरालाले भनेको सन्देशलाई आधार मानेर, उहाँको जीवनीलाई आधार मानेर असल मान्छे शीर्षकमा यो रचना गरेको हुँ। ठुलो मान्छे बन्ने रहर नरहोस् कति मनमा, सबै बन्दै जाउन् तर असल मान्छे भुवनमा। भनुस राम्रो छाप्रो गरिब जन बस्ने सुखसित, सधैँ भन्थ्यौ सच्चा सरल सपना हुन् सुरभित। झुटो बाणी बोली सरल जन पार्दा लुटुकुटु, महत्वाकांक्षाले मन र मुटु खाँदा कुटुकुटु। कतै मान्छे गर्छन् सहज नहुने मृत्यु वर्ण, कतै मान्छे हार्छन् अविजित बने जीवन रण। चुनौती जस्तै नै कठिनतमा आए पनि अघि, खुला छाती पारी कदम दृढ चालेर न डगी। उकालो यात्रामा अनवरत गन्तव्य नभुली, सधैँ हिँड्थ्यौ अग्लो प्रगति पथ ताकि हिमचुली। तिमी हिँड्ने बाटो विकटतम बेग्लै तर थियो, जता जान्थ्यौ बल्थ्यो जगमग प्रजातान्त्रिक दियो। बलेको त्यो ज्योति प्रखरतम पार नै छ अहिले, खनौ चौडा बाटो गतिमय हुने नत्र कहिले। शताब्दीमा तिम्रो स्मृतिसित बिताएर समय, सबै नेपालीको अविरल चिताएर विजय। जगाई आस्थामा अभिरुचि भगाई पर भय, शताब्दीका हाम्रा असलतम मान्छे जय जय। शताब्दीका हाम्रा असलतम मान्छे जय जय। हार्दिक धन्यवाद।
0: आजको कविता,
1: आजको कविता।

0: 99.4 Radio Thahasanta Studio Time.
1: It's 6 a.m.
2: हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन। समय गतिशील छ, जब समय बोल्न थाल्छ संसार सुन्न थाल्छ। थाहा संचार नेटवर्कमा यो हो नेपाल परिवेश, समयको आवाज।

0: शुभ प्रभात। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा सञ्जु ब्लोनसँगै रविन्द्र सुवेदीको नमस्कार। नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशन सहित रेडियो थाहा संचार हेटौडाबाट पनि सुन्न सकिन्छ।
1: आज मिति 2083 साल जेठ 28 गते बिहिबार, नेपाल सम्बत 1146, जुन 11 तारिक सन् 2026।
0: नेपाल परिवेश सुरु गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: प्रधानमन्त्रीको अभिव्यक्ति परराष्ट्र मन्त्रीले सच्याएपछि संसदमा जारी गतिरोध हट्यो, विपक्षी अझै असन्तुष्ट।
0: लुम्बिनी प्रदेशमा 3.5 वर्षमा 4 मुख्यमन्त्री सहित 50 जना मन्त्री बने। सुदूरपश्चिममा मन्त्रीपद सबै सांसदका लागि अवसर।
1: 5 वर्षदेखि सुदूरपश्चिममा 12 शीत भण्डार अलपत्र, भारतले स्वीकृत दिएसँगै रासायनिक मल 15 दिनभित्र नेपाल आइपुग्ने।
0: इरानद्वारा अमेरिकी सैन्य आक्रमणको कडा निन्दा, राष्ट्रिय सार्वभौमिकताको खुला उल्लङ्घन गरेको आरोप, यु प्रतिवेदनबारे चीनको चेतावनी।
1: र विश्वकप फुटबल आजदेखि 48 टोली सहभागी हुँदै कुल 1 अर्बको पुरस्कार, 80 अर्ब डलरको कारोबार हुने।

0: रोक रोक होइन ढुक्क हो, प्रभु महालक्ष्मीबाटै जीवन बिमा गर।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: समाचार अब विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल भारत सीमा सम्बन्धमा दिएको अभिव्यक्तिका सम्बन्धमा परराष्ट्र मन्त्री शिशिर खनालले प्रष्टीकरण दिएसँगै संघीय संसदको अवरोध हटेको छ। 18 जेठ यता प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठक अवरूद्ध हुँदा विनियोजन विधेयकमाथिको छलफल तथा संसदीय कार्यवाही अलपत्र भएको थियो। प्रतिनिधि सभामा बुधबार परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्री शाहको अभिव्यक्तिका सम्बन्धमा सरकारका तर्फबाट प्रष्टीकरण दिनुभएको हो। त्यसक्रममा खनालले भन्नुभयो, नेपाल र भारतबीच सदियौं पुरानो र खुला सीमाना रहेको छ। केही स्थानमा क्रस बोर्डर अकुपेसन तथा 10 गजा अतिक्रमणको समस्या छ। परराष्ट्र मन्त्री खनालले नेपाल भारत सीमा निर्धारण गर्दा नदी सिमाना क्षेत्रमा फिक्स्ड बााउन्ड्री प्रिन्सिपल अवलम्बन गरिएकाले क्रस बोर्डर अकुपेसन भई एक देशका नागरिकले अर्को देशको भूभागमा खेतीपाती गर्ने तथा बसोबास गर्ने अवस्था रहेको बताउनुभयो। प्रधानमन्त्री शाहले 17 जेठको प्रतिनिधि सभा बैठकमा भारतले नेपालको जग्गा मिचेको मात्र होइन, नेपालले पनि भारतको जग्गा मिचेको रहेछ भन्नुभएको थियो। प्रधानमन्त्री शाहको अभिव्यक्तिको विरोधमा विपक्षी दलहरूले संसद अवरूद्ध गर्दा विनियोजन विधेयकमाथि छलफल गर्ने संसदको कार्यतालिका अवरूद्ध भएको हो। प्रतिनिधि सभा नियमावलीमा व्यवस्था भए बमोजिम प्रत्येक महिनाको पहिलो साता सांसदका लिखित प्रश्नको जवाब दिनुपर्ने नियम कार्यान्वयन हुनुपर्ने विपक्षी सांसदहरूको माग थियो। यसबीचमा सदनको अवरोध हटाउन राष्ट्रपा सभापति रवि लामिछानेले सोमबार र बुधबार हिजो सर्वदलीय बैठक बोलाउनु भएको थियो। कान्तिपुरमा समाचार छ।
4: संसदमा प्रतिनिधित्व गर्ने प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीको तर्फबाट परराष्ट्र मन्त्रीले दिएको स्पष्टीकरणलाई अस्वीकार गरेका छन्। बुधबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट परराष्ट्र मन्त्री श्री शिशिर खनालले नेपाल भारत सीमा विवाद र प्रधानमन्त्रीको पूर्व अभिव्यक्तिका सम्बन्धमा जवाब दिनुभएको थियो। सोही विषयलाई लिएर प्रतिपक्षलाई लगातार संसद अवरूद्ध गर्दै आएकोमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेको पहलमा दुईपटक सर्वदलीय बैठक बसी संसद सुचारू गर्ने सहमति भएको थियो। सोही सहमति अनुसार मंगलबार प्रतिपक्षी दलहरू सदन सञ्चालन गर्न तयार भएपछि बुधबार परराष्ट्र मन्त्री खनालले सरकारको तर्फबाट धारणा राख्नु भएको हो। लिपुलेख, लिम्पिया, धुरा र कालापानीका विषयमा परराष्ट्र मन्त्रालयले यसअघि नै नेपालको आधिकारिक धारणा सार्वजनिक गरिसकेको स्मरण गराउँदै मन्त्री खनालले कूटनीतिक माध्यमबाट आवश्यक पत्रचार समेत भइसकेको बताउनुभयो। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलका नेता एवं सांसद भीष्मराज आङदम्बेले संसदको रेकर्डमा परिणत भइसकेको सीमा सम्बन्धी अभिव्यक्ति प्रधानमन्त्री आफैले सदनमा उपस्थित भएर फिर्ता लिनुपर्ने अडान राख्नुभयो। जेठ 17 गते प्रधानमन्त्री अचानक आउने, एकलौटी रूपमा बोल्ने र नेपालले भारतको सीमा मिचेको दावी गर्ने शैली आपत्तिजनक रहेको उहाँको भनाइ थियो। एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले प्रधानमन्त्रीको अभिव्यक्तिले भारतले होइन, नेपालले भारतको भूमि मिचेको स्थापित गर्न खोजेको आरोप लगाउनुभयो। नेकपाका सांसद प्रमेश हमालले प्रधानमन्त्रीको राष्ट्रघाती अभिव्यक्तिको ढाकछोप गर्न परराष्ट्र मन्त्रीलाई निकै धौधौ परेको टिप्पणी गर्नुभयो। सदनमा प्रतिपक्षी नेताहरूले बोलिरहँदा सभामुख डोलप्रसाद अर्यालले बोल्ने समय उपलब्ध नगराएको भन्दै श्रम संस्कृति पार्टीका सांसदहरूले वेल घेराउ र नाराबाजी गरेका थिए। परराष्ट्र मन्त्रीले करेक्सन गरे प्रधानमन्त्रीको सीमा विवाद अभिव्यक्ति, विपक्षी दलले भने दुर्भाग्यपूर्ण। आजको अन्नपूर्ण पोस्टमा समाचार छ।
3: लुम्बिनी प्रदेश सभाको 3.5 वर्षको अवधिमा 4 मुख्यमन्त्री सहित 50 जनाले मन्त्री बन्ने अवसर पाए। मुख्यमन्त्री चेतनारायण आचार्यले गएको सोमबार मात्रै एमाले र जसपाका 5 मन्त्री फेरबदल गर्नुभएको छ भने एक असारमा प्रदेशको बजेट आएपछि कंग्रेसका मन्त्री पनि फेरेर अरूलाई पालो दिने तयारी छ। पटक पटक मन्त्री परिषद विस्तार र पुनर्गठन हुँदा केही सांसद चार पटकसम्म मन्त्री बनेका छन् भने केहीले दोस्रो र तेस्रो पटक अवसर पाएका छन्। 2079 पुसेता मात्र चार पटक सरकार हेरफेर भएको लुम्बिनी प्रदेशमा 87 सदस्यीय प्रदेश सभामध्ये 36 सांसदले कुनै न कुनै रूपमा सरकारमा सहभागी हुने अवसर पाइसकेका छन्। पछिल्लो चरणमा मात्रै एमाले र जसपाबाट 5 मन्त्री फेरबदल भएका छन्। बजेट पछि फेरि मन्त्री परिषद पुनर्गठन गर्ने तयारी छ। कंग्रेसले यसअघि सत्ताको नेतृत्व नै हेरफेर गर्नुपर्ने माग राख्दै आएको थियो। उता सुदूरपश्चिममा सत्ता अस्थिरताको चक्र यस्तो छ कि मन्त्री पद सबैका लागि अवसर बनेको छ। प्रदेशसभाका लगभग द्वितीयै सांसद मन्त्री बनिसकेका छन्। 3.5 वर्षमा 4 सरकार फेरिए, 20 पटक मन्त्री परिषद गठन र पुनर्गठन भयो र 53 सांसद मध्ये 36 मन्त्री बने। सभामुख, उपसभामुख र प्रदेशसभा त्यागेका एक सांसदलाई छोड्दा अब मन्त्री बन्ने अवसर नपाएका सांसदको संख्या 14 मात्रै छ। कतिपय सांसद भने एकभन्दा बढी पटक पनि मन्त्री बनिसकेका छन्। सांसदहरूको सबैभन्दा ठूलो राजनैतिक उपलब्धि नीति निर्माण होइन, मन्त्री बन्नु भएको छ। केन्द्रको सत्ता समीकरण फेरिँदा प्रदेश सरकार पनि फेरिने र सांसदहरूमा मन्त्री बन्ने तीव्र आकांक्षाले प्रदेश राजनीतिलाई अस्थिरताको चक्रमा घुमाइरहेको छ। हाल मुख्यमन्त्री कमलबहादुर शाहले दोस्रो पटक सरकारको नेतृत्व गरिरहनु भएको छ। प्रदेशसभाको यो कार्यकालमा उहाँसहित 4 सरकार गठन भइसकेका छन्। केन्द्रमा हुने सत्ता गठबन्धनको फेरबदल र त्यसको प्रत्यक्ष प्रभाव प्रदेश राजनीतिमा पर्दै आएको छ। केन्द्रको समीकरण परिवर्तनसँगै प्रदेशमा पनि नयाँ मन्त्री परिषद गठबन्धन बन्ने र सरकार पुनर्गठन हुने क्रम दोहोरिँदै आएको छ। यससँगै सांसद भएपछि जसरी पनि मन्त्री बन्नुपर्छ भन्ने राजनैतिक संस्कृतिले पनि मन्त्रीहरूको संख्या अस्वाभाविक रूपमा बढाइरहेको छ। आजको नयाँ पत्रिकामा समाचार प्रकाशित छ।
4: सुदूरपश्चिमका विभिन्न स्थानमा 5 वर्ष अघि 3 महिनाभित्र सम्पन्न गर्ने गरी शुरू गरिएका 12 शीत भण्डार अल्पत्र अवस्थामा छन्। केही निर्माण भएका छन्, केही निर्माणाधीन छन्। निर्माण सकिएका सञ्चालन हुन सकेका छैनन्। निर्माणाधीनको काम कहिले सकिन्छ टुङ्गो छैन। शीत भण्डार निर्माण बारे न त सरकारी निकायलाई चिन्ता छ, न त निर्माण कम्पनीलाई नै। डडेलधुराको आलिताल 5 5 वर्ष अघि निर्माण शुरू गरिएको शीत भण्डार भवन अहिले अल्पत्र छ। भवन आसपासमा झार पलाएको छ। 2078 वैशाखमा निर्माण शुरू भएको शीत भण्डार परियोजना सोही वर्षको असारमा पूरा गर्नुपर्ने सम्झौता थियो, तर 5 वर्ष बितिसक्दा पनि भवन निर्माण सकिएको छैन। प्रदेश सरकारका तत्कालीन मुख्यमन्त्री त्रिलोचन भट्टको नेतृत्वमा आर्थिक वर्ष 2077-78 वार्षिक बजेट मार्फत प्रदेशका 13 स्थानमा शीत भण्डार बनाउने घोषणा गरियो, जसको कार्यान्वयन 78 वैशाखबाटै शुरू भयो। तर निर्माण शुरू भएको 5 वर्षमा 6 संरचना निर्माण भएका छन् भने बाँकी 7 केन्द्रको संरचना निर्माण पनि अल्पत्र छन्। निर्माण भएका 6 बाजुराको मार्तडी बाहेक 5 शीत भण्डार अझै सञ्चालनमा आउन सकेका छैनन्। गोदावरीको अतरिया शीत भण्डार भने 74 निर्माणाधीन थियो। हालसम्म डडेलधुराको आलिताल, दार्चुलाको महाकाली नगरपालिका, बैतडीको दशरथ चन्द, डोटीको दिपायल सिलगढी र जोरायल कैलालीको भजनी तथा कञ्चनपुरको पुनर्वासमा शीत भण्डारको निर्माण अल्पत्र छ। यीमध्ये दार्चुलाको महाकाली नगरपालिकामा करिब 25% मात्र काम भएको छ भने डोटीको दिपायल सिलगढीमा हालसम्म खर्च नै हुन सकेको छैन। बाजुराको बढीमा

0: जलजला ट्राइब चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 7 बज्यो।
1: यस टाइम चेक का आयोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छालाका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बाथको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।
3: अन्ना 75-223 पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
4: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पुरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौँ वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
5: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पुरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौँ वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
6: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साय तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
4: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 98-451-75-223, 98-056-75-223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
3: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

सदाकाली नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सदाझैँ आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौँ आजका तिथिमिति पञ्चाङ्ग मेष आदि बाह्र राशिफल। राशिफलपछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषय पनि जानकारी पनि दिने गरेका छौँ। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्पयोगका समस्या, माङ्गलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9806575223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेसनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 MHz रत्नगर 2 टाढीबाट, इच्छा कामना एफएम 102.4 MHz इच्छा कामना कुरिन्टार चितवनबाट, रेडियो साहिनो 89.8 MHz समुद्री चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुधोली एफएम 97.2 MHz दुधोली सिन्धुलीबाट, रेडियो भलेरी एफएम 102.5 MHz भलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 MHz लिवाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 MHz हेटुडा मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मुलङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 MHz वीरगञ्ज पर्साबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz निलकन्थी धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग पनि गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9806575223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासा रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भने गर्नुहोस्। आफ्नो आफन्तको बारेमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउनेछु। तपाईँले हामीलाई सम्पर्क भने गर्दै गर्नुहोस्, म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथिमिति अनि पञ्चाङ्गबाट राजमिति 2083 साल जेठ महिनाको आज 28 गते, तदनुसार ईस्वी सन् 2026 जुन 11 तारिक, सक सम्वत् 1948 नेपाल सम्वत् 1146 अनुलागा, रौद्र नामक सम्वत् उत्तरायण ग्रीष्म ऋतु, आज बिहिबार रहेको छ, अधिक जेठ कृष्ण पक्ष, तिथि रहेको छ आज एकादशी, आज परमा एकादशीको व्रत रहेको छ विशेष गरी, र आज एकादशी रहेका छन् 32 घडी 46 पला रहेको छ, नक्षत्रमा रहेको छ अश्विनी नक्षत्र 155 घडी 11 पला, योगमा रहेको छ शोभन योग रहेको छ आज 42 घडी 37 पला, कर्णमा रहेको छ बवहकरण रहेको छ 4 घडी 59 पला, यानि कि बिहानको 7 बजेर 9 मिनटसम्म बवहकरण रहनेछ, तदुपरान्त बालावकरण रहनेछ। अहिले यतिखेर बालावकरण प्रारम्भ भइसकेका छन्। चन्द्रमा भने मेष राशिमा श्री सूर्यनारायण चाहिँ वृष राशिमा आनन्दादि योगमा आज मानस योग रहेको छ, आज बिहान सूर्योदय 5 बजेर 9 मिनटमा भयो भने साँझ सूर्यास्त 6 बजेर 58 मिनटमा हुनेछ, र आजको दिनमा घडी 13 घडी 49 पला रहनेछ। दिन विशेष रहेको छ आज, आज परमा एकादशी व्रत भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषय पनि जानकारी गराउँछु म तपाईँहरूलाई। त्योभन्दा पहिला आजको समय, यानि कि आजको राहुकाल कतिखेर रहन्छ, शुभ समय, अशुभ समय, यस्तै गरेर लाभ समय के कतिखेर रहन्छ भन्ने विषयमा विशेष चर्चा पनि गर्नेछौँ।
सर्वप्रथम लागौँ आजको राहुकाल यानि कि आजको काल बेला, र आजको काल बेलाको समय रहेको छ दिउँसोको 3:31:28 विशेष गरी साँझको 5:15:27 आज काल बेला रहनेछ। विशेष गरी शुभ बेला भनिरहनेछ साँझको 5:15:27 सुरु भएको शुभ बेला, 6:59:27 शुभ बेला रहनेछ। यस्तै गरेर लाभ बेला रहनेछ दिउँसोको 12:03:29 दिउँसोको 1:47:28 आज लाभ बेला भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ र अब पनि पालो रहेको छ। आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि 12 राशिफल, त्योभन्दा पहिला आजको ग्रह गोचर। ग्रह गोचरमा सूर्य आज वृष राशिमा, चन्द्रमा मेष राशिमा, मङ्गल मेष राशिमा, बुध मिथुन राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र कर्कट राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि विशेष गरी मेष राशि आउँछ। अश्विनी नक्षत्रको प्रथम चरण नाम आउँछ चुबाट, चुडामणि भन्ने नाम आउँछ, आदि रानी देवगढ परेको छ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ र अब भने पालो रहेको छ। आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि 12 राशिफल।

0: लाग्ने खालको यो गैराशी मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन फजुल खर्च बढ्दै जानेछन् भने बेलामा होस नपुग्नाले अर्थ अभाव देखा पर्न सक्छ। सभा दिन नसक्दा काम रोकिन सक्छ। लगानी बढाउनु पर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ। अपेक्ष लगाउनेहरू सक्रिय रहनेछन् भने सहयोग गर्नेहरू कमै मात्रामा भेटिनेछन्। अरूको प्रकापमा परि आफ्नो मान्यता विपरीतको काम गर्नुपर्ने अवस्था आउन सक्छ। आफन्तबाट पनि टाढिनु पर्ने खालको योग भनी राशि वृषलाई आजको दिनमा विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन मेहनतले राम्रो परिणाम दिलाउनेछ। तारिफका काम गर्दै मनका धन आर्जन गर्न सकिन्छ। विभिन्न भौतिक साधन जुट्दै जानेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय रहेको छ। कृषि पशुपालन आदिमा फाइदा हुनेछ। आमदामीका नयाँ स्रोत फेला पर्दै जानेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आय आर्जन बढ्ने र उठु पर्ने रकम हात लागि हुने खालको योग भनी राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। लगनशीलताले कीर्तिमानी दिन सक्छ। सामाजिक क्षेत्रमा नेतृत्व हात लागि हुने सम्भावना रहेको छ। व्यापारमा पनि राम्रो फाइदा हुनेछ। प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। विशिष्ट व्यक्तिको सहयोग जुट्दै जानेछन्। अरूलाई प्रभावित पारेर नामदाम इनाम प्रतिष्ठा कमाउने बेला रहेको छ। राम्रो कर्म फल प्राप्त हुनाले मन पनि प्रसन्न रहने खालको योग भनी राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन परिस्थितिवश फाइदा नहुने काममा अलमलिनु पर्ला। सम्पत्ति पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ। अरूको मुख ताक्ने बाणीले पछि परिन्छ। आफ्नो कमजोरीको फाइदा अरूले उठाउलान्। नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिलाई केही समय प्रतीक्षा गर्नु पर्ला। विशेष गरी अस्वस्थताका बाबिच कामको बोझ बढ्दै जानेछन्। आफ्नो क्षेत्रमा समेत कमजोर साबित हुन सकिने खालको यो गुण राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ। तत्काल फाइदा नहुने काममा जुटु पर्ला। परिबन्धले चुनौती समेत निम्त्याउन सक्छ। ठुलो भागको आशा राख्दा भएको वस्तु समेत गुम्न सक्छ। अरूका विषयमा चासो लिँदा व्यर्थमा झमेला बेहोर्नु पर्ला। स्वास्थ्यका लागि व्यायाम तथा आहार विहारमा ध्यान पुर्याउनु होला। केही उपलब्धिको स्रोत भने पहिचान गर्न सकिने खालको योग भनी राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिन्ह बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबु भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूका लागि आजको दिन घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ। रमाइलो जमघटमा सहभागी बन्ने अवसर आउला। आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले नयाँ काममा हौसला जगाउनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निरखता आउनेछ। उपहारले काममा उत्साह बढाउला। अतिथिको रूपमा सत्कार समेत प्राप्त हुने खालको योग भनी राशि तुलालाई आजको दिन विशेष देखिएको छ।
2: वृश्चिक राशि
0: उनीहरूका लागि आजको दिन रकम तथा भौतिक साधन जुटाउने दिन उत्साहजनक रहनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। परिस्थितिसँग सम्झौता गर्नु परे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिन्छ। मेहनतले प्रतिस्पर्धाको दौड समेत जिताउन सक्छ। बल तथा बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। नयाँ योजना शुभारम्भ गर्ने समय रहेको छ। फजुल खर्च भने बढ्न सक्ने योग राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ।

0: राशि।
1: धनु राशि, उनीहरूका लागि आजको दिन अस्वस्थताले लक्ष्य अनुसार काममा जुट नसकेला, अप्ठ्यारो परिस्थिति सुल्झाउनमै समय बित्नेछ। सहयोगीहरू पछि हट्टले नयाँ योजना प्रारम्भ गर्न सकिन्छ। व्यवहारिक अनुमलले आँटेका काममा बाधा पुर्याउन सक्छ। अप्रिय समस्याले चिन्तित तुल्याउन सक्छ। गुरुजनसँग मतभेद हुनाले अध्ययनमा बाधा पुग्न सक्छ। समयको सदुपयोग गर्न नसकिने खालको यो गैराशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि, उनीहरूका लागि आजको दिन सहयोगको आशा देखाउनेहरूबाट धोका हुन सक्छ। आफ्नो काम रोकेर अरूका लागि बुद्धि र श्रम खर्च गर्नुपर्नेछ। विश्वमा दिएको वचनले पनि समस्या निम्त्याउन सक्छ। साइनो गास्नेहरूको भर पर्दा लक्ष्य प्राप्ति नहुन सक्छ। समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढिनेछन्। अप्ठ्यारो पर्दा सात दिनहरू कमै मात्रामा भेट्नेछन्। प्रक्रिया नमिलाले काम देखाउनु पर्ने खालको यो गई राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि, उनीहरूका लागि आजको दिन पहिलेको सफलताले हौसला जगाउनेछन् भने पछिको लागि विशेष काममा जग बसाउने मौका मिल्नेछ। प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन्, फाइदा उठाउन सकिन्छ। परिश्रम परे पनि लक्ष्य प्राप्ति हुँदै जानेछन्। शत्रु परास्त हुँदै जानेछन् भने रोगबाट उन्मुक्ति मिल्नेछ। विवाह तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। प्रतिस्पर्धीहरूलाई समेत पछि पार्न सकिने खालको यो गोली राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि, उनीहरूका लागि आजको दिन अवसर प्राप्त भए पनि नियम पालन गर्न नसक्दा पछि परिन्छ। अध्ययनमा धेरै समय दिन नसकेला। अरूको मुख ताक्नले बानीले पनि आफ्नो काम अधुरो रहनेछ। शोकले खर्च बढाउने हुँदा अर्थ अभाव समेत देखा पर्न सक्छ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय रहेकाले विशेष गरी बोली व्यवहारमा सजग रहनु पर्ला। व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नु नै राशि मिल्नलाई आजको दिन विशेष शुभ रहनेछ।
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भू, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पुरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौँ वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,

0: गरिन्छ।
1: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पुरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौँ वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
1: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

सम्पछि पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गराइसकेका छौँ आजका तिथिमिति पञ्चाङ्ग मेषादि बाह्र राशिफलका विषयमा जानकारी भने हामीले तपाईँलाई गराइसकेका छौँ। र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउनेछु। त्योभन्दा पहिला आज दिन विशेष रहेको छ, आज परमा एकादशी व्रत रहेको छ, यसको विषयमा विशेष छलफल हामी तपाईँहरूसँग गर्नेछौँ। विशेष गरी आज परमा एकादशी, यो आजको परमा एकादशी अत्यन्त पुण्यदायी र दुर्लभ एकादशी मानिन्छ। यो अधिक मास यानि कि पुरुषोत्तम मासको कृष्ण पक्षमा पर्ने एकादशी हो। शास्त्रमा यसको महिमा विशेष रूपमा वर्णन पनि गरिएको छ। परमा एकादशीको महत्त्व भनेको चाहिँ पुराणमा पुराण अनुसार चाहिँ परमा एकादशीको व्रतले पाप क्षय गराउँछ, दरिद्रता र दुःख हटाउन सहयोग गर्दछ, भगवान् विष्णुको विशेष कृपा प्राप्त हुन्छ, पूर्व जन्महरूको कल्याणमा पनि योगदान पुग्ने योग भन्ने देखिएको छ, मोक्ष प्राप्तिको मार्ग परास्त हुनेछन् भन्दा परमा एकादशीको चाहिँ विशेष रूपमा वर्णन गरेको छ। म तपाईँहरूलाई अझै विस्तृत रूपमा खुलेर जानकारी भने म तपाईँलाई गराउँदैछु। विशेष गरी चाहिँ परमा एकादशी सामान्य एकादशी भन्दा पनि विशेष महत्त्व रहेको छ यो एकादशीको चाहिँ। एकादशी किन भनिन्छ पहिला सर्वप्रथम हामी त्यसमा लागौँ, एकादशी भनेको के हो र किन भनिन्छ भन्नेतर्फ लागौँ। विशेष गरी चन्द्रमासको प्रत्येक पक्षको एघारौँ तिथिलाई एकादशी भनिन्छ। हिन्दू धर्ममा एकादशीलाई भगवान् विष्णुको प्रिय तिथिको रूपमा पनि हामीले बुझ्न सकिन्छ। वर्षमा 24 नियमित एकादशी हुन्छन् र अधिक मास परेमा 2 हुन्छन्। ती मध्ये अधिक मासको कृष्ण पक्षको एकादशीलाई चाहिँ हामीले परमा एकादशी भनिन्छ। आज चाहिँ अधिक मासको ज्येष्ठको कृष्ण पक्षको तपाईँको चाहिँ 11 दिन होइन हो, त्यो भएर एकादशी भनियो है। तिथि 11 तिथि परेको कारणले गर्दा एकादशी भनिन्छ। परम शब्दको अर्थ हो सर्वोच्च, उत्कृष्ट, उत्तम। यसैले यो व्रतलाई अत्यन्त फलदायीको रूपमा हामीले बुझ्न सकिन्छ। शास्त्रले भन्छ मानिसका 5 मुख्य शत्रु हुन्छन्। मानिसका शत्रुहरू 5 हुन्छन्। अब कुन कुन शत्रु हुन् त, के हुन् त ती 5 शत्रु, यसमा पनि तपाईँले म विशेष जानकारी गराउँछु। एउटा काम हुन्छ, एउटा क्रोध हुन्छ, लोभ हुन्छ, मोह हुन्छ, अनि अर्को अहङ्कार हुन्छ। काम, क्रोध, लोभ, मोह र अहङ्कार यो मान्छेको 5 शत्रु हुन्। एकादशीको व्रतले शरीरलाई मात्र होइन मनलाई पनि अनुशासित बनाउँछ। भोजनमा संयम गर्दा इन्द्रियहरू शान्त रहन्छन्, मन भगवान्तर्फ केन्द्रित हुने गर्दछ। विज्ञानले पनि भनेको छ एकादशीको व्रत बस्नुपर्छ, यानि कि हप्तामा 1 भोकै बस्ने, 15 1 भोकै बस्ने, यसरी पनि भनिराखेको छ हाम्रो शरीरको लागि चाहिँ। हाम्रो विशेष गरी चाहिँ शरीरमा 10 इन्द्रिय र एउटा मन गरी 11 तत्त्व छन्। यही 11 नियन्त्रण गर्ने दिन भएकाले यसलाई एकादशीको व्याख्या पनि हामीले बुझ्न सकिन्छ। सुमेधा र पवित्राको कथा अनुसार चाहिँ विशेष गरी चाहिँ एउटा कथा छ, सानो कथा छ। यसमा चाहिँ के भन्छ भन्दा पद्म पुराणमा वर्णित प्रसिद्ध कथा अनुसार चाहिँ सुमेधा ब्राह्मण नामक एक धर्मनिष्ठ ब्राह्मण र उनका पत्नी पवित्रा अत्यन्त गरिब थिए। घरमा खानपानसम्मको अभाव थियो। उनीहरू धर्मबाट विचलित भएनन्। उनीहरू चाहिँ जतिसुकै गरिब भए पनि धर्मबाट विचलित भए, जतिसुकै दुःख परे पनि भगवान्ले हाम्रो परीक्षा लिँदै हुनुहुन्छ भनेर सङ्घर्ष गर्दै अगाडि बढे। एक दिन एक महर्षि उनीहरू घरमा आउनुभयो, ऋषि महर्षिहरू आउनुभयो। एक दिन उनीहरूले अत्यन्त श्रद्धापूर्वक अतिथि सत्कार गरे, जे छ त्यसैले सत्कार गरे। महर्षिले उनीहरूको अवस्था देखेर परमा एकादशी र पञ्चरात्र व्रत गर्न उपदेश दिए। उनीहरूले श्रद्धापूर्वक व्रत गरे, त्यसको प्रभावले दरिद्रता हटेर गयो, धनी हुन थाले, धन प्राप्त, जीवनमा सुख शान्ति आयो, अत्यन्त विष्णुलोक प्राप्त भयो।
यो कथाले के देखाउँछ यो मैले सानो प्रसङ्ग भने यसको कथा त धेरै लामो छ तर हामीसँग समय थोरै छ छोटो मात्रै भने तपाईँहरूलाई चाहिँ यो कथाले के देखाउँछ भन्दा श्रद्धा संयम र भगवान्प्रतिको भक्ति भएमा कठिन परिस्थितिहरू पनि परिवर्तन हुन सक्दछन् भनेको छ। परामा एकादशीमा के गर्ने भन्दा बिहान छिटै उठ्ने भनेको ब्रह्म मुहूर्तमा उठ्ने स्नान गरी शुद्ध वस्त्र धारण गर्ने पूजा स्थान सफा राख्ने भगवान् विष्णु श्रीकृष्ण लक्ष्मीनारायणको पूजा गर्ने विशेष गरी चाहिँ भगवान् विष्णुलाई तुलसी असाध्य मन पर्ने विशेष गरी तुलसी पत्र असाध्य मन पर्ने जौ तिल असाध्य मन पर्ने भगवान् विष्णुलाई यस्तै गरेर पञ्चामृतहरूले स्नान गराउनुपर्छ। पञ्चामृत भन्नाले दुध दही घिउ मह अनि चिनी पर्दछ यो गाईको पर्दछ है गाईको दुध गाईको दही गाईको घिउ मह र चिनी चिनीको सट्टामा तपाईँले सक्खर प्रयोग गर्न सक्नुहुन्छ। भगवान् विष्णुलाई तुलसी अत्यन्त प्रिय भएकाले तुलसी अर्पणको विशेष महत्त्व रहेको छ अनि जप गर्न उपयुक्त मन्त्र मूल मन्त्र यानि कि भगवान् विष्णुको मन्त्र जाप गर्ने सकिन्छ भने 1008 गर्ने सकिँदैन 108 पटक गर्ने मन्त्र रहेको छ ओम नमो भगवते वासुदेवाय यो मूल मन्त्र हो। यस्तै गरेर श्री लक्ष्मी नारायणको पनि मन्त्र छ लक्ष्मीको पनि छ नारायणको एउटै मन्त्रमा दुवैको मन्त्र जप गर्न मिल्छ यो ओम श्रीम लक्ष्मी नारायणाभ्याम नमः ओम श्रीम लक्ष्मी नारायणाभ्याम नमः यो मन्त्र पनि तपाईँले जप गर्न सक्नुहुन्छ। तपाईँ जस्तो नियमित साधन गर्ने साधकका लागि विशेष गरी 11 माला अथवा 21 माला सामर्थ्य अनुसार बढी जप गर्नु अत्यन्त शुभ मानिन्छ। तपाईँहरू यस्तो भक्तिभाव हुनुहुन्छ मनमा भगवान् राख्नु भएको छ होइन त्यस्तो व्यस्त व्यक्तिहरूले कम्तीमा पनि 11 माला नभए 21 माला सामर्थ्य अनुसार कति सक्नुहुन्छ त्यति तपाईँले जाप गर्नुहोला। आज विशेष गरी चाहिँ दैनिक हनुमान चालिसा तपाईँले पाठ गर्नुहुन्छ श्री सूत्र कनक झाँसा सूत्र आदि पाठ गर्नुहुन्छ तपाईँले भने विशेष गरी आज विशेष सहस्र नाम पाठ गर्नुहोस् श्रीमद् भगवद् गीता विशेष गरी चाहिँ 12 अध्याय पाठ गर्नुहोस् गीताको विशेष गरी अध्याय 15 भनेको चाहिँ पुरुषोत्तम योग यो पाठ गर्नुहोस् तपाईँले नारायण कवच पाठ गर्नुहोस् पुरुषोक्त पाठ गर्नुहोस् विशेष गरी चाहिँ यो पाठ गर्नाले विशेष राम्रो हुन्छ। विशेष गरी के खाने त आज विभिन्न क्षेत्र क्षेत्रमा फरक फरक छन् इन्डियामा के खाने नेपालमा के खाने कसैले के खाने चलन छ कसैको के खाने चलन छ यस्तै गरेर हाम्रो नेपालमा हामीले गर्ने भनेको एउटा फलफुल खान पाइन्छ एउटा सकिन्छ छ भने गाईको दुध खान सकिन्छ गाईको दही खान सकिन्छ यस्तै गरेर सक्खर पनि खान सकिन्छ विशेष गरी चाहिँ बदम खान सकिन्छ काजु खान सकिन्छ नरिवल खान सकिन्छ यस्तै नरिवलको पानी खान सकिन्छ अथवा अर्को हाम्रो सादा पानी पनि खान सकिन्छ। दहीको सट्टामा मही खानु हुँदैन आज जसरी हामीले मही पारिन्छ घिउ निकालिन्छ नहुने त्यसरी मही खानु हुँदैन दहीलाई अलिअलि फिटेर तर ननिकालिकन घिउ ननिकालिकन खानुहुन्छ भने त्यो खान पाइन्छ। आज खानै नहुने कुराहरू भनेको चाहिँ एउटा सुरुमा चामल भयो गहुँ पनि खानु हुँदैन दाल पनि खानु हुँदैन माछा मासु खानु हुँदैन मदिरा खानु हुँदैन लसुन प्याज खानु हुँदैन मुसुरुको दाल खानु हुँदैन भान्टाको तरकारी खानु हुँदैन गहत खानु हुँदैन कोदो खानु हुँदैन फापर खानु हुँदैन फापर पनि एउटा तिते फापर र एउटा मिठे फापर हुन्छ त्यो मिठे फापर खान हुन्छ तिते फापर खान हुँदैन। अब शास्त्रमा भनेको छ कि एकादशीको दिन चाहिँ रात्रिमा भजन कीर्तन गर्नु भनेको छ अब भजन गर्ने कीर्तन गर्ने विष्णु नाम स्मरण गर्ने यस्तै गरी एकादशीको महात्म्य हुन्छ त्यो महात्म्य श्रवण गर्ने यसो गर्नाले पुण्य अझै वृद्धि हुन्छ। जस्तै एउटा सानो बिरुवा ल्याएर फुलको बिरुवा ल्याएर रोप्नुभयो भने रोपेर मात्रै भएन जलमल गर्नुभयो भने अझै धेरै राम्रो हुन्छ है यसरी तपाईँले विशेष गर्नुहोला। दानको महत्त्व रहेको छ आज आजको दिनमा अन्नदान गर्नुहोस् वस्त्र दान गर्नुहोस् विशेष गरी दक्षिणा दान गर्नुहोस् घाँस दान गर्नुहोस् होइन गाईलाई चाहिँ जस्तै गाई छैनन् टाढा छ तपाईँको चाहिँ गौशालाहरू टाढा रहेको छ भने
एक मुठो घाँस काटेर छिमेकीको गाई लगाएर पनि दिनुहोस् तपाईँले, त्यो पनि सक्नुहुन्छ। विशेष गरी चरा चुरुङ्गीलाई अन्नदान गर्नुहोस्। आज भँगेराहरू आउँछन्, धुप्पीहरू आउँछन्, होइन परेवाहरू आउँछन्, चरा चुरुङ्गीलाई अन्नदान गर्नुहोस् है। जस्तो के अरे कमिलाहरूलाई चिनी दान गर्नुहोस्, कमिलाहरूलाई मैदा यानि कि आटाहरू दान गर्नुहोस् होइन, त्यसो पनि तपाईँले गर्न सक्नुहुन्छ। दान गर्नु विशेष फलदायीको रूपमा मानिएको छ। ज्योतिषीय दृष्टिले परमा एकादशीलाई पाप कर्म क्षय गर्ने, ग्रह दोष समन र सहयोग गर्ने, मनोबल वृद्धि गर्ने, आध्यात्मिक उन्नति गराउनेको रूपमा पनि मानिन्छ। तिथि मानिएको छ विशेष गरी मानसिक अशान्ति, आर्थिक कठिनाई र जीवनमा अवरोध अनुभव गरिरहेका व्यक्तिहरूले श्रद्धापूर्वक व्रत गर्दा सकारात्मक प्रभाव अनुभव गर्ने विश्वास हाम्रो शास्त्रमा विशेष गरिएको छ। आजको दिनमा तपाईँको विशेष साधनलाई ध्यानमा राख्दा आज हामीले स्नान गरिसकेपछि विशेष गरी चाहिँ श्री सूक्त पाठ गर्ने 11 अथवा 21 माला ओम नमो भगवते वासुदेवाय यो मन्त्र जप गर्न सकिन्छ। विष्णु सहस्रनाम पाठ गर्न सकिन्छ। हनुमान चालिसा पाठ गर्न सकिन्छ। विशेष गरी सन्ध्याकालमा घिउको दियो बालिदिन सकिन्छ। सन्ध्याकाल भनेको साँझमा घिउको दियो बालिदिन सकिन्छ। गीताको 15 अध्याय भनेको चाहिँ पुरुषोत्तम योग हो, यसमा पाठ गर्न सकिन्छ। सुत्नु अघि विशेष गरी हरिनाम स्मरण गर्ने। हरे राम राम राम हरे हरे, हरे कृष्ण कृष्ण कृष्ण हरे हरे, यो तपाईँले 108 पटक गर्न सक्नुहुन्छ सुत्नु अघि है। यसरी तपाईँले गर्न सक्नुहुन्छ। यसरी गरिएको परमा एकादशी व्रतले भौतिक आध्यात्मिक दुवै क्षेत्रमा शुभफल प्राप्त गर्ने विश्वास सनातन धर्ममा रहेको छ। हरि कीर्तन नाम हरि कीर्तन चाहिँ विशेष गरी सर्वस्व रहेको छ। कलौ केशव कीर्तनात् भनिन्छ। कलियुगमा चाहिँ भगवान केशवको कीर्तन गर्नु उत्तम मन्त्र हो, यो हामीले गर्नुपर्ने हुन्छ। अर्थात् अनन्त भगवान श्री हरि नै साधन साध्य र परम आश्रय हुनुहुन्छ भनेर पनि मैले तपाईँलाई छोटो जानकारी गराएँ। विशेष गरी चाहिँ अब मैले तपाईँलाई भनेको थिएँ पुरुषोत्तम मास भनेको यानि कि मलमास भनेको के हो भनेर मैले तपाईँलाई अस्ति नै जानकारी पनि गराइसकेका थिएँ। अब यो पुरुषोत्तम मास भनेको चाहिँ धेरै दिन छैन, थोरै दिन छ, अब धेरै दिन छैन। तपाईँको चाहिँ असारको 1 गतेसम्म रहेको छ, 2 गते 3 गतेदेखि पुरुषोत्तम मास सकिन्छ। त्यसपछि तपाईँले पूजापाठ गराउन पाउनुहुन्छ, घरमा रुद्राभिषेकहरू गर्न पाउनुहुन्छ। अहिले चाहिँ हामीले पुरुषोत्तम भगवान्को पूजाहरू गर्ने हो। यो 1 महिना यानि कि यो मलमासको समय, यो तिथि मिति घडी पला केहीलाई पनि हामीले मान्यता दिनु हुँदैन। यो 1 महिना चाहिँ पुरै रहन्छ। त्यसपछि हामीले श्राद्ध आदि गर्नुपर्ने कुराहरू छन् भने पनि सबै कुराहरू फेरि हामीले असारको 1 गतेपछि फेरि यही रिपिट हुनेछ 1 महिना है। त्यही भएर तपाईँले विशेष ख्याल गर्नुहोला। हिसाबले त हामीले यो वर्ष चाहिँ 13 महिना हुने गर्दछ होइन, 9-12 महिना त हो, तर हाम्रो पञ्चाङ्गमा 13 महिना हुने गर्दछ चाहिँ तपाईँको पक्षको हिसाबले। 9841-75-273 र 9806-75-273 नम्बरमा तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ, फोन गर्न सक्नुहुन्छ। आफ्नो अनि आफन्तको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष छलफल तपाईँले गर्न सक्नुहुन्छ। ग्रह दशा हेराएर, मुहूर्तहरू हेराएर किन काम गर्ने होइन, अब कसो कसोको मनमा यो पनि हुनसक्छ, ए यो हेराएर के हुन्छ र भन्ने पनि भन्नुहुन्छ कसै कसैले, त्यस्तो होइन। विशेष गरी चाहिँ यो प्रश्नहरू चाहिँ विशेष गरी ज्योतिषको मूल दर्शनसँग सम्बन्धित छ। गर्दछ हेराएर, मुहूर्त हेराएर किन काम गर्ने, त्यति गर्दा पनि मिहिनेत गरेर त भइहाल्छ नि भन्नेमा पनि हुन्छ। यदि सबै ग्रह कुरा कर्मले मात्र हुने हो भने ग्रह दशा र मुहूर्त किन हेर्ने, सनातन ज्योतिषको उत्तर भनेको चाहिँ यस्तो रहेको छ। के रहेको छ भन्दा कर्म नै प्रधान हो। शास्त्रले भन्दछ कर्म प्रधान विश्व रचिराखा, कर्म प्रधान विश्व रचिराखा भनिन्छ। मानिसले कर्म नगरी केवल ग्रह र भाग्यको भरमा बसेर सफलता पाउन सक्दैन। खेत नजोति केवल मुहूर्त हेराई कुरेर अन्न फल्दैन पनि भनेको छ। फेरि सुन्नुहोस् है,
ज्योतिष शास्त्रमा ग्रहलाई फल दिने अधिकारीको रूपमा मानिन्छ, तिनीहरू मूल कारण होइनन्, ग्रहले पूर्व कर्मको फल प्रकट गर्ने संयम सङ्केत पनि गर्दछ। उदाहरणको लागि चाहिँ घडीले 12 बजे भरे समय बनाउँदैन, घडीले केवल देखाउने गर्दछ। घडीले 12 बजे भनेर समय बनाउँदैन, केवल देखाउने गर्दछ। तापक्रम र तापक्रम मापनले ज्वरो ल्याउँदैन, केवल ज्वरो भने छ भनेर देखाउँछ। जस्तै ज्वरो रहेको छ भने तपाईँले चाहिँ तापक्रम मापनले नाप्नुहुन्छ भने त्यसले ज्वरो ल्याउने होइन, छ भने देखाउने हो। अब किन मुहूर्त हेर्ने होइन भनेको चाहिँ किन शुभ साहित्य हेरेर काम गर्ने त? कर्म त जुनसुकै बेला पनि गर्न सकिन्छ, तर मुहूर्तले अनुकूल समय रोज्न मद्दत गर्दछ। कर्म त तपाईँले जुनसुकै बेला पनि गर्न सकिन्छ, तर मुहूर्तले अनुकूल समय राख्दछ। जस्तै उदाहरणको लागि चाहिँ किसानले बिउ वर्षाको समयमा रोप्छ, विशेष गरी डाक्टरले पनि शल्यक्रियाको समय निर्धारण गर्दछ। विशेष गरी चाहिँ काम त हुन्छ, तर अनुकूल समयले सफलता सहज बनाउन सक्ने गर्दछ। है, मुहूर्त हेराएर गर्नुभयो भने अथवा मुहूर्त नहेराइ पनि गर्न सक्नुहुन्छ, तर मुहूर्त नहेराइकन गर्नुभयो भने काम त होला तर ढिलो हुन्छ, धेरै दुःख पाउनुहुन्छ। जस्तै विवाहको मुहूर्त नहेराइकन अथवा ग्रहदशाहरू नमिलाइकन तपाईँले विवाह गरेर खोज्नुभयो भने 5 वर्ष लाग्दा कोसिस गर्दा गर्दा, तर मुहूर्त राम्रो हेराएर कन्या वरको दुवैको मिलान गराएर तपाईँले चाहिँ ग्रहहरूमा सबै कुराहरू हेराएर गर्नुभयो भने जीवनसँग त्यो विवाह सफल हुने गर्दछ, नभए बिचमा त्यो विवाह चाहिँ छुट्न सक्छ। शास्त्रीय दृष्टान्तमा के भनेको छ भन्दा, भगवान श्रीराम स्वयं भगवान भएर पनि गुरु वशिष्ठले निर्धारण गरेको मुहूर्त अनुसार कार्य गर्ने परम्परा हामीले देखिन्छ। त्यसैले मुहूर्त हेर्नु भाग्यवाद होइन, शास्त्रीय अनुशासन हो। ज्योतिषको विशेष गरी वास्तविक उद्देश्य भनेको चाहिँ, विशेष गरी ज्योतिषको उद्देश्य डर उत्पन्न गर्नु भने होइन, बरु के हो भन्दाखेरि समयको प्रकृति बुझ्नु हो, सावधानी अपनाउनु हो, उचित निर्णय लिनु हो, ईश्वरप्रति आस्था बढाउनु हो। विशेष गरी चाहिँ म अन्तिममा तपाईँलाई के भन्न चाहन्छु भने, ज्योतिषमा एउटा प्रसिद्ध उक्ति छ, दशा कर्मानुसारिणी, अर्थात् दशा पनि अत्यन्त कर्मकै पछि चल्ने गर्दछ। कस्तो कर्म गर्नुहुन्छ तपाईँले त्यस्तै कर्म अनुसार चल्ने गर्दछ। त्यही भएर हेराएर मात्रै अगाडि बढ्नु पर्यो, सजिलो हुन्छ। जस्तै तपाईँले कुनै पनि ठाउँमा तपाईँ जान खोजिराख्नु भएको छ, नयाँ ठाउँ छ भने कुनै व्यक्तिले त्यो ठाउँमा जाने बाटो पहिला नै हेरेर जानुभयो भने सिधै र सरल छिटो पुग्न सक्नुहुन्छ, नअल्मलिकन पुग्न सक्नुहुन्छ भने तपाईँ कहिले पनि जानुभएको छैन, कसैले बाटो देखाउने मान्छे छैनन् भने तपाईँ घरि कता जाने गर्दा गर्दा पुग्नु त पुग्नु होला, तर कुनै व्यक्ति बाटो हेरेर जाने व्यक्ति चाहिँ एक दिन पुग्ने गर्दछन् भने तपाईँ 1 महिना लाग्न सक्छ। त्यस्तै तपाईँले पनि विशेष गरी चाहिँ हेराउनु पर्ने हुन्छ, सर्वप्रथम हेराउनुहोस्, त्यसपछि अगाडि बढ्नुहोस् तपाईँहरू चाहिँ, अनि छिट्टो फल हामीले प्राप्त हुँदैछ। त्यसैले कर्म बिना मुहूर्त व्यर्थ हुन्छ, मुहूर्त बिना कर्म सम्भव छ विशेष गरी चाहिँ, तर राम्रो कर्म र राम्रो मुहूर्त दुवै मिल्दा कार्य अझ सहज र सफल हुन सक्दछ। यसैले ग्रहदशा र मुहूर्तलाई भाग्य बदलले जादु नभई समयको मार्गदर्शकको रूपमा हामीले बुझ्न सकिन्छ। विशेष गरी ज्योतिषको सन्तुलित दृष्टिकोणको रूपमा पनि हामीले मान्न सकिन्छ। विशेष गरी चाहिँ विवाह गर्दा वरवधुको ग्रह यानि कि चिना किन मिलाएर विवाह गरिन्छ, यो पनि धेरैले प्रश्न गर्नुहुन्छ। ए गुरु, मन मिल्यो भने भइहाल्यो नि, किन मिलाउनु पर्यो चिना, हामीले एक अर्कालाई माया गर्छौँ पनि भन्नुहुन्छ आजभोलिको युवा पिँढीहरूले। विशेष गरी चाहिँ सनातन वैदिक परम्परामा विवाह गर्दा वरवधुको चिना कुण्डली मिलाउने चलनको
उद्देश्य केवल ग्रह मिल्यो कि मिलेन भनेर मात्रै होइन, दाम्पत्य जीवनको दीर्घकालीन अनुकूलता हेर्नु हो। यो चाहिँ दीर्घकालीनसम्म राम्रो हुन्छ हुँदैन हेर्नु हो। यो चिना किन मिलाइन्छ भन्दा विवाह दुई व्यक्तिको मात्र होइन, दुई परिवारको पनि सम्बन्ध हो। त्यसैले प्राचीन ऋषिहरूले केही पक्षहरू पहिले अध्ययन गर्ने पद्धति विकास गर्नुभएको छ। स्वभाव मिल्छ कि मिल्दैन, मानसिक समझदारी कस्तो रहने सम्भावना रहेको छ, स्वास्थ्य र सन्तान सम्बन्धी योग कस्तो छ, आर्थिक र पारिवारिक जीवनमा कस्तो प्रभाव पर्न सक्छ, दाम्पत्य सुखको सम्भावना कस्तो रहेको छ, यी कुराको सङ्केत जन्म कुण्डलीबाट खोज्ने प्रयास ज्योतिषीले गर्नुहुन्छ। विशेष गरी अष्टकुल मिलान भनेको के हो भन्दा परम्परागत रूपमा 36 गुणको मिलान मानिन्छ, जसमा वर्ण, वस्य, तारा, योनि, ग्रह, मैत्री, गण, भकुट, नारी जस्ता पक्षहरू देखिन्छ। विशेष गरी उद्देश्य दुवैको जीवनशैली र मानसिकता कति मिल्ने गर्दछ भन्ने अनुमान पनि गर्नु हो। भनेको चाहिँ के ग्रह नमिल्ने विवाह सफल हुँदैन त भन्दा अनिवार्य रूपमा पनि होइन। यो चाहिँ व्यवहारमा हेर्दा धेरै गुण मिलेका विवाह पनि असफल भएका छन्, कम गुण मिलेका विवाह पनि अत्यन्त सुखी भएर बसेका छन्। किनभने विवाहको सफलता केवल ग्रहको ग्रहले मात्रै निर्धारण गर्दैन। विशेष गरी महत्त्वपूर्ण कुराहरू भने के हुन्छ भन्दा चरित्र एउटा हुन्छ, तपाईँको श्रीमतीको चरित्र कस्तो छ, तपाईँको श्रीमानको चरित्र कस्तो छ, त्यसमा पनि भर पर्ने हुन्छ। आपसी सम्मान, विशेष गरी चाहिँ श्रीमतीले मात्रै सम्मान गर्ने, श्रीमानले सम्मान नगर्ने भने पनि विवाह बिग्रिन सक्छ। सम्मान गर्नुपर्दछ, संवाद राम्रो र नराम्रो भावले हुनुपर्दछ, जिम्मेवारी दुवैमा हुनुपर्दछ, सहनशीलता दुवैमा हुनुपर्दछ, परिवारप्रतिको दृष्टिकोण दुवैको राम्रो हुनुपर्दछ। यिनले धेरै ठुलो भूमिका खेल्ने गर्दछन्। त्यसो भए चिना मिलाउनुको अर्थ के हो त भन्न पनि सक्नुहुन्छ फेरि कसैले, म यो पनि भन्छु तपाईँहरूलाई चाहिँ, अब यो सबै कुरा मिल्ने आफै मिल्नुपर्छ भन्ने हो भने फेरि चिना चाहिँ किन मिलाउनुपर्छ त गुरुबा भन्ने प्रश्न कसैले गर्न सक्नुहुन्छ। यसको विषयमा म छोटो जानकारी म तपाईँलाई गराउँछु। ज्योतिषीय दृष्टिले चिना मिलाउनु भनेको भविष्य 100% बताउने होइन, सम्भावित अनुकूलता र चुनौतीहरूको पूर्व अध्ययन गर्ने प्रयास हो। यो चाहिँ जस्तै घर बनाउनु अघि जग्गाको परीक्षण गरिन्छ, तर परीक्षण राम्रो भयो भन्दैमा घर आफै राम्रो बन्दैन, निर्माण पनि राम्रो हुनुपर्दछ। जग्गा हेर्नुभयो, घरेली हेर्नुभयो, राम्रो छ घरेली या घर बनाउन उपयुक्त छ भनेर हेर्नुभयो, तर जग्गा राम्रो छ भन्दैमा घर पनि राम्रै हुन्छ भन्ने हुँदैन। घरलाई बनाउने कारिगर कस्ता हुन्छन्, मिस्त्री कस्ता हुन्छन्, सामान कस्ता हाल्नुहुन्छ, बलियोको त्यो हिसाबमा थाहा हुन्छ। शास्त्रीय दृष्टिकोणमा चाहिँ वैदिक परम्पराले विवाहमा तीन कुराको विशेष महत्त्व रहेको छ, कुल र संस्कार, कस्तो खालको कुल संस्कारमा हुर्किएको छन् मान्छेहरू, स्वभाव र आचरण, स्वभाव र आचरण कस्तो रहेको छ, ज्योतिषीय अनुकूलता, ज्योतिषले के भन्छ त भन्ने विषयमै विशेष भर पर्ने गर्दछ। यीमध्ये स्वभाव र आचरणलाई धेरै आचार्यहरूले ग्रह दशा भन्दा पनि महत्त्वपूर्ण मानेका छन्। निष्कर्ष के हो भन्दा चिना देखाउनुको उद्देश्य डर देखाउनु वा भाग्य बाँध्नु होइन, स्वाभाविक रूपमा बुझ्नु हो, तर विवाह सफल बनाउने सबैभन्दा ठुलो ग्रह भनेको पति पत्नीको विश्वास, प्रेम, सम्मान र जिम्मेवारी नै हो। ज्योतिषले मार्गदर्शन दिन सक्छ, तर दाम्पत्य जीवनलाई सफल बनाउने काम अत्यन्त दुवै व्यक्तिको आचरण र कर्मले गर्ने हो। यो चाहिँ जस्तै राक्षस गुण भएका व्यक्तिले राक्षस गुणसँग विवाह गर्नु, देवगण भएका व्यक्तिले देवगणसँग विवाह गर्नु, मनुष्य गण भएका व्यक्तिले मनुष्य गण भएका व्यक्तिसँग विवाह गर्नु, किनकि यिनीहरूको स्वभाव एउटै हुन्छ। राक्षसको स्वभाव राक्षस नै हुन्छ, यानि कि चोरले होइन साथी पनि, चोरको साथी पनि चोर नै हुन्छ, भने ऋषिको साथी, योगीको साथी योगी नै हुन्छन्, हो कि होइन? त्यसो गर्दाखेरि तपाईँले यसो हेर्नु भएको होला, बिजनेस गर्ने व्यक्तिहरूका साथीहरू, धेरै साथीहरू बिजनेस गर्ने नै हुन्छन्। जस्तै टिचर हुनुहुन्छ, मास्टर कसैले पढाउनु गर्नुभएको छ पेसागत रूपमा भने त्यो व्यक्तिहरूका तपाईँको साथीहरू धेरै जस्ता टिचर नै हुने गर्दछ, बुझ्नु हो? कसैको व्यक्तिहरूको तपाईँको चाहिँ
विदेश जाने गर्नुहुन्छ भने उनीहरूको स्वभाव विदेशी व्यक्तिसँग धेरै हुन्छ, उनीहरूको विदेश जाने व्यक्तिसँग धेरै हुन्छ। कस्तो छ, के छ, कुन ठाउँमा छौ, के गर्दैछौ, कस्तो काम छ, आमदामी कस्तो छ, यही कुरामा चर्चा बेसी हुन्छ। हो त्यस्तै राक्षसगण भएका व्यक्तिहरूको स्वभाव राक्षसगणसँग नै मिल्दछ। राक्षसगणले राक्षसगणसँग विवाह गर्ने, देवगणले देवगणसँग विवाह गर्ने, मनुष्यगणले मनुष्यगणसँग विवाह गर्ने। जस्तै नारी भनेको समान एउटै नारीमा विवाह गर्नु हुँदैन, आद्य अन्त्य र मध्य नारी हुन्छन्, तिनवटा नारी हुने गर्दछ। आद्य नारीले आद्य नारीसँग विवाह गर्नु हुँदैन, मध्य नारीले मध्य नारीसँग विवाह गर्नु हुँदैन, अन्त्य नारीले अन्त्य नारीसँग विवाह गर्नु हुँदैन। बुझ्नुभयो नि? नारी पनि नारी चाहिँ भिन्नता हुनु पर्दछ। जस्तै 36 गुणमा ओहो कस्तो 36 गुणै युक्त भागिँदैछ यी नानी त भनिन्छ, होइन? जस्तै 36 गुणमा तपाईँको कम्तीमा पनि 18 आयो भने विवाह गर्न पाइन्छ। जस्तै उदाहरणको लागि तपाईँले 36 नम्बरको चाहिँ 36 पूर्णाङ्कको इक्जाम दिनुभएको छ इक्जाममा, तर त्यसको चाहिँ नम्बर पास भनेको चाहिँ तपाईँको 18 नम्बर ल्यायो भने तपाईँ पास हुनुहुन्छ, होइन? त्यस्तै गरी 18 भन्दा माथि ल्याउनु भयो भने त झन् राम्रो भइहाल्यो, 25 भन्दा माथि ल्याउनु भयो भने झन् राम्रो भइहाल्यो, र ठिक्क पास हुने कि फेल हुने भन्ने कुराहरू हो। 36 पूर्णाङ्कमा 18 नम्बर ल्यायो भने पास हो, 17 नम्बर 16 नम्बर आयो भने तपाईँ विवाहमा फेल हुनुभयो, यो विवाह गर्न हुँदैन। यस्तै माङ्गलिकको पनि छ, औँसीको पनि छ, विभिन्न प्रकारका कुराहरू हुन्छन्। मात्र गुण गण हेरेर मात्रै पनि हुँदैन, त्यही भएर विवाह गर्नु पूर्व हेराएर जुराएर विवाह गर्नु, दुःख हुँदैन, सम्बन्ध बिग्रिँदैन। विवाह गरिसक्नु भएको छ, सम्बन्धमा अलिकति उताप चढाव आइराखेका छन् भने पनि तपाईँले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ, हेराउनको लागि के रहेको छ त, कसो कमजोर रहेको छ, कसो ग्रहले गर्दाखेरि यो सब भइराखेको छ भन्ने विषयमा पनि तपाईँले चर्चा भने गर्न सक्नुहुन्छ। आज मैले एकादशीको प्रसङ्गमा जोडेर यताको पनि अलिकति जानकारी तपाईँलाई मैले गराएँ। यो कुराहरू सबैले बुझ्न जरुरी छ। दिनदिनै मैले ग्रह दशा मात्रै हेराएर हुँदैन, कसैको मनमा हुनसक्छ ग्रह दशा हेरेर के हुन्छ, के हो ग्रह भनेको के हो भन्ने कुराहरू पनि बुझाउनु जरुरी पनि रहेको छ। तपाईँले पनि बुझाउन कोसिस गर्नुहोला। कार्यक्रम ज्योतिष वास्तुको विषयमा छौँ हामी यतिखेर, र कार्यक्रममा तपाईँले मसँग प्रत्यक्ष रूपमा कुराकानी गर्नको लागि चाहिँ कार्यक्रममा फोन गर्नुपर्ने हुन्छ, र मसँग प्रत्यक्ष रूपमा भौतिक भेट्न चाहनुहुन्छ, आएर कुरा गर्न चाहनुहुन्छ भने हाम्रो कार्यालयको ठेगाना भरतपुर 8 गौरीगञ्ज हेल्प पोस्टकै अगाडि रहेको छ। आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकिएको जानकारी मलाई प्राविधिक मित्रबाट इसारा भएको छ। भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पुरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौँ वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृद्वार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806275223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुन्छ।

0: समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज जलजला ट्राइब चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 8 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0171-562-459 र 98-645-78-232।

0: नमस्कार लुम्बिनी प्रदेश र आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज र हाम्रो वेबसाइट jaljalapress.com तथा facebook.com/radiojaljalabaट संसारभरिकै साथ प्रसारण भइरहेको बिहान 8 बजेको समाचार प्रभातमा म रिता मगरको तपाईँलाई हार्दिक स्वागत छ। आरम्भमा सुरु गरौं समाचारका शीर्षकहरूबाट। प्रतिनिधि सभा बैठकमा बजेट माथिको छलफल जारी रहने, काङ्ग्रेसको क्रियाशील सदस्यता अध्यावधि गर्ने आज अन्तिम दिन, दुबईबाट श्रीलङ्का पुर्याएका 34 नेपाली पुगे हिरासतमा। मकवानपुरमा सवारी दुर्घटना, 2 जनाको मृत्यु, बीमा दावी गर्न आफ्नै पसलबाट बुटोलमा चोरीको नाटक, आज सातै प्रदेशमा वर्षाको सम्भावना, बागमती सहितका प्रदेशमा भारी वर्षा। रोल्पा सुनिली स्मृति गाउँपालिकाद्वारा बाली उपचार शिविर सञ्चालन, 174 कृषक लाभान्वित, रुकुम पश्चिमको जिल्ला अस्पताल सर्लेको फार्मेसीमा चोरी, नगद सहित औषधिहरू पनि चोरी। दाङको बङ्गला चुलीमा आन्दोलनको दबावपछि 1 किलोमिटर सडक कालोपत्रे सुरु, नेभी सङ्घ बङ्गला चुलीद्वारा एसी उत्तीर्ण विद्यार्थीलाई सम्मान। र अमेरिकाद्वारा इरानमाथि आक्रमण, इरानद्वारा हर्मुज जलमार्ग बन्दको घोषणा, भोलि सुरु हुने T20 महिला विश्वकपमा 12 टोली सहभागी हुँदै।
1: छ्या, यो केटासँग त म बिहे गर्दिन, कस्तो नमिलेको दाँत हो, बाङ्गुटिङ्गो पनि छ, अझ दाँत किराले पनि खाछ, यस्तो केटासँग पनि कसले बिहे गर्छ।
2: मेरो बिहेको लागि दर्जनौ केटीहरू आए, मेरा बाङ्गा टिङ्गा नमिलेको अनि किराले खाएको दाँत देखेर सबैले यस्तै भन्छन्, होइन अब मेरो बिहे नै नहुने भयो त म कहाँ जाने होला मेरो दाँतको उपचार गर्नका लागि। मेडिकलमा गएकै हो, मेडिकलको औषधिले केही कामै गरेन, म त वाक्क दिक्क प्याक्क भइसके।
1: मेडिकलमा कहाँ हुन्छ त, डेन्टल क्लिनिकमा जानु पर्यो नि विशेषज्ञ डाक्टरसँग चेक गराउनको लागि। त्यसको लागि त न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लिबाङ रोल्पामा छँदैछ नि, त्यहाँ गएर डाक्टर अमिर हुसेनलाई भेट्नुहोस् त।
2: लौ लौ, मेरो होनेवाली बुढी, म त्यही जाने भए, अनि दाँतको उपचार गराउँछु अनि तिमीसँग बिहेको प्रस्ताव लिएर आउँछु है, त्यसपछि नाइ नभन्नु नि।
1: हजुर, हाम्रा सेवाहरू।
2: हजुर, हामी कहाँ विशेषज्ञ डाक्टरबाट दन्त परीक्षण, दाँत परीक्षण तथा आधुनिक मेसिनबाट दाँत सफा गर्ने र टल्काउने, नदुखाई दाँत निकाल्ने, बाङ्गटिङ्गा दाँतलाई तारले बाँधेर सिधा बनाउने, दाँतको एक्सरे गरिने, RVG डिजिटल माध्यमबाट दाँत हेरिने, किराले खाएको दाँतमा सिमेन्ट भरिने, दाँतको कलरको सिमेन्ट, वा विदेश जाने वा भर्ती हुनेहरूका लागि नचिनिने गरी भरिने, दुखेको दाँतलाई जरेबाट उपचार गरिने, RCT दाँतमा खोल तथा क्राउन राखिने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी दाँत राखिने, फिक्स दाँत, मुखमा घाउ खटिरा गिजाबाट रगत आउने, मुख गनाउने लगायतको उपचार, बुद्धि बङ्गा र दाँतलाई शल्यक्रिया गरी फालिने व्यवस्था पनि उपलब्ध छ।
1: नोट, हामी कहाँ दक्ष दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: थप जानकारीका लागि डाक्टर अमिर हुसेन सम्पर्क नम्बर 98651094141 र 98162901118। अब दाँतको बिरामी भएर दाङ वा बुटवल जाने सोच बनाउँदै हुनुहुन्छ भने तपाईँको सोचलाई परिवर्तन गर्नुहोस्। दाङ र बुटवलकै सेवा अब लिबाङमा रहेको न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोकमा आउनुहोस्।
1: न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोक लिबाङ रोल्पा।
0: अब समाचार सुरु गरौं। प्रतिनिधि सभा बैठकमा बजेट माथिको छलफल जारी रहने सम्बन्धी प्रसङ्गबाट। सङ्घीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ। बैठक बिहान 11 बजे सिंहदरबारमा बस्नेछ। आजको बैठकमा आगामी आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल जारी रहने कार्यसूची रहेको छ। यस्तै छलफलका क्रममा उठेका प्रश्नको अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले जवाफ दिने कार्यक्रम रहेको छ। बैठकमा अर्थमन्त्री वाग्लेले विनियोजन विधेयक 2083 राष्ट्र ऋण उठाउने विधेयक 2083 प्रस्तुत गर्नुका साथै नेपाल राष्ट्र बैङ्क तेस्रो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। नेपाली काङ्ग्रेसको क्रियाशील सदस्यता अध्यावधिका लागि तोकिएको समय आजको दिन मात्रै बाँकी रहेको छ। पार्टीका अनुसार आज जेठ 28 गते राति 12 बजेसम्म सदस्यता अध्यावधि गर्न सकिनेछ। महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक वर्दी पौडेलले आज मध्यराति सँगै अवध्यावधिको समयसीमा समाप्त हुने भएकाले छुटेको सबै क्रियाशील सदस्यलाई तोकिएको समयभित्र आफ्नो सदस्यता अध्यावधि गरिसक्न अपिल गर्नुभएको छ। पार्टीका अनुसार क्रियाशील सदस्यता अध्यावधि गर्न योग्य कुल 782,009 सदस्य मध्ये जेठ 27 गते हिजो बेलुकासम्म 457,336 जनाले एसीआईटी प्राप्त गरिसकेका छन्। त्यसबाहेक थप 1,24,748 जनाले स्वयं अध्यावधिक फारम पेश गरी अध्यावधिक प्रक्रियामा सहभागी भइसकेको जानकारी पनि पार्टीले दिएको छ। महामन्त्री पौडेलले समय सीमा सकिने लाग्दा एकैपटक धेरैले फारम भर्दा प्राविधिक समस्या आउन सक्ने भएकाले अन्तिम समयसम्म प्रतीक्षा नगरी तत्कालै अध्यावधिक प्रक्रिया पूरा गर्न सबै क्रियाशील सदस्यलाई आग्रह गर्नुभएको छ। उहाँले काङ्ग्रेसको वेबसाइट मार्फत हरेक क्रियाशील सदस्यले आफ्नो मोबाइलबाट सहज रूपमा सदस्यता अध्यावधि गर्न सक्ने व्यवस्था गरिएको बताउँदै प्रक्रिया थाहा नभई वडा सभापति तथा जानकार व्यक्तिको सहयोग लिएर भए पनि समयमै अध्यावधि गर्न आग्रह पनि गर्नुभएको छ। नेपाली काङ्ग्रेसले सदस्यता व्यवस्थापनलाई डिजिटल र व्यवस्थित बनाउने उद्देश्यका साथ अनलाइन माध्यमबाट क्रियाशील सदस्यता अध्यावधि अभियान सञ्चालन गर्दै आएको छ। कतिपय नेताहरूले अवरोध गर्ने प्रयास गरे पनि क्रियाशील सदस्यता अध्यावधि अभियान गाउँ गाउँसम्म उत्साहजनक रूपमा अघि बढिरहेको काङ्ग्रेस केन्द्रीय कार्यालयले जनाएको छ। विगतमा अरूले फारम भरिदिँदा केही सदस्यता फर्जी पनि हुन सक्ने भएकाले धेरै सदस्यता देखिएको र अहिले आफैले अनलाइनबाट भर्नुपर्ने भएकाले वास्तविक सदस्यता विवरण तयार हुन लागेको नेताहरूले बताएका छन्। विगतमा सदस्यको नाम बाहेक अन्य विवरण व्यवस्थित रूपमा अभिलेखीकरण नहुने अवस्थाको अन्त्य गर्दै डिजिटल प्रणाली मार्फत सदस्यको आधारभूत विवरण व्यवस्थित र अध्यावधि हुन लागेको छ। साइबर अपराध र अवैध कल सेन्टर सञ्चालन गरेको आरोपमा 34 जना नेपाली नागरिक थुनामा परेका छन्। उनीहरूलाई गल बुम्स र माता रा स्थित जेलमा राखिएको छ। जेलमा राखिएका मध्ये 30 जनालाई अदालतले धरोटीमा छाड्न आदेश दिएको छ, तर प्रक्रिया पूरा नभएका कारण उनीहरू जेलमै रहेका छन्। अन्तर्राष्ट्रिय समाचार संस्थाहरूका अनुसार कम्बोडिया, म्यानमार जस्ता देशमा कडाई र धरपकड बढीसँगै स्क्याम सेन्टर चलाएर सङ्गठित डिजिटल ठगी गर्नेहरूको आधार क्षेत्र अहिले श्रीलङ्कातिर सरेको छ। विभिन्न देशको स्क्याम सेन्टरमा ठूलो सङ्ख्यामा नेपाली समेत फँसै आएकोमा गत महिना श्रीलङ्का प्रहरीले गल मातरा जिल्लामा छापा मार्दा 29 नेपाली सहित 192 भारतीय पक्राउ परेका थिए। कोलम्बो स्थित नेपाली दूतावासका कार्यवाहक राजदूत विजय कुमार राउतका अनुसार मे महिनामा मात्रै साइबर अपराध र अवैध कल सेन्टर सञ्चालन गरेको आरोपमा 34 नेपाली नागरिक पक्राउ परेका थिए। उनीहरूलाई गल बुम्स र मातरा स्थित जेलमा राखिएको थियो। हालसम्म 30 जनालाई अदालतले धरोटीमा रिहाईको आदेश दिइसकेको छ। मातरामा 10 जनालाई गिरफ्तार गरिएको थियो। दूतावासका सूचना अधिकारी सागर भण्डारीले भन्नुभयो उहाँहरू हाम्रो सम्पर्कमा आउनुभएको थियो। कति संख्यामा नेपाली श्रीलङ्कामा यस्ता सेन्टरमा पुगिरहेका छन् भन्ने बारे थप अध्ययन गर्न बाँकी रहेको दूतावासले जनाएको छ। श्रीलङ्काको दक्षिणी तटीय क्षेत्रमा पछिल्लो समय साइबर ठगी र कल सेन्टरका गतिविधि निकै बढेका छन्। दूतावासले उपलब्ध गराएको विवरणमा भनिएको छ 12 र 13 मेमा 24 नेपाली नागरिक कम्प्युटर सम्बन्धी कसुरमा पक्राउ परेका थिए। उनीहरूलाई सुरुमा गल जेल पठाइएको थियो। ती नेपालीले दूतावासमा औपचारिक सम्पर्क गरेका थिएनन्। त्यसैबीच मातरा भन्ने स्थानमा थप 10 जना नेपाली पनि पक्राउ परेको दूतावासले जानकारी दिएको हो। दूतावासका अनुसार मातरा जेलमा रहेको नेपालीले आफूहरू साइबर अपराधमा संलग्न नभएको दावी गरेका छन्। उनीहरूले मध्य पूर्वको सङ्कटपछि संयुक्त अरब इमिरेट्स युएईबाट श्रीलङ्का आएको बताएका छन्। मानव तस्करहरूको संगठित गिरोहले युवालाई भारत बङ्गलादेश थाइल्यान्ड म्यानमार हुँदै यस्ता स्क्याम केन्द्रहरूमा पुर्याउने गरेको प्रहरीले जनाएको छ। पछिल्लो समय श्रीलङ्काले नेपाल सहित 40 देशका नागरिकलाई 30 दिने निशुल्क पर्यटकीय भिसा र अनलाइन अनुमतिको व्यवस्था गरेको छ। यसकै दुई गरेर स्क्याम सेन्टर चलाउनेहरू त्यहाँ पुग्ने गरेको अनुमान रहेको छ। मकवानपुरको भीमफेदी गाउँपालिका 8 बैदमार स्थित भित्री सडक खण्डमा भएको सवारी दुर्घटनामा 2 जनाको मृत्यु भएको छ। आज बिहान 5 बजे चालक सिद्धुली कमला माई नगरपालिका 9 भीमा 9 का बोधराज बुढाथोकी र फर्स्ट ट्र्याकमा कार्यरत 12 पचौरौता नगरपालिका 7 का 21 वर्षे इन्जिनियर सूर्य यादवको हेटौडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरीकाले मकवानपुरले जनाएको छ। उनीहरू गैराती मान्डु हाइड्रो पावर तर्फबाट झापा माफ गर्नुहोला उनीहरू गैराती मान्डु हाइड्रो पावरबाट इपा जाँदै गरेको बाप र 01/0/33/6/2144 नम्बरको योद्धा पिकअप अनियन्त्रित भई सडकबाट करिब 100 फिट तल खसे खोलामा खसेर दुर्घटना भएको थियो। पसलको बिमा दाबी र ग्राहकले ऋण बाफत धितो राखेको सुन चाँदी पचाउने उद्देश्यले आफ्नै पसलमा चोरीको योजना बनाएर चोरी गर्ने बुटोलका एक सुन चाँदी सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ। रूपन्देहीको बुटोल उपमहानगरपालिका 5 अमरपथमा सञ्चालनमा रहेको 3 औं सुन चाँदी पसलमा यही जेठ 17 गते चोरी भएको घटनामा स्वयं पसलका सञ्चालकको संलग्नता रहेको देखिएको छ। घटनामा सुन चाँदी पसल सञ्चालन स्वयं पसलका सञ्चालकको संलग्नता रहेको देखिएको छ। घटनामा सुन चाँदी पसल

0: गर्दा निजबिक त्यही साँझ बुटोल फर्किएर 17 गते बिहान करिब 1 बजेको समयमा आफ्नै पसलको कामदार रूपन्देहीको तिलोत्तमा नगरपालिका 2 बस्ने नवीन विकको सहयोगमा योजनाबद्ध रूपमा चोरीको नाटक गरेको खुलिएको हो। उनीहरूलाई पक्राउ गरेर आपराधिक विश्वासघात मुद्दामा म्याथा भई थप अनुसन्धान भइरहेको इलाका प्रहरीकारले बुटवलले जनाएको छ। घटना लगत्तै प्रहरीले विभिन्न स्थानको सिसिटिभी फुटेज संलग्न संकलन गरिए अनुसन्धान गर्दा निज पसल सञ्चालक बिक रातिको समयमा पसलमा प्रवेश गरेर करिब 2 घन्टा बढी समयपछि पसलबाट बाहिरिएको देखिन आएको छ। यस्तै पसलबाट बाहिरेपछि तिनाउ पुल पार गरेर बुटोल 2 को बाटो हुँदै निस्किएको प्रहरीले बुटोलका विभिन्न स्थानमा राखिएको सिसिटिभीबाट संकलन गरेको फुटेजबाट देखिन आएको प्रहरीले जनाएको छ। प्रहरीले बिकको घरमा छापा मारेर बाला 2 थान लकेट सहितको सिक्री एक थान सुनको कानमा लगाउने कानपासा 4 थान झुम्का 1 जोडी कानको बाली 1 जोडी सुन सहितको सेतो र हरियो माला 2 थान सुनको औँठी 3 थान सुनको कानको टब 1 जोडी स्टोनी फुली चाँदीको लोटा 1 थान चाँदीको बिछ्यु 6 थान तथा चाँदीको औँठी 1 थान बरामद गरेको जनाएको छ। अब मौसम सम्बन्धी जानकारी। देशको केही स्थानमा आज वर्षाको सम्भावना रहेको छ। मध्येसम्मको वर्षाको सम्भावना रहेको हो। जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना रहेको छ। मधेस, कोशी, बागमती र गण्डकी प्रदेशको तराई भूभाग, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थान, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा हिमपातको पूर्वानुमान रहेको छ। विभागले राति देशभर साधारणतया बादल लाग्ने बताएको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशको पहाडी र तराई भूभाग तथा कोशी, मधेस, बागमती, गण्डकी प्रदेश लगायत कर्णाली प्रदेशको पहाडी भूभागका थोरै स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागको 1-2 स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हिमपातको सम्भावना रहेको छ। केही दिन अघिदेखि लगातार तातो दिनको पूर्वानुमान गर्दै आएको विभागले आज पनि तातो हावाको लहरको चेतावनी दिएको छैन। धेरै ठाउँमा वर्षाको पूर्वानुमान गरिएको छ। आगामी 2 दिन लुम्बिनी, बागमती र मधेस प्रदेशको दक्षिणी भागहरूमा भारी वर्षा हुने सम्भावना रहेको मौसमविदले बताएका छन्। भारी वर्षा गराउने वातावरण अनुकूल बनाउने वातावरण पछिल्लो दस घन्टादेखि लागिरहेको विज्ञहरूले प्रष्ट पारेका छन्। हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापी रेखा र स्थानीय वायुको प्रभाव रहेको छ। तपाईँले रेडियो जलजलाबाट प्रसारित समाचार प्रभात सुन्दै हुनुहुन्छ। अब केही विश्रामपछि रोल्पा सुनिली स्मृति गाउँपालिकाद्वारा बाली उपचार शिविर सञ्चालन, 174 कृषक लाभान्वित, रुकुम पश्चिमको जिल्ला अस्पताल सल्लेको फार्मेसीमा चोरी, नगदसहित औषधि पनि चोरी लगायतका समाचार बाँकी नै छन्। हामी सँगै रहनुहोला।
1: बाजे, के भयो? किन गालामा हात?
2: यहाँ दुखेको छ त, खानै दिन्न भात, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बात।
1: ल, अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
3: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस्, निको हुन।
4: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।

0: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौँ।
1: हजुर हाम्रा सेवाहरू
2: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
3: नदुखाई दाँत निकाल्ने,
2: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
3: गिजाबाट रगत आउने, सास गनाउने समस्याको सफल उपचार,
2: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
3: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
2: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
3: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741318,
0: 9800594452।
4: रोलपाली मुस्कान डेन्टल क्लिनिक, सुनिली स्मृति गाउँपालिका 4 सुलीचौर रोल्पा, ग्लोबल IMA बैंक सँगै जोडिएको घरमा।
5: घर घरको आवाज, गाउँ शहरको आवाज, हरेक मनमुटुमा गुन्जिरहने रोलपाली आवाज, यो हो तपाईको मनको आवाज। रेडियो साझोला 96.4 MHz।
6: रेडियो जलजलाको समाचार प्रभातमा तपाईँलाई फेरि पनि स्वागत छ। अब खबर परिकरमा, रोल्पा सुनिली स्मृति गाउँपालिकाको आयोजनामा गाउँपालिकाको वडा नम्बर 5 र 6 बाली उपचार शिविर कार्यक्रम सफलतापूर्वक सञ्चालन गरिएको छ। कृषकहरूका खेतबारीमा देखिएको बाली सम्बन्धी रोग तथा किराको समस्या समाधान गर्ने उद्देश्यले आयोजना गरिएको शिविरबाट जम्मा 174 जना कृषक लाभान्वित भएका छन्। शिविरमा कृषकहरूले आफ्नो खेतबारीमा देखिएको विभिन्न रोग तथा किराहरूको पहिचान गरी तिनको व्यवस्थापनको लागि आवश्यक प्राविधिक परामर्श प्राप्त गरेका थिए। साथै रोग तथा किराको नियन्त्रणको लागि आवश्यक सामग्री समेत वितरण गरिएको गाउँपालिकाले जनाएको छ। कार्यक्रम मार्फत कृषकहरूलाई बालीमा देखिने समस्या पहिचान, रोकथाम तथा व्यवस्थापन सम्बन्धी प्राविधिक ज्ञान प्रदान गरिएको थियो। यसले कृषकहरूलाई उत्पादन वृद्धि तथा बाली संरक्षणमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ। गाउँपालिकाले कृषक मैत्री कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ। रुकुम पश्चिमको मुसिकोट नगरपालिका 1 सल्ले स्थित जिल्ला अस्पतालको फार्मेसीमा मङ्गलबार राति चोरी भएको छ। राति करिब 11 बजेको समयमा फार्मेसीबाट नगद 15,000 रुपियाँ सहित केही औषधि चोरी भएको अस्पताल स्रोतले जनाएको छ। ती 11 बजेको समयमा फार्मेसीमा भएको नगद 15,000 र केही औषधि हराएको जिल्ला अस्पताल सल्लेका प्रमुख डाक्टर जीवन परियारले जानकारी दिनुभएको थियो। उहाँका अनुसार चोरीमा संलग्न लागौसो सेवन गर्ने दुईजना अपरिचित युवालाई आशंका गरिएको छ। उनीहरूले फार्मेसीमा कोही नभएको मौका छोपी चोरी गरेको उहाँको भनाइरहेको छ। घटनापछि तत्काल प्रहरीलाई खबर गरिएको थियो। चोरीको सूचना पाए लगत्तै प्रहरीले अनुसन्धान सुरु गरेको छ। अस्पतालको फार्मेसीबाट नगद तथा औषधि चोरी भएको जानकारी प्राप्त भएको र घटनामा संलग्न व्यक्तिको खोजी कार्य तीव्र रूपमा अघि बढाएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ। स्वास्थ्य संस्था जस्तो संवेदनशील क्षेत्रमा चोरीको घटना भएपछि स्थानीयवासीले अस्पतालको सुरक्षा व्यवस्थापनमा आशंका गरेका छन्। चोरी भएका औषधिको विवरण र क्षतिको एकिङ विवरण संकलन गर्ने काम भइरहेको अस्पतालले जानकारी दिएको छ। दाङको मङ्गलाचुली गाउँपालिका 4 जुम्ले पानीमा 1 किलोमिटर सडक कालोपत्रे गर्ने प्रक्रिया अघि बढेको छ। स्थानीयवासीका अनुसार यस अघि पटक पटक आन्दोलन र सहमति भए पनि कार्यान्वयन हुन सकेको थिएन। तर जेठ 16 गतेदेखि सुरु भएको आन्दोलनपछि विगतमा भएको 1 किलोमिटर सडक कालोपत्रे गर्ने सहमति कार्यान्वयन नभई गाउँपालिकामा ताला लगाउने तथा मालवाहक टिप्पर सञ्चालन पूर्ण रूपमा बन्द गर्ने निर्णय स्थानीयले गरेका थिए। स्थानीय सरोज मगरले विगतमा धेरै पटक आन्दोलन र वार्ता भए पनि सहमतिहरू कागजमै सीमित रहेको बताउनु भएको छ। धेरै पटक आन्दोलन र वार्ता भयो तर कार्यान्वयन भएन। यसपटक गाउँपालिकामा पाला लगाउने निर्णयपछि सहमति कार्यान्वयनको चरणमा पुगेको छ। हामी खुसी छौँ, उहाँले भन्नुभएको छ। सडक कालोपत्री भएपछि उक्त क्षेत्रका बासिन्दाले वर्षौंदेखि भोग्दै आएको धुलोको समस्या अन्त्य हुने अपेक्षा गरेका छन्। स्थानीयले सडक स्तर उन्नतिले आवागमन सहज हुनुको साथै जनजीवन समेत सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेका छन्। नेपाल विद्यार्थी संघ दाङ बङ्गलाचुलीले एसी 2082 सहभागी भई उत्तीर्ण भएका बङ्गलाचुली गाउँपालिकाका विद्यार्थीहरूलाई सम्मान गरेको छ। मंगलबार कमिरे सौरमा आयोजित एक कार्यक्रम मार्फत विद्यार्थीहरूलाई सम्मान गरिएको हो। नेपाल विद्यार्थी संघ बङ्गलाचुलीका पालिका अध्यक्ष जीवन अधिकारीले सभापतित्व तथा नेपाली काङ्ग्रेस बङ्गलाचुली गाउँपालिकाका सभापति जागेश्वर अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि जागेश्वर अधिकारीले एसी उत्तीर्ण गर्नु विद्यार्थी जीवनको महत्त्वपूर्ण उपलब्धि भएको बताउँदै यस सफलतालाई निरन्तर अध्ययन र अनुशासन मेहनत मार्फत अझ ठूलो उपलब्धिका रूपमा रूपान्तरण गर्न आग्रह गर्नुभएको छ। उहाँले देशको भविष्य विद्यार्थीको काँधमा रहेको उल्लेख गर्दै शिक्षा सिप र सकारात्मक सोचका माध्यमबाट समाज तथा राष्ट्र निर्माणमा योगदान दिनुपर्ने बताउनु भएको छ। अध्यक्ष जीवन अधिकारीले ग्रामीण क्षेत्रका विद्यार्थीहरूले सीमित स्रोत साधनका बीच पनि उत्कृष्ट नतिजा हासिल गरेको भन्दै उनीहरूको मेहनतको प्रशंसा गर्नुभएको छ। उहाँले आगामी दिनमा उच्च शिक्षा हासिल गरी सक्षम जिम्मेवार र नैतिक नागरिक बन्न विद्यार्थीहरूलाई शुभकामना व्यक्त गर्नुभएको छ। कार्यक्रममा नेपाल काङ्ग्रेस बङ्गलाचुलीका उपसभापति इन्द्रमणि ओली, सचिव चेत प्रसाद डागी तथा नेपाली काङ्ग्रेस बङ्गलाचुली चारका सभापति शिवराज ब्रियाले शुभकामना मन्तव्य राख्नु भएको थियो। कार्यक्रममा एसी 2082 उत्तीर्ण विद्यार्थीहरूलाई सम्मानपत्र प्रदान गरिएको थियो। सहभागीहरूले यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई थप हौसला र प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका थिए भने कार्यक्रमको सहजीकरण पालिका प्रवक्ता बालकृष्ण पाण्डेले गर्नुभएको थियो। अब देश बाहिरको समाचार। अमेरिकी सेनाले इरानका विभिन्न ठेगानालाई निशाना बनाउँदै लगातार दोस्रो दिन पनि शक्तिशाली हवाई हमला सुरु गरेको छ। अमेरिकी सेन्ट्रल कमान्ड सेन्टकमले नयाँ आक्रमणको पुष्टि गर्दै यसलाई इरानको निरन्तर र अनुचित आक्रमणताको जवाफ भनेको छ। अमेरिकी रक्षा मन्त्री पिट हेक स्वेथले सेनाले इरानका प्रमुख केन्द्रहरूमा बमबारी गरिरहेको बताउनु भएको छ। सम्झौताका लागि दिएको मौका इरानले नउठाएकाले यो कदम चाल्नु परेको उहाँको भनाइरहेको छ। बुधबार इरानले अमेरिकी अपाक्ष हेलिकप्टर खसालेपछि दुई देशबीच तनावले उग्र रूप लिएको हो। इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कप्स आइआरजिसीले हर्मोज जलमार्ग क्षेत्रमा दुईवटा जहाजमाथि आक्रमण गरेको दावी गरेको छ। इरानले सुरक्षा सङ्कटको कारण देखाउँदै रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने सो जलमार्ग, तेल ट्याङ्कर र व्यावहारिक जहाज सहित दुवै प्रकारको साधनको लागि पूर्ण रूपमा बन्द गरिएको घोषणा गरेको छ। इरानले अनुमति बिना उक्त क्षेत्र पार गर्न खोज्ने जुनसुकै जहाजलाई निशाना बनाइने चेतावनी दिएको छ। यद्यपि अमेरिकी सेन्ट्रल कमान्डले भने इरानी दावीको खण्डन गर्दै व्यावहारिक जहाजहरू अझै पनि उक्त मार्गबाट आवाजात गरिरहेको र कुनै पनि अमेरिकी युद्धपोतमा क्षति नपुगेको दावी गरेको छ। युद्धका कारण यो जलमार्ग लामो समयदेखि प्रभावित भन्दा त्यहाँको व्यापारिक चहल पहल साबिकको तुलनामा 15 प्रतिशतमा खुम्चिएको छ। जलमार्ग बन्द भएको समाचार बाहिरीसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य 2% बढेर प्रति ब्यारेल $95 पुगेको छ। अमेरिकाको यो पछिल्लो आक्रमण इरानको दक्षिणी केन्द्रमा पर्ने मिनाब सिरिक बन्दर अब्बास र केसमा टापु नजिकको सैन्य तथा निगरानी हवाई आक्रमणको चेतावनी दिने साइरनहरू गुन्जिएका छन्। इरानको आइआरजिसीले अमेरिकी आक्रमणको बदला स्वरूप बहराइन र कुवेतमा रहेको अमेरिकी सैन्य बेसहरू सहित कुल 18 महत्त्वपूर्ण लक्ष्यहरू प्रतिशोधात्मक आक्रमण गरेको दावी गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका शीर्ष अधिकारीहरू ले आफूलाई फोन गरेर आक्रमण रोक्न आग्रह गरेको र यो बमबारी छिट्टै रोकिने बताउनु भएको छ। तर उहाँले यदि भोलि रातिसम्ममा कुनै ठोस समझदारी पत्रमा हस्ताक्षर नभए आगामी राति फेरि बमबारी सुरु हुने चेतावनी दिनुभएको छ। ट्रम्पले इरानसँगको यो युद्ध विरामलाई विश्व इतिहासकै सबैभन्दा बढी उल्लङ्घन भएको युद्ध विरामको संज्ञा दिनुभएको छ। राष्ट्रपति ट्रम्पले इरानले सम्झौताका लागि धेरै लामो समय लगाएकोले अब त्यसको मूल्य चुकाउनु पर्ने र युद्ध रोक्न इरानले केवल कागजमा हस्ताक्षर गरे पुग्ने दावी गर्नुभएको छ। अर्कोतर्फ इरानी राष्ट्रपति मसुद पेजेस्कियानले अमेरिकी धम्कीहरू देशको कमजोरीको प्रतीक भएको बताउँदै इरान कुनै पनि दबाब वा धम्की सामु नझुक्ने र दृढतापूर्वक उभिने स्पष्ट पार्नुभएको छ। अन्त्यमा खेल समाचार। दुई दिनपछि शुक्रबार इङ्ल्यान्डमा सुरु हुने T20 महिला विश्वकपमा पहिलो पटक 12 राष्ट्रले सहभागी जनाउँदैछन्। घरेलु टोली इङ्ल्यान्ड र श्रीलङ्का बीचको खेल सुरु हुने र यस संस्करणको विश्वकपमा 12 राष्ट्रको सहभागी रहेको छ। यस 2009 सुरु भएको विश्वकपको सन् 2010 भएको दोस्रो र सन् 2014 भएको सुरुवाती 3 संस्करणमा 8 राष्ट्रको मात्र सहभागिता रहेको थियो। सन् 2014 चौथौ, सन् 2016 पाँचौँ र सन् 2018 छैटौँ, सन् 2020 सातौँ, सन् 2023 आठौँ र सन् 2024 नवौँ संस्करण भने 10 राष्ट्रको सहभागितामा भएको थियो। हामी समाचार प्रभातको अन्त्यमा आएका छौँ। जाँदा जाँदै समाचारका शीर्षकहरू पुनः एकपटक। प्रतिनिधि सभा बजेट बैठकमा बजेटमाथिको छलफल जारी रहने। काङ्ग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन। दुबईबाट श्रीलङ्का पुर्याएका 34 नेपाली पुगे हिरासतमा। मकवानपुरमा सवारी दुर्घटना, दुईजनाको मृत्यु। बिमा दाबी गर्न आफ्नै पसलबाट बुटोलमा सुन चाँदी चोरीको नाटक। आज सातै प्रदेशमा वर्षाको सम्भावना। बागमती सहितका प्रदेशमा भारी वर्षाको अनुमान। रोल्पा सुनिली स्मृति गाउँपालिकाद्वारा बाली उपचार शिविर सञ्चालन। 174 कृषक लाभान्वित। रुकुम पश्चिमको जिल्ला अस्पताल सल्लेको फार्मेसीमा चोरी, नगदसहित औषधि चोरी। दाङको बङ्गला चुलीमा आन्दोलनको दबावपछि 1 किलोमिटर सडक कालोपत्रे सुरु। नेभीसँग बङ्गला चुरीद्वारा एसी उत्तीर्ण विद्यार्थी सम्मानित। र अमेरिकाद्वारा इरानमाथि आक्रमण, इरानद्वारा हर्मुज जलमार्ग बन्दको घोषणा। भोलि सुरु हुने T20 महिला विश्वकपमा 12 टोली सहभागी हुँदै। लुम्बिनी प्रदेश र आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 MHz र हाम्रो वेबसाइट jaljalapress.com तथा facebook.com/radiojaljalabaट संसारभर एकै साथ प्रसारण भइरहेको बिहान 8 बजेको समाचार प्रभात पूरा भएको छ। 9 बजे थाहा संसार नेटवर्कबाट प्रसारित थाहा खबर सुन्न सक्नुहुनेछ। त्यतिन्जेलसम्मको लागि प्राविधिक साथी प्रिया मगरलाई धन्यवाद दिँदै समाचार कक्षबाट म रिता मगर बिदा हुन्छु। ताजा खबर र जनपक्ष विचारको लागि तपाईँको मनको आवाज रेडियो जलजला 96.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्ते।

तपाईँको वरिपरि रहेका कुनै पनि सूचना हामीलाई दिनुहोस्। तपाईँको सूचना समुदायका लागि जीवन उपयोगी समाचार बन्न सक्छ। त्यसका लागि हाम्रो फोन नम्बर हो 086-440-154 र 086-440-271। तपाईँ इमेल मार्फत पनि सूचना पठाउन सक्नुहुन्छ। त्यसका लागि हाम्रो इमेल ठेगाना हो jaljala@newsrolpa@gmail.com। हामी जलजला प्रेस .com र मोबाइल एप्लिकेशन मार्फत तपाईँ जहाँ हुनुहुन्छ हामी त्यही छौँ। हरेक घन्टा ताजा समाचारका साथ तपाईँको मनको आवाज रेडियो जलजला FM 96.4 MHz।

0: बाजे के भयो, किन गालामा हात?
1: यहाँ दुखेको छ त, खाने दिन्न भात, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बात।
0: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
2: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुली चौर रोल्पामा जानुहोस् निको हुन।
3: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
0: हजुर आउनुहोस्, 24 घन्टा तपाईँकै सेवामा तत्पर छौ।
2: हजुर, हाम्रा सेवाहरू।
4: हजुर, जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सिधा बनाउने,
5: नदुखाई दाँत निकाल्ने,
4: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
5: गिजाबाट रगत आउने, सास गनाउने समस्याको सफल उपचार,
4: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
5: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
4: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741318,
0: 9805014652।
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिली स्मृति गाउँपालिका 4 सुली चौर रोल्पा, ग्लोबल IMA बैंक सँगै जोडिएको घरमा।
6: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।
7: सुनसहरी गाउँपालिका 5 नारबाङ क्षेत्रभित्र रहेका, पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका 7 जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका 6 धुम्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी 4 किल्ला अन्तर्गतका सार्वजनिक वनहरूभित्र घाँस दाउरा गर्न, जडीबुटी सङ्कलन गर्न, पात पटिङ्गर, घर घुर्रो लगायतका वन जन्ने सामग्री सङ्कलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै, अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कारवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
6: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरु पुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका 5 नारबाङ रोल्पा।
1: ल बाबु नानी हो, सुन है, स्वस्थ हुन के गर्नु पर्छ? अनि अरू के गर्नु पर्छ?
8: अनि सर, हाम्रो बाजे त दाँत दुखेर आया गर्नुहुन्छ, रातभरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
1: अब के गर्ने रे? सिधा सुलीचौर बजारमा रहेको 7 हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
6: हजुर, हाम्रा सेवाहरू,
0: दाँत बाँध्ने,
6: दाँत सफा गर्ने,
0: दाँतमा सिमेन्ट भर्ने,
6: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
0: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
6: फिक्स दाँत लगाउने।
5: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
0: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
6: सम्पर्क नम्बर 9867-0067-467। एक पटक सम्झिने पर्ने ठाउँ, 7 हेवन डेन्टल सुनिल स्मृति गाउँपालिका 4 सुलीचौर बजार रोल्पा, युनिसा सुनचादी पसलको छेउमा।
5: साथै तार मान्ने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
9: चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नु पर्छ।
10: अनि चट्याङबाट जोगिन अरू के गर्नु पर्छ?
9: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
10: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
9: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: निःशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
13: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
12: भाषातर्फ अङ्ग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू।
13: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा।
12: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स।
13: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्रासव शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैङ्किङका सम्पूर्ण कोर्सहरू।
12: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट।
13: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम।
12: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
13: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849204 र 9849394412।
12: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
14: आइया मम्मी, दादु क्यो, म त खाना खान नि सक्दिन।
15: हैन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकी भन्या। जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
16: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त, के पर्यो तपाईँलाई?
15: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिल्यै निको हुने होइन।
16: के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
15: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
16: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध। दाँत सफा गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिचर, सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाइ जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
15: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अगाडि दाङ, शाखा नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 0825903050 र मोबाइल नम्बर 9558843122 र 9558843123।
16: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।
17: हेलो
18: हेलो,
17: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
18: हुन्छ हुन्छ, पठाउँछ है। ए ए नानी, छोरी,
19: हजुर,
18: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी।
19: लु, हेलो, भन्नुहोस् त।
17: हेलो, हजुर
19: हजुर,
17: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
19: ए, मलाई मूर्ख बनाउन खोज्नुभएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
18: ए नानी, के भने रहेछ, के भयो?
19: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
18: ल ल, म किन दिन्छु?
11: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, ब्याङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ।
20: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
11: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा हुजुरी वा जानकारी गराउँ।
20: अनलाइन ठगीबारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
21: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाप रे, अब चाहिँ के हुने हो?
22: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसै नातिन, यस्तो त जसले नि लेखिहाल्छ नि।
21: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
22: तिमीलाई थाहा थिएन?
21: थाहा थिएन।
22: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
21: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
22: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
23: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
24: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ।
25: नेपाल सरकार, विज्ञापन बोर्ड।
19: नमस्ते डाक्टर साहब।
26: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त, के हो?
19: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
26: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
19: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
26: हेर्नुहोस्, अहिलेको समस्या नै यही, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य सङ्गठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
19: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
26: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
19: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
26: हो नि, बालबालिकाको तिन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
20: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
19: खै, जन्म दर्ता दिनुहोस् त।
26: जन्म दर्ता गरेको छैन नि म्याडम।
19: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
26: हो र, मलाई त थाहा नै थिएन म्याडम।
19: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
26: ए, पहिला कसैले भनेन?
0: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
11: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
20: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
11: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
20: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
2: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ, यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
1: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
2: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि, त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
1: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
2: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डी खिएमा, खोक्रो भए, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भए, कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलटी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43123, 98-478-070।
1: दाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ।
3: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
4: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
5: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
6: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
5: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
4: वन डढेलोले विभिन्न जीव जन्तु किट पतङ्ग चराचुरुङ्गी र तिनका गुण घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
5: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
6: वन डढेलोबाट फैलिएको आगोले वन जङ्गल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
5: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
6: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
5: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
4: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
5: डिभिजन वन कार्यालय रोल्पाको अपील।
7: बिना अनुमति वन जंगल प्रवेश नगरौं। वन क्षेत्रमा चुरोट सलाई लाइटर नलैजाऊ। वनमा रहेका रुख बिरुवा लाथ्रा पोथ्रा काट्ने हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौं।
5: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं।
4: जंगली जीव जन्तु र पशु पक्षीको शिकार नगरौं। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात गर्ने कार्य नगरौं। वन क्षेत्रबाट ढुङ्गा किट्टी बालुवा वा माटो ननिकालौं।
5: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौं। सामुदायिक वन भित्र विधान र कार्ययोजना विपरीत रुख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा माटो बालुवा चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौं।
7: वन क्षेत्रमा खुल्ला चरिचरण नगरौं। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौं।
8: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले
9: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 9 बज्यो।
2: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मडिग्राम रूपन्देही।
10: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोर्नी, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।
11: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार।
12: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
11: सुरुमा मुख्य समाचारका शीर्षकहरू।
12: संघीय संसदका दुवै सदनको बैठक बस्दै बजेटमाथिको छलफल हुने, अर्थमन्त्री वाग्लेले जवाफ दिने कार्यसूची।
11: कंग्रेसमा क्रियाशील सदस्यता अध्यावधिका लागि थपिएको म्याद आज सकिँदै, हालसम्म 4,57,000 जनाको विवरण दर्ता।
12: मकवानपुरमा सवारी दुर्घटना हुँदा 2 जनाको मृत्यु। नवलपरासी पूर्वको कालीगण्डकी करिडोरमा क्रेन दुर्घटना हुँदा 6 जना घाइते।
11: इरानका विभिन्न शहरमा अमेरिकी आक्रमण जारी, होर्मुज जलमार्ग बन्द गरिएको इरानको घोषणा।
12: र फिफा विश्वकप फुटबल आज सुरु हुँदै उद्घाटन खेलमा राति 12:45 मेक्सिको र दक्षिण अफ्रिका बीच प्रतिस्पर्धा हुने।
13: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अनटप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
11: समाचार अब विस्तारमा। संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। बिहान 11 बजे बस्ने प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष 2083-84 को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल जारी रहनेछ। त्यसक्रममा उठेका प्रश्नको अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले जवाब दिने कार्यसूची छ। यस्तै विनियोजन विधेयक 2083, राष्ट्र ऋण उठाउने विधेयक 2083 र नेपाल राष्ट्र ब्याङ्क तेस्रो संशोधन विधेयक 2083 अर्थमन्त्री वाग्लेले प्रस्तुत गर्ने संसद सचिवालयले जनाएको छ। लामो समय विपक्षी दलले अवरोध गर्दै आएको बैठक हिजोदेखि चलेको हो। प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिलाई लिएर भएका विरोधका सम्बन्धमा हिजो परराष्ट्र मन्त्री शिशिर खनालले जवाफ दिएपछि संसद चलेको हो, तर विपक्षी दल अझै सन्तुष्ट छैनन्। अरू विपक्षी दलले संसद चल्न दिए पनि श्रम संस्कृति पार्टीले हिजोको बैठक बहिष्कार गरेको थियो। यसैबीच राष्ट्रिय सभाको बैठक आज दिउँसो 1 बजे सवा 1 बजे बस्ने तय भएको छ। बैठकमा सरकारले संयुक्त सदनमा पेश गरेको बजेटमाथि छलफल प्रारम्भ गर्ने कार्यसूची छ। राष्ट्रिय सभा बैठक पनि प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर अवरुद्ध हुँदै आएको छ।
12: प्रतिनिधि सभाका विभिन्न चारवटा समितिको बैठक आज पनि बस्दैछ। अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक अहिले केही बेरमा बस्दैछ। बैठकमा त्रिभुवन पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन अवस्था लगायत नेपालको हवाई उड्डयन युरोपियन युनियनको कालो सूचीबाट हटाउनका लागि मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणको तयारी सम्बन्धमा छलफल हुनेछ। अहिले केही बेरमा शुरू हुने महिला तथा सामाजिक मामिला समितिको बैठकमा सामाजिक परिचालिकाहरूको व्यवस्थापन सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। छलफलका लागि महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री महिला बालबालिका सहित अर्थ भूमि सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवलाई बोलाइएको छ। यसअघि प्रतिनिधि सभाकै राज्य व्यवस्था तथा सुशासन समितिको बैठक शुरू भएको छ। बैठकमा अघिल्ला बैठकको निर्णय कार्यान्वयन प्रगति जानकारी दिने लागू औषध नियन्त्रण ब्यूरोको चालू आर्थिक वर्षको हालसम्मको कार्य प्रगति एवं आगामी कार्ययोजना सम्बन्धमा छलफल गर्ने समितिमा परेका विभिन्न उजुरी अध्ययनका लागि उपसमिति गठन गर्ने लगायत कार्यसूची छन्। सार्वजनिक लेखा समितिमा भने विद्युतीय सवारी साधनको भन्सार जाँचपास सम्बन्धमा हालै उठेका प्रश्नमाथि छलफल हुनेछ। त्यहाँ जवाब दिन अर्थमन्त्री डाक्टर स्वर्णिम वागले जाने कार्यसूची छ।
11: नेपाली कंग्रेसको क्रियाशील सदस्यता अध्यावधि गराउन थप गरिएको समय आज सकिँदैछ। पार्टीका अनुसार आज राति 12 बजेसम्म सदस्यता अध्यावधि गर्न सकिनेछ। क्रियाशील सदस्यता अध्यावधि गर्न योग्य 7,82,209 सदस्य मध्ये हिजो बेलुकासम्म 4,57,366 जनाले अध्यावधि गराएका छन्। 1,24,748 जनाले स्वयं अध्यावधिक फारम पेश गरी अध्यावधिक प्रक्रियामा सहभागी भएका छन्। यो सहित अध्यावधि गर्ने कुल संख्या 6,00,000 पुग्न सक्नेछ। महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलले छुटेका सदस्यहरूलाई अध्यावधि गराउन आग्रह गर्नुभएको छ। कंग्रेसले यसपटक अनलाइनबाटै सदस्यता लिन सकिने सफल अभ्यास गरेको छ। कतिपय नेताहरूले अवरोध गर्ने प्रयास गरे पनि क्रियाशील सदस्यता अध्यावधिक अभियान गाउँ गाउँसम्म उत्साहजनक रूपमा अघि बढ़िरहेको कंग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।
12: मकवानपुरमा भएको सवारी दुर्घटनामा 2 जनाको मृत्यु भएको छ। भीमफेदी गाउँपालिका 8 वैद्यमार स्थित तराई मधेस फास्ट ट्र्याकको पिकअप भ्यान दुर्घटना हुँदा सिन्धुलीका 42 वर्षीय बोधराज बुढाथोकी र 12का 21 वर्षीय सूर्य यादवको मृत्यु भएको हो। बुढाथोकी नेपाली सेनाका पूर्व हवलदार तथा चालक रहेको तथा यादव फास्ट ट्र्याक आयोजनामा इन्जिनियरका रूपमा कार्यरत रहेको प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो। हिजो राति 10 बजे मान्डु हाइड्रो पावर तर्फबाट इपातर्फ जाँदै गरेको बाप्र 01-0336-2144 नम्बरको फास्ट ट्र्याकको गाडी सड़कबाट करिब 100 फिट तल खोलामा खसे दुर्घटना भएको हो। गम्भीर घाइते उनीहरूको आज बिहान हेटौडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। सब अस्पतालमै राखिएको छ।
11: नवलपरासीको गैंडाकोट नगरपालिका 4 रानीताल स्थित कालीगण्डकी करिडोर सड़क खण्डमा क्रेन दुर्घटना हुँदा 6 जना घाइते भएका छन्। गैराति ढोडेनीबाट गैंडाकोटतर्फ आउँदै गरेको लु 1 का 44-37 नम्बरको क्रेन ओह्रालो सड़कमा ब्रेक फेल भई सड़कको बायाँ किनारको भित्तामा ठोकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज खड्काले बताउनुभयो। दुर्घटनामा क्रेन चालक पाल्पाको तानसेन नगरपालिका घर भई हाल मध्यबिन्दु नगरपालिका 11 बस्ने 25 वर्षीय निरज अश्रामी मगर सहित 6 जना घाइते भएका हुन्। सबै घाइतेलाई उपचारका लागि भरतपुरस्थित नयाँ मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ।
12: पहिरोका कारण अवरुद्ध कर्णाली करिडोर आज बिहानदेखि एकतर्फी खुलेको छ। अस्ति र हिजो भएको अविरल वर्षाले कालीकोट खडक सडक खण्डको नरहरिनाथ गाउँपालिका 8 खुलालुदेखि बाजुराको सिमाना लैफूसम्मका ठाउँ ठाउँमा लेदोसहितको पहिरो गएर अवरुद्ध बनेको थियो। 2 दिनसम्म वर्षातका कारण कर्णाली करिडोर अन्तर्गत सुर्खेत हुम्ला सडक खण्डको खुलालुदेखि लैफूसम्म ठाउँ ठाउँमा पहिरो लेदो खसेको र पहिरो हटाई सडक सुचारू गरिएको जिल्ला प्रशासन कार्यालय कालीकोटले जनाएको छ। अहिले पनि सडकको माथिल्लो भिरालो जग्गाबाट ढुङ्गा खस्ने जोखिम रहेकाले सडक साँगुरो र धेरै ठाउँमा एकतर्फी भएकाले पनि यात्रा गर्दा आवश्यक सावधानी अप्नाउन आग्रह गरिएको छ।
11: पृथ्वी राजमार्ग अन्तर्गत चितवनको मुगलिन मलेखु सडक खण्डका 4 पुल आगामी असारमा सञ्चालनमा ल्याउने तयारी गरिएको छ। ती पुलको सामान्य बाहेक काम सम्पन्न भएका छन्। नागडुङ्गा मुगलिन सडक आयोजना पश्चिम खण्ड कार्यालयका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार खरी खोला, चिरौँदी खोला, गोमती खोला र हुग्दी खोलाको पुल असारभित्र सञ्चालनमा ल्याउन लागि छ। उहाँका अनुसार ती पुलमध्ये कतिपयको सडकसँग जोड्ने बाटो बनाउन बाँकी छ। पुलको प्लास्टर, रङरोगन, ट्राफिक सुरक्षा लगायतका सामान्य काम बाँकी छन्। समग्रमा 90% भन्दा बढी काम भएकाले असारभित्र पुल सञ्चालनको तयारीमा रहेको उहाँले बताउनुभयो। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
14: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
15: मार्बलका सिपिभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको NSF अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका UPVC प्रोडक्टहरू लेड फ्री, UV रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
14: सुरक्षा घरको साथ जीवन भरको।
13: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
11: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
12: अब बाँकी समाचार। रौतहटको बौद्धिमाई नगरपालिका साथ बाडा बङ्कुल टोल स्थित नेपाल भारत सीमावर्ती क्षेत्रमा ठूलो परिमाणमा लुकाई छिपाई राखिएको फर्सीको बिया नियन्त्रणमा लिन खोज्दा प्रहरी र स्थानीय बीच झडप भएको छ। झडपका क्रममा प्रहरी सहित 6 जना घाइते भएका छन्। हिजो साँझ मस्जिद पछाडि सीमावर्ती बाटो नजिक त्रिपालले छोपेर राखिएको फर्सीको बिउ नियन्त्रणमा लिने क्रममा केही स्थानीयले अवरोध गरेपछि स्थिति तनावपूर्ण बनेको थियो। अवस्था नियन्त्रणमा लिन प्रहरी टोलीले 4 राउन्ड अश्रु ग्यास प्रहार गरेको छ। घटनापछि जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक बसन्त गौतमको कमाण्डमा 54 जना तथा सशस्त्र प्रहरी नायब उपरीक्षकको नेतृत्वमा 20 जनाको टोली घटनास्थलमा परिचालन गरिएको थियो। झडपमा बौद्धिमाई नगरपालिका 7 का 40 वर्षीय सुदामा देवी राय, 40 वर्षीय हिरा मोतिया देवी यादव र 45 वर्षीय जयलाल ठाकुर हजार घाइते भएका छन्। उनीहरूको चन्द्र ज्योति कान्ति अस्पताल बङ्कुलमा उपचार भइरहेको छ। प्रहरी तर्फ प्रहरी वरिष्ठ हवलदार गजेन्द्र यादव, प्रहरी सहायक हवलदार सम्झना चौधरी र प्रहरी सहायक हवलदार देवराज महतो घाइते भएका छन्। उनीहरूको अवस्था सामान्य रहेको र उपचारपछि कार्यालय फर्किएको प्रहरीले जनाएको छ। प्रहरीले घटनास्थलबाट 322 बोरा फर्सीको बिया बरामद गरेको छ। बरामद बिउको कुल अनुमानित मूल्य 90,16,000 रुपियाँ रहेको प्रहरीले जनाएको छ।
11: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी सेनाले इरानका विभिन्न सहरमा लगातार 2 दिन पनि शक्तिशाली हवाई हमला जारी राखेको छ। अमेरिकी सेन्ट्रल कमान्ड सेन्टकमले नयाँ आक्रमणको पुष्टि गर्दै यसलाई इरानको निरन्तर र अनुचित आक्रमकताको जवाफ भनेको छ। अमेरिकी रक्षा मन्त्री पीट हेगसेथले इरानले इरानका प्रमुख केन्द्रहरूमा बमबारी गरिरहेको बताउनुभयो। सम्झौताका लागि दिइएको मौका इरानले नउठाएकाले यो कदम चाल्नु परेको उहाँको भनाइ छ। बुधबार हिजो इरानले अमेरिकी हेलिकप्टर खसारेपछि दुई देश बीचको तनावले उग्र रूप लिएको थियो। इरानको इस्लामिक रेभोल्युसनरी गार्ड कर्प्सले हुर्मुज जलमार्ग क्षेत्रमा 2 जहाजमाथि आक्रमण गरेको दावी गरेको छ। इरानले सुरक्षा सङ्कटको कारण देखाउँदै रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने यो जलमार्ग तेल ट्याङ्कर र व्यापारिक जहाजसहित सबै प्रकारका साधनका लागि पूर्ण रूपमा बन्द गरिएको घोषणा गरेको छ। इरानले अनुमति बिना उक्त क्षेत्र पार गर्न खोज्ने जुनसुकै जहाजलाई निशाना बनाउने चेतावनी पनि दिएको छ। यद्यपि अमेरिकी सेन्ट्रल कमान्डले भने इरानी दावीको खण्डन गर्दै व्यापारिक जहाजहरू अझै पनि उक्त मार्गबाट आवाजात गरिरहेको र कुनै पनि अमेरिकी युद्धपोतमा क्षति नपुगेको दावी गरेको छ। युद्धका कारण यो जलमार्ग लामो समयदेखि प्रभावित भन्दा यहाँको व्यापारिक चहलपहल साबिकको तुलनामा 15% खुम्चिएको छ।
12: अब खेल समाचार। विश्वकै सबैभन्दा लोकप्रिय खेल फुटबलको महाकुम्भ आज मध्यराती सुरु हुँदैछ। प्रत्येक 4 वर्षमा आयोजना हुने फिफा विश्वकप अमेरिका, मेक्सिको र क्यानाडामा संयुक्त रूपमा आयोजना हुँदैछ। मेक्सिको प्रसिद्ध स्टाडियो एस्तेका रङ्गशालामा घरेलु टिम र दक्षिण अफ्रिका बीचको उद्घाटन खेल राति 12:15 सुरु हुनेछ। यसपटक विश्वको कुल जनसङ्ख्याको 58% विश्वकप हेर्ने अनुमान गरिएको छ। जुन 1 महिनाभन्दा बढी समय अमेरिका, क्यानाडा र मेक्सिकोका 16 भव्य रङ्गशालामा हुनेछ। विश्वकप फुटबल 3 देशमा आयोजना हुन लागेको यो पहिलो पटक हो। 39 दिनको प्रतिस्पर्धापछि जुलाई 19 अमेरिकाले न्यू जर्सीको मेटलाइफ स्टेडियममा फाइनल हुनेछ। फिफाले यसपालि विश्वकपमा 48 टिमलाई सहभागी गराएको छ।

व्यवस्थापन निकाय र समुदायलाई योजना तथा पूर्व तयारीमा सहयोग पुर्याउनु रहेको इसिमोरले जनाएको छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक। संघीय संसदका दुवै सदनको बैठक बस्दै बजेटमाथिको छलफल हुने, अर्थमन्त्री वाग्लेले जवाफ दिने कार्यसूची। कंग्रेसमा क्रियाशील सदस्यता अध्यावधिकका लागि थपिएको म्याद आज सकिँदै, हालसम्म 4,57,000 जनाको विवरण दर्ता। मकवानपुरमा सवारी दुर्घटना हुँदा 2 जनाको मृत्यु। नवलपरासी पूर्वको कालीगण्डकी करिडोरमा क्रेन दुर्घटना हुँदा 6 जना घाइते। इरानका विभिन्न शहरमा अमेरिकी आक्रमण जारी, होर्मुज जलमार्ग बन्द गरिएको इरानको घोषणा। र फिफा विश्वकप फुटबल आज शुरू हुँदै उद्घाटन खेलमा राति पाउने

0: थाहाखबर.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/थाहाखबर र हाम्रो ट्विटर ह्यान्डल हो @थाहाखबर। रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास।
1: AIO
2: Yes,
1: AIO All in One Mart, the best place for shopping.
2: के छ र हो खास त्यहाँ
1: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, बैंकिङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा, अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया।
2: वाउ, कहाँ छ र यो?
1: यही मिन भवनमा, शान्तिनगर गेट सँगै यातायात व्यवस्था कार्यालयको छेउमा।
0: All in One Mart, helping make your life easier. जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। थाहाखबर.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। थाहाखबर.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिमछिमको खबर अब थाहाखबर.com। Texas International College announces registration open for plus two science, management, along with hotel management, humanities and law. Our features: outstanding board result, experienced faculty, modern labs and library, scholarship opportunities, sports and extracurricular activities, admission process, entrance exam, SEE grade evaluation and personal interview. For more details, Texas International College, Mitra Park, Java Hill, Kathmandu. Phone 01-4479-017-4490-670. Website texasintl.edu.np.
3: Gandaki College announced registration open for plus two computer science, along with hotel management, business studies, management, humanities, education and law. Our feature: outstanding board result, psychological, practical, social and academic environment. For more detail, Gandaki College, Maiti 16, Kathmandu. Phone 01496623598510183.

लसो फ्याफुल्ला तामाङले गेताङ छोर्न लगाइदिए हामीदा दिनमुला रेडियो थाहा संचार 99.4 मेगाहर्ज लसोलाको न्यामला तामसोरले छावा गेताङ थोबन ढाङलाङ संगीत पमला गेताङ संख्या संचलन प्राविधिक रोगन सुरेश पौडेल तिनीलाई गेताङ बिहिबार र गेताङ हिना बिहिबारको गेताङ सिंह मनाहाबुङला तामाङ गिरी बिहिबार लोलोलो विद्यालय रचना गरी लोलोलो माध्यम ग्याम्से किनमन गणेश गेताङ दुई धोबन हाबमला तिनी गणेश तामाङ गजन सिउसु ग्याम्से घुर्की तामाङ चलचित्र खसु ग्याम्से

0: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
1: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
2: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
1: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
0: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
1: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध, दुर्व्यसनीमा फसेका त छैनन्? उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कारवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
2: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको
1: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ, सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौ। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाडी आयो भने संकलित फोहोरलाई तुरन्तै गाडीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कारणै रोल्पा।

0: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो, साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन् त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो, तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, सेल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-44-2038,
0: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9857-22-275, रेणुका रोगा 9841-68-697।
1: साथै शाखा कार्यालय लुम्बिनी, प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरी घाट, मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो लिएर सम्पर्क नम्बर 9857-22-275।
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: त्यही डाँडामा होला दाना हालिदेऊ नानी।
1: खै योमा त दाना छैन, कहिलेदेखि भन्दैछ दाना छैन कामबाट ल्याउने हो भनेर, यी बुढाले सुन्ने काम नहुन्न भने
2: हजुर, यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिड का सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर, लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9894850571 र 9855724171। रूपा स्टोर्स, रोल्पा नगरपालिका 4, दिवान चुडीखेत, रोल्पा।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमुर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
2: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौं।
1: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौं।
2: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि तोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ।
1: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात बोक्रा फ्याकेर मात्र खाने गरौ।
2: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।

ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाऊ, मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी साधन नचलाऊ, सेटी क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बसी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाऊ, सवारी ध्वनिहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेकचाक गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरौ, घुम्ती मोडहरू तथा सड़कमा रहेका खाल्डा खुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाऊ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: बाजे के भयो, किन गालामा हात?
1: यहाँ दुखेको छ त, खाने दिन्न भात, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बाज।
0: ल अब चिन्ता गर्नु पर्दैन, रोलपानी मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
2: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुली चौर रोल्पामा जानुहोस् निको हुन।
3: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
0: हजुर आउनुहोस्, चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ।
2: हजुर हाम्रा सेवाहरू,
4: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने,
5: नदुखाइ दाँत निकाल्ने,
4: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
5: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
4: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
5: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
4: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
5: अल्प जानकारीको लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 7340 318 9905 14 652।
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुली चौर रोल्पा ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा।

0: लौ लौ चट्याङ पर्न आँटो सबैजना यता आऊ त यता त्यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: ओए साथी हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
5: खोइ के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुन सक्छ। यसै नाति न, यस्तो त जसले लेखिहाल्छ नि।
4: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
5: तिमीलाई थाहा थिएन?
4: थाहा थिएन।
5: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
4: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
5: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
6: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
7: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
8: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।

0: यस सुनसहरी गाउँपालिका पाँच नाराबाङ क्षेत्रभित्र रहेका, पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका सात जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका छ ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरू भित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, खर, घुर्रो लगायत वन जन्य सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै, अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा।
2: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्यो।
3: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
2: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
4: अङ्कल अङ्कल आउनुहोस्, म अर्जुनलाई बाटो कटाइदिन्छु।
5: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
6: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
2: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
7: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
8: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
2: हेलो
10: हेलो,
2: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
10: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी।
11: हजुर,
10: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी।
11: ल, हेलो, भन्नुहोस् त।
2: हेलो हजुर,
11: हजुर,
2: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
11: ए, मलाई मूर्ख बनाउन खोज्नुभएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
10: ए नानी, के भने रहेछ, के हो के भयो?
11: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन, यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
10: ल ल, किन दिन्छु?
12: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, ब्याङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
13: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
12: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउ।
13: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
14: ल बाबु नानी हो, सुन है, स्वस्थ हुन के गर्नु पर्छ? अनि अरू के गर्नु पर्छ?
15: हो, अनि सर, हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ, रातभरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ, अब के गर्ने?
14: अब के गर्ने रे, सिधा सुलिचुर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
1: हजुर, हाम्रा सेवाहरू
16: दाँत बाँध्ने,
1: दाँत सफा गर्ने,
16: दाँतमा सिमेन्ट भर्ने,
1: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
16: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
1: फिक्स दाँत लगाउने।
14: यति मात्र कहाँ हो र, हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
16: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
1: सम्पर्क नम्बर 98-67-0067-467। एकपटक सम्झिने पर्ने ठाउँ, सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका 4, सुनिचोर बजार, रोल्पा, युनिसा सुनचादी पसलको छेउमा।
14: साथै तार बाँध्ने, बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
12: निःशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
17: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
12: भाषातर्फ अङ्ग्रेजी, जापानिज, कोरियन भाषाका बेसिकदेखि एडभान्स सम्मका कोर्सहरू,
17: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
12: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
17: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैङ्किङका सम्पूर्ण कोर्सहरू,
12: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
17: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
12: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
17: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 98-490-2754 र 98-479-93412।
12: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
4: मम्मी दाजु, के म त खाना खान नि सक्दिन।
3: होइन, यो छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिल्यै ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त, के पर्यो तपाईँलाई?
3: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिल्यै निको हुने होइन।
1: ए, के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
3: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यस्ता सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भर्ने।
3: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि दाङ, शाखा नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 0825903050 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।
18: मेरो लागि उमायुका लागि त सुनसरी गाउँपालिका योमी मस्त र जरुरी सूचना झुङ्गो बेला खेम्रिदे गरम ओगोत्री ज्याउ बेला सुन फुरीको दास ओचुदुरी ज्याउ आऊ बेला क वन जङ्गल ल भे लागिने मस्त ज सम्भावना पाए आउए गिने प्राकृतिक सम्पदा र सक्षेप्त ज सक्षेमनाले वातावरण मिलेने ल घेप्ता असर किएने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुन नाखा नामे ल भे लागिने सज जिमी गिमी लापरवाही सुन चासो खेलगेमा दुख झिङ्गेको ठयल मेलागी नाते जन धनी नि खेप्पा छेती ताउधुङ्गो खोकाई वन जङ्गल सज मेरा आरिने बानी एमएल एमए छानेला लिउसोतर पोतरालाई पार जगे रहे
19: सलाई लाइटर स्याउला मे सचाउने चिज्रालाई जा बाङ्जा र यामाने पोल के नै यहाँ पिटौ चिज्र रहे वन जङ्गल याल के भए
18: पिकनिक वनभोज बाको मे सचाउँछु छिन्नी मे नै चाउसो सहीदेखि खेनाए वन जङ्गल ओसो छान्ने दाइके बारीको चुरोज विधि ओरेको नै
19: नाङखार नाम्लो लिज्याउ वन उपभोक्ता समूह राई सामुदायिक बने हो नि ढाल्ने छ अनुगमन दुने व्यवस्था चाउसर्की दुए
18: गेसो छानेला खोरे ल चाउसी खोलिए हरिदे तरिन गाई गेजो मेकेलाइजु अब नजिरे बनाए गेम ल गेजो मेकेमा लागे अरूले लाइयो कि लागे
19: वन जङ्गल स जुडिसी हो घेङबारी ल बाली नाली चिउला चिउली झ्याक्रा र सचाउँछु छिनी मे चाउसो सहिदेखि खेले
18: वन जङ्गल मेला दुखे माइए
19: ओडा कार्यालय प्रहरी कार्यालय सर सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय खबर दिए
18: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा

0: जलजला ट्रायल चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 10 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँझको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मुटुपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0171562459 र 9865478232।

0: बाजे के भयो, किन गालामा हात?
1: यहाँ दुखेको छ त, खाने दिन्न भात, दुखेको दुखेको छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बात।
0: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
2: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुली चौर रोल्पामा जानुहोस् निको हुन।
3: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
0: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
2: हजुर हाम्रा सेवाहरू,
0: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने,
4: नदुखाइ दाँत निकाल्ने,
0: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
4: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
0: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
4: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
0: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 3 18 98 095 14 652।
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुली चौर रोल्पा, ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
5: यता नआऊ है बुहारी, तलै बस, छाछुत नगर। आज कति दिन रे?
6: 3 दिन भयो।
5: तिमीलाई थाहा छ दिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
6: केही हुन्न मुआ, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
5: जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
6: मुआ महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
7: हो तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक शारीरिक युजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
5: भो भो ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
8: महिनावारीलाई मर्यादित बनाउनु, विभेद अन्त्य गर्नु।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।

0: यसो सुनसरी गाउँपालिका पाँच नाराबाङ क्षेत्रभित्र रहेका पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका सात जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका छ ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरूभित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, खर, घुर्रो लगायतका वन जन्य सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा।
2: ल बाबु नानी हो, सुन है, स्वस्थ हुन के गर्नुपर्छ अनि अरू के गर्नुपर्छ?
3: हो अनि सर, हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ, रातभरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
2: अब के गर्ने रे? सिध सुलिचुर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
4: हजुर, हाम्रा सेवाहरू
5: दाँत बाँध्ने,
4: दाँत सफा गर्ने,
5: दाँतमा सिमेन्ट गर्ने,
4: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
5: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
4: फिक्स दाँत लगाउने।
2: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
6: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
1: सम्पर्क नम्बर 9867-0067-4067। एकपटक सम्झिने पर्ने ठाउँ सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका चार, सुनिचौर बजार, रोल्पा, युनिसा सुनचादी पसलको छेउमा।
2: साथै तार बाँध्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
7: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
8: नेपालको पहिलो बाल सत्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
7: भाषातर्फ अङ्ग्रेजी, जापानिज, कोरियन भाषाका बेसिकदेखि एडभान्ससम्मका कोर्सहरू,
8: कम्प्युटरतर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
7: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
8: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्रासव शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
7: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
8: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
7: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
8: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849-20-754 र 9849-93-412।
7: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
9: आइया मम्मी, दाँत दुख्यो, म त खाना खान नि सक्दिन।
10: होइन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के कन्छन मन्छन गरिरहनु भएको छ? भन्नुहोस् त, के पर्यो तपाईँलाई?
10: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त? जाबो यति कुराको लागि पो तपाईँहरू कन्छन मन्छन गरिरहनु भएको? अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या चैट हुन्छ।
10: ए हो र बाबु, यो कहाँनिर छ र बाबु? यस्ता सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध। दाँत सफा गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट फिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
10: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, डीमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15, दाङ।
11: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका योमी मस्त र जरुरी सूचना। जुँ बेला खेमरिदे गरम ओगोदिरी जेउ बेला सुनो, भुरी कता ओचुरी जेउ आउ बेला क वन जङ्गल ल मे लागिने मस्त ज सम्भावना ताए। आउए गिमी प्राकृतिक सम्पदा र त खेप्त जस खेम्नादे, वातावरण मिलेने ल घेप्पा असर केने, रि उमुल र थाउने, भुछे ताने, वायुमण्डल ल कार्बन मस्त ज तानाले भने, जलवायु परिवर्तन ल असर सकेने सुनो, नाखा नामे ल मे लागिने सज, जिमी गिमी लापरवाही सुनो, चाउसो खेलगेमा दुख, हिमगेको ठयल मेलागी नाते, जन धने मे खेप्पा छेपी ताउभो फोकाई। वन जङ्गल सज मेरो आयुर्वेदी बानी एमएल एमए सोला सोतर पोतर रालै पार जोगे रहे
12: सलाई लाइ तर्सी आउला मे सचाउने चिज रालै जा बाङ्जा र यामा रेने पोल गेने इतौ चिज रहे वन जङ्गल याल गे भए
11: पिकनिक वन भोज बाक मे सचाउँछु छिन्ने मेले चाउसो सैदेखि खेनाले वन जङ्गल ओसो छाम्ने दाइके बारीको चुरो विधि ओरे पनि
12: लिजौ वन उपभोक्ता समूह राई सामुदायिक बनी हुने ढाल्ने छ अनुगमन दिने व्यवस्था चाउसिए
11: गेसो छामेला खोले ल चाउसी पोलिए हैलिदे तरिन गाई गेजो मेकेलाई जु अब नजिरे बनाए गेम ए ल गेजो मेकेमा लागे औले लाइके
12: वन जङ्गल छ जुडिसी घेङबारी ल बाली नाली कुचिउला चिउली झ्याक्रा जस्तो चाउसो छिने मे चाउसो सैलेकी खेले
11: वन जङ्गल मेला दिगे माइए
12: ओडा कार्यालय प्रहरी कार्यालय सर सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय ल खबर गिरिए
11: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा।

0: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर थतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ। यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हाजी खिएमा, खोक्रो भए, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भए, कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ। युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई

0: दाई ए दाई पक्नुहोस् त पक्नुहोस् के गर्नुभएको
1: देख्नु भएन औषधी हालेको
0: लौ न शरीर ढाक्ने कपडा मास्क पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
1: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन
0: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
1: विषादीले धेरै नै जोखिम हुन्छ है क्या नानी
0: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
1: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो
0: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
1: हस् नानी मैले बुझे म परम्परागत विषादी नै प्रयोग गर्छु
2: नेपाल सरकार विज्ञापन
3: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्
4: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ
5: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ
6: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला चोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ
5: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ
4: वन डढेलोले विभिन्न जीव जन्तु किट पतङ्ग चराचुरुङ्गी र तिनका गुण घोसला तथा बासस्थान ध्वस्त
5: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ
6: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ
5: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ
6: वन डढेलोबाट निस्किएको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ
5: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ
4: आफू बाँच्न प्रकृति बचाऊ डिभिजन वन कार्यालय लिबाङ रोल्पा
2: डिभिजन वन कार्यालय रोल्पाको अपील
6: बिना अनुमति वन जंगल प्रवेश नगरौं वन क्षेत्रमा चुरोट सलाई लाइटर नलैजाऊ वनमा रहेका रुख बिरुवा लाथ्रा पोथ्रा काट्ने हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौं
5: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं
4: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौं वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात गर्ने कार्य नगरौं वन क्षेत्रबाट ढुङ्गा किट्टी बालुवा वा माटो ननिकालौ
5: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रुख काट्ने घर छाप्रो बनाउने खोरिया फडानी गर्ने ढुङ्गा माटो बालुवा चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौ
6: वन क्षेत्रमा खुल्ला चरिचरण नगरौ वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौ
5: यी सबै कार्य वन ऐन 2006 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौं
6: वन जंगल संरक्षण गरी असल नागरिक बनौ वन अपराधलाई दुरुस्तहन गरौं डिभिजन वन कार्यालय लिबाङ रोल्पा
7: लगभग सबैजना आइसक्नुभयो आजको वडा स्तरको छलफल सुरु गरौँ न त।
8: हुन्छ
9: हुन्छ।
7: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
8: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, ढाँझा फाट्ने वा पहिल्यै फाटेको छ भने ढाँझा फराकिलो हुने र जमिन भाँचिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
10: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
8: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
7: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
8: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
10: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्नु मिलेन।
8: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
7: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
2: नेपाल सरकार विज्ञापन
6: डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात् अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
5: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
11: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
5: खोला नदीको फैलावट बढ्दैछ र खेती योग्य जमिन मरूभूमिमा परिणत हुँदैछ।
6: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
5: के यस विपत्तिको कुनै समाधान छैन त?
6: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
5: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काऊ, वन जंगलको संरक्षण गरौ।
11: आफू बाँचौ र अरूलाई पनि बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
12: दिन दिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कतिरो घर चाहियो नि।
13: उफ, मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
12: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्थ्यो।
13: ल, अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
14: होइन, रात दिन खस के को झगडा हो यो?
13: हेर्न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ। म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
14: ए रमेश, त्यसो भए सुन, हाम्रै लमै नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
12: ओहो, यस्तै घर हो हामीलाई चाहिएको।
13: ओहो, साँच्चै यस्तो घर पाइन्छ र भन्या? सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
14: ल, सिधै फोन गर्न, मोबाइल नम्बर 9847719719 जग्गा धनी किरण अधिकारीलाई अहिलै फोन गर, नत्र फेरि छुट्ला।
11: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर सुरुवात। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।
8: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
15: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
8: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
15: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
8: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
15: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
16: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई
9: जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
16: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
17: नेपाल सरकार, विज्ञापन बोर्ड।
18: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरूरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
19: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
20: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
19: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, चिलाउने आदिको उपचार तथा परामर्श।
20: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
19: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श।
20: अनुहारको चाया पोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
19: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्हाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
20: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ।
19: सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा, तुलसीपुर दाङ
20: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल, मिलन चोक, खोराही दाङ। सम्पर्क मोबाइल 98578211105,
19: 98479202,
20: 98095826605
19: र 98103940.
21: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
22: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
21: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
22: यदि त्यसो हो भने आउनुहोस् टाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोडाही टाङमा।
21: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौन अङ्ग चिलाउने, बनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाठे घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाठे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
22: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार बिमार हुनुहुन्छ।
23: चन्द्र शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो, दाग, एलर्जी आउने, अनुहारमा चाउरेपना आउने, कुष्ठरोग, लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
21: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी, अर्रो हुने, हड्डी खिएको,
22: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्, हामी कहाँ हुनुहुन्छ डाक्टर दुर्गा बेल
0: निवासी हार्जोनी तथा नसा रोग विशेषज्ञ
23: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसी द्वारा फोक्सो दम थाइराइड प्रेसर पेट कलेजो बाघ मृगौलाको उपचार दीर्घ रोगको उपचार उच्च रक्तचाप मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार डेंगू टाइफाइड निमोनिया र भाइरल ज्वरोको उपचार मुटुको धड्कन बढ्ने कलेजो सम्बन्धी समस्या जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान ग्यास्ट्रिक कब्जियस पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार दम खोकी पुरानो छातीको संक्रमणको उपचार टाउको दुख्ने पिनाश नसा च्यापिएको र जोर्नी दुख्ने रगत पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेकजाँच तथा रिपोर्ट परामर्श गरिने
1: नसुस्ने निमोनिया जन्डिस दम पेटको समस्या छातीको समस्या मस्तिष्क ज्वरो टिबी नाकबाट रगत बग्नु जिउमा तथा घाँटीमा तिर्खा देखिनु छारे रोग मृगी निमोनिया रक्त अल्पता मुटुको समस्या बाल बालिकामा देखिने चिडचिडापन छारे रोग मस्तिष्क ज्वरो बाघ रोग माइग्रेन ग्रोथ पेन छातीको समस्या दम टिबी जन्डिस पेटको समस्या बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार
0: यदि यी सबै उपचार गर्नु आउनुहोस् हामी कहाँ हुनुहुन्छ बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल
1: यी सबै समस्याको उपचारका लागि धेरैमा नाम दर्ता गराउनुहोस्
0: जसका लागि मोबाइल नम्बर छ 9858743123 9848076770 र ल्यान्डलाइन फोन नम्बर 0825916770
1: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ
3: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ यस्तो कार्य दण्डनीय छ खबरदारी गरौं कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं
4: नेपाल सरकार विज्ञापन बोर्ड
24: जति अस्पताल धाए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
25: होइन के भाषा र तपाईँलाई
24: के भन्नु र नानी भन्नै लाज लाग्ने मलाई त पाइल्सले साह्रै दुःख दिया छ
25: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झाँक्री गरेर बस्ने हो र भने अरे काका यसको लागि त घोराही दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न निको भइहाल्छ नि
26: हो यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ
24: हाम्रा सेवाहरू मलद्वारमा मासु पलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिरा आउने पिक बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुगाखोकी पिनाश दम छातीको दाग युरिक एसिड पात जोड्नेको दुखाइ हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी उत्तेजना नहुने पिसाब पोल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन माइग्रेन थाइराइड चाया पोतो डन्डीफोर सेतो दुबी दाग सोरायसिस कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ
26: यति मात्र कहाँ हो र हामी कहाँ जाँड रक्सी श्रुति चुरोट छुटाउने औषधि पनि उपलब्ध छ
24: विस्तृत जानकारीका लागि सम्पर्क 0825568003 9865443383
26: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर
27: के भयो के पो हल्ला खल्ला हो यो
28: के हुनु डोजर चलेको नि
2: अब त हाम्रा दुःखका दिन सकिए।
25: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
5: होइन, किन माइरी भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? भन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
25: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले सारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारा पनि सुक्यो, अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
2: हो त है, हामीले त ध्यानै नदिएको।
25: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
6: विकासका नाममा विनाश ननिम्त्याउ, नेपाल सरकार, विज्ञापन बोर्ड।
7: हेर त, रगत रगत भयो, म त त्यस्तो हेर्न नि सक्दिनँ।
10: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
7: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
10: यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त,
7: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
12: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
25: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौ।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
27: कैया बद्दी मेरो त दात दुखिलो, के गर्ने होला अब।
28: यिनी बद्दा पनि कराइरहन्छन्, यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दात हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दात निको हुन्न।
29: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन। मैले उहिलेदेखि भनिरहेको छु, पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर, मान्ने होइन, जे सुझै गर्नुहोस् तपाईँले।
28: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त, यिनले फेरि गुटखा खाएको खाइ गर्छन्, के होला र निको?
29: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
28: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक 7 दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तल्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चाँदी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसिटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिट्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेट दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने,
29: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ, मुखको हड्डी भाँचिएको, दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराही दाङ। थप जानकारीका लागि 0825623367 र मोबाइल नम्बर 9848757569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चौक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825908769 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौ, प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौ। जनहितका लागि पन्थी डेन्टल क्लिनिक, घोराही दाङद्वारा जारी सन्देश।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
2: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गएर ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
1: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
2: ल उसो भए म सामान लिन गइहाले।
1: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
2: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 98578303504।
1: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
2: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्, प्रभु लघु उद्योग, घोराही 15 दाङ।
3: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
4: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
3: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
4: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
3: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
4: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
3: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्छ। नमस्कार उपप्रमुख।
4: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
3: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँ पारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो, खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
4: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भए, हामी त बाटो बनाउनै भनेर त आएका हौ, हतार नगरौँ न साथीहरू, बन्छ।
5: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू।
4: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
5: अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
3: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो, अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
6: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौ, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
9: आफ्नो घर वरपर सधैँ सफा राखौ, तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
10: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार, रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस।
9: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
11: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
9: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानुनी कारवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
10: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
9: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
11: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
9: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
10: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट सहित गेट, खुमेल सहित गेट, लिबाङ टुडीखेल, मार्डीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
9: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
11: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
9: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
10: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।

0: जलजला ट्रयाक चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 11 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

बिहान 11 बजे बस्ने प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल जारी रहनेछ। त्यसक्रममा उठेका प्रश्नको अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले जवाब दिने कार्यसूची रहेको छ। यस्तै विनियोजन विधेयक 2083, राष्ट्र ऋण उठाउने विधेयक 2083 र नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक 2083 अर्थमन्त्री वाग्लेले प्रस्तुत गर्ने संसद सचिवालयले जनाएको छ। लामो समय विपक्षी दलहरूले अवरोध गर्दै आएको बैठक हिजोदेखि चलेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिलाई लिएर भएको विरोधका सम्बन्धमा हिजो परराष्ट्र मन्त्री शिशिर खनालले जवाब दिएपछि संसद चलेको हो। तर विपक्षी दल अझै सन्तुष्ट छैनन्। अरू विपक्षी दलले संसद चल्न दिए पनि श्रम संस्कृति पार्टीले हिजोको बैठक

आदरणीय रोल्पावासी आमा बुबा दाजुभाइ दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौं। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कार्यालय।

0: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो, साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन् त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अपस्टेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो, तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, सेल्फ छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपद मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868 60 34 12, कार्यालयको सम्पर्क नम्बर 086 44 238,
0: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9558 22 275, रेणुका रोगा 9481 68 697,
1: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट मुख्यमन्त्री तथा मन्त्रालय प्रदेश सभा भवन जाने बाटो निर सम्पर्क नम्बर 9585 28 22 75।
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: त्यही डाँडोमा होला दाना, हालिदेऊ नानी।
1: कहिलेदेखि भन्दैछु दाना छैन कहाँबाट ल्याउने हो भनेर, यो बुढाले सुन्ने
0: दिमाग खराब हो दाना लिएर आऊ त।
2: हजुर, यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिड का सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर, लेट्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9847505171 र 9855824171। रूपा स्टोर्स, रोल्पा नगरपालिका 4, दिबाङ टुडेखेल रोल्पा।
3: ए भानु, हतियारहरू छ टर्च बालेर जाऊ।
4: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
3: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
4: है, बल्ल सम्झे, सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
3: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नु भएन?
4: भन्नुभयो नि मिसले त, घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
3: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
5: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमुर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
7: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौं।
6: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू PPE प्रयोग गरेर मात्र काम गरौं।
7: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि तोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ।
6: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात, बोक्रा फ्याँकेर मात्र खाने गरौ।
7: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।

ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाऊ, मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी साधन नचलाऊ, सिट क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बसी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाऊ, सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन पनि बचाऊ, मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी साधन नचलाऊ, सिट क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बसी यात्रा नगरौ।

ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाओ, मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी साधन नचलाओ, सेतु क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बसी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाओ, सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेकचाक गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरौ, घुम्ती मोडहरू तथा सड़कमा रहेका खाल्डा खुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: स्तनपानको महत्व र स्तनपान सम्बन्धी तीन नियमहरू।
1: शिशु जन्मिएपछि सकेसम्म चाँडो एक घण्टा भित्र आमाको पहिलो बिगौती दुध खुवाउनु पर्छ। यो शिशुको लागि पहिलो खोखो र रोगसँग लड्न सक्ने क्षमता बढाउँछ। आमाको दुधमा शिशुलाई आवश्यक पर्ने सबै प्रकारका पौष्टिक तत्त्वहरू हुने हुँदा जन्मेदेखि छ महिना पूरा नभएसम्म शिशुलाई आमाको दुध मात्र खुवाउनु पर्छ। आमाको दुधमा नै शिशुलाई आवश्यक पानीको मात्रा हुने हुँदा पानी पनि खुवाउनु हुँदैन। शिशुको माग अनुसार एक दिन र रातमा कम्तीमा 10 पटक 10 देखि 12 पटक आमाको दुध खुवाउनु पर्छ। शिशुले चाहे अनुसार आमाको दुध खुवाउन सकिन्छ। जति धेरै दुध चुसाए त्यति धेरै दुध उत्पादन गर्न सहयोग हुन्छ। 6 महिना पूरा भएपछि बाल बालिकालाई स्तनपानको साथ साथै थप तथा पूरक खाना पनि सुरु गर्नुपर्छ। तर कम्तीमा 2 वर्ष पूरा नभएसम्म आमाको दुध नियमित खुवाइराख्नु पर्छ। 6 महिना पूरा भएपछि बाल बालिकाको पूरक तथा थप खानामा 4 समूहको खाना मिसाएर बनाउनु पर्छ। बाल बालिकाले खाना खुवाउन सुरु गर्दा सजिलैसँग खाना नमान्ने हुन सक्छन्। त्यसैले उनीहरूलाई खेलाई डुलाई घुमाएर फकाई फुलाई धैर्यता पूर्वक खुवाउनु पर्छ।
0: यसका साथै स्वस्थ रहनका लागि के गर्ने?
1: विभिन्न थरीका खानेकुराहरू हरेक दिन उपभोग गर्ने, फलफूल र हरिया साग सब्जीहरू हरेक दिन पर्याप्त मात्रामा उपभोग गर्ने, दाल केडागुडीहरू हरेक दिन उपभोग गर्ने, माछा मासु वा अन्डा नियमित रूपमा उपभोग गर्ने, दुध र दुधजन्य खानेकुराहरू हरेक दिन उपभोग गर्ने, खाना पकाउँदा तेल वा घिउ थोरै मात्रामा प्रयोग गर्ने, खानपान सम्बन्धी अन्धविश्वासबाट सावधान हुने, खानामा नुनको प्रयोग कम मात्रामा गर्ने, गुलियो र चिल्ला खानेकुरा कम मात्रामा खाने, सधैँ ताजा र स्वस्थ खाद्य वस्तुहरू उपभोग गर्ने, पर्याप्त मात्रामा सफा पानी पिउने, नियमित रूपमा शारीरिक परिश्रम गर्ने, परम्परागत तथा स्थानीय स्तरमा पाइने पौष्टिक खाद्य वस्तु उपभोग गर्ने, पौष्टिक तत्त्व कम भएका तथा बढी गुलिया चिल्ला र नुनिला खानेकुराहरू कम मात्रामा उपभोग गर्ने, मदिराजन्य पेय पदार्थ उपभोग नगर्ने, शिशुलाई पर्याप्त मात्रामा 6 महिनासम्म पूर्ण स्तनपान गराउने र 6 महिना पूरा भएपछि स्तनपानका साथमा थप खानेकुराहरू खुवाउने, गर्भवती र स्तनपान गराउने आमाले थप पोषिला खाद्य वस्तुहरू उपभोग गर्ने, किशोर किशोरीहरूले खानपान सम्बन्धी स्वस्थ बानी बसाल्ने, ज्येष्ठ नागरिकको खानपानमा विशेष ध्यान दिने।
0: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: मानसिक समस्याबाट बच्ने उपायहरू।
3: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
2: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
3: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
2: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
3: असल साथीहरूसँग मात्रै संगत गरौं।
2: मादक पदार्थ र लागु औषध सेवन नगरौं।
3: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
2: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
5: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
4: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
5: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
4: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
5: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
4: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्व अनुसार भोजन गर्नु नै पोषण हो।
1: बाल बालिकाको दिमागको करिब 80% भन्दा बढी विकास गर्भमा रहेदेखि 2 वर्ष भित्रमा 1000 दिनमा नै हुन्छ। यसले यस अवधिलाई सुनौला 1000 दिन भनिन्छ। यस अवधिमा बाल बालिकामा कुपोषण भएमा यसको असर जीवन भर नै रहन्छ।
0: सुनौला 1000 दिनमा बाल बालिकाको अधिकांश दिमागको विकास हुने भएकोले गर्भवतीको उचित खानपान, स्याहार र हेरचाहमा ध्यान दिएमा आमा तथा गर्भको बाल बालिकाको स्वास्थ्य अवस्था राम्रो हुन्छ र सुत्केरी भएपछि 2 वर्षसम्म आमा र बाल बालिकाको खानपान तथा स्याहारमा ध्यान दिनुपर्दछ।
1: यदि यस समय भित्र गर्भमा रहेदेखि 2 वर्षसम्म आवश्यक पोषण नपाएमा बाल बालिका कुपोषित भई उनीहरूको शारीरिक र मानसिक वृद्धि विकास राम्ररी हुन सक्दैन। बाल बालिका कुपोषित भएमा उनीहरूको रोगसँग लड्ने क्षमताको कमी भई विभिन्न रोगहरूको संक्रमण हुने सम्भावना हुन्छ।
0: दिमागको विकास राम्ररी नभएका बाल बालिका पछि गएर विद्यालय तथा पढाइमा कमजोर हुन्छन्, जसले गर्दा वयस्क अवस्थामा उनीहरूले गर्न सक्ने उत्पादकत्व क्षमतामा कमी आउँछ र आर्थिक वृद्धि समेत न्यून रूपमा हुने हुँदा समग्रमा देशकै गरिबी बढाउन सक्छ।
1: शरीरलाई हुर्कन, बढ्न तथा काम गर्न र रोगहरूबाट बचाउनका लागि आवश्यक पर्ने खानेकुराहरूलाई पोषिलो खाना भनिन्छ।
0: आमा तथा शिशु स्वास्थ्य निरोगी हुन पोषिलो खाना खान र खुवाउन जरुरी हुन्छ। खानाको साथसाथै उनीहरूको स्याहार सुसारमा पनि ध्यान पुर्याउनु पर्छ।
1: हरेक दिन कम्तीमा निम्न अनुसार 4 प्रकारका खानेकुराहरू, 1 अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दालहरू, सागपात तथा फलफूल, पशु पक्षी जन्य स्रोतहरू जस्तै दुध, अन्डा, माछा र मासु समेटिने गरी खानुपर्छ।
0: उल्लेख गरिएका खानाहरूमा कुनै एक अत्याधिक बढी वा कम नहुने गरी मिलाएर खाएमा मात्र शरीरले चाहेको मात्रामा पोषक तत्वहरू उपलब्ध हुन सक्छ।
1: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: नदी सुत्केरी स्तनपान गराइरहेकी महिलाहरूले हरेक दिन कम्तीमा चार प्रकारका खानेकुराहरू खानु पर्दछ।
1: अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दाल, सागपात तथा फलफूल, पशुजन्य खानेकुरा जस्तै दुध, अन्डा, माछा तथा मासु समेटिने गरी खानु पर्दछ।
0: गर्भवती महिलाले साबिकको भन्दा कम्तीमा एक पटक थप खाना खानुपर्छ। सुत्केरी महिलालाई स्थानीय स्तरमा उपलब्ध हुने विभिन्न प्रकारका पोषिला खानेकुराहरू सहित साबिक भन्दा थप दुई पटक खाना खानु पर्दछ।
1: गर्भ रहनु पूर्व फोलिक एसिडको प्रयोगले बाल बालिकालाई हुने जन्मजात अपाङ्गताबाट बचाउन सकिन्छ। त्यसैले गर्भ राख्ने योजना तय हुनुभन्दा 3 महिना अगाडिदेखि गर्भवती नहुँदै दम्पति दुवैले गर्भ रहे पश्चात गर्भवती महिलाले 3 महिनासम्म यो चक्की सेवन गर्नु पर्दछ।
0: गर्भवती भएको 3 महिना पूरा भएपछि एक मात्राको जुकाको औषधि खानु पर्छ। साथै गर्भवती भएको 3 महिना पूरा भएदेखि सुत्केरी भएको 45 दिनसम्म दिनको एक पटक एक चक्की आइरन खानुपर्छ।
1: सुत्केरी महिलाले भिटामिन ए धेरै पाइने खानेकुराहरू खाने तथा सुत्केरी भएको 42 दिनभित्र एक मात्रा भिटामिन ए क्याप्सुल खानु पर्दछ।
0: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: नमस्कार स्वयं सेविका दिदी।
1: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
0: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
1: हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
1: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: बाजे के भयो, किन गालामा हात?
5: यहाँ दुखेको छ त, खाने दिन्न भात, दुखेको दुखेको छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बात।
4: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
6: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुनिचौर रोल्पामा जानुहोस् निको हुन।
7: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
4: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
6: हजुर हाम्रा सेवाहरू।
4: हजुर, जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
8: नदुखाइ दाँत निकाल्ने,
4: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
8: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
4: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
8: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
4: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
8: थप जानकारीको लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 3318 98095 14 652।
7: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलीचौर रोल्पा, ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा।
4: यता नआउ बुहारी, तलै बस, छाछुत नगर। आज कति दिन रे?
9: 3 दिन भयो।
4: तिमीलाई थाहा छ दिन,
9: अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
10: केही हुन्न मुवा, सुने नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
9: जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
10: मुवा, महिनावारी भएको बेला खाना नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
11: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजनले हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
9: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
3: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गर्नु।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
12: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।

0: सुनसहरी गाउँपालिका पाँच नाराबाङ क्षेत्रभित्र रहेका, पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका सात जेलबाङ खिबाङ च्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका छ धुम्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरूभित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, खर, घुर्रो लगायतका वन जन्ने सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै, अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा।
2: ल बाबु नानी हो, सुन है, स्वस्थ हुन के गर्नुपर्छ अनि अरू के गर्नुपर्छ?
3: हो अनि सर, हाम्रो बाजे त दाँत दुखेर आया गर्नुहुन्छ, रातभरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
2: अब के गर्ने रे? सुलिचुर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
4: हजुर, हाम्रा सेवाहरू
5: दाँत बाँध्ने,
4: दाँत सफा गर्ने,
5: दाँतमा सिमेन्ट भर्ने,
4: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
5: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
4: फिक्स दाँत लगाउने।
6: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
7: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
1: सम्पर्क नम्बर 9867067467। एकपटक सम्झिने पर्ने ठाउँ, सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका चार, सुरुचौर बजार, रोल्पा, युनिसा सुनचादी पसलको छेउमा।
6: साथै तार बाँध्ने, बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
8: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
9: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
8: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिकदेखि एडभान्ससम्मका कोर्सहरू,
9: कम्प्युटरतर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
8: शिक्षक सेवा आयोगका प्रावि, निमावी, मावी र शिक्षक लाइसेन्स,
9: लोक सेवातर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
8: सुरक्षा निकायतर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
9: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
8: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
9: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849207054 र 9849793412।
8: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।

0: सुनेछौ? आएन?
1: खै क्यारी भन्ने हो, हामीले त रेशमलाई
2: होइन यो छोरीले के भन्थे दाँत दुख्यो भनेर हैरान पारिसकी भने जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
3: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्छन मन्छन गरिरहनु भएको छ भन्नुहोस् त, के पर्यो तपाईँलाई?
2: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
3: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्छन मन्छन गरिरहनु भएको? अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या चाहिँ हुन्छ।
2: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
3: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
2: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
3: B&B डेन्टल क्लिनिक, घोराही 15, दाङ।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ, यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौ। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: मेरो लागि माइरोका लागि त सुनसरी गाउँपालिका यो मस्तक जरुरी सूचना। झुङ बेला खेमरिदे गरम ओबोतिरी जेऊ बेला सुनो भुरी कता ओचुरी जेऊ आउ बेला क वन जङ्गल ल भे लागिने मस्त ज सम्भावना ताए आउए दिने प्राकृतिक सम्पदा र तखेत जस खेम्नादे वातावरण मिलेने लखेप्पा असर किएने रि मूल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानादे भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखा नामे ल भे लागिने सज जिमी गिमी लापरवाही सुनो चाउसो खेलगेमा दुख
7: वन
6: जङ्गल सर मेरा आयुले बानी एमएल एमए छेला सोतर पोतरालाई पार जगेर हटे
7: सलाई लाइटर स्याउला मे सचाउने चिजरालाई जा बाङ्जा र यामा ढेने पोल के नै या इत्यौ चिजर हराइदे वन जङ्गल याद के भयो भाइ
6: पिकनिक वनभोज बाको मे सचाउँछु छिन्ने मेलै चाउसो सहिदेखि खेनाले वन जङ्गलले ओछो छाम्ने दाइके बारीको चुरो विधि ओरेको नै कोबाजेङ्गे माथि
7: नाङथाङ नाम्लो लिज्याउ वन उपभोक्ता समूह राई सामुदायिक पनि हो नि हाल्ने छ अनुगमन दिने व्यवस्था चाउसो गिरिए
6: गेसो छामेला खोरेर चाउसी खोलिए हरिदे तरिम गाई गेजो मेकेलाई जो अब नजिरे बनाए गेम एल गेजो मेकेमा लागे औलेम लायो के माइए
7: वन जङ्गल जुबिसी घेङबारी ल बाली नाली कुचिला चिउली झ्याप्रा सताउँछु छिमी ने चाउसो सहिले कि खेले
6: वन जङ्गल मेला गेमाइए मेला लागि किन्ने पाँचजना खरनामदार मिलिदिए भने सानो
7: बतास उचले जु बेला त घिजिङ्गे कोटल मेके सताङ्गे हेनोखेम छिन्ने मे चासो घेस
6: मे लागि निताई गे मने के बच्छ सुन अरूले मने के बच्छ या
7: के छ थामला पोयाल मे लागि किसान किने गे छोटा ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय खबर दिए
6: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सह विपद व्यवस्थापन समिति कोबाङ रोल्पा
2: ए दाई पक्नुस् त पक्नुस् के गर्नु भएको
8: देख्नु भएन औषधि हालेको
2: लौन शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
8: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
2: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
8: विषादीले धेरै नै जोखिम हुन्छ है क्या नानी
2: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
8: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
2: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
8: हस् नानी मैले बुझे म परम्परागत विषादी नै प्रयोग गर्छु
9: नेपाल सरकार विज्ञापन बोर्ड

0: जलजला टायर चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा मध्याहको 12 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँझको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0171-562-459 र 98-645-78-232।
3: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
4: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
5: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
6: वन डढेलोले हाम्रा आवश्यकताका घाँस, स्याउला, सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
5: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति, जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
4: वन डढेलोले विभिन्न जीव जन्तु, कीट पतङ्ग, चराचुरुङ्गी र तिनका गुण, घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
5: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
6: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
5: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
6: वन डढेलोबाट निस्किएको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
5: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
4: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय, लिबाङ रोल्पा,

0: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ, यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त भुटान, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिचित फार्मेसी छँदैछ नि, त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डीमा खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43123, 98-478-070।
0: दाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
2: डिभिजन वन कार्यालय रोल्पाको अपील:
3: बिना अनुमति वन जंगल प्रवेश नगरौं। वन क्षेत्रमा चुरोट सलाई लाइटर नलैजाऊ। वनमा रहेका रुख बिरुवा लाछा पोथ्रा काट्ने, हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौं।
2: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं।
4: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौं। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात्र गर्ने कार्य नगरौं। वन क्षेत्रबाट ढुङ्गा किट्टी बालुवा वा माटो ननिकालौ।
2: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ। सामुदायिक वन भित्र विधान र कार्ययोजना विपरीत रुख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा माटो बालुवा चट्टान निकाल्ने वा अन्य कुनै व्यवसाय कार्य नगरौ।
3: वन क्षेत्रमा खुल्ला चरिचरण नगरौ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौ।
2: यी सबै कार्य वन ऐन 2006 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौं।
3: वन जंगल संरक्षण गरी असल नागरिक बनौं। वन अपराधलाई दुरुत्साहन गरौं। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
5: लगभग सबैजना आइसक्नु भयो, आजको उडास्तरको छलफल सुरु गरौँ। हुन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
6: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, ढाँचा फाट्ने वा पहिल्यै फाटेको छ भने ढाँचा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
5: ल,
7: पहिरोका पनि लक्षण हुन्छन् र भनेको। हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
6: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
5: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
6: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
7: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
6: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
5: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात् अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
2: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
4: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
2: खोला नदीको फैलावट बढ्दैछ र खेती योग्य जमिन मरूभूमिमा परिणत हुँदैछ।
3: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
2: के यस विपत्तिको कुनै समाधान छैन त?
3: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
2: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काऊ, वन जंगलको संरक्षण गरौ।
4: आफू बाँचौ र अरूलाई पनि बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
8: दिन दिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कतिरो घर चाहियो नि।
9: मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
8: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्थ्यो।
9: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
10: होइन, रात दिन खस खस के को झगडा हो यो?
9: हेर्न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ। म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
10: ए रमेश, त्यसो भए सुन, हाम्रै लमै नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
8: ओहो, यस्तै घर हो हामीलाई चाहिएको।
9: ओहो, साँच्चै यस्तो घर पाइन्छ र भन्या? सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
10: ल सिधै फोन गर्न, मोबाइल नम्बर 9847719719 जग्गा धनी किरण अधिकारीलाई अहिलै फोन गर, नत्र फेरि छुट्ला।
1: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर सुरुवात। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।
11: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
12: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
11: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
12: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
11: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
12: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
13: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
14: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
15: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: लु राजा, बक्स यहाँ छ, अधिकृत पनि यही छ।
1: मलाई यहाँ किन ल्याउनु भयो हजुर?
2: यो गाउँमा मैले सोचे जति भोट आए कि आएन, पहिला यहाँ गन्ने अनि मात्र लाने।
3: आई बिन 19 गते हल्का जमाइलो।

0: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरूरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओडानम 3 रुइनीबाङ बजार र ओडानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
1: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
2: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
1: दिशा गर्दा रगत आउने, पिप बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
2: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
1: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
2: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
1: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्धाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
2: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ।
3: सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा, तुलसीपुर दाङ
1: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराही दाङ।
3: सम्पर्क मोबाइल 98578121105,
1: 98479802802,
3: 98095826605
1: र 98103940।
4: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
5: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
4: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
5: यदि त्यस्तो हो भने आउनुहोस् टाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही टाङमा।
4: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौनाङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाथे घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाथे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
5: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमा रिमाल हुनुहुन्छ।
6: शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो, दाग एलर्जी आउने, अनुहारमा चाउरीपना आउने, कुष्ठरोग, लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
4: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी, अर्रो हुने, हड्डी खिएको,
5: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासे, हार्जोनी तथा नसा रोग विशेषज्ञ,
6: जेनेरल।

0: मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा फोक्सो दम थाइराइड प्रेसर पेट कलेजो बाथ मृगौलाको उपचार दीर्घ रोगको उपचार उच्च रक्तचाप मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार डेंगू टाइफाइड निमोनिया र भाइरल ज्वरोको उपचार मुटुको धड्कन बढ्ने कलेजो सम्बन्धी समस्या जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान ग्यास्ट्रिक कब्जियत पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार दम खोकी पुरानो छातीको संक्रमणको उपचार टाउको दुख्ने पिनास नसा च्यापिएको र जोर्नी दुख्ने रगत पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
1: कम तौल दुध नचुस्ने निमोनिया जन्डिस दम पेटको समस्या छातीको समस्या मस्तिष्क ज्वरो टिभी नाकबाट रगत बग्नु जिउमा तथा घाँटीमा बिर्खा देखिनु छारे रोग मृगी निमोनिया रक्त अल्पता हुटुको समस्या बाल बालिकामा देखिने चिडचिडापन छारे रोग मस्तिष्क ज्वरो बाघ रोग माइग्रेन ग्रोथ पेन छातीको समस्या दम टिभी जन्डिस पेटको समस्या बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार
2: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस् हामी कहाँ हुनुहुन्छ बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल
1: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्
2: जसका लागि मोबाइल नम्बर छ 9858743123 9848076770 र ल्यान्डलाइन फोन नम्बर 0825916770
1: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ
3: जति अस्पताल धाए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
4: होइन के भाछ र तपाईँलाई
3: के भन्नु र नानी भन्नै लाज लाग्ने मलाई त पाइल्सले साह्रै दुःख दिएछ
4: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झाँक्री गरेर बस्ने हो र भने अरे काका यसको लागि त घोराही दाङ सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न निको भइहाल्छ नि
5: हो यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन खारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ
6: हाम्रा सेवाहरू मलद्वारमा मासु फलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिरा आउने पिक बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुगाखोकी पिनास दम छातीको दाग युरिक एसिड पात जोड्नेको दुखाइ हातखुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी नहुने पिसाब पोल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन माइग्रेन थाइराइड चाया पोतो गन्डी फोर सेतो दुबी दाग सोरायसिस कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ
4: यति मात्र कहाँ हो र हामी कहाँ जाड रक्सी सुरुती चुरोट छुटाउने औषधि पनि उपलब्ध छ
6: विस्तृत जानकारीका लागि सम्पर्क 0825568703 9865443383
4: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नि र
7: के भयो के को हल्ला खल्ला हो यो
8: के हो लो डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
9: के सकिनु नि गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
7: होइन किन माइरी भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या खन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
9: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो परतिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ बाटो मात्र भएर के गर्ने
8: हो त है हामीले त ध्यानै नदिएको
9: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
10: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।
11: हेर त रगतै रगत भो, म त त्यस्तो हेर्न नि सक्दिन।
12: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
11: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
12: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त,
11: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
13: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
14: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
15: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: अब
1: यिनी बद्दा पनि कराइरहन्छन्। यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो। यिनको दाँत निको हुन्न।
2: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन। मैले उहिलेदेखि भनिरहेको छु, पन्थी डेन्टल क्लिनिक अस्पताल रोड भोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन। जे सुकै गर्नुहोस् तपाईँले।
1: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त? यिनले फेरि गुटखा खाएको खाइ गर्छन्, के होला र निको?
2: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक सातै दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तल्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चारी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेट दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने,
2: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत मुख तथा जिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड गोराही दाङ। थप जानकारीका लागि 0825 62 367 र मोबाइल नम्बर 9848 57 569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825 90 879 70 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौँ। प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौँ। जनहितका लागि पन्थी डेन्टल क्लिनिक गोराही दाङद्वारा जारी सन्देश।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
2: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गएर ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
1: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
2: लौ उसो भए म सामान लिन गइहाले।
1: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
2: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 98578 30504।
1: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
2: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्, प्रभु लघु उद्योग, घोराही 15 दाङ।
3: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
4: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
3: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
4: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै दिएर जाउँ न।
3: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
4: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
3: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न? नमस्कार उपप्रमुख।
4: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
3: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा बन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो, खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
4: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भए, हामी त बाटो बनाउने भनेर त आएका हौ, हतार नगरौ न साथीहरू, बन्छ,
5: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो।
4: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
5: अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
3: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नु। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
6: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो, साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
9: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ, यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि, त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस।
8: साँच्चै भन्छस् कि के हो, यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
9: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
8: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न। यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेशनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
9: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
8: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, स्वेल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपद मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
9: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-440-238,
8: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9857-22-275, रेणुका रोका 9481-68-697।
9: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरी घाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो लिएर सम्पर्क नम्बर 9857-22-275।
8: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: त्यही दादामा होला दाना हालिदेऊ नानी
1: खै योमा त दादा छैन कहिलेदेखि भन्दैछ दाना छैन कहाँबाट ल्याउने हो भनेर युवराले सुन्ने काम नहुन्न भने
2: हजुर यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस् हामी कहाँ ग्लोबल फिड का सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ साथै बोइलर लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ प्रोप्राइटर रूपा गुरुङ मोबाइल नम्बर 9847 50571 र 9855 24171 रूपा स्टोर्स रोल्पा नगरपालिका 4 दिवान चुडीखेत रोल्पा
3: ए बाबु हतियार छ चर्च बालेर जाऊ
4: आ पर्दैन आमा त्यही पुग्ने त हो एकैछिन त हो नि म पुगेर आइहाल्छु के
3: बर्खाको बेला छ अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने नत्र त सर्पले टोकिहाल्छ नि
4: है बल्ल सम्झे सर्पको टुकाइबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने सुत्नु अघि ओछ्यान टकटक्याउने झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो
3: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन
4: भन्नुभयो नि मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो
3: हो सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ सानो लापरवाहीले ज्यान जान सक्छ
5: सतर्कता अपनाउने गरौं सुरक्षित बनौं
2: नेपाल सरकार विज्ञापन
6: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं स्थानीय जडीबुटीहरू तितेपाती नीम टिमुर बोझो खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं
7: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौ
6: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौ
7: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि टोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ
6: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ बाहिरको पात बोक्रा फ्याँकेर मात्र खाने गरौ
7: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा

ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाऊ, मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी साधन नचलाऊ, सिट क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बसी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाऊ, सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेक जाँच गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरौ, घुम्ते मोडहरू तथा सड़कमा रहेका खाल्डाखुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ए के भयो, के को हल्ला खल्ला हो यो?
3: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
4: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
2: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
4: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
3: हामीले त ध्यानै नदिएको।
4: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ।
5: यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 1 बज्यो।
6: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मडिग्राम रूपन्देही।
7: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मडिग्राम रूपन्देही। फोन नम्बर 0175624059 र 98645878232।
8: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
9: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
10: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
8: वन डढेलोले हाम्रा आवश्यकताका घाँस, स्याउला, सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
10: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति, जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
9: वन डढेलोले विभिन्न जीव जन्तु, कीट पतङ्ग, चराचुरुङ्गी र तिनका गुँड, घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
10: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
8: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
10: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
8: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
10: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
9: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय, लिबाङ रोल्पा,

0: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथरोग भएको हुन सक्छ, यो सबै त बाथरोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि, त्यहाँ त बाथरोगको उपचार हुन्छ। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डीमा खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्मर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधि लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 0825916070, 98578443123, 98478607070।
0: दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। डिभिजन वन कार्यालय रोल्पाको अपील:
2: बिना अनुमति वन जंगल प्रवेश नगरौ, वन क्षेत्रमा चुरोट सलाई लाइटर नलैजाऊ, वनमा रहेका रुख बिरुवा लाछा पोथ्रा काट्ने हाँगा बिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौ,
3: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौ, प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौ, वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौ,
4: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौ, वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात्र गर्ने कार्य नगरौ, वन क्षेत्रबाट ढुङ्गा किट्टी बालुवा वा माटो ननिकालौ,
3: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ, सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रुख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा माटो बालुवा चट्टान निकाल्ने वा अन्य कुनै व्यवसाय कार्य नगरौ,
2: वन क्षेत्रमा खुल्ला चरिचरण नगरौ, वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौ।
3: यी सबै कार्य वन ऐन 2006 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारीमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ।
2: वन जंगल संरक्षण गरी असल नागरिक बनौ, वन अपराधलाई दुरुस्तहान गरौ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
5: लगभग सबैजना आइसक्नु भयो, आजको उडास्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
6: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, ढाँझा फाट्ने वा पहिल्यै फाटेको छ भने ढाँझा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
5: ल,
7: पहिरोका पनि लक्षण हुन्छन् र भनेको। हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
6: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
5: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
6: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देख्यो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
7: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
6: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
5: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन बोर्ड
2: डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राण वायु अर्थात अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
3: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
4: पानीका मुहानहरू सुक्दैछन्, खाने पानीको हाहाकार हुँदैछ, खेतहरू बगर बन्दैछन्,
3: खोला नदीको फैलावट बढ्दैछ र खेतीयोग्य जमिन मरूभूमिमा परिणत हुँदैछ।
2: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
3: के यस विपत्तिको कुनै समाधान छैन त?
2: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
3: खाली जमिनमा बिरुवा रोपौं, रोपेका बिरुवा हुर्काउ, वन जंगलको संरक्षण गरौ।
4: आफू बाँचौ र अरूलाई पनि बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
8: दिनदिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कतिलो घर चाहियो नि।
7: मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
8: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्थ्यो।
7: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
9: होइन, रात दिन खचखच के को झगडा हो यो?
7: हेर्न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ। म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
9: ए रामे, त्यसो भए सुन, हाम्रै लमै नगरपालिका वडा नम्बर 3 मजगाउ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
8: ओहो, यस्तै घर हो हामीलाई चाहिएको।
7: ओहो, साँच्चै यस्तो घर पाइन्छ र भन्या? सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
9: ल सिधै फोन गर्न, मोबाइल नम्बर 9847719719 मा जग्गा धनी किरण अधिकारीलाई अहिलै फोन गर, नत्र फेरि छुट्ला।
1: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर सुरुवात। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।

0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: र मैले त सोचेकै थिइन, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइन नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड। Entertaining the nation.

0: लु राजा, बक्स यहाँ छ, अधिकृत पनि यही छ।
1: मलाई यहाँ किन ल्याउनु भयो हजुर?
2: यो गाउँमा मैले सोचे जति भोट आए कि आएन, पहिला यहाँ गन्ने अनि मात्र लाने।
3: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरूरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
4: के तपाई पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
5: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
4: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु फलाएको, मलद्वार दुख्ने, पोल्ने, चिलाउने आदिको उपचार तथा परामर्श।
5: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
4: बाथरोग, युरिक एसिड, हाड जोडी दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श।
5: अनुहारको चाया फोटो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
4: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्हाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
5: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटिएको घरमा तुलसीपुर दाङ,
4: र घोराईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक घोराई दाङ।
5: सम्पर्क मोबाइल 98578121105,
4: 98479802,
5: 98095826605
4: र 98103940।
6: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
7: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
6: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
7: यदि त्यस्तो हो भने आउनुहोस् चाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही चाङमा।
6: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौनाङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाथे घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाथे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
7: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमा बिमार हुनुहुन्छ।
8: शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो दाग, एलर्जी आउने, अनुहारमा चाउरीपना आउने, कुष्ठरोग, लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
6: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी, अर्रो हुने, हड्डी खिएको,
7: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस् हामी कहाँ हुनुहुन्छ डाक्टर दुर्गा बेलवासे, हार्जोनी तथा नसा रोग विशेषज्ञ,
8: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसी द्वारा
9: फोक्सो दम थाइराइड प्रेसर पेट कलेजो बाघ मृगौलाको उपचार दीर्घ रोगको उपचार उच्च रक्तचाप मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार डेंगू टाइफाइड निमोनिया र भाइरल ज्वरोको उपचार मुटुको धड्कन बढ्ने कलेजो सम्बन्धी समस्या जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान ग्यास्ट्रिक कब्जियत पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार दम खोकी पुरानो छातीको संक्रमणको उपचार टाउको दुख्ने पिनास नसा च्यापिएको र जोर्नी दुख्ने रगत पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
10: कम तौल दुध नसुस्ने निमोनिया जन्डिस दम पेटको समस्या छातीको समस्या मस्तिष्क ज्वरो टिबी नाकबाट रगत पग्नु जिउमा तथा घाँटीमा गिर्खा देखिनु छारे रोग मृगी निमोनिया रक्त अल्पता मुटुको समस्या बाल बालिकामा देखिने चिरचिरापन छारे रोग मस्तिष्क ज्वरो बाघ रोग माइग्रेन ग्रोथ पेन छातीको समस्या दम टिबी जन्डिस पेटको समस्या बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार
11: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस् हामी कहाँ हुनुहुन्छ बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल
12: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्
11: जसका लागि मोबाइल नम्बर छ 9857443123 9847076770 र ल्यान्डलाइन फोन नम्बर 08251670
10: डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ
13: जति अस्पताल धाए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
14: होइन के भाछ र तपाईँलाई
13: के भन्नु र नानी भन्नै लाज लाग्ने मलाई त पाइल्सले साह्रै दुःख दिया छ
14: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या अरे काका यसको लागि त घोराही दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न निको भइहाल्छ नि
15: हो यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ
16: हाम्रा सेवाहरू मलद्वारमा मासु फलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिर आउने पेट बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुगाखोकी पिनास दम छातीको दाग युरिक एसिड पात जोर्नीको दुखाई हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी उत्तेजना नहुने पिसाब पोल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन माइग्रेन थाइराइड चाया पोतो गन्डीफोर सेतो दुबी दाग सोरायसिस कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ
15: त्यति मात्र कहाँ हो र हामी कहाँ जाँड रक्सी सुरुती चुरोट छुटाउने औषधि पनि उपलब्ध छ
16: विस्तृत जानकारीका लागि सम्पर्क 0825568603 9865443383
15: विकल्प आयुर्वेद क्लिनिक घोराही दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ लिएर
14: बाजे के भयो किन डालामा हात
17: दुखेको छ त खाने दिन भात दुखेको दुखेको छ दिन रात अनि गालामा हुन्न त हात गर्छन्
14: ल अब चिन्ता गर्नु पर्दैन रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
16: हो दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुनि चौर रोल्पामा जानुहोस् निको हुन
18: हजुर हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ
15: हजुर आउनुहोस् 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ
16: हजुर हाम्रा सेवाहरू
19: हजुर, जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सिधा बनाउने,
20: नदुखाई दाँत निकाल्ने,
19: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
20: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
19: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
20: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
19: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
20: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741 318
19: 9805514652।
18: रोलपाली मुस्कान डेन्टल क्लिनिक, सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
21: हेर त रगतै रगत भयो, म त त्यस्तो हेर्न नि सक्दिनँ।
22: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको। एम्बुलेन्स एम्बुलेन्स
21: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
22: यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त,
21: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
23: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिउ।
24: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाउ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौ।
25: नेपाल सरकार विज्ञापन बोर्ड।
26: हैया बद्दी मेरो त दात दुखिलो, के गर्ने होला अब।
27: यिनी बद्दा पनि कराइरहन्छन्, यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दात हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दात निको हुन्न।
28: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन। मैले उहिलेदेखि भनिरहेको छु, पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्य होइन, जे सुझै गर्नुहोस् तपाईँले।
27: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त, यिनले फेरि गुटखा खाएको खाइ गर्छन्, के होला र निको।
28: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
27: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक सातै दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तड्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चाँदी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेट दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने,
28: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक, हस्पिटल रोड घोराही दाङ। थप जानकारीका लागि 0825623367 र मोबाइल नम्बर 9848557569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चौक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825908079 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौ, प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौ। जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश।

0: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
1: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गरे ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
0: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
1: लौ उसो भए म सामान लिन गइहाले।
0: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
1: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 9857830504।
0: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
1: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्, प्रभु लघु उद्योग, घोराही 15 दाङ।
2: ए चाम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
3: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
2: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
3: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै दिएर जाउँ न।
2: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
3: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
2: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्छ। नमस्कार उपप्रमुख।
3: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
2: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा बन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो, खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
3: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भए, हामी त बाटो बनाउनै भनेर त आएका हौ, हतार नगरौ न साथीहरू, बन्छ,
4: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो।
3: बाटो बन्छ समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
4: अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
2: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो, अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
5: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो, साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन् त।
8: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ, यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि, त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
7: साँच्चै भन्छस् कि के हो, यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
8: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो, समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ, सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
7: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त, ल निकेश तलाई धेरै धेरै धन्यवाद है। हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न। यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेशनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
8: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
7: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, शिल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपद मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
8: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-44-238।
7: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9858-22-275, रेणुका रोका 9481-68-697।
8: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो लिएर सम्पर्क नम्बर 9858-22-275।
7: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।
9: के भयो, के को हल्ला खल्ला हो यो?
10: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
11: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन।
9: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
11: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारा पनि सुक्यो, अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
10: हो त है, हामीले त ध्यानै नदिएको।
11: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
12: विकासका नाममा विनाश ननिम्त्याउ, नेपाल सरकार, विज्ञापन बोर्ड।
13: त्यही डालोमा होला दाना, हालिदेऊ नानी।
14: खै योमा त दाना छैन, कहिलेदेखि भन्दा छु दाना छैन, कहाँबाट ल्याउने हो भनेर तिमीले सुन्ने काम नहुन्न भने यस्तो दिमाग खराब।
13: ओहो भुसुक्कै बिर्सेछु, जाउ जाउ दिमाग चुरी खेल्न जितै रुपा स्टोरबाट दाना लिएर आऊ त।
15: हजुर, यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिड का सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ, साथै बोइलर, लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9848-50-571 र 9855-24-171। रूपा स्टोर्स, रोल्पा नगरपालिका 4, दिबाङ चुडीखेत, रोल्पा।
16: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
17: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
16: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ, उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
17: है बल्ल सम्झे, सर्पको टुकाईबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
16: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नु भएन?
17: भन्नुभयो नि मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
16: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
18: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
0: नेपाल सरकार विज्ञापन हो।
1: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिम्बुर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
15: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौं।
1: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौं।
15: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि टोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याउ।
1: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात बोक्रा फ्याँकेर मात्र खाने गरौ।
15: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।

0: जलजला टायर चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 2 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बासको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: बाजे के भयो, किन गालामा हात?
1: यहाँ दुखेको छ त, खानै दिन्न भात, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बात।
0: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
2: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
3: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
0: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
2: हजुर हाम्रा सेवाहरू,
0: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने,
4: नदुखाइ दाँत निकाल्ने,
0: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
4: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
0: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नचिनिने गरी दाँतमा सिमेन्ट भर्ने,
4: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
0: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 7 3 18 98 095 14 652।
3: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा।
5: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।

0: यस सुनसहरी गाउँपालिका पाँच नराबाङ क्षेत्रभित्र रहेका, पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका सात जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका छ धुम्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरू भित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, खर, घुर्रो लगायतका वन जन्य सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै, अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा।
2: ल बाबु नानी हो, सुन है, स्वस्थ हुन के गर्नु पर्छ अनि अरू के गर्नु पर्छ?
3: अनि सर, हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ, रातभरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
2: अब के गर्ने रे? सिद सुलिचोर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
1: हजुर, हाम्रा सेवाहरू
4: दाँत बाँध्ने,
1: दाँत सफा गर्ने,
4: दाँतमा सिमेन्ट भर्ने,
1: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
4: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
1: फिक्स दाँत लगाउने।
5: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
6: अब जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
1: सम्पर्क नम्बर 9867-0067-467। एक पटक सम्झिने पर्ने ठाउँ, सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका चार, सुनिचौर बजार, रोल्पा, युनिसा सुनचादी पसलको छेउमा।
5: साथै तार बाँध्ने, बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
7: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
8: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
7: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिकदेखि एडभान्स सम्मका कोर्सहरू,
8: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
7: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
8: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्रास शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
7: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
8: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
7: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
8: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849207154 र 9849793412।
7: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
9: आया मम्मी, दाँत दुख्यो, म त खाना खान नि सक्दिन।
10: होइन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिल्यै ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ? भन्नुहोस् त के पर्यो तपाईँलाई?
10: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के के न ठुलै समस्या होला भनेको त? जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको? अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या चैट हुन्छ।
10: ए हो र बाबु, यो कहाँनिर छ र बाबु? यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध। दाँत सफा गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गा र उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
10: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15, दाङ।
11: मेरो लागि उमायुका लागि त सुनसरी गाउँपालिका योनी मस्तक जरुरी सूचना। झुङ्गो बेला खेम्रिदे, गरम ओगोदिरी जेउ बेला सुनो, भुरी कता ओचुगुरी जेउ आउ बेला क वन जङ्गल ल भे लागिने मस्तज सम्भावना ताए। आउ ये जुनी प्राकृतिक सम्पदा र सक्षेप्त जस खेम्नारी वातावरण मिले बेला खेप्ता असर किएने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्तज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुनो, नाखार नामे ल भे लागिने सज जिनी गिनी लापरवाही सुनो, चाउसो खेलगेमा दुख
12: वन
11: जङ्गल सर मेरा आदि बानी एमएल एमए ओछा मेला लिउसोतर पोतरालाई पार जगेर हटे
12: सलाई लाइटर स्याउला मे सचाउने चिज रालाई जा बाङ्जा र यामाले पोल गेले या पिटौ चिज र रहिदे वन जङ्गल याल के भबाय
11: वन जङ्गल
12: लिजौ वन उपभोक्ता समूह राई सामुदायिक बनी हुने ढाल्ने छ अनुगमन दिने व्यवस्था चाउसो गिरिए
11: गेसो छामेला खोलेर चाउसी खोलिए हैरिदे तरिन गाई गेजो निकेलाई जु अब नजिरे बनाए गेम एल गेजो निकेमा लागे औलेम लाइके लागे
12: वन जङ्गल छ जुडिसी घेम बारी ल बाली नाली चिउला चिउली यात्रा सताउँछु छिमी मे चाउसो सहिरेके खेले
11: वन जङ्गल मेला दुखे माइए मे ओला दिने पार्सो नखर नाम्दार मिलिदिए भने सानो छ मे के सहे
12: बतास उचुली जु बेलाको हिजिनके कोटल मे के सताङ्गिने हे नखेम छिन्ने मे चाउसो के सहे
11: मे लागिने निताए गे भने गे बसिए सोनो अरूले भने गे बस या
12: के छ थाम्ला पोयाल मे लागि किसन किने गे छोटा ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका उनी कार्यालय खबर दिए
11: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सहज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा।

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथरोग भएको हुन सक्छ। यो सबै त बाथरोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छ।

0: नमस्कार, म गायक तथा संगीतकार युनिक भोजराज मित्र। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो रेडियो जलजला 96.4 मेगाहर्ज।
1: हेलो,
2: यो हो कार्यक्रम हेलो जलजला।
3: प्रत्येक दिन दिउँसो 2:15 देखि 3 बजेसम्म
4: तपाईँको प्रिय रेडियो स्टेशन रेडियो जलजला
2: 96.4 मेगाहर्जमा सुन्न नभुल्नुहोला
5: कार्यक्रम हेलो जलजला।

हजुर नमस्कार नमस्कार अनि हार्दिक स्वागत छ प्रोग्राममा हेलो जलजलामा स्टुडियो प्राविधिक मित्रसँगै आवाजमा उपस्थित भइसकेको छु म तपाईँकै कार्यक्रम सञ्चालिका प्रिया मगर।

हजुर आदरणीय श्रोता, तपाईँदेखिको समयमा कहानी के गर्दै कष्ट अवस्थामा रहनु भएको छ, यो दिउँसोको समय छ, आफ्नै कामकाजमा तल्लीन बिजी व्यस्त स्वस्थ रहनु भएको छ होला, उकाली ओह्राली भन्ज्याङ चौतारी गर्दै हुनुहुन्छ होला, र त कोही साथीहरू पानी पधेरो गर्दै हुनुहुन्छ होला, र कोही साथीहरूले भने प्रोग्राम हेलो जलजला कतिखेर हजुर आदरणीय श्रोता, तपाईँ देखिको समयमा

कक्षाको गतिलाई एकैसाथ समाप्त पार्दै आज पनि उपस्थित भइसकेको छु। तपाईँहरू भने जहाँ निज जस्तो अवस्थामा रहे तापनि प्रोग्राम हेलो जजला श्रुतिको अन्तिमसम्म सुनेर साथ सपोर्ट प्रदान गर्नुहुनेछ भन्ने पूर्ण आशा अनि अपेक्षा यो मनभरि सँगालेको छु। हजुर, यो प्रोग्राम सुन्न सक्नुहुनेछ मात्र तपाईँकै मनको आवाज समुदायको लागि सामुदायिक रेडियो जलजला 96.4 मेगाहर्ज र इन्टरनेट अनलाइनमा जलजला प्रेस .com हाम्रो पात्रो नेपाली पात्रो जस्ता विभिन्न माध्यमबाट हामीलाई जुनसुकै कुना नै कन्देरामा पनि सुन्न सक्नुहुनेछ। साथसाथै रेडियो जलजलाको नभएर साथसाथै हामी टिकटक लाइभमा पनि आएका छौँ। टिकटक लाइभमा तपाईँले प्रिया तेजेन्द्र नभएर तेजेन्द्र दत्त प्रिया सर्च गर्नुभयो भने त्यहाँबाट पनि हामीलाई प्रत्यक्ष लाइभमा भेटाउन सक्नुहुनेछ। टिकटक लाइभमा तपाईँले तेजेन्द्र दत्त प्रिया सर्च गर्नुभयो भने त्यहाँबाट पनि हामीलाई भेटाउन सक्नुहुनेछ। यो कुरा पनि तपाईँलाई जानकारी गराए र त हामी आउने गर्दछौँ हरेक हप्ताको साथी बार फरक श्रृंखला फरक बारका साथमा उपस्थित हुँदै गर्दा आज हामी बिहिबारे श्रृंखलामा छौ। बिहिबारे श्रृंखलामा के गर्नुपर्छ कस्तो गर्नुपर्छ भन्ने त नियमित सुन्ने नियमित सहभागिता जनाउने श्रोतालाई जानकारी नै छ होला। यदि नयाँ साथीलाई जानकारी छैन भने म तपाईँलाई जानकारी गराउँछु। आज केही पनि गर्नु पर्दैन, आफ्नो साथीको बारेमा वर्णन गर्नु पर्यो यति नै हो है। आफ्नो साथीको बानी व्यवहार कस्तो छ र गाउँघरमा काम गर्दा कामकाज गर्दा होइन कस्तो व्यवहार गर्नुहुन्छ बाबुआमालाई होइन घरमा कस्तो छ उहाँको खबर होइन उहाँले व्यवस्था नभएर उहाँले व्यवहार कस्तो गर्नुहुन्छ बधाईमा कतिको मेहनत छ तपाईँले आफ्नो साथीको बारेमा वर्णन गर्नुपर्ने हुन्छ। यो त भयो कार्यक्रमको बारेमा जानकारी। अब पनि आउनुहोस्, फोन नम्बर रहेको छ 97 45 89 36 20 को लाइन भएर सहभागिता जनाउँदै गर्नुहोला। अब भने कार्यक्रमको शुभारम्भ गर्छु, त्यसपछि पुनः उपस्थित हुने नै छु। यो गीत स्वीकार्नुहोस्।

हजुर सतै लैजान्छु मायालाई नाका काटेर जीवन साधेर यो गीत पछि तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ। आज हामी बिहिबारी श्रृंखलामा छौ। बिहिबारी श्रृंखलामा तपाईँले केही पनि गर्नु पर्दैन है। आजको बसाईमा चाहिँ तपाईँले आफ्नो साथीको बारेमा वर्णन मात्र गर्नुपर्ने हुन्छ। यो कुरामा तपाईँ सम्पूर्णलाई जानकारी गराए। यतिखेरको समयमा हामीलाई सुन्दै हुनुहुन्छ फ्रिक्वेन्सीमा रेडियो जलजला 96.4 मेगाहर्ज बाट हामीलाई सुन्दै हुनुहुन्छ भने सहभागी जनाउनु होला। आजको बसाईमा तपाईँको पालो रहनेछ। एकदमै पनि आज त केही गर्नु पर्दैन, एकदमै सजिलो छ है। आजको बसाईमा 97 45 99 36 20 को लाइन भएर सहभागिता जनाउनु होला। र सहभागी जनाइसकेपछि आज तपाईँले आफ्नो साथीको बारेमा मात्र वर्णन गर्नुपर्ने हुन्छ। यो कुरा म तपाईँ सम्पूर्णलाई जानकारी गराए। यतिखेरको समयमा साथी आउनु भएको छ, कहाँबाट को हुनुहुन्छ त म उहाँलाई स्वागत गर्छु। नमस्कार हजुर भन्दै थिए, फोन काट्नु भएको छ। यसरी आइसकेपछि फोन डायल गरिसकेपछि फोन काट्ने काम चाहिँ नगर्नु होला। म तपाईँ सम्पूर्णलाई जानकारी गराए है। फोन डायल गरिसकेपछि साथीलाई सम्झना समर्पण पनि छोड्न सक्नुहुनेछ। र आजको बसाईमा फोन डायल गरिसकेपछि तपाईँले ध्यान हामीतिर दिनुहोला र हाम्रो मगर्नेजीले नराम्रो कमेन्ट्स नछोड्नुहोला। तपाईँलाई मैले फेरि के गर्नुपर्छ, मैले गर्नुपर्ने कर्तव्यहरू म निभाउन पर्ला है। मगर्नेजी कसको फोटो हो, कसको आइडी हो भन्ने कुरा पनि तपाईँले बुझ्नुहोला है। कहाँ फस्किन्छ कहाँ फस्किँदैन भन्ने कुरा पनि तपाईँले जानकारी पाउनु भएको छ कि छैन है। मगर्नेजी तपाईँले राम्रोसँग अलि ध्यान पुर्याएर कमेन्ट छोड्नुहोला, मैले तपाईँलाई जानकारी गराए है। नत्र भने तपाईँलाई कारवाही गर्नुपर्ने या के गर्नुपर्ने हो, तपाईँलाई मैले गर्नै पर्ने कर्तव्य निभाउनु पर्ने हो कि है। तपाईँले तपाईँहरू हाम्रो टिकटक लाइफमा आइसकेपछि किन नराम्रो कमेन्ट गर्नुहुन्छ? तपाईँको बाबुआमा छैनन्, तपाईँको घरमा दिदी बहिनीहरू छैनन्, त्यही छैनन् भने चाहिँ ठिकै छ होइन। तर तपाईँलाई बाबुआमाले त जन्माउनु भयो होला र हुर्किनु भयो होला होइन। तपाईँलाई बाबुआमा नभए तपाईँ माटोले त जन्माउँदैन थियो होला। त्यस कारणले गर्दा राम्रोसँग ध्यान पुर्याएर मात्र कमेन्ट छोड्नुहोला है। दिमाग कहाँ छ है, ध्यान पुर्याएर मात्र कमेन्ट छोड्नु होला मगर्नेजी। तर मगर्ने त्यही पनि नाम पनि फरकै छ कि है, नराम्रै शब्द छ होइन, बोल्नै अलिकति नराम्रो छ होइन। त्यसै कारणले गर्दा आफ्नो दिदी बहिनीहरूको होइन, आफ्नो भाइ आफ्नो दाई को हुनुहुन्छ, सबैजनाको इज्जत बचाउनलाई तपाईँले राम्रो काम गर्दै जानुहोस्, नराम्रो काम चाहिँ नगर्दै गर्दै गर्नु हुँदैन है। 97 45 99 36 20 को लाइन भएर सहभागिता जनाउनु होला। सहभागी जनाइसकेपछि आज तपाईँले आफ्नो साथीको बारेमा वर्णन गर्नुपर्ने हुन्छ। वर्णन भनिसकेपछि बानी व्यवहार कस्तो छ, बानी व्यवहारबाट नै आउँछ है, सम्मान गर्नुहुन्छ सहयोग गर्नुहुन्छ कि हुँदैन है। यो कुरा म तपाईँलाई सम्पूर्णलाई जानकारी गराए। अब भने म लाग्छु फेरि अर्को गीततर्फ भन्दै थिएँ। साथीको फोन आएको छ, कहाँबाट को हुनुहुन्छ, मिस कल हान्ने काम चाहिँ नगर्नु होला। नमस्कार हजुर। नमस्ते, कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ? नाम प्युठानदेखि, नाम के भन्नुभयो? नाम भन्नुहोस्। प्युठानदेखि, प्युठानदेखि त मैले बुझिसके, हजुरको नाम भन्न मिल्दैन, नाम भन्न मिल्दैन। उहाँ सायद पहिलो पटक फोन डायल गरेर पनि होला, बोल्नै सक्नु भएको छैन। एकदमै पनि गाह्रो पो छ त हो फोन डायल गर्न पनि। अगाडि पनि उहाँले नै फोन गर्नुभएको थियो, अन्तिममा 84 छ नम्बर। तर तपाईँहरू बोल्ने समयमा गाउँघरमा बोल्नुहुन्छ होला है, सहजै रूपमा त बोल्नुहुन्छ। हामी त के, हामी बाघ त होइनौ, हामी खाने मान्छे त होइनौ, तर पनि अलिकति डराउनुहुन्छ कोही कोही साथीहरू। त्यसरी डराएर चाहिँ फोन डायल नगर्नु होला है। यदि डर नै लाग्छ भने चाहिँ है मलाई फोन गर्नु होला होइन, अनि त्यसपछि डर लाग्न पनि अलि हराउँछ क्या है। त्यसै कारणले गर्दा नडराइकन ढुक्कका साथले तपाईँले फोन डायल गर्नुहोला भन्दै अब भने म गैरा गरेका अहिले राख्छु। यो गीत जति सुने पनि, जति टिकटक बनाए पनि धेरै नमर्नै भयो, त्यसै कारणले गर्दा म गैरा गरेका अहिले राख्छु। त्यसपछि पुनः उपस्थित हुने नै छु।

0: हजुर, गइरहेको रेखा जीको याद आउँछ। यो गीतपछि तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ। यतिखेरको समयमा हामीलाई सुन्दै हुनुहुन्छ, तपाईँको मनको आवाज हामी सबैको मनको आवाज समुदायको लागि सामुदायिक रेडियो जलजला 96.4 मेगाहर्ज र इन्टरनेट अनलाइनमा जलजलाप्रेस.com, हाम्रो पात्रो, नेपाली पात्रो जस्ता विभिन्न एप्सबाट हामीलाई सुन्दै हुनुहुन्छ भन्ने पूर्ण आशा लिएकी छु। र तपाईँले आज हामीलाई फ्रिक्वेन्सीमा सुन्दै हुनुहुन्छ भने फोन डायल गर्नुहोला। र टिकटक लाइभमा धेरैजना साथीहरूले हेर्दै हुनुहुन्छ, ज जसले सुन्दै हुनुहुन्छ, कहाँबाट सुन्दै हुनुहुन्छ, तपाईँहरूले कमेन्ट पनि छोड्नुहोला। तपाईँको कमेन्ट यहाँबाट सकेसम्म वाचन गर्ने चाहिँ छु है। 97 45 89 36 20 को लाइन भएर सहभागी जनाउनु होला। यो नम्बरमा फोन लागेन भने 97 68 60 39 40 को नम्बर पनि रहेको छ, तपाईँले यो नम्बरमा पनि फोन डायल गर्न सक्नुहुनेछ। हामीलाई फोन डायल गर्नको लागि मैले तपाईँलाई जानकारी गराइसकेका छु। र आज हामी बिहिबार श्रृङ्खलामा छौ, हरेक हप्ता आउँदै गर्दा है आइतबार श्रृङ्खलामा हामी यहाँबाट क्वेशन लिएर आउँछौ र त्यो क्वेशनको जवाब तपाईँले दिनुपर्ने हुन्छ भने सोमबार व्यवसायमा हामी साहित्यिक सिर्जना सुनाउँछौ र मंगलबार श्रृङ्खलामा आधुनिक गीत गाउँछौ, बुधबार श्रृङ्खलामा जुनसुकै प्रतिभा पनि सुनाउँछौ र आज भने हामी बिहिबार श्रृङ्खलामा छौ। बिहिबार श्रृङ्खलामा साथीको बारेमा मात्र वर्णन गर्नुपर्ने हुन्छ। यतिखेरको समयमा साथी नमस्कार। हजुर
1: नमस्कार।
0: कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ? शुभ नाम।
1: म बोल्दैछु हजुर, यता माडीबाट चाहिँ भानवीर भानवीर पुन मगर है।
0: भानवीर पुन मगर होइन? के छ भानवीरको हाल खबर?
1: हाल खबर ठिक छ, अब बाँच्दै छ, अहिलेसम्म बाँच्न बस्न सफल
0: भइएकै छ है। यतातिर पनि त्यस्तै त्यस्तै छ, ठिक ठिकै छ भनौँ न। मौसमको कुरा गर्नुपर्दा अध्ययारो अध्ययारो छ, पानी पर्ला पर्ला जस्तो भइरहेछ। यतातिर पानी परेन भनौ न, यतातिर त पानी परेन बिहानतिर र आज देशतिर चाहिँ पर्ला पर्ला जस्तो छ है।
1: हजुर, यो दिउँसोको टाइममा चाहिँ अलिकति पानी चाहिँ पर्छ जस्तो जस्तो पनि यतातिर पनि हाम्रो माथितिर पनि यस्तै यस्तै भइरहेको छ। मौसम अवस्था बादमा
0: अनि बिहानतिर पानी पर्यो र तपाईँकोतिर?
1: पानी परेन कि यतातिर, पानी पानी परेको छैन यतातिर अहिले दिउँसोको समयमा भन्ने चाहिँ जस्तो जस्तो छ अरे।
0: पानी पर्छ कि भन्ने जस्तो जस्तो छ है। अहिले खाजा खानुभयो कि भएन भानवीरजीले?
1: हजुर, खाजा नास्ता चाहिँ भइसक्यो, अब जस फलफुल भनौँ न, अब फलफुल नै खाएर त्यही नै नास्ता खाएर भयो अहिलेलाई होइन।
0: भात खाइयो है?
1: हजुर, अहिले अब
0: भातको साथमा मासु पनि खाइयो कि?
1: मासु मासु मासु खाइन्छ हजुर, यतातिर अब गाउँ घरतिर मासु चाहिँ हुन्छ, त्यस्तो सहर बजारतिर चाहिँ अब नियमित हुँदैन, तर बेला बखतमा यसो भइराखेकै हुन्छ मासुहरू, अब यस भइराखेकै हुन्छ,
0: भइराखेकै हुन्छ है। ल हुन्छ, कार्यक्रममा आउनु भएको छ, तपाईँलाई त जानकारी नै छ होला, यहाँ नहुने कुरा त हुँदै हुन्न होइन?
1: हजुर, यसो लाग्यो कि यो कार्यक्रम आउँदै गर्दाखेरि अब साथीहरूले किन मिसकल गर्नुहुन्छ, किन जानुहुन्छ, अब यो अलिकति दुःखको कुरा लाग्यो। अब यो कार्यक्रममा आएपछि अब आफ्नो निबन्धको आफ्नो आफ्नो कर्तव्य के हो त्यो अलिकति निभाउन सक्नुपर्ने थियो। अब
0: निभाउनु पर्ने त हो, तर पनि खै अब के हो, साथीहरूले मिस्कल हान्नुहुन्छ, कहिले के गर्नुहुन्छ, अब फोन डायल गरिसकेपछि कसरी बोल्नुपर्छ भन्ने कुरा पनि थाहा छैन, र फोन डायल गरिसकेपछि नाम भन्नुहोस् भन्ने बेलामा अझै नसुनेर हो कि होइन, नसुने चाहिँ गर्नुभएको हो कि हजुर हजुर भन्नुहुन्छ के हो, मलाई पनि त्यति थाहा भएन।
1: हजुर, अब अलिकति के भयो भने यो रेडियो सञ्चालन गर्दै गरेको अवस्थामा अब तपाईँहरू सञ्चालन गर्ने त्यहाँबाट स्टुडियोबाट सञ्चालन गरिराख्ने तपाईँहरू सञ्चार गर्नेहरूलाई तपाईँहरूलाई त झनै अब खल्लो त्यस्तै पनि हुन्छ अलिक नमजाले, तर हामी सुन्नेहरूलाई पनि अलिकति नराम्रो देश नराम्रो खालको चाहिँ त्यस्तो खालको अलिकति अलिकति भइसकेको हुन्छ, अलिकति यो कुरामा अलिकति खास पुर्याउने मैले चाहिँ
0: भानवीरजीको आवाज सुन्न गाह्रो भयो, नेटमा अलि समस्या छ कि जस्तो लाग्यो।
1: हजुर अलिकति यो गहिरो ठाउँमा अलिकति भित्र भएर त्यही भएर अहिले बुझिराख्नु भएको छ हजुरले?
0: अहिले चाहिँ बुझिराखेको छ। ल हुन्छ, कार्यक्रममा आउनु भएको छ, खुसी लाग्यो। अनि कसको बारेमा वर्णन गर्नुहुन्छ आज चाहिँ?
1: हुन्छ, म अलिकति सानो अलिकति सानो छँदा स्कुल जाँदै गर्दा हामी सँगसँगै हुर्किँदै गर्दा गर्दै गर्दाको एकजना साथीको बारेमा चाहिँ म भन्नु कि बोलु बोलु कि जस्तो लाग्यो, त्यही भएर म चाहिँ उपस्थित भएको होइन। ल बोल्छु ल।
0: ओके, सुरु गर्नुहोस्।
1: हजुर, मेरो सानैदेखि एकदमै मिल्ने साथी, एकदमै हरेक सुख दुःखमा हरेक समय अवस्था हरेक परिस्थितिमा चाहिँ साथ दिने भाइ चाहिँ तिलक बाथा मगर भाइ। ऊ चाहिँ अहिले चाहिँ रुसमा होइन सैनिक रसियन भनौँ आर्मीमा चाहिँ कार्यरत भाइलाई चाहिँ धेरै सम्झना माया साथ म चाहिँ केही ऊ गर्न चाहन्थ्यो भन्न चाहन्थ्यो। उसले चाहिँ धेरै मलाई चाहिँ साथ दिनु सपोर्ट दिनु सबै विपक्षमा हरेक अवस्थामा गुजारै गर्दा कामकाज गर्दै गर्दा आउँदै गर्दा हरेक कुरामा चाहिँ साथ सपोर्ट दिइराख्नु। तर नराम्रो अलिकति गर्न खोज्यो भने मैले नराम्रो गर्न खोज्यो भने चाहिँ यसो गर्नुभयो भने नै दाइ भनेर भन्ने सल्लाह सुझाव दिइराख्ने हामी एक अवस्थामा सल्लाह सुझाव आदान प्रदान गरि नै राख्यो र अहिले पनि गरि नै रहन्छौँ। यति नै भन्न चाहन्छु, अहिलेलाई यति नै भन्न चाहन्छु ल।
0: ल हुन्छ, कार्यक्रममा पनि आउनुभयो, धेरै खुसी लाग्यो, सल्लाह सुझाव पनि दिनुभयो र साथीहरूले यही सल्लाह सुझावलाई मनन गर्दै अगाडि बढ्नुहोला पनि भन्छु, आगामी दिनमा पनि आउनुहोला। अहिलेको लागि साथीहरूलाई सम्झिनुहोस् है।
1: हस् हजुर हस् हुन्छ, एकजना साथी सङ्गीहरूमा सम्झिनु पर्दाखेरिमा चाहिँ अलिकति केही दिन केही समय पछाडि हजुरसँग आज बोल्न जस पाएको छु, भएको छु र हजुरलाई धेरै सञ्चालिका हजुरलाई चाहिँ धेरै सम्झना माया छ र चाहिँ प्राविधिक मित्रलाई पनि धेरै सम्झना माया छ र चाहिँ त्यो समयमा एकदमै टिकटकबाट र अरू सबै फ्रिक्वेन्सी र सबै अरू माध्यमहरू जे जति माध्यममा दैनिक हुनुभएको छ उहाँहरूले जुन जुन त्यही माध्यमबाट दैनिक चाहिँ सुनिराख्नु भएको छ उहाँहरू सबैजना एकदमै सम्झिँदै र चाहिँ मेरो घर परिवार सबैजनालाई एकदमै सम्झना माया साथ म चाहिँ यस बसाइबाट सकिन्छु। नमस्कार।
0: नमस्कार, यतिखेरको समयमा साथी आउनु भएको थियो, उहाँसँग हामी कुराकानी गरिसकेका छौँ। पालो तपाईँको रहनेछ 97 45 89 36 20 को लाइन भएर सहभागिता जनाउनुहोला। आज हामी आफ्नो साथीको बारेमा मात्र वर्णन गर्छौँ, जस्तो कि मैले आफ्नो साथीको बारेमा वर्णन गरेँ भने है पढाइमा कस्तो छ, लगनशीलता हुनुहुन्छ कि मध्यम खालको हुनुहुन्छ कि अझै धेरै राम्रो हुनुहुन्छ कि है स्कुलमा ट्यालेन्ट हुनुहुन्छ कि भन्दै गर्दा मैले साथीको बारेमा वर्णन गर्ने शैलीहरू पनि तपाईँहरूलाई भनिसकेको छु। अर्को साथी आउनुभएको छ भन्दै थिए, आउनुभएको थियो तर मिस कल हान्नुभयो, मिस कल हान्ने काम चाहिँ तपाईँहरूले फिटिकै पनि नगर्नुहोला। र अब भने म सिरसिरी बटास राख्छु, त्यसपछि पुनः उपस्थित हुने नै छु। यो गीत स्वीकार्नुहोस्।

0: हजुर, सिरसिरे बतास मलाई तिम्रो झल्कोले सताछ। यो गीतपछि तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ। अब भने पालो तपाईँको रहनेछ 97 45 99 36 20 को लाइनबाट सहभागी जनाउनुहोला। अर्को साथी नमस्कार। हजुर
1: हजुर दिदी नमस्ते।
0: नमस्ते, कुण्ठाबाट को बोल्दै हुनुहुन्छ? शुभ नाम।
1: हजुर म लुम्बीदेखि म मिना गर्छु दिदी।
0: लोहरी गाउँपालिकाबाट मुना घरती मगर।
1: हजुर
0: के छ मुनाजीको हालखबर?
1: मेरो हालखबर ठिकै छ दिदी, तपाईँको के छ?
0: हाम्रो पनि ठिकै छ। अनि यतिखेरको समयमा के गर्दै हुनुहुन्थ्यो मुनाजीले?
1: हेलो,
0: यतिखेरको समयमा के गर्दै हुनुहुन्थ्यो? मुनाजीको नेटमा समस्या भयो, त्यसै कारणले गर्दा अब सुन्न गाह्रो भयो। फेरि पनि फोन डायल गर्न सक्नुहुनेछ मुनाजी, म तपाईँलाई जानकारी गराएँ है। सुन्दै हुनुहुन्छ भने फेरि पनि फोन डायल गर्दा केही फरक पर्दैन। 97 45 99 36 20 को लाइन भएर सहभागी जनाउनुहोला। र नेतृत्वले अलिकति कभर गर्ने ठाउँमा गएर फोन डायल गर्नुभयो भने केही समस्या नआउला भन्न चाहिँ सकिन्छ है। 97 45 99 36 20 को लाइन भएर सहभागिता जनाउनुहोला। सहभागी जनाइसकेपछि हामी तपाईँसँग कुराकानी गर्नेछौँ। कुराकानी गरिसकेपछि हामी तपाईँ र यतिखेरको समयमा फेरि पनि अर्को साथी आउनु भएको छ। कहाँबाट को हुनुहुन्छ? नमस्कार हजुर।
1: नमस्ते दिदी।
0: नमस्ते, कुण्ठाबाट को बोल्दै हुनुहुन्छ? प्युथानबाट। नाम के हो?
1: लीला घरती।
0: लीला घरती मगर, अगाडि पनि फोन डायल गर्नुभएको थियो। लीला घरतीको हालखबर के छ? ठिकै छ। अनि यतिखेरको समयमा के गर्दै हुनुहुन्थ्यो? हाम्रो ठिकै छ, मेरो पनि ठिकै छ। अनि के गर्दै हुनुहुन्थ्यो यतिखेरको समयमा लीलाजी? हेलो, फनकलको साथी, उहाँको नेटमा पनि समस्या छ, उहाँसँग हामी कुराकानी गर्न सकेनौँ है। के गर्नु, अब पानी परिराखेको छ, हावाहुरी चलिराखेको छ, गाह्रो पो छ त फोन डायल गर्न पनि। फोन लगाउन पनि कहाँ सजिलो छ र, होइन भन्नलाई पो सजिलो छ, फोन लगाइहालौ भन्ने चाहिँ मुखमा ठ्याक्क आउँछ तर भनेको जस्तो हुँदैन कि, होइन बोल्न पनि अलिक गाह्रो भइरहेको छ, होइन र भनेको जस्तो नेटवर्कमा पनि अलिकति समस्या भइदिन्छ, भनेको जस्तो पनि हुँदैन, होइन नेटले पनि राम्रोसँग काम गर्दैन र आवाज सुन्न पनि एकदमै हामीलाई गाह्रो भइरहेको छ। भन्नलाई पो सजिलो हुन्छ, यो मान्छे त त्यहाँ बसेर बोलिरहेछ, होइन फलनाले यस्तो गरिरहेछ, त्यहाँ बसेर यस्तो गरिरहेछ, यसको त कामै छैन भन्ने चाहिँ भन्छन् नि होइन गाउँघरमा। तर त्यस्तो होइन, हामीलाई सहजै रूपमा तपाईँले सुन्न त सक्नुहुन्छ तर अलिकति गाह्रो त भइहाल्छ है, हामीलाई पनि गाह्रो हुन्छ। र फोन डायल गर्नुहोला 97 45 99 36 20 को लाइन भएर सहभागी जनाउनुहोला। यतिखेरको समयमा हामीलाई 124 जनाले हेर्दै हुनुहुन्छ र कहाँबाट हेर्दै हुनुहुन्छ सुरुदेखि अन्तिमसम्म चाहिँ सुन्नुहोला, म तपाईँलाई जानकारी गराएँ है। टिकटक लाइभमा तपाईँले हामीलाई फलो गर्नुहोला, साथी बनाउनुहोला। साथी बनाइसकेपछि मात्र हामी हरेक हप्ता सुन्न सक्छौ, नत्र भने हामी कहाँबाट सुन्छौ? फलो नगरेपछि त फेरि ठ्याक्क तपाईँको मोबाइलमा पनि आउँदैन, होइन त्यसै कारणले गर्दा फलो गरेर मात्र जानुहोला। र 97 45 99 36 20 को लाइन भएर सहभागिता जनाउनुहोला भन्दै अब भने म ओ सानो गीत राख्छु है। साथी आउनु भएको छैन कि अरे, सानो नभएर अर्को गीत राख्छु भन्दै थिए तर ठ्याक्क फेरि गइदियो कि, होइन गीत पनि कहिले यो कहिले काहीँ त नेटमा समस्या भइदियो भने पनि गाह्रो हुन्छ हामीलाई, होइन त्यसै कारणले गर्दा अर्को गीत राख्छु। साथी आउनुभयो भने अन्तिममा कुराकानी गर्छु गीत तपाईँको लागि।

हजुर, आँखामा उकाले यो गीतपछि तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ। के हो यो त नि भएन क्या, फन्डार गर्नु पर्यो भने सहभागी त जनाउन पर्यो भने अब त यतिको फन्डार नगरेपछि त म कहाँ जाउँ के गरौँ भन्ने चाहिँ भइसक्यो क्या। सबैजनाले अन्तिमसम्म सुन्नुभयो, धेरै धेरै धन्यवाद दिन्छु। र अब हामी अझै पनि पछिसम्म लाइभ चाहिँ बसिराख्छु है। अब भने म पनि यहाँबाट छुट्टिएर जानुपर्ने समय भइसक्यो। एटेन्जेलसम्म कार्यक्रम सुन्ने, सुन्न प्रयास गर्ने, सहभागिता जनाउने, सहभागिता जनाउन प्रयास गर्ने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन्छु। र हामीलाई केही सल्लाह सुझाव प्रतिक्रियाको लागि 97 68 32 31 84 को लाइन भएर दिन सक्नुहुनेछ। टिकटक लाइफमा पनि अन्तिमसम्म सुनिदिनु भयो, तपाईँलाई पनि धेरै धेरै धन्यवाद दिँदै आजको बसाइबाट प्रिय मगर छुट्टिन्छु। भोलि फेरि पनि यही समयमा उपस्थित हुने नै छु। नमस्कार।

0: जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 3 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मडिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो तीन बजेको थाहा खबरमा अप्सरा बोहरासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल जारी, बजेटमाथि सत्तापक्षकै सांसदको टिप्पणी।
0: पूर्व सांसद छिरिङद्वारा पार्टी परित्यागको घोषणा, राजनीतिक रूपमा समाप्त पार्ने प्रयास भएको आरोप।
1: दुई दिनमा विभिन्न मुद्दाका 24 जना प्रतिवादी नियन्त्रणमा, कारागारलाई सुधार गृहका रूपमा रूपान्तरण गर्न आग्रह।
0: अमेरिकाका 18 प्रमुख सैन्य अड्डा ध्वस्त पारिएको इरानको दावी, हवाई क्षेत्र अस्थायी रूपमा बन्द गर्ने कुवेतको घोषणा।
1: र अस्ट्रेलिया र बंगलादेश बीचको दोस्रो एक दिवसीय वर्षाले प्रभावित।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष 2083-84 बजेटमाथि छलफल जारी छ। सांसदहरूले बजेट बारे आफ्ना धारणा प्रस्तुत गरिरहेका छन्। हालसम्म धारणा राखेका प्रतिपक्षी दलका मात्र होइन, सत्तापक्षका केही सांसदले पनि बजेटमाथि टिप्पणी गरेका छन्। सत्तारूढ रासपाका सांसद डाक्टर अमरेश कुमार सिंहले सरकारले आगामी आर्थिक वर्षमा शिक्षा र स्वास्थ्य क्षेत्रमा कर लगाएको भन्दै आपत्ति जनाउनु भएको छ। बजेटमाथि टिप्पणी गर्दै उहाँले संविधानले शिक्षा र स्वास्थ्यलाई मौलिक अधिकारको सूचीमा राखेको भन्दै यसमा राज्यले कर लगाउन नमिल्ने बताउनुभयो।
3: संविधानमा शिक्षा स्वास्थ्य मौलिक अधिकार, त्यो मौलिक अधिकारमा ट्याक्स लगाउन पाउँदैन। त्यो ट्याक्स विद्यालयमाथि लागेको छैन, प्राइभेट विद्यालय या प्राइभेट अस्पताललाई त्यो लागेको छ पढ्ने विद्यार्थीलाई। त्यो ट्याक्स लगाउन सकिन्छ, सार्वजनिक विद्यालयमा जुत पारौ न, त्यहाँ कहीँ पनि पाइला देखिएन।
0: नेपाली कंग्रेसका सचेतक निष्कल राईले अर्थमन्त्री वाग्लेमाथि करका दर बारम्बार हेरफेर गरेको आरोप लगाउनुभयो। उहाँले संसदमा पेश भएको आर्थिक विधेयकलाई कार्यकारिणी निर्णयबाट कसरी परिवर्तन गर्न सकिन्छ भन्दै अर्थमन्त्री वाग्लेलाई प्रश्न गर्नुभयो।
4: करका दरमा बारम्बार हेरफेर गर्नुभयो, उहाँले संसदको अधिकारमा कैंची चलाउनु भएको हो कि, र आर्थिक विधेयकमा मनलाग्दी फेरबदल गर्नुभएको हो कि? सदनमा पेश भएको आर्थिक विधेयकलाई कार्यकारिणी निर्णयबाट कसरी परिवर्तन गर्न सकिन्छ? यो अक्षम्य गल्ती किन र कसको स्वार्थमा भएको?
0: राष्ट्रिय प्रजातन्त्र पार्टी रापरपाका सांसद ज्ञान बहादुर साईले आगामी आर्थिक वर्षको बजेट वास्तविक किसान र गरीब भूमान्छेको हितमा नरहेको भन्दै सरकारको आलोचना गर्नुभयो। बजेटमाथिको छलफलमा भाग लिँदै सांसद साईले नीति निर्माण गर्नेहरूले किताब र तथ्याङ्क पढ़े पनि नेपाली समाज र माटोको यथार्थ नबुझेको टिप्पणी गर्नुभयो। उहाँले बजेटले सीमित सुकिला मुकिला र व्यापारीलाई मात्र पोष्न खोजेको आरोप लगाउनुभयो।
5: नेपालका गाउँघरमा 2 करोड़ रूपियाँ पुँजी जुटाउन सक्ने किसान कतिजना छन्? वास्तविक किसानहरू जो बिहानदेखि बेलुकासम्म खेतबारीमा पसिना बगाउँछन् कि उनीहरू यो योजनाबाट बाहिर पारिएका हुन्? यसको जवाफ अर्थमन्त्रीले दिनुपर्ने हुन्छ। यो कार्यक्रम किसानमुखी भन्दा पनि सीमित पहुँच भएका ठूला लगानीकर्तामुखी देखिन्छ। 2 अर्ब 19 करोड़ रूपियाँ वास्तविक किसानलाई होइन, सुकिल्ला मुकिल्ला र करोड़पतिहरूलाई वितरण गर्ने तयारी भएको हो कि भन्ने गम्भीर प्रश्न उठेको छ।
0: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले बजेट खुट्टाको घाउ जस्तो भएको र सन्चो नपारी जुत्ता नयाँ जुत्ता लगाउन खोजेको जस्तो भएको बताउनुभयो। उहाँले बजेटले प्राथमिकता तय गर्न नसकेको टिप्पणी गर्नुभएको छ।
1: नेपाल कम्युनिष्ट पार्टी नेकपाकी पूर्व सांसद छिरिङ लामु तामाङले पार्टी परित्याग गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत आज लामो वक्तव्य जारी गर्दै उहाँले पार्टीभित्र आफूले निरन्तर अपमान, निषेध, असहयोग र षड्यन्त्रको सामना गर्नु परेकाले सम्पूर्ण जिम्मेवारीबाट अलग हुने घोषणा गर्नुभएको हो। उहाँले पार्टीभित्र केही व्यक्तिहरूले गरेको अन्याय, अत्याचार र निषेधको सीमा लागेपछि पार्टीबाट अलग हुने निर्णय लिन बाध्य भएको उल्लेख गर्नुभएको छ। आत्मसम्मान, स्वतन्त्र विचार र विवेकमाथि निरन्तर प्रहार भइरहेको अवस्थामा सम्झौता गरेर बस्न नसक्ने निष्कर्षमा आफू पुगेको उहाँको भनाइ छ। आफ्नो कार्यकालभरि अरूको योगदान र क्षमतालाई स्वीकार गर्न नसक्ने मानसिकताका कारण असंख्य पीड़ा भोग्नु परेको उहाँको गुनासो छ। तामाङले आफ्नो विरूद्ध राजनीतिक र व्यक्तिगत रूपमा समाप्त पार्ने उद्देश्यसहित विभिन्न षड्यन्त्रहरू रचिएको आरोप समेत लगाउनु भएको छ।
0: जिल्ला प्रहरी कार्यालय झापाले पछिल्ला दुई दिनमा विभिन्न मुद्दाका 24 जना प्रतिवादीलाई नियन्त्रणमा लिएको छ। जिल्ला अदालत झापाको फैसला कार्यान्वयन गर्न चलाइएको अभियानमा 24 जना फरार प्रतिवादी पक्राउ गरिएको प्रहरी निरीक्षक विजय चौहानले जानकारी दिनुभयो। प्रहरीका अनुसार पक्राउ परेका 20 जनाको फैसला कार्यान्वयन भएमा 5 वर्ष 3 महिना 6 दिन कैद सजाय र 6 लाख भन्दा बढ़ी जरिवाना असूल उपर हुनेछ। अदालतबाट सजाय तथा जरिवाना तोकिएर फरार प्रतिवादीलाई पक्राउ गर्ने अभियानमा पक्राउ परेकाहरूलाई अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ। प्रहरी निरीक्षक चौहानका अनुसार पछिल्लो दुई दिनमा जिल्लाका विभिन्न स्थानबाट फैसला कार्यान्वयनतर्फ 20 जना पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय झापा इलामका प्रहरी कार्यालय अनारमणि, सिद्धगंज, पीर्तामोड, बैगुनधारा तथा अस्थायी प्रहरी पोस्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई घर तथा लुकीछिपी बसेका स्थानबाट नियन्त्रणमा लिएको जनाएको छ।
1: बाँकेको 9 बस्ता स्थित कारागारलाई सुधार गृहका रूपमा रूपान्तरण गर्न आग्रह गरिएको छ। एडभोकेसी फोरम नेपाल र नेपालगंज उच्च बार एसोसिएशनको संयुक्त टोलीले गरेको अनुगमनपछि तयार गरिएको प्रतिवेदनले सो कुरा उन्याएको हो। केही दिन अघि नेपालगंज उच्च बार संघको समन्वयमा एडभोकेसी फोरम नेपालले कारागार कार्यालय 9 बस्ता बाँकेको स्थलगत अनुगमन गरेको थियो। प्रतिवेदनमा गत जेठ 16 गते कारागारभित्र कैदीबन्दी बीच भएका झडप र त्यसपछिको परिस्थितिको अध्ययन गर्नुका साथै कैदीबन्दीका गुनासा, समस्या र न्यायमा पहुँचको अवस्था बारे जानकारी संकलन गरिएको एडभोकेसी फोरम नेपालका लुम्बिनी प्रदेश संयोजक अधिवक्ता वसन्त गौतमले जानकारी दिनुभयो। जेठ 16 गते भएका घटनाको वस्तुस्थिति बुझ्न विभिन्न पक्षसँग तथ्य बुझी कैदीबन्दीलाई आवश्यक कानूनी परामर्श प्रदान गरिएको थियो।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
6: गुणस्तरीय प्लम्बिङको पर्वत नाम मार्बल।
7: मार्बलका सिपिङ सिप प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाट ब्रान्ड। साथै मार्बलका यूपीवीसी प्रडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
6: सुरक्षा घरको साथ जीवन।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्क हो
1: टेशो खुशीको कनेक्शन
2: यो हो महासञ्चार नेटवर्क समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ
4: अब बाँकी समाचार र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानका अध्यक्ष गणेश कार्कीले ऊर्जा क्षेत्रका लागि सरकारले घोषणा गरेका नीतिगत सुधारलाई अब प्रभावकारी कार्यान्वयनमा लैजानुपर्ने बताउनु भएको छ आज आयोजित एक कार्यक्रममा वहाँले आफू नेतृत्वमा रहँदा ऊर्जा क्षेत्रमा व्यापक बजेट मार्फत सम्बोधन गराएको भन्दै अब आउने इपानको नयाँ नेतृत्वले सरकारले गरेका घोषणालाई कार्यान्वयनमा लैजानका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो वहाँका अनुसार पछिल्ला केही वर्षमा ऊर्जा क्षेत्रले उठाएका मुद्दा सरकार र राजनीतिक दलहरूसम्म पुर्याउन इपानको वर्तमान नेतृत्व सफल भएको छ ऊर्जा क्षेत्रसँग सम्बन्धित धेरै विषय अहिले राजनीतिक दलका घोषणा पत्र सरकारको नीति तथा बजेटमा समेटिएका छन् कार्कीले वर्तमान सरकारले ऊर्जा क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै जलविद्युत आयोजनाको लाइसेन्स अवधि 50 वर्ष पुर्याउने वान डोर पोलिसी लागू गर्ने तथा विद्युत खरिद सम्झौता सम्बन्धी नीतिगत सुधारका विषय बजेटमा आएको बताउनुभयो
3: रल्पामा मिनी ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ आज बिहान बल्ले खोलादेखि आलु लिएर पोखरातर्फ जाँदै गरेको मिनी ट्रक कुटिरहेको अवस्थामा अचानक सड़क भाँसिएर दुर्घटना हुँदा दुर्घटना भएको हो दुर्घटनामा सल्यानको बागचौर नगरपालिका 4 दुदिला बोट निवासी 47 वर्षीय चन्द्रबहादुर बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ट्रकका चालक घाइते भएका छन् ट्रक सड़कबाट झण्डै 30 मिटर तल खसेको थियो
4: अब अन्तर्राष्ट्रिय समाचार इरानले अमेरिकाका 18 प्रमुख सैन्य अड्डा ध्वस्त पारिदिएको दावी गरेको छ इरानको रिभोल्युशनरी गार्डसले सामाजिक सञ्जाल मार्फत आईआरजीसी एयर स्पेस फोर्स र नौसेना लडाकको विमानले आक्रमणकारीलाई दण्ड दिएको उल्लेख गरेको छ आईआरजीसीले अली अल सलिम कुवेत अहमद अल जाबिर कुवेत र शेख इसा एयरबेस बहराइनमा रहेका अमेरिकाका 18 महत्वपूर्ण सैन्य अड्डामा आक्रमण गरी ध्वस्त पारिएको जनाएको हो यद्यपि इरानको दावी स्वतन्त्र रूपमा पुष्टि भइसकेको छैन यसैबीच कुवेती सेनाको जनरल स्टाफले आफ्नो वायु रक्षा प्रणालीमा शत्रुको हवाई हमला रोकिएको बताएको छ कुवेती सेनाले सबै मानिसलाई सम्बन्धित अधिकारीले जारी गरेका सुरक्षा निर्देशन पालन गर्न अनुरोध गरिएको सामाजिक सञ्जालमा भनेको छ कुवेती सेनाले मानिसहरूलाई आधिकारिक स्रोतबाट प्राप्त जानकारीमा मात्र भर पर्न पनि आग्रह गरेको छ बीबीसीका अनुसार इरानको आक्रमणपछि कुवेतले आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गर्ने घोषणा गरेको छ
3: अब खेल समाचार अस्ट्रेलिया र बंगलादेश बीचको दोस्रो एक दिवसीय क्रिकेट वर्षाले प्रभावित बनेको छ सेरे बंगला राष्ट्रिय रंगशाला मिरपुरमा अस्ट्रेलियाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो 42 ओभरको खेल सकिँदा वर्षा भएपछि खेल रोकिएको हो अस्ट्रेलियाले 42 ओभरमा 8 विकेटको मदै 187 रन जोडेको छ अस्ट्रेलियाका मानस लाबुसेन 55 रनमा नट आउट छन् जेभियर बार्टलेट 52 रन र जोस इंग्लिस 34 र कैमरन ग्रीन 25 रन बनाएर आउट भएका छन् बंगलादेशका तस्किन अहमद मुस्तफिर जुर रहमानले समान 3-3 विकेट लिएका छन् तन्वीर इस्लामले 2 विकेट हात परेका छन् आजको खेल जित्दै घरेलु टोली बंगलादेश 3 खेलको सिरिज कब्जा गर्ने योजनामा छ पहिलो खेल बंगलादेशले 86 रनले जितेको थियो पाहुना टोली अस्ट्रेलिया आजको खेल जित्दै सिरिजमा बराबरी गर्न चाहन्छ दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक
4: प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल जारी सत्तापक्षकै सांसदको टिप्पणी
3: पूर्व सांसद छिरिङद्वारा पार्टी परित्यागको घोषणा राजनैतिक रूपमा समाप्त पार्ने प्रयास भएको आरोप
4: 2 दिनमा विभिन्न मुद्दाका 24 जना प्रतिवादी नियन्त्रणमा कारागारलाई सुधार गृहका रूपमा रूपान्तरण गर्न आग्रह
3: अमेरिकाका 18 प्रमुख सैन्य अड्डा ध्वस्त पारिएको इरानको दावी हवाई क्षेत्र अस्थायी रूपमा बन्द गर्ने कुवेतको घोषणा
4: र अस्ट्रेलिया र बंगलादेश बीचको दोस्रो एक दिवसीय वर्षाले प्रभावित
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो अप्सरा र दिनेश बिदा हुन्छौ नमस्कार
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।

0: बाजे के भयो, किन गलामा हात?
1: यहाँ दुखेको छ त, खाने दिन्न भात, दुखेको दुखेका छ दिन रात, अनि गलामा हुन्न त हात गर्छन् बात।
0: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
2: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुनि चौर रोल्पामा जानुहोस् निको हुन।
3: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
0: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
2: हजुर हाम्रा सेवाहरू,
4: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने,
5: नदुखाइ दाँत निकाल्ने,
4: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
5: गिजाबाट रगत आउने, सास गनाउने समस्याको सफल उपचार,
4: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
5: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
4: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 7 3 18 98 95 14 1452।
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुलिचौर रोल्पा, ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
6: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।

0: यस सुनसहरी गाउँपालिका पाँच नराबाङ क्षेत्र भित्र रहेका पूर्वमा मावा
1: ग्लोबल आईएमई बैंक सँगै जोडिएको घरमा
2: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको छ।

0: जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका छ ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरूभित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, खर, घुर्रो लगायतका वन जन्य सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरू पुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका 5 नारबाङ रोल्पा।
2: ल बाबु नानी हो, सुन है, स्वस्थ हुन के गर्नु पर्छ अनि अरू के गर्नु पर्छ?
3: अनि सर, हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ, रातभरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
2: अब के गर्ने रे? तिमी त सुलिचुर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
4: हजुर, हाम्रा सेवाहरू
5: दाँत बाँध्ने,
4: दाँत सफा गर्ने,
5: दाँतमा सिमेन्ट भर्ने,
4: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
5: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
4: फिक्स दाँत लगाउने।
6: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
7: अब जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
1: सम्पर्क नम्बर 9867-0067-467। एक पटक सम्झिने पर्ने ठाउँ, सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका 4, सुरचौर बजार, रोल्पा, युनिसा सुनचाँदी पसलको छेउमा।
6: साथै तार मान्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
8: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
9: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
8: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
9: कम्प्युटरतर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
8: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
9: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्रासव शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
8: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
9: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
8: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
9: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849-20-754 र 9849-93-412।
8: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
10: आइया मम्मी, दाँत दुख्यो, म त खाना खान नि सक्दिन।
11: होइन, यो छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिल्यै ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त, के पर्यो तपाईँलाई?
11: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिल्यै निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको

0: डेन्टल क्लिनिक मा जानु न, यहाँ गएपछि त नानीको दाँतको समस्या चैट हुन्छ।
1: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
0: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, आरसीटी गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
1: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, डिमा हल, कुमारी बैंक अगाडि दाङ, शाखा नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
0: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।
2: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका यो मस्तक जरुरी सूचना। झुङ बेला खेमरिदे गरम ओगोदिरी जेउ बेला सुनो फुरी बतास ओचुदिरी जेउ आउ बेला क वन जङ्गल ल भे लागिने मस्त ज सम्भावना ताए आउ ये गिने प्राकृतिक सम्पदा र तक्षेप्त जस खेम्नादे वातावरण मिलेने लखेप्पा असर केने रि उमुल र थाउने भुछे तामे वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखा नामे ल भे लागिने सज जिमी गिमी लापरवाही सुनो चाउसो खेलगेमा दुख
3: वन
2: जङ्गल
3: सामुदायिक बने हुने हालले छ अनुगमन दिने व्यवस्था चाउस गिरिए
2: गेछो छामेला खोरेल चाउसी खोरिए हरिदे तरिम गाई गेज मेके लाइजु अब नजिरे बनाई गेम गेल गेज मेके मालाए अरूले लाइयो के लाइदिए
3: वन जङ्गल छ जुडिसियो घेम बारी ल बाली नाली चिउला चिउली झ्याक्रा र चाउसो छिने ने चाउसो सहिले खेले
2: वन जङ्गल मेलाइ गेमाइए भेला दिने पाँचजना खरनामदार मिलिदिए भने सानो जे खेसे
3: बतास उचलिजु बेला त हिजिनके कोटल मेके सताङ्कीले हेनोखेम छिन्ने ले चाउसो खेसे यहाँ
2: ने लागिने निताई गे भने गे बसिए सुन अरूले भने गे बस यहाँ
3: के छ छामला पोयाल हे लाग्यो किसनकिने गे छोटा ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय खबर गिरिए
2: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा।

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ। यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डी खिएमा, खोक्रो भए, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भए, कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43123, 98-478-070.
0: बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम वालो तर्फ घोराही दाङ।
2: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
3: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
4: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
5: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
4: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
3: वन डढेलोले विभिन्न जीव जन्तु कीट पतङ्ग चराचुरुङ्गी र तिनका गुँड घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
4: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
5: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
4: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
5: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
4: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
3: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
0: डिभिजन वन कार्यालय रोल्पाको अपील।
5: बिना अनुमति वन जंगल प्रवेश नगरौं। वन क्षेत्रमा चुरोट सलाई लाइटर नलैजाऊ। वनमा रहेका रुख बिरुवा लाथ्रा पोथ्रा काट्ने हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौं।
4: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं।
3: जंगली जीव जन्तु र पशु पक्षीको शिकार नगरौं। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात गर्ने कार्य नगरौं। वन क्षेत्रबाट ढुङ्गा टिट्टी बालुवा वा माटो ननिकालौं।
4: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौं। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रूख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा माटो बालुवा चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौं।
5: वन क्षेत्रमा खुल्ला चरिचरण नगरौं। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौं।
4: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारीमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौं।
5: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुस्तहान गरौं। डिभिजन वन कार्यालय लिबाङ रोल्पा। डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राण वायु अर्थात अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
4: अतिवृष्टि अनावृष्टि बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
3: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
4: खोला नदीको फैलावट बढ्दैछ र खेती जमिन मरूभूमिमा परिणत हुँदैछ।
5: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
4: के यस विपत्तिको कुनै समाधान छैन त?
5: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
4: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काऊ, वन जंगलको संरक्षण गरौ।
3: आफू बाँचौ र अरूलाई पनि बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
6: दिनदिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कतिलो घर चाहियो नि।
7: मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
6: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्यो।
7: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
8: होइन, रात दिन खचखच के को झगडा हो यो?
7: हेर्न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ। म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
8: ए रामे, त्यसो भए सुन, हाम्रै लमै नगरपालिका वडा नम्बर 3 मजगाउ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
6: ओहो, यस्तै घर हो हामीलाई चाहिएको।
7: ओहो, साँच्चै यस्तो घर पाइन्छ र भन्या? सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
8: ल सिधै फोन गर्न, मोबाइल नम्बर 98479719 मा जग्गा धनी किरण अधिकारीलाई अहिलै फोन गर, नत्र फेरि छुट्ला।
9: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर सुरुवात। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।
10: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको उदानम 3 रुइनीबाङ बजार र उदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टै संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार मंगलबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलीचौर रोल्पा।
11: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
12: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
11: दिशा गर्दा रगत आउने, पिप बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
12: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
11: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
12: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
11: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्धाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
12: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनसारी पसलसँग सटेको घरमा तुलसीपुर दाङ,
11: र खोराहाईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराहाई दाङ।
12: सम्पर्क मोबाइल 98578121105,
11: 98479802,
12: 98095826605
11: र 98103940।
13: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
14: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
13: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
14: यदि त्यसो हो भने आउनुहोस् टाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही टाङमा।
13: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी, अनियमितता, बाजोपनको समस्या, यौनाङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाथे घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाथे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
14: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमा रिमाल हुनुहुन्छ।
15: अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो, दाग, एलर्जी आउने, अनुहारमा चाउरेपना आउने, कुष्ठरोग, रुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
13: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी अरो हुने, हड्डी खिएको,
14: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ डाक्टर दुर्गा बेलवासै, हाड जोड्ने तथा नसा रोग विशेषज्ञ,
15: जेनेरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा, फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाथ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेंगू, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्यापिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श गरिने
16: कम तौल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, पिबी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा तिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, उटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, पिबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार।
4: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
16: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
4: जसका लागि मोबाइल नम्बर छ 9857443123, 9847076770 र ल्यान्डलाइन फोन नम्बर 0825916770।
16: डाम बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।
7: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन।
6: होइन, के भाषा र तपाईँलाई
7: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
6: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भने? अरे काका, यसको लागि त घोराही दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
17: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन सूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
7: हाम्रा सेवाहरू मलद्वारमा मासु फलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिरा आउने, पेट बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुघाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात जोड्नेको दुखाइ, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, गन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने, जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
6: त्यति मात्र कहाँ हो र, हामी कहाँ जाँड, रक्सी, सुरुती, चुरोट छुटाउने औषधि पनि उपलब्ध छ।
7: विस्तृत जानकारीका लागि सम्पर्क 0825568603, 9865443383।
6: विकल्प आयुर्वेद क्लिनिक घोराही दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ।
18: हैया बद्दी, मेरो त दाँत दुखिलो, के गर्ने होला अब?
19: यिनी बद्दा पनि कराइरहन्छन्, यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दाँत निको हुन्न।
20: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन। मैले उहिलेदेखि भनिरहेको छु, पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराहीमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर, मान्ने होइन, जे सुझै गर्नुहोस् तपाईँले।
19: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त? यिनले फेरि गुट्खा खाएको खाइ गर्छन्, के होला र निको?
20: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
19: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक 7 दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तड्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चाँदी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत, फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो टिङ्गो दाँत दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने,
20: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दाङ। थप जानकारीका लागि 0825623367 र मोबाइल नम्बर 9848757569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चौक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825908079 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौ, प्रत्येक छ महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौ। जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश।
1: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
21: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गएर ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
1: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
21: ल उसो भए म सामान लिन गइहाले।
1: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
21: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ। सम्पर्क मोबाइल नम्बर 9857830504।
1: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
21: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग घोराही 15 दाङ।
22: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध।
23: आफ्नो घर वरपर सधैँ सफा राखौं। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
24: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
23: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
22: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
23: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कारवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
24: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
23: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
22: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरुन्तै खबरदारी गर्नुहोस्।
23: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
24: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ संग्रहालय, तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट सहित गेट, खुमेल सहित गेट, लिबाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
0: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
2: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र, फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
0: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
24: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।
0: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौं। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कार्यालय।

0: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो, साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छस् सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न। यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नु।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, स्वेल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसन आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-440-238।
0: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9858-22-275, रेणुका रोका 9481-68-697।
1: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरी घाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो लिएर सम्पर्क नम्बर 9858-22-275।
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: त्यही डालोमा होला दाना हालिदेऊ नानी।
1: खै योमा त दाना छैन, कहिलेदेखि भन्दा छौ दाना छैन कहाँबाट ल्याउने हो भनेर, यी बुढाले सुन्ने काम नहुन्न भने
2: हजुर, यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिड का सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9848750571 र 98।

0: समुदायको लागि सामुदायिक रेडियो झलझला एफएम 96.4 मेगाहर्ज झलझला क्लाइमेट चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 4 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

हजुर, सम्पूर्ण लोकगीत संगीतको धरोहर कार्यक्रम लोक सारथी अब प्रत्येक दिन साँझको 4 बजेदेखि 5 बजेसम्म तपाईँकै रेडियो सेटमा सुन्न र सहभागिता जनाउन नबिर्सनुहोला कार्यक्रम लोक सारथी।

हजुर नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत एवं न्यानो लोक सांगीतिक अभिवादन टक्राउँछौं तपाई सम्पूर्णलाई यति बेला कार्यक्रम लोकसारथीमा। श्रोता एवं मित्र तपाई यति बेला कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा रहनु भएको छ, जहाज जस्तो अवस्थामा भए पनि कार्यक्रम लोकसारथी कति बेला आउँछ सुन्न अनि सहभागिता जनाउन पाइन्छ भनेर प्रतीक्षा गरेर बसिरहनु भएको थियो होला। तपाईँको बर्खाएको घड़ीलाई एकैसाथ समाप्त पार्दै कार्यक्रम लोकसारथीमा हामी आज पनि उपस्थित भइसकेका छौं। मलाई पारीबाट यति बेला प्रिया मगरको साथ मिलिराखेको छ, आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी वाक्य साथ तपाईँको पनि रहन्छ। हामी यति बेला सामुदायिक रेडियो जलजला अध्ययन 96.4 मेगाहर्जले बाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौं। तपाईँले हामीलाई इन्टरनेट अनलाइनमा जलजलाप्रेस.com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलजला सर्च गरेर सुन्न सक्नुहुन्छ। यही मात्र होइन, तपाईँले हामीलाई विभिन्न रेडियो स्टेशनहरूबाट एकैसाथ सुनिरहनु भएको छ। कार्यक्रम लोकसारथी तपाईँ सुन्दै गर्दा हामी यति बेला सामाजिक सञ्जाल फेसबुकमा कार्यक्रम लोकसारथी नामक फेसबुक एकाउन्टबाट हामीलाई अडियो लाइभ सुन्दै हुनुहुन्छ। हामी अडियो लाइभमा पनि प्रसारणमा छौँ, यो क्रममा तपाईँलाई जानकारी गराउँछु। र यति बेला हामीलाई विभिन्न साझेदार रेडियोहरूबाट पनि कार्यक्रम यति बेला सुन्दै हुनुहुन्छ। साझेदार रेडियोहरूको नाम अनि प्राविधिक मित्रहरूको नाम यहाँबाट म जानकारी गराउँछु। सामुदायिक रेडियो महिला आवाज 90 मेगाहर्ज खलङ्गा प्युठानबाट सुशीला मगर, रेडियो स्वर्गभूमि 93 मेगाहर्ज बिङ्गी प्युठानबाट सन्तोष सुनार, रेडियो झुलेनी 104.7 मेगाहर्ज बिजबार प्युठानबाट यमुना धामी, रेडियो पहाडी 99.1 मेगाहर्ज अर्घखाँचीबाट प्रकाश प्युठानी, रेडियो मालारानी 95.7 मेगाहर्ज, रेडियो नृसिंह 107.1 मेगाहर्ज अर्घखाँचीबाट कोपिला आचार्य, सामुदायिक रेडियो स्काई 90.4 मेगाहर्ज तमघास गुल्मीबाट सुषमा मल्ल, सामुदायिक रेडियो छत्राभूमि 93.6 मेगाहर्ज पौधी अमराई गुल्मीबाट प्रकाश आचार्य, रेडियो सारथी 107.4 मेगाहर्ज खरबाङ बागलुङबाट अनिस पाठक, सामुदायिक रेडियो मोती 88.4 मेगाहर्ज छापस्याङ्जाबाट कृष्णा बस्याल, रेडियो कपिल वस्तु 104.2 मेगाहर्ज कपिल वस्तुबाट रिमाभर, सामुदायिक रेडियो देवघाट 102.6 मेगाहर्ज देवघाट तनहुँबाट गोरियाभर, रेडियो देवघाट 102.6 मेगाहर्ज देवघाट तनहुँबाट विजय गुरूङ हुनुहुन्छ, रेडियो कपिल वस्तुबाट गोरियाभर हुनुहुन्छ, सामुदायिक रेडियो दमौली एफएम 94.2 मेगाहर्ज दमौली तनहुँबाट सन्देश चढाई, रेडियो बन्दीपुर 88.8 मेगाहर्ज बन्दीपुर तनहुँबाट भूमिका श्रेष्ठ, रेडियो भोटेउदार 90.8 मेगाहर्ज लमजुङबाट प्रमिला रेग्मी, रेडियो सुनवल 90.7 मेगाहर्ज नवलप्रासीबाट दुर्गा पौडेल, रेडियो जननी 90.6 मेगाहर्ज पोखराबाट प्रतिमा गुरूङ, रेडियो क्रान्ति 90.4 मेगाहर्ज काव्य प्लान्चुक कोसीपारीबाट नकुल घप्ती, रेडियो आफ्नो एफएम ओखलढुङ्गामा 104.8 मेगाहर्ज, रेडियो आफ्नो एफएम ओखलढुङ्गामा 104.8 मेगाहर्जबाट बिनुमाया राई, रेडियो आफ्नो एफएम 90.4 मेगाहर्ज चौरजहारी रुकुम पश्चिमबाट मनिषा डागीले साथ जानु भएको छ, रेडियो लालीगुरास 105.2 मेगाहर्ज धनकुटाबाट जानु तामाङ, रेडियो भरतपुर 105.2 मेगाहर्ज भरतपुर चितवनबाट भीम निर्दोष केसीले साथ जानु भएको छ, रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटाबाट हामीलाई खड्गराज बस्नेत आकाशले साथ जानु भएको छ, रेडियो मेन्स्याम तेराथुम 103.4 मेगाहर्जबाट यति बेला साथ मिलिराखेको छ शारदा बासकोटाको भनी, रेडियो प्रभु 102.6 मेगाहर्ज जलहरी कञ्चनपुरबाट आरजे राज छेत्रीले साथ जानु भएको छ, बेलुका एफएम 102.9 मेगाहर्ज उदयपुरबाट जम्बर पुलामीले साथ दिइरहनु भएको छ, रेडियो मुर्केचुला 93.5 मेगाहर्ज डुल्पाबाट मंगला कुमारी बुढा, रेडियो भरोसा 104.9 मेगाहर्ज दाङ गोराईबाट नबिना सुनार हुनुहुन्छ, रेडियो डोल्पा 101.4 मेगाहर्ज डोल्पाबाट मंगला, रेडियो मुर्केचुला 93.5 मेगाहर्जबाट मंगला कुमारी बुढा, रेडियो डोल्पा 101.4 मेगाहर्ज डोल्पाबाट मेनुका बुढा, रेडियो सत्यवाणी 104 मेगाहर्ज पर्वतबाट सन्तोष प्राजुली, रेडियो मन सरोवर 92.1 मेगाहर्ज हुम्लाबाट यति बेला धन बहादुर भण्डारीले साथ दिइरहनु भएको छ।
कार्यक्रम लोकसारथीको आज हामी बिहिबारीय बसाईमा छौं। त बिहिबारीय बसाईमा के गर्छौं तपाईँलाई जानकारी नै छ होला। आज तपाईँको रोजाईको गीत अनि सम्झना समर्पण लिने बसाई हो। तसर्थ फोन गर्नुहोला 9868309440 को नम्बर तपाईँका लागि खुला गरेका छौं। फोन डायल गर्नुभयो भने तपाईँसँग हामी कुराकानी गर्नेछौ। 9868309440 फोन डायल गर्दै गर्नुहोला। हामी भने कार्यक्रमको शुभारम्भ स्वरूप एउटा गीत राख्छौं। गीतपछि तपाईँको माझमा फेरि आउँछौ। यो गीत तपाईँको लागि गीतपछि फेरि आउँछौं।

0: यो गीतपछि तपाईँलाई फेरि पनि स्वागत छ कार्यक्रम लोकसारथीमा छौं। तपाई यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ र कार्यक्रम लोकसारथीको आज बिहिबारे बसाई हो। मैले पहिले भन्छु तपाईँ यदि कार्यक्रम सुन्दै हुनुहुन्छ भने तपाईँको साथीहरूलाई कार्यक्रम जानकारी गराउँदाखेरि कार्यक्रम सुन्न लगाउनुहोला। सर्वप्रथम त कार्यक्रम सुन्न लगाउनुहोला र जानकारी नदिकन कार्यक्रममा फोन गर्न चाहिँ नलगाउनुहोला। कतिपय साथीको बानी हुन्छ साथीहरूलाई मेरो साथी त्यहाँ बस्छ म फोन गर्न लगाउँछु, है फोन गरिने भए गर नत्र म तसँग बोल्दिनँ भन्ने साथीहरू हुनुहुन्छ। कृपया त्यसो नगर्नुहोला है, फोन गर्ने भए गर मैले यो समस्या मलाई पनि परेको छ। फेरि फोन गर्ने भए गर नत्र म तसँग बोल्दैन, मेरो तेरो र मेरो मित्रता सकियो भन्ने साथीहरूलाई कार्यक्रम सुन्ने भए सुन नत्र म तसँग बोल्दिनँ भन्नु पर्यो है, कार्यक्रम सुन्न लगाउनु पर्यो। एकजना मेरो नम्बरमा फोन आएको थियो, फोन गर्नुभएको थियो, उहाँलाई नम्बरै थाहा रहेनछ, को साथीले मेरो नम्बर दिनुभएको रहेछ, भर्खरै फोन आएको थियो, मैले उहाँले कार्यक्रम सुन्नुहोस् भन्न लगाइदिएँ। यति बेला अर्को साथ पहिलो साथी हुनुहुन्छ, म स्वागत गर्छु, कहाँदेखिको हुनुहुन्छ? नमस्कार हजुर। नमस्कार हजुर।
1: नमस्ते।
0: को बोल्नुभयो कहाँबाट? राजेन्द्र सहयात्री बोल्दै हुनुहुन्छ पूर्व पास्तरबाट। के छ पास्तर तिरको खबर, राजेन्द्रजीको हाल खबर के छ हजुर?
1: अहिले पास्तरतिरको अलिकति पानी परिरहेको थियो, अहिले चाहिँ हल्का हल्का घाम लागिरहेछ भनौँ न।
0: हल्का हल्का घाम लागिरहेछ, पानी परिरहेको थियो, तर यहाँ त घामै लागेको छैन, पानी पनि परेको छैन।
1: हो र
0: हो त, बादल लागिरहेछ। त्यही त नि ल, कार्यक्रममा आउनु भएको छ राजेन्द्रले, कुन गीत रोजाइमा पार्नुहुन्छ
1: आज? एउटा गीत बजाइदिनु न, के अरे घर हाम्रो लाप्ची टाढेमा भन्ने।
0: घर हाम्रो के भन्नुभयो?
1: लाप्ची टाढेमा
0: भन्ने। लाप्ची टाढेमा
1: हजुर,
0: कुन कुन गायक र गायिकाले गाउनु भएको भन्नुहोस् त?
1: गायक गायिकाको नाम थाहा होइन?
0: थाहा भएन, भेट्यो भने बजाउँछौ, भेटिएन भने अन्य थाना लिनुला है। होइन एउटा मात्रै रोजना पाइन्छ है राजेन्द्रजी, दुई तिनवटा नरोज्नुहोस्, एउटा भेटे पनि नभेटे पनि एउटा मात्रै रोजना पाइन्छ, एकजना साथीले एउटा मात्रै। होइन यो फोनमा हामी लिन सक्दैनौँ, माफ गर्नुहोला। तपाईँले एउटा गीत भनिसकेपछि अर्को गीत भन्नै मिल्दैन, भेटे पनि नभेटे पनि तपाईँले भनौँ न कि त अब एउटै गीत जुन गीत तपाईँले रोज्नको लागि आउनु भएको हुन्छ त्यही गीत नै तपाईँले चाहिँ त्यही गीतमै डन गर्नुपर्ने हुन्छ। एउटा गीत भेटिन्छ भने हामी बजाउँछौँ, भेटेन भने अब कि त गायक गायक र गायिकाको नाम पनि भन्नु पर्यो, सबै कुरा भन्नु पर्यो होइन, नत्र त एउटा गीत भन्ने त्यसपछि त्यो गीत भेटेन अर्को गीत भेट बजाउनुहोस्, त्यो गीत भेटेन अर्को गीत बजाउनुहोस् त्यो भन्दा मिल्दैन। किनभने कुन गीत बजाउने तपाईँ त्यो दिनलाई गीत भनिसक्नु भएको हुन्छ, कुन गीत बजाउने त होइन, त्यो कारणले गर्दा विकल्प दिन पाइन्न होइन। सुन्न चाहनुहुन्छ रोज्न चाहनुहुन्छ भने एउटै गीत भन्नुहोस्, भेटिने गीत भन्नुहोस् है। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर।
2: हजुर नमस्ते।
0: को बोल्नुभयो कहाँबाट? जीवन साङ्केतिकमा गएर है
2: हजुर
0: हुन्छ, कार्यक्रममा आउनु भएको छ जीवनजी, कुन कुन तिर राईमा पार्नुहुन्छ होला भन्नुहोस्?
2: भमरा भन्ने सुनिनु होला।
0: भमरा है
2: हजुर,
0: कसले गाउनु भएको गीत हो?
2: शान्तिश्री परियार र कुलेन्द्र विश्वकर्मा।
0: कुलेन्द्र विश्वकर्मा र शान्तिश्री परियारको भमरा होइन
2: हजुर?
0: तपाईँ पनि त एक प्रकारको भमरा हो नि होइन?
2: हजुर हो, भन्नुपर्छ
0: हो, भन्नुपर्छ होइन
2: हजुर।
0: तपाईँको फुल चाहिँ खोइ
2: हजुर,
0: तपाईँको फुल कहाँ हुनुहुन्छ?
2: भमरा मात्रै छ, फुल होइन
0: छैन। ए फुल छैन होइन
2: हजुर,
0: फुल खोज्दैछ भमराले होइन
2: हजुर।
0: ल ठिक छ, कार्यक्रममा आउनु भएको छ आज, साथीहरूलाई सम्झिनुहोस्।
2: सर म सम्झान्छु,
0: धन्यवाद।
2: त्यसै परिवार उहाँले सम्झान्छु र जीवन सागिरी मरवान चिन्न सम्पूर्णलाई रेडियो लोकतारी सुन्नु भयो सम्पूर्ण सम्झरी। नमस्ते।
0: नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा साथी जीवन साङ्गीतिक मगर, उहाँसँग कुराकानी गरिसकेका छौँ, उहाँले भमरा गीत रोजाइमा पार्नु भएको छ, भमरा गीत तपाईँको लागि हामी बजाउनेछौ। यति बेला अर्को साथी, नमस्कार हजुर।
3: दाइ नमस्कार।
0: नमस्कार, के बोल्नुभयो कहाँबाट? उदयपुरबाट, गोरी मगर।
3: हजुर दाइ,
0: गोरी मगरको के छ हालखबर?
3: हजुर ठिकै छ दाइ, मौसम कुरा गर्नु पर्दा हामी चाहिँ पानी परिरहेको छ, अहिले घाम लागिरहेको छ, अनि तपाईँको के खबर लगाएर मौसम कस्तो छ?
0: एकदम ठिकठाक छ। तपाईँ आवश्यकता भन्दा पनि बढी गोरी भएर, तपाईँको नाम गोरी भा हो?
3: होइन दाई, सानोमा गोरी थिएँ रे, त्यही भएर सानोमा अब बाजे बोजू राखिदिनु भएको रे, त्यही भएर।
0: ए सानोमा तपाईँ गोरी हुनुहुन्थ्यो, आज भोलि के छ, काली भइसक्नुभयो कि गोरी नै हुनुहुन्छ त?
3: आज भोलि काली काली नै थियो,
0: काली काली भइसक्नुभयो होइन? अब त तपाईँको नाम गोरी होइन काली पो राख्नु पर्ला जस्तो छ होइन?
3: सबैले गोरी भनेर चिन्नुहुन्छ, गोरी नै भन्नुपर्छ।
0: ए गोरी नै भन्नुपर्छ होइन? ल काली भए नि गोरी भन्नु पर्यो होइन? ल ठिक छ, कार्यक्रममा आउनुभयो। एउटा गीत रोजाइमा परेको छ, भमरा भन्ने गीत रोजाइमा परेको छ, जीवन साङ्गीतिक मगरले रोजाइमा पार्नु भएको छ, कसलाई सम्झिनुहुन्छ? उदयपुरबाट गोरीले।
3: हुन्छ, फर्स्टमा यति मिठो भोइसमा कार्यक्रम सञ्चालन गर्नुहुने दाइ तपाईँको लागि भन्न चाहन्छु, प्राविधिक लगायत हाम्रो अलि सेटिङको लागि, अनि साथीहरूले आज मात्र जन्मदिन परेका छ भाइ अनमोल अनमोल मगरलाई जन्मदिनका लागि शुभकामना, र साथी त धेरै हुनुहुन्छ, सबैलाई सम्झिरहेको छु, मेरो कदिङ ज्यासनको साथीहरूलाई सबैमा मिस यु भन्ने सिकिन्छु भाइ भाइ।
0: नमस्ते, टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी गोरी मगर, उदयपुरबाट उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868309940 को नम्बर तपाईँको लागि खुला गरेका छौँ। फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ, नम्बर तपाईँको लागि खुला गरेका छौँ। यति बेला अर्का सहभागी साथी हुनुहुन्छ, त्यसपछि हामी भमरा सुन्नेछौ। नमस्कार हजुर, को बोल्नुभयो कहाँबाट? एलिसा राई, के छ एलिसा? ठिक छ, के गर्दै हुनुहुन्छ? बसी बसाइ छ होइन? ल कार्यक्रममा आउनु भएको छ, अब एउटा गीत रोजाइमा परेको छ, साथीहरूलाई सम्झिनुहोस्।
3: हुन्छ, फर्स्टमा त तपाईँलाई जलजलाई भन्न चाहन्छु, अनि साथीहरू सम्झिनु पर्दा परिमा चामलिङ झापातिर नाना धनकोटातिर एन्जल पसतिर दान्त राज दान्त अनि जालकुमार भाइ
0: बसी बसाइ छ होइन?

0: नमस्ते। अब हामी भमरा शान्तिशील परिया र कुलेन्द्र विश्वकर्माको आवाजलाई स्थान दिन्छौं। त्यसपछि तपाईँको आवाजमा फेरि आउँछौ। यो गीत तपाईँको लागि, गीतपछि फेरि आउँछौ।
1: खबर गर्दै भए यो पर्यो।

0: तपाईँलाई फेरि पनि स्वागत छ। आज रेडियो भोटेउडारमा कार्यक्रम प्रसारण भएको छैन, रेडियो भोटेउडारबाट नियमित कार्यक्रम प्रसारण भइराखेको छैन र त्यहाँको सरलाई मैले फोन गर्दाखेरि बजाउने हो भन्नुभएको छ, होइन त्यसपछि नियमित बजाउनु होला भनेको छु। कार्यक्रम कारण पनि केही पनि लेख्नु भएको छैन, के कारणले रोकिएको हो, तर धेरै दिन भयो रेडियो भोटेउडारबाट कार्यक्रम प्रसारण नभएको भन्ने जानकारी हामीले प्राप्त गर्यौं र अनलाइनहरूमा चेक गर्दा पनि बजिरहेको छैन भन्ने कुरा आएको छ क्यारे, होइन मैले पनि चेक गर्दाखेरि बजाएको छैन। कार्यक्रम नियमित प्रसारण गर्नुहोला, यदि कुनै कारणवश कार्यक्रम प्रसारण गर्न सकिएन भने कृपया ग्रुपमा जानकारी दिनुहोला, मैले सबै साथीहरूलाई भनिराखेको हुन्छु। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर।
1: हेलो दादा, नमस्ते।
0: नमस्ते, नमस्कार। को बोल्नु भयो कहाँबाट?
1: ओखलढुङ्गा जिल्लाबाट छोकी शेर्पा।
0: के शेर्पा भन्नुभयो?
1: छोकी शेर्पा।
0: छोपी शेर्पा,
1: हजुर हजुरले त बिर्सिसक्नु भएछ त।
0: मैले कहाँ बिर्सनु, तपाईँलाई त मुटुमा राखेको छु अरे के
1: हो दादा। अनि दुईचोटि सोध्नुहुन्छ अनि म त बिर्सेको जस्तो लाग्यो नि।
0: अनि तपाईँको नाम अप्ठ्यारो छ त, अनि छोपी भन्ने कि छोटी भन्ने कि, होइन त्यही त छोकी शेर्पा होइन। ल अब चाहिँ नाम कन्ठ पारे होइन। अनि के छ हाम्रो छोकीको हालखबर?
1: मेरो हालखबर ठिकै छ दाई। अनि दाई हजुरको के छ खबर?
0: ठिक छ मेरो पनि। अनि कुन रेडियोबाट सुन्नु भयो ओखलढुङ्गामा?
1: ओखलढुङ्गामा अहिले म आफ्नो एफएमबाट सुन्दैछु। पहिला त ओखलढुङ्गा एफएमतिर जोड्नुहुन्थ्यो नि त, जोडिनुहुन्थ्यो, म त कन्फ्युज भइरहेको थिएँ। अनि यसो सुन्दै गएको अनि आफ्नो एफएममा बजिरहेको रहेछ, अनि सुन्दै कल गरेको, कल पनि लाग्यो।
0: ओखलढुङ्गामा हाम्रो कार्यक्रम पहिला प्रसारणमा थियो, अनि त्यसपछि अर्को कार्य समिति आउनुभयो, त्यसपछि त्यहाँ के भयो होइन। उहाँहरूले सल्लाह गर्दैछौँ भन्नुभएको थियो, अहिलेसम्म सल्लाह गर्दै हुनुहुन्छ उहाँहरूले होइन।
1: हजुर
0: हजुर, यदि सल्लाह मिल्यो भने चाहिँ सायद त्यताबाट पनि सुन्न पाउनुहुन्छ है। तपाईँकोमा मोबाइलमा के समस्या भएर पनि हुन सक्छ होइन?
1: हजुर भाइ, त्यस्तै केही समस्या होला भाइ, पहिलादेखि नै हो। सुन्नु मन चाहिँ धेरै मन लाग्थ्यो आफ्नो, यहाँ छ नि त अलिकति राम्रो टिकिँदैन मेरोमा, घट्छ। तर बहिनीकोमा त एकदम प्रष्ट सुनिरहेको थियो दाइ, त्यही भएर।
0: बहिनीकोमा प्रष्ट टिप्ने, तपाईँकोमा प्रष्ट नटिप्ने चाहिँ किन रहेछ त्यस्तो?
1: खै दाइ, म त थाहै भएन।
0: थाहै भएन होइन।
1: हजुर,
0: अब बहिनी जस्तै तपाईँले पनि एउटा मोबाइल, तपाईँको मोबाइल ठुलो होला नि त, ठुलो मोबाइलमा अलि राम्रोसँग टिप्दैन के रेडियोहरू?
1: हजुर, मेरो पनि ठुलै फोन हो, बहिनीको पनि ठुलै हो।
0: ए बहिनीको है, ल ठिक छ। आज कुन गीत रोजाइमा पार्ने छोकीले?
1: आज कस्तो रोज्ने हो दाइ, पूर्वेली पनि पाइन्छ कि पाइँदैन?
0: लोक भाका हुनु पर्यो, पूर्वेली पश्चिमेली उत्तर दक्षिण जताको पनि रोजाना पाइन्छ, तर लोक भाका हुनु पर्यो है।
1: लोक भाकै हो, म पूर्वेली भाषा नै रोज्छु है दाइ, मलाई धेरै मन पर्ने चाहिँ पूर्वेली भाषा नै हो,
0: त्यही भएर
1: म पूर्वेली भाका रोज्छु है।
0: भन्नुहोस् त, भन्नुहोस्।
1: राजेश सरकार र सविता राईको आवाजमा राखेको हर्कीमा आमै जिउ रहेछ कालीले जिउ रहेछ बजाइदिनुहोस् न है।
0: कुन गीत भन्नुभयो? आस्ती आमै के भन्नुभयो?
1: हर्कीमा आमै जिउ रहेछ कालीले बाग्यले हो कि बेटी हो कालीले जिउ रहेछ थियो दाई।
0: यो गीतको टुक्का होइन नि त, गीतको बल भन्ने हो। के लेख्यो भने युट्युबमा आउँछ, गीतको बल के छ भन्नुहोस् त।
1: हर्केमा आमै जिउरै छ कालिलो जिउरै छ भाग्यले हो कि बेटी हो के राम्री बेटी हो भन्ने हो
0: दाई,
1: र सविता राईको
0: भने। अब मैले त गीत अलि गीतको टुक्का अलि बुझेन। हाम्रो उतातिर हाम्रो रेडियो आफ्नो एफएमको प्राविधिकहरूले सुन्दै हुनुहुन्छ भने लिङ्क पठाइदिनु होला, तपाईँलाई पूर्वमा हुनुहुन्छ, तपाईँलाई पूर्वेली गीतको बारेमा थाहा हुन्छ, लिङ्क पठाइदिनु होला, समूहमा पठाए पनि हुन्छ, लिङ्क पठाइदिनु होला। हाम्रो प्राविधिक मित्रले बजाउनुहुन्छ, यताको उताको प्राविधिक मित्रले यताको प्राविधिक मित्रलाई सहजीकरण गर्नु होला भन्छु मैले भन्दै। अब हुन्छ, साथीहरूलाई सम्झिनुहोस्।
1: हुन्छ दाइ, साथीहरू सम्झिनु पर्दा त्यो लङ टाइम पछाडि सुरु गर्नु पायो, सचमा त हजुरलाई एकदमै धेरै सम्झिन चाहे राम्रो टेक्निसियन मित्र, लगे कहिले आउने सायद सुनेर बस्नु भएको छ अनि यता ओखरले आफ्नो एफएम जो जसले सुनेर बस्नु भएको छ सम्पूर्णको लागि अनि हाम्रो यता टेक्निसियनमा हुनुहुन्छ होला सायद दिदीहरू दिदीहरूलाई पनि धेरै सुविधा चाहिँ कहिले कुन कुन ठाउँबाट सुन्दै हुनुहुन्छ प्रोग्राम सबैलाई सम्झिरहेको छु राम्रोसँग सुन्नलाई इन्जोय गर्नलाई गीत सुनेर भन्न चाहन्छु मेरो साथीहरूको नाम लिनु पर्दा तेह्र थुमतिर हुन्छ फेरि साथी नानु मनेसले हुनलाई धेरै सम्झिरहेको छु ल भन्न चाहन्छु आशिष तामाङ पनि सम्झिरहेको छु बाई हुनुहुन्छ सरोज माइक्री भाइलाई धेरै सम्झिरहेको छु अनि यता ओखलढुङ्गातिर हुनुहुन्छ अदमी बाई पदम सिंह बाई हुनुहुन्छ खोदाङतिर ओखलढुङ्गातिर हुन्छ मिन गरेर बाई गीता गार्की दिदी लगायत मेरो साथीहरू त पनि नै हुनुहुन्छ बिजनेस नाम सकेको साथी सम्पूर्णलाई सम्झिरहेको छु भन्दै छु त्यसलाई नमस्ते बाई बाई
0: नमस्ते टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी आफ्नो एफएमबाट लिङ्क आइसकेका छ अब ल गीत मजाले सुन्न पाउनुहुने भयो हाम्रो साथीले छोकी झिलेको रोजाइमा रहेको गीतको लिङ्क आइसकेको छ यति बेला अर्को साथी हुनुहुन्छ म स्वागत गर्छु कहाँदेखि को हुनुहुन्छ नमस्कार हजुर
2: नमस्ते
0: को बोल्नुभयो कहाँबाट सदीक्षा तामाङ धनकुटाबाट के छ धनकुटातिरको हालखबर
2: यतातिरको ठिकै छ दिनभरि धुम्म पर्यो अहिले भर्खरबाट हल्का घाम लाग्दैछ भन्नुपर्छ
0: दिनभरि धुम्म पर्यो अहिले घाम लागिरहेछ होइन हुन्छ कार्यक्रममा आउनु भएको छ आज एउटा गीत रोजाइमा परेको छ कसलाई सम्झना समर्पण राख्नुहुन्छ
2: तपाईँलाई अनि प्रार्थीमा हुने मित्रलाई पनि बर्थडे भएको छ मेरो इन्जोय लिनु भन्न चाहन्छु अनि त्यसै गरी जति साथीहरू अहिले समयमा कार्यक्रम लोक सारा सुनेर बस्नुभएको छ सबै सबैलाई बस्ने भएको सुन्नु होला भन्दै
0: हुन्छ नमस्ते टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा साथी उहाँसँग कुराकानी गरिसकेका छौँ पालो तपाईँको हो फोन गर्नुहोला 9860309940 को नम्बर तपाईँको लागि खुला गरेका छौँ अब एकजना साथीको कल लिन्छौ त्यसपछि गीत बजाउनेछौ यति बेला साथी नमस्कार हजुर को बोल्नु बुकाबाट निता कटुवाल के छ निताजी खबर तपाईँको ठिक छ अनि आफ्नो एफएमबाट हामीलाई सुन्नुभयो होइन अनि के छ अनि ओखलढुङ्गातिरको मौसम कस्तो छ ओखलढुङ्गा ठ्याक्कै कुन ठाउँमा हुनुहुन्छ तपाईँ ल ठिक छ अनि आज मौसम कस्तो छ तपाईँको गाउँतिरको घाम लागिराखेको छ ल हुन्छ साथीहरूलाई सम्झिनुहोस् हामी एउटा गीत बजाउँछौँ है त धन्यवाद
2: अनि प्यारी दिदी निशा कटुवाल भर्खरै कल गर्नुहुने गोरी मारको लागि भन्दै भाइ
0: नमस्ते टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो उहाँसँग कुराकानी गरिसकेका छौँ मलाई 98 लाइनमा साथीहरूले फोन गरिरहनु भएको छ लास्टमा 40 भएको नम्बरमा फोन गर्नुहोस् है 9860309940 फोन गर्नुहोस् अनि बल्ल तपाईँको कल हामी लिन्छौ नत्र लिँदैनौ है भन्दै अब गीत राख्छौ गीतपछि तपाईँको माझमा फेरि आउँछौ यो गीत तपाईँको लागि

0: यो गीतको श्रोतबालाई फेरि पनि स्वागत छ। बेलुका एफएम 100.9 मेगाहर्जलाई धन्यवाद छ। उहाँले चाहिँ गीतको लिंक पठाइदिनु भएको छ। अजम्बर पुलामी हुनुहुन्छ क्यारे प्राविधिकमा, उहाँलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ। यसै गरी अब कतिपय गीतहरू हामीलाई थाहा हुँदैन होइन, किनभने हामी पश्चिमेली परियो र पूर्वेली गीतहरूको बारेमा हामीले अब अध्ययन नगरेर पनि हो हामीले हाम्रो हामी अल्छी भयो कि होइन। म आफूलाई म अल्छी भएँ भन्छु किनभने लोकगीतको कार्यक्रम चलाइसकेपछि त सबै लोकगीतको बारेमा मलाई जानकारी हुनुपर्ने हो अथवा मैले अध्ययन गर्नुपर्ने हो, तर म आफू अल्छी भएर यस्तै यस्तै भइरहेछ। ठिक छ, म यसको बारेमा समग्र गीत सङ्गीतको बारेमा तपाईँले रोज्नुभएका पूर्वेली पश्चिमेली सबै खालका गीतहरूको बारेमा म स्व अध्ययन गर्दैछु होइन। गीत सुन्ने अनि त्यसपछि त्यसको बारेमा गायक र गायिकासँग गायक र गायिकाको आवाजहरू सुन्ने र त्यो गीतको बारेमा जानकारी लिने जमर्को मेरो जारी नै छ। र त्यति तीन दिनसम्मका लागि हाम्रा सम्पूर्ण साझेदार रेडियोका प्राविधिक साथीहरूले सहजीकरण गर्नुहोला म भन्छु। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर।
1: हजुर नमस्ते।
0: नमस्ते, को बोल्नुभयो, कहाँबाट?
1: म गुल्मीदेखि विष्णु दर्लामी।
0: गुल्मीबाट विष्णु दर्लामी भन्नुभयो होइन?
1: हजुर।
0: के छ विष्णुजी हाल खबर तपाईँको?
1: मेरो सबै ठिकै छ, अनि हजुरको के छ?
0: हाम्रो पनि एकदम ठिक छ। कार्यक्रममा आउनु भएको छ विष्णुजी, आज कुन गीत रोजाइमा पार्नुहुन्छ?
1: आज अर्जुन सापकोटाको आँसु बरबर भन्ने एल्बम बजाइदिनु न।
0: आँसु बरबर होइन?
1: हजुर।
0: कसको आँसु त्यसरी बरबर झर्यो?
1: होइन,
0: हाम्रो विष्णुको आँसु बरबरी झरिरहेको छ कि क्या हो?
1: होइन, त्यो भन्नु परेको गीतमा मात्रै हो, गीत मन पर्छ
0: है त। मलाई त त्यस्तै लाग्यो क्या रे।
1: होइन,
0: तपाईँको आँसु बरबरी चाहिँ किन झरेला भन्नुहोस् त?
1: होइन, त्यस्तो अर्जुन सापकोटाको जुन कुनै पनि सबै मनपर्छ गीत, आज त्यही सुन्नु पर्यो भनेर।
0: ल ठिक छ, कार्यक्रममा आउनुभयो। आँसु बरबरा गीत तपाईँको लागि बजाउनेछौ, अर्जुन सापकोटाले आवाज दिनुभएको गीत। गायिकाको नाम के हो थाहा छैन?
1: ए गाई उस गायिकाको नाम
0: थाहा छैन,
1: याद भएन। हजुर
0: ल ठिक छ, अहिले म हामी एकैछिनपछि जानकारी दिनेछौ। कुन रेडियोबाट कार्यक्रम सुन्नुभयो हामीलाई?
1: यो रेडियो स्काई हो, यो हिजोदेखि बल्ल चालु भएको छ, अनि दुई तिन दिन किन आएन यो चाहिँ जानकारी पाउनु पर्यो। कुनै स्टेसनमा पनि आएन कि?
0: ए कुनै कुन कुनबाट सुन्नुहुन्छ? दुई तिन दिन कहिले कहिले आएन भन्नुहोस् त?
1: आएन, चार दिन जति लगातार जति आएन, त्यही मङ्गलबार बुधबारदेखि अर्घान दिनबाट चाहिँ आएको होइन।
0: बिहिबार त मैले नै चलाएन, शुक्रबार त आउनु पर्ने हो। शुक्रबार मैले फोनबाट चलाएँ, शनिबार रेडियो भरोसाको स्टुडियोबाट चलाए होइन, आइतबार पनि आएन। आइतबार पनि मैले आइरहेको थिएँ, त्यो भएर आएन। दुई दिन कार्यक्रम आएन, अरू सबै दिन आछ होइन।
1: स्काई मालारानी यो मोती कुनैमा पनि हाम्रोतिर टिकेन, हिजोदेखि बल्ल आउन लाछ।
0: ए हिजोदेखि बल्ल आउन लाछ होइन?
1: हजुर,
0: हाम्रा प्राविधिक साथीहरूले खै किन हिजोदेखि बजाउनु भएन छ होइन?
1: यो चाहिँ निरन्तर सुन्ने साथीहरूलाई अलि नरमाइलो हुन्छ, यो चाहिँ जानकारी हजुरहरूले गराउनु पर्छ।
0: ल ठिक छ, अब रेडियोका साथीहरूलाई मैले हामीले भनेका हुन्छौ, कार्यक्रम कुनै कारणवश प्रसारण भएन भने जानकारी दिनुहोला भनेका हुन्छौ। हुन्छ, कार्यक्रममा आउनुभयो, साथीहरूलाई सम्झना समर्पण राख्नुहोस्। साथीहरूलाई सम्झना समर्पण राख्नुहोस् भनेको सायद नेटवर्कको समस्याले हो अथवा अन्य कुनै कारणले कार्यक्रममा फोन घाटिगयो। पारो तपाईँको हो, फोन गर्नुहोला 9867039940 को नम्बर तपाईँको लागि खुला गरेका छौँ। आँसु बरबर गीत रोजाइमा पार्नु भएको छ। अर्को साथी हुनुहुन्छ, नमस्कार हजुर।
2: दर्शन नमस्ते हजुर,
0: बोल्नुभयो कहाँबाट?
2: म सबिन तामाङ भन्ने मान्छे, खटाङको बराहापोखरीबाट।
0: बराहापोखरीबाट बोल्नुभयो होइन?
2: हजुर हजुर।
0: के छ रेडियो आफ्नो एफएम त घन्केकै छ?
2: हजुर घन्काइरहेको छु, म सधैँ सुनिरहन्छु।
0: सधैँ सुनिरहनुहुन्छ, घन्काइरहनुहुन्छ होइन?
2: हजुर हजुर।
0: कार्यक्रम कस्तो लाग्छ तपाईँलाई?
2: हजुर एकदम राम्रो छ भनौँ न कार्यक्रम।
0: तपाईँलाई यो कार्यक्रम चाहिँ किन राम्रो लाग्छ होला भन्नुहोस्? तपाईँको आवाज बुझिएन हजुर, तपाईँको आवाज बुझिएन कि?
2: ए हजुर, मिठो मिठा गीतहरू सुन्न पाइन्छ होइन?
0: अनि हुन्छ, अब तपाईँको आवाज अलिक बुझिएन, साथीहरूलाई सम्झिनुहोस्।
2: हस् हुन्छ, फर्स्ट त हजुरलाई सम्झिन चाहन्छु र सेकेन्ड सङ्गीतलाई सम्झिन चाहन्छु र साथीहरू त धेरै हुनुहुन्छ, सङ्गीतलाई भन्न छुट्टिन्छ। नमस्ते
0: नमस्ते। अब एकजना साथीको कल लिन्छौ, त्यसपछि गीत राख्नेछौ। 9868309940 फोन गर्नुहोला। आज बिहिबारी बसाईमा रोजाईको गीत सुन्दै सुनाउँदै अगाडि बढिराखेका छौ। अर्का सहभागी, नमस्कार हजुर।
3: नमस्ते
0: हजुर, को बोल्नु भएको? बाट रमा बुढा थोकी, के छ रमाजी खबर तपाईँको? हाम्रो पनि एकदम ठिक छ। के गर्दै हुनुहुन्छ नि रमाजी?
3: अहिले त म कार्यक्रम सुन्दै अब खाना बनाउन आँटेको भन्नुपर्छ।
0: खाना बनाउन आँट्नुभयो? के खाना पकाउँदै हुनुहुन्छ भन्नुहोस् त?
3: बनाइबस्नु त छैन, अब एकैछिनपछि बनाउने, 5 बजेपछि कार्यक्रम सकिएपछि।
0: ओहो, कार्यक्रम सकिएपछि खाना बनाउने होइन?
3: हजुर हजुर, फोन लाइन गर्ने लागिहाल्छ।
0: ए त्यही त नि गाह्रो छ।
3: हजुर हजुर, फोनै लाउनै गाह्रो छ हो दाइ।
0: होइन, मैले रेडियो सुन्ने सुन्ने साथीहरूलाई मात्र फोन गर्नुहोस् भनेको छु र त फोन लगाउन गाह्रो छ। झन् सबैले पालो दिने हो भने त कार्यक्रम पनि झस्मिस हुन्छ, फोन लगाउँदै पनि गाह्रो हुन्छ होइन? हुन्छ, कार्यक्रममा आउनुभयो, अब साथीहरूलाई सम्झन समर्पण राख्नुहोस्।
3: हुन्छ, फर्स्टमा त हजुर अनि हाम्रो प्राविधिक साथीलाई पनि सँगसँगै गर्नु होला भन्न चाहन्छु। अनि जोमै हुनुहुन्छ भजन विनोद छेत्री, छोरी सृष्टि छेत्री, जीवन बुढा छेत्री, अनि त्यस्तै गरी कुमारी खड्का, बिना खड्का र जति पनि साथीहरूले रमा बुढा छेत्री भनेर चिन्नुहुन्छ अनि सम्पूर्णलाई भन्दै नमस्ते।
0: नमस्ते, अब गीत राख्छौँ तपाईँको लागि। यो गीत पछि तपाईँको माझमा फेरि आउँछौँ। यो गीत तपाईँको लागि

0: आशु बरार ईश्वर सिंह र देवी घरतीको आवाज हो विष्णुजीले अर्जुन सापकोटाको भन्नुभएको थियो यस्तो गर्नु भएन है ईश्वर सिंह र देवी घरतीको आवाज हो अब चाहिँ कण्ठ पार्नु होला होइन ईश्वर सिंह र देवी घरतीको आवाजलाई हामीले यहाँबाट प्रस्तुत गर्यौं आशु बरार अर्को साथी हुनुहुन्छ 9867309440 नमस्कार हजुर
1: नमस्कार
0: के बोल्नुभयो कहाँबाट अस्मिता सुनवार उदयपुरबाट
1: हजुर
0: के छ हजुर उदयपुरतिरको खबर
1: हजुर यतातिरको हालखबर सबै ठिकै छ भन्नुपर्छ मौसमको कुरा गर्नुपर्दा चाहिँ घाम लागिरहेको छ भन्नुपर्छ अनि हजुरहरूको के छ
0: मेरो पनि एकदम ठिकठाक छ यति बेला के गर्दै हुनुहुन्छ नि
1: हजुर यतिखेर बसिरहेको भन्नुपर्छ
0: बसिरहनु भएको छ होइन ल ठिक छ कार्यक्रममा आउनु भएको छ अनि अस्मिता तपाईँको नाम भन्नुभयो होइन
1: हजुर
0: अस्मिताले कुन गीत रोजाइमा पार्नुहुन्छ
1: आज रामजी खान्दा टिका कुनको आवाजमा रहेको छितिस पारी उनको बस्ती यहाँ भोलको गीत बजाइदिनु न
0: छितिस पारी उनको बस्तीमा जाने मन छ छैन मैले त कता कता जाने मन छ भन्ने सुनेको थिएँ त भन्दै थिए फोन काट्नुभयो के छ नेटवर्कको समस्याले हो कि अथवा अन्य कुनै कारणले हो क्षितिज पारी उनको बस्तीमा गीत बजाउनेछौँ एकैछिन पछि हामी रामजी खान र टिकापुनको आवाजमा रहेको गीत बजाउनेछौँ यति बेला अर्का सहभागी हुनुहुन्छ म स्वागत गर्छु कहाँदेखिको हुनुहुन्छ नमस्कार हजुर नमस्कार हजुर ए हजुर नमस्कार यो कल हामी लिन सकेनौ आउनु भएको थियो साथी उहाँसँग कुराकानी गरिसकेका छैनौ किनभने उहाँ बोल्दै बोल्नु भएन बोलेको कुरा हुन्छ त होइन भनिन्छ नि बोल्नेको पिठो बिक्छ नबोल्नेको चावल पनि बिक्दैन त्यस्तै हो यति बेला साथी हुनुहुन्छ नमस्कार हजुर
2: ओखलढुङ्गाबाट
0: निम बहादुर मगर आफ्नो एफएम घन्काउनु भएको छ
2: हजुर बसिरहेको छ एकदम सुनेर
0: आफ्नो एफएम दिनमा कति घन्टा सुन्नुहुन्छ होला भन्नुहोस्
2: खास गरी म अब बिहान पनि सुन्छौ हाम्रो बिहान पनि लोकगीतकै कार्यक्रम आउँछ कहिले सोमबारको कार्यक्रम त्यसपछि अब हेलो हेलिडे शनिबार 9 बजेको कार्यक्रम अनि त्यसपछि 7 बजे बिहानको समाचारहरू अरू कार्यक्रम धेरै सुन्छु
0: अनुरूप सङ्गीत पनि सुन्नुहुन्छ होला होइन 10 बजेदेखि 11 कि कति बजेदेखि
2: यो बिहानको 9 बजे कार्यक्रम आउँछ
0: 9 बजे हो र 10 बजेदेखि 11 बजेसम्म जस्तो लाग्यो
2: म्यासेजहरू आउँछ त म्यासेज अब कमेन्टहरू
0: त्यही त अनुरूप सङ्गीत ए लोकगीतको कार्यक्रम त
2: सङ्गीत 9 बजे आउँछ शनिबार हेलो हेलिडे
0: अरू अरू कार्यक्रमहरू आउँछ अनि जे होस् आफ्नो एफएम चाहिँ मजाले सुनिरहनु भन्छ होइन हुन्छ कार्यक्रममा आउनु भएको छ अनि लोकसारथी कार्यक्रम कस्तिको राम्रो लाग्छ तपाईँलाई के छ के कमी कमजोरी छ कि
2: कमजोरी एकदमै छैन त अहिले एकदमै रमाइलो लाग्छ अरू लोकगीतको कार्यक्रम एकदमै सुनिरहनु मन लाग्छ लोकगीत गाउन पनि मन लाग्छ एकदमै रमाइलो लाग्छ भन्नुपर्छ
0: अरू कार्यक्रम र लोकसारथी कार्यक्रममा के फरक पाउनुहुन्छ
2: अरूमा खास केही फरक छैन तर हाम्रो यो लोकसारथीमा अलिकति गीत चाहिँ सुनेर के अरे कार्यक्रम सुनेर पनि आउनुपर्ने भन्ने कुरो अब अन्तक्षरीमा गाउनुपर्ने विषयहरू छुट्टै छ अलिकति केही मात्रामा फरक छ र पनि कार्यक्रम उस्तै हो राम्रै लाग्छ
0: ल ठिक छ कार्यक्रममा आउनुभयो अहिलेको लागि साथीहरूले सम्झिनुहोस् साथीहरूलाई सम्झिनुहोस् ए गीत रोजाइमा पार्न एकजना साथीले पारिसक्नु भएको छ र तपाईँले साथीलाई सम्झिनुहोस्
2: हुन्छ फर्स्टमा त हजुरको लागि र हाम्रो आफ्नो एफएमको प्राविधिक दिदीलाई र यता हाम्रो 13 फिल्मतिर सुनिरहनु भएको छ हाम्रो उषा भण्डारी सीता भण्डारी ओखनातिर हुनुहुन्छ छके शर्पा उदयपुरतिर हुनुहुन्छ अघि भर्खर गोरी मगर अनि बिमला मगर अनि गीता कार्की बहिनी हुनुहुन्छ ओखनातिर खटाङतिर हुनुहुन्छ मेलन समर्पण अञ्जन दाई सिन्धुलीतिर हुनुहुन्छ मनिषा मगर, अरू साथी सम्पूर्णलाई सम्झदै बिदा चाहन्छु। नमस्ते
0: नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो मिम भण्डारी, मिम आउनु भएको थियो क्यारे ओखलमा, मिम मगर आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौँ। अब एकजना साथीसँग कुराकानी गर्छौँ, त्यसपछि क्षितिज पारि बताउँछौँ। नमस्कार हजुर। नमस्कार हजुर, को बोल्नुभयो कहाँबाट?
3: नमस्ते दादा।
0: को बोल्नुभयो कहाँबाट? तपाईँ रेडियो सुन्दै हुनुहुन्छ, रेडियो बन्द गर्नु त अनि फोनबाट बोल्नुहोस् ल। कहाँदेखि को बोल्नुभयो? दर्शना दिसी लुङ्ग्रीबाट। ए दर्शना दिसी भन्नुभयो, बासना दिसी, दिसी भनेको डाङ्गी छेत्री हो। अनि बासनाको के छ अल्खेबा? राम्रो छ होइन। तपाईँ के को बासना, फुलको बासना हो कि पर्फ्युमको बासना हो कि के को बासना हो? सब कुराको बासना हो नि। ल ठिक छ, कार्यक्रममा आउनुभयो। अब साथीहरूलाई सम्झिनुहोस्, एउटा गीत बजाउँछौँ है त। धन्यवाद।
3: अनि मलाई चाहिँ सम्पूर्णलाई सम्झिनु चाहन्छु दादा।
0: हुन्छ, बिदा गर्छौ, नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो। अब क्षितिज पारि उनको बस्तीमा बजाउँदै कार्यक्रमबाट बिदा भएर कति चाँडै समय सक्यो जस्तो लागिरहेछ मलाई होइन, तर के गर्ने, समय 56 गइसकेको रहेछ। ओहो, हामी त 56 होइन 54 गएको रहेछ होइन। ल ठिक छ, अब हामी कार्यक्रमबाट बिदा भएर जानुपर्ने हुन्छ। जाँदा जाँदै म एउटा कुरा जानकारी गराउँछु, तपाईँ रोल्पा र रोल्पा आसपासका नजिक हुनुहुन्छ भने तपाईँ अङ्ग्रेजी भाषामा कमजोर हुनुहुन्छ, तपाईँलाई अङ्ग्रेजी भाषा सिक्न मन छ तर सिक्न जाने समय छैन, किताब पाए पनि पढ्थे नि भन्नुहुन्छ भने गीत गजल चुटकिला लगायतका सबै विधालाई विधाबाटै सिकाउन खोजिएको छ अङ्ग्रेजी भाषालाई, टेन्सका कुरा होस् अथवा वाक्य बनाउने कुरा होस्, कसरी बोल्ने कुरा होस् होइन, सबै कुराहरू सिकाउन खोजेको छ। इङ्ग्लिस ल्याङ्ग्वेज फर अल भन्ने किताब मसँग छ होइन, त्यो किताब लिन चाहनुहुने रोल्पा लिबाङ अथवा रोल्पाको नजिक रहनुभएका, आज मैले एउटा किताब घरती गाउँ पठाएँ होइन, उहाँले फोन गर्नुभएको थियो, नन्द बहादुर घरतीले फोन गर्नुभएको थियो, एउटा चाहिँ मनकुमारी रोका मगरले यहीँ रेडियोमै आएर लानुभयो होइन, त्यो कारणले गर्दाखेरि तपाईँलाई पनि अङ्ग्रेजी विषयको बारेमा तपाईँ कमजोर हुनुहुन्छ र त्यो किताब पढेर आफ्नो अङ्ग्रेजी भाषालाई सुधार्न चाहनुहुन्छ भने त्यो किताबको लागि मलाई फोन गर्नुहोला है, 98-644-17-298 फोन गर्नुहोला, 98-644-17-298 फोन गर्नुहोला, सुझाव सल्लाह वा प्रतिक्रियाका लागि पनि यही नम्बरमा फोन गर्नुहोला भन्दै आजको लागि धन्यवाद दिन्छौ, सुनेर साथ दिने तपाईँलाई धन्यवाद दिन्छौ, फोन गर्नुभयो तपाईँलाई र धन्यवाद दिन्छौ। हाम्रो आवाज रेडियो सेटसम्म पुर्याएर साथ दिने रेडियो जलजलाबाट प्रिया मगर अनि सम्पूर्ण रेडियोका सम्पूर्ण प्राविधिक मित्रहरूलाई आवाजबाट म वीरेन्द्र गिरी विदा हुने अनुमति चाहन्छु। तपाईँको बाक्यपाल शुभ रहोस्। नमस्कार। रेडियो सुन्ने बानीको विकास गरौं, रेडियो कार्यक्रमलाई माया गरौं।

0: समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 5 बजे।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: बेलुकी 5 बजेको थाहा अपडेटमा कृष्णको नमस्कार। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले घाटाको बजेट ल्याएको र सार्वजनिक ऋणमा भार परेको भन्ने सांसदहरूको आरोपको खण्डन गर्नुभएको छ। कुल ग्रास उत्पादन जीडीपीको तुलनामा विनियोजित बजेट त्यति ठूलो नभएको तर्क गर्दै अर्थमन्त्री वाग्लेले बजेट खर्चको स्रोत सार्वजनिक ऋणको लक्ष्य समेत सापेक्ष रहेको तर्क गर्नुभयो। आज संसदमा जारी बजेटमाथिको छलफलमा उठेका प्रश्नको जवाब दिँदै अर्थमन्त्री वाग्लेले अघिल्ला सरकारहरूकै पालामा लिएको ऋणको भार सरकारमाथि रहेको बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपा कोशी प्रदेशसभाको सभापति पदमा निर्वाचन लडेकी गोमा तामाङले पार्टी परित्याग गरेको घोषणा गर्नुभएको छ। निर्वाचनमा पराजित भएपछि उहाँले आज सामाजिक सञ्जाल फेसबुक मार्फत राजनीतिबाट बीट मारेको घोषणा गर्नुभएको हो। उहाँ राष्ट्रपा कोशीको निवर्तमान कार्यवाहक सभापति पनि हुनुहुन्थ्यो। र सुनसरी जिल्लाका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली गरेर अवैध रूपमा भित्राएका 6,14,000 बढ़ी मूल्यका सामान नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरी र माथहतका विभिन्न प्रहरी एकाईबाट खटिएको टोलीले हिजोदेखि सञ्चालन गरेको विशेष अभियानका क्रममा ती अवैध रूपमा भित्राएका सामान बरामद गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो। सुनसरीका 6 स्थानबाट 6,14,000 बराबरको भन्सार छलीका लत्ता कपड़ा किराना सामग्री र सामान ओसार पसारमा प्रयोग भएको एउटा मोटरसाइकल समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। बेलुकी 5 बजेको थाहा अपडेट सकियो। कृष्ण बिदा हुन्छु। नमस्कार।
1: बाजे के भयो? किन गालामा हात?
2: यहाँ दुखेको छ त, खाने दिन्न भात दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बात।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
3: दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
4: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
3: हजुर हाम्रा सेवाहरू।
1: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
5: नदुखाई दाँत निकाल्ने,
1: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
5: गिजाबाट रगत आउने, सास गनाउने समस्याको सफल उपचार,
1: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
5: 1-2 तथा तलमाथिको पुरै दाँत लगाउने,
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741318,
1: 9805014652।
4: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा ग्लोबल IMA बैंक सँगै जोडिएको घरमा।
6: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।

0: सुनसरी गाउँपालिका पाँच नाराबाङ क्षेत्रभित्र रहेका, पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसरी गाउँपालिका सात जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसरी गाउँपालिका छ ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरू भित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, घर घुर्रो लगायतका वन जन्ने सामग्री संकलन नगर्न, नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा।
2: ल बाबु नानी हो, सुन है, स्वस्थ हुन के गर्नु पर्छ? अनि अरू के गर्नु पर्छ?
3: अनि सर, हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ, रातभरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
2: अब के गर्ने रे? सुलिचुर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
4: हजुर, हाम्रा सेवाहरू
5: दाँत बाँध्ने,
4: दाँत सफा गर्ने,
5: दाँतमा सिमेन्ट भर्ने,
4: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
5: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
4: फिक्स दाँत लगाउने।
6: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
7: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
8: सम्पर्क नम्बर 98-67-0067-467। एक पटक सम्झिने पर्ने ठाउँ, सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका चार, सुरचौर बजार, रोल्पा, युनिसा सुनसादी पसलको छेउमा।
6: साथै तार बाँध्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
9: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
10: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
9: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
10: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
9: शिक्षक सेवा आयोगका प्रावि, निमावी, मावी र शिक्षक लाइसेन्स,
10: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राचो शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
9: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
10: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
9: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
10: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 98-490-2754 र 98-79-93412।
9: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
11: आइया मम्मी, दाँत दुख्यो, म त खाना खान नि सक्दिन।
12: होइन, यो छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
13: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ? भन्नुहोस् त, के पर्यो तपाईँलाई?
12: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिल्यै निको हुने होइन।
13: ए के न ठुलै समस्या होला भनेको त? जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको? अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या चैट हुन्छ।
12: ए हो र बाबु, यो कहाँनिर छ र बाबु? यसका सेवा सुविधाहरू के छन्?
13: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध। दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट टिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
12: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, डिमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
13: B&B डेन्टल क्लिनिक, घोराही 15, दाङ।
14: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका योनी मस्तक जरुरी सूचना। झुङ्गो पेला खेमरिदे गरम ओभोतिरी जेउ पेला सुनो फुरी कता ओचुरी जेउ आउ पेला क वन जङ्गल ल भे लागिने मस्तक सम्भावना पाए। आउ ये गिने प्राकृतिक सम्पदा र त खेप्त जस खेम्नाले वातावरण मिलेने ल खेप्ता असर किने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्तक तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुनो माछा नामे ल भे लागिने सज जिनी गिनी लापरवाही सुनो चाउसो खेलगेमा दुख को जन धनी नि खेप्ता छिति ताउजुको खोकाई वन जङ्गल सज मेरा आयुरी बानी एमएल एमए छानेला लिउसोकर पोतरालाई तार बजे हटे
15: सलाई लाइटर स्याउला मे सचाउने चिजरालाई जबाङजा र यामाने पोल गेने या इतौ चिज र रहे वन जङ्गल याल गेवा भए
14: पिकनिक वनभोज बाको मे सचाउँछु छिन्नी मेले चाउसो सैदे कि खेनाले वन जङ्गल ओसो छान्ने दैके बारीको चुरोट विधि ओरे बनै कोबाजेन्के माथि
15: नान्थर नाम्रो लिजेऊ वन उपभोक्ता समूह राई सामुदायिक बने हुने ढाल्ने छ अनुगमन दिने व्यवस्था चाउसर गिरिए
14: गेछो छानेला खोले ल चाउसी पोलिए हरिदे तरिन गाई गेज निकेलाइजु अब नजिरे बनाए गेम ये ल गेज निके नलाए औले लायो के लाइए
15: वन जङ्गल स जुलिसी हो घेङ बारी ल बाली नाली कुचुला चुली झ्याक्रा र सताउँछु छिनी ने चाउसो सहिले के खेले यहाँ
14: वन जङ्गल मेला दुगेमाइए मेला दिकिनी पार्सना खरनामा निदि बनाई
15: सानो चिनी जु बेलाको घिजिमके कोटल मेके सताङ्गिने हेनखेम छिन्ने मे चाउसो केस
14: मे लागिने निताई गे मलाई के बचिए सोनो अरूले मैले के बच्छ या
15: के छ थाम्ला पोयाल मे लागि कि सन्तिने गे छोटा ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका उनी कार्यालयले खबर दिए
14: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा।

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथरोग भएको हुन सक्छ। यो सबै त बाथरोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त भुटान, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथरोगको उपचार हुन्छ। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हाजी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भ पतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, पोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43123, 98-478-070।
0: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
2: म्युजिक नेपाल।

0: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
1: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
2: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
0: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
2: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
1: वन डढेलोले विभिन्न जीव जन्तु कीट पतङ्ग चराचुरुङ्गी र तिनका गुण घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
2: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
0: वन डढेलोबाट फैलिएको

0: लागेको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
1: वन डडेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
0: वन डडेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
1: वन डडेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डडेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
2: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
3: दर्पक सबैजना आइसक्नुभयो, आजको उडास्तरको छलफल सुरु गरौँ न त।
4: हुन्छ
5: हुन्छ।
3: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
4: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
6: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
4: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
3: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
4: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देख्यो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
6: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
4: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
3: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
7: नेपाल सरकार विज्ञापन बो।
8: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
9: उसले आज फेरि गाली गरे, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
8: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
9: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
8: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
9: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
10: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
11: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
13: मानसिक समस्याबाट बच्ने उपायहरू।
14: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
13: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
14: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
13: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
14: असल साथीहरूसँग मात्रै संगत गरौं।
13: मादक पदार्थ र लागू औषध सेवन नगरौ।
14: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
13: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
15: ए बाबु, हतियारो छ, टर्च बालेर जाऊ।
3: आ, पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
15: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
3: अँ है, बल्ल सम्झे, सर्पको टुकाईबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
15: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
3: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
15: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
13: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
5: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
16: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
17: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
16: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ।
17: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न।
16: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
17: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
16: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्छ। नमस्कार उपप्रमुखज्यू।
17: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
16: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
17: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ, हतार नगरौ न साथीहरू, बन्छ। रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू।
18: बाटो बन्छ समयमै बन्छ, म अरू के भनौ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
17: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
16: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नु हो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
19: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
15: ए दाई, ए दाई, पख्नुस् त पख्नुस्, के गर्नु भएको?
20: देख्नु भएन, औषधि हालेको
15: लौन, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विष हाल्ने?
20: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
15: हेर्नुहोस् त, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
20: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
15: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
20: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
15: सुन्नुहोस् भाइ, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
20: हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
0: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
21: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
22: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
23: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
24: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
25: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
26: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
25: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
26: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
25: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
26: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
25: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
27: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
28: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
29: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
30: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
31: खै जन्मदाता दिनुहोस् त।
20: जन्मदर्ता गरेको छैन नि म्याडम।
31: लौ, जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
20: हो र, मलाई त थाहा नै थिएन म्याडम।
31: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
20: त्यति
32: मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
26: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
25: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
26: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
7: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए लौ न लौ लौ चटाङ पर्ने आटो सबैजना यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चटाङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतः दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ओए साथी हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे अब चाहिँ के हुने हो?
6: खोइ के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्थ्यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नआतिन, यस्तो त जसले लेखिहाल्छ नि।
5: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
6: तिमीलाई थाहा थिएन?
5: थाहा थिएन।
6: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
5: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
6: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
7: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
8: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
9: हेलो
10: हेलो,
9: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
10: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी छोरी,
11: हजुर
10: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
11: हेलो भन्नुहोस् त।
9: हेलो हजुर,
11: हजुर
9: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
11: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
10: ए नानी के भनेर रहेछ, के हो के भयो?
11: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन, यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
10: ल ल ल, म किन दिन्छु?
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
12: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
4: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा हुजुरी वा जानकारी गराउ।
12: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
11: नमस्ते डाक्टर साहब।
13: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
11: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
13: यहाँ उभ्याउनु चाहिँ एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
11: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
13: हेर्नुहोस् अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
11: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
13: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
11: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब।
13: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
12: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
15: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
14: के रे, नानी त भर्खर 17 की लागि होइन र?
15: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै थिए, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
14: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने, दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ, उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
15: ए हो र।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
16: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
17: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
16: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
17: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
18: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
9: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
19: अङ्कल, अङ्कल आउनुहोस्, हजुरलाई बाटो कटाइदिन्छु।
20: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
11: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
9: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
7: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
6: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउं, सभ्य समाज निर्माण गरौं।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
18: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
9: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
19: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
20: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
11: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
9: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
7: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
0: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौं।
21: नेपाल सरकार विज्ञापन बोर्ड।
22: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
23: लौ किन नि, के भयो सन्चो भएन?
22: होइन यतिकै जानै मन लागेन।
23: यतिकै पनि हुन्छ?
22: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
23: ए कुरा त्यस्तो पो, ल हेर म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
24: नमस्ते, कति कामले पाल्नु भयो?
23: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
24: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
22: हस् म्याडम।
25: नेपाल सरकार विज्ञापन बोर्ड।
26: विश्वामा सुन्नु सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
27: हो र, होइन होला त्यस्तो त।
28: सोहिता तिनीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
27: के भएन मिस,
28: मैले सुनिसके। हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
29: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
25: नेपाल सरकार विज्ञापन बोर्ड।
30: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
31: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
30: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
31: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
30: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
31: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
25: नेपाल सरकार विज्ञापन बोर्ड।
32: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्के बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
33: दिदी म पनि 12 वर्षमा बेची आफन्तले नै फकाएर लगे, झन्डै 10 वर्ष बिताए, रोग लाग्यो निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति, जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी
25: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्क झिक्नु अपराध हो।
34: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
25: मानव बेचबिखन अपराध हो, यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
34: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
21: नेपाल सरकार विज्ञापन बोर्ड।
35: शुभ प्रभात गुरुआमा।
24: शुभ प्रभात। बस आज हामी के विषयमा छलफल गर्छौ?
35: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
30: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
1: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
30: हो, अरू भन त।
2: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
9: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
30: स्याबास, अति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
28: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
1: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
9: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
30: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
7: नेपाल सरकार विज्ञापन बोर्ड। अब सुन्नुहोस् पूरा समाचार।
30: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
7: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
30: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
7: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
30: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
7: मद्यपान र धूम्रपान सेवन नगरौं।
30: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
3: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
28: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
3: बेचबिखन र ओसार पसारबाट बचौ, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
30: नेपाल सरकार विज्ञापन बोर्ड।
7: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
28: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
7: 45 किलो भन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
28: रक्तदानले

0: को लागि सामुदायिक रेडियो झलझला एफएम 96.4 MHz। झलझला ट्रायल चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 6 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624 59 र 98645 78 232।

0: नमस्कार लुम्बिनी प्रदेश र आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज र हाम्रो वेबसाइट जलजला प्रेस .com तथा facebook.com/radiojaljalabaट संसारभरेकै साथ प्रसारण भइरहेको बेलुकी 6 बजेको समाचार सन्ध्यामा म रिता मगरको तपाईलाई हार्दिक स्वागत छ। आरम्भमा शुरू गरौं समाचारका शीर्षकहरूबाट। पर्सामा कार्यरत आधा दर्जन प्रहरी निरीक्षकको सरोह, शक्तिशाली सरकारको कमजोर र दिशाहीन बजेट भएको पदमा अरियालको भनाई, बंगुरको मासु खाँदा एउटै गाउँका 16 जना बिरामी। बर्दियामा नक्कली सरकारी कार्यालय खोलेर ठगी गर्ने दाम्पत्य पक्राउ, 8 अङ्कले घट्यो कारोबार रकम पनि खुम्चियो। रोल्पामा एकै दिन बोलेरो र ट्राक्टर दुर्घटना, सामुदायिक प्रहरी साझेदारीमा रोल्पाको जैमा कसलामा आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न। रूकुम पश्चिमको बाँफीकोटमा ढुङ्गाले लागेर 1 महिलाको मृत्यु, दाङको राप्तीमा सिकल सेल एनिमिया तथा थालेसेमिया सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न। र अमेरिकाद्वारा इरानमाथि आक्रमण र इरानद्वारा हर्मुज जलमार्ग बन्दको घोषणा, घरेलु समर्थक माझ मेक्सिको विजय शुरूआतको खोजीमा।
1: यो केटासँग त म बिहे गर्दिन, कस्तो नमिलेको दाँत हो, बाङ्गुटिङ्गो पनि छ, अझ दाँत किराले पनि खाछ, यस्तो केटासँग पनि कसले बिहे गर्छ।
2: मेरो बिहेको लागि दर्जनौ केटीहरू आए, मेरा बाङ्गा टिङ्गा नमिलेको अनि किराले खाएको दाँत देखेर सबैले यस्तै भन्छन्। होइन, अब मेरो बिहे नै नहुने भयो त म कहाँ जाने होला। मेरो दाँतको उपचार गर्नका लागि मेडिकलमा गएकै हो, मेडिकलको औषधिले केही कामै गरेन, म त वाक्क दिक्क प्याक्क भइसके।
1: मेडिकलमा गएर कहाँ हुन्छ त, डेन्टल क्लिनिकमा जानु पर्यो नि विशेषज्ञ डाक्टरसँग चेक गराउनको लागि। त्यसको लागि त न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लिबाङ रोल्पामा छँदैछ नि, त्यहाँ गएर डाक्टर अमिर हुसेनलाई भेट्नुहोस् त।
2: लौ लौ, मेरो हुने वाली बुढी, म त्यही जाने भए, अनि दाँतको उपचार गराउँछु अनि तिमीसँग बिहेको प्रस्ताव लिएर आउँछु है, त्यसपछि नाइन भन्नु नि।
1: हजुर, हाम्रा सेवाहरू।
2: हजुर, हामी कहाँ विशेषज्ञ डाक्टरबाट दन्त परीक्षण, दाँत परीक्षण तथा आधुनिक मेसिनबाट दाँत सफा गर्ने र टल्काउने, न दुखाई दाँत निकाल्ने, बाङ्गटिङ्गा दाँतलाई तारले बाँधेर सिधा बनाउने, दाँतको एक्सरे गरिने, आरबीजी डिजिटल माध्यमबाट दाँत हेरिने, किराले खाएको दाँतमा सिमेन्ट भरिने, दाँतको कलरको सिमेन्ट वा विदेश जाने वा भर्ती हुनेहरूका लागि नचिनिने गरी भरिने, दुखीको दाँतलाई जरेबाट उपचार गरिने, आरसीटी दाँतमा खोल तथा क्राउन राखिने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी दाँत राखिने, फिक्स दाँत, मुखमा घाउ खटिरा गिजाबाट रगत आउने, मुख गनाउने लगायतको उपचार, बुद्धि बङ्गा र दाँतलाई शल्यक्रिया गरी फालिने व्यवस्था पनि उपलब्ध छ।
1: नोट, हामी कहाँ दक्ष दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: थप जानकारीका लागि डाक्टर अमिर हुसेन सम्पर्क नम्बर 98651-0941 र 98162-90118। अब दाँतको बिरामी भएर दाङ वा बुटवल जाने सोच बनाउँदै हुनुहुन्छ भने तपाईँको सोचलाई परिवर्तन गर्नुहोस्। दाङ र बुटवलकै सेवा अब लिबाङमा रहेको न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोकमा आउनुहोस्।
1: न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोक लिबाङ रोल्पा।
0: अब समाचार शुरू गरौं। पर्सामा कार्यरत आधा दर्जन प्रहरी निरीक्षकको सरोह सम्बन्धी प्रसंगबाट। जिल्ला प्रहरी कार्यालय पर्साको मातहतमा कार्यरत रहेका आधा दर्जन प्रहरी निरीक्षकको सरोह भएको छ। प्रहरी प्रधान कार्यालय नक्सालको सरोह सूची अनुसार त्यहाँको जिल्ला इलाका र ट्राफिक प्रहरीमा कार्यरत रहेका 6 जना प्रहरी निरीक्षकको सरोह भएको हो। असारदेखि तलब सुविधा पाउने गरी जेठ 27 गते भएको 509 जना प्रहरी निरीक्षकको सरोह सूची अनुसार पर्सामा लामो समयदेखि कार्यरत देखि यसअघिको सरूआमा त्यहाँ आएकाहरूको सुरुवा भएको उल्लेख गरिएको छ। जिल्ला प्रहरीकारले पर्साको मानव स्रोत व्यवस्थापन पर्सामा कार्यरत प्रहरी निरीक्षक अमृत बहादुर बस्नेतको सरूआ भएको छ। प्रहरी निरीक्षक बस्नेतले नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो बैंकिङ कचुर अनुसन्धान शाखा लाजिमपाटमा सरूआ भएको छ। लामो समयदेखि जिल्ला प्रहरी कार्यालय पर्साको अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा कार्यरत शैलेन्द्र कुमार खड्काको पनि सरूआ भएको छ। प्रहरी निरीक्षक खड्काले इलाका प्रहरी कार्यालय धनौरा ढो डरी बर्दिया सरूआ भएको सूचीमा उल्लेख रहेको छ। जिल्ला प्रहरी कार्यालय पर्साको शान्ति सुरक्षा तथा प्रहरी कार्य शाखामा कार्यरत प्रहरी निरीक्षक रविन्द्र अधिकारीको पनि सरूआ भएको छ। उहाँको जिल्ला प्रहरी परिसर ललितपुर अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा सरूआ भएको हो। इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक अविनाश अधिकारीको सरूआ भएको छ। प्रहरी निरीक्षक अधिकारीको बागमती प्रदेश प्रहरी गढ हेटौडा मकवानपुरमा सरूआ भएको छ। जिल्ला प्रहरी कार्यालय जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक युवराज कटुवालको सरूआ भएको छ। प्रहरी निरीक्षक कटुवालको अपराध अनुसन्धान विद्यालय प्रशासन शाखा महाराजगंजमा सरूआ भएको छ। नेकपा एमालेकी सांसद पद्मा अरियालले चालू आर्थिक वर्षमा शक्तिशाली सरकारले ल्याएको बजेट कमजोर रहेको टिप्पणी गर्नुभएको छ। आज बिहिबार प्रतिनिधि सभा बैठकमा विनियोजित बजेटमाथिको छलफल कार्यक्रममा सहभागी हुँदै सांसद अरियालले अर्थतन्त्रले शिथिलता र संकुचनको सामना गरिरहेको वर्तमान अवस्थामा आम नागरिक र निजी क्षेत्रले बजेटबाट ठूलो अपेक्षा राखेको भए पनि प्रस्तुत बजेटले त्यो अपेक्षा पूरा गर्न नसकेको बताउनु भएको छ। अरियालले शक्तिशाली सरकारले ल्याएको बजेटलाई कमजोर र दिशाहीन भन्दै आलोचना गर्नुभएको छ। बजेट केवल आर्थिक आय व्ययको कर्मकाण्डी विवरण मात्र नभई आगामी पाँच वर्ष देशलाई कुन दिशामा लैजाने भन्ने स्पष्ट मार्गचित्र हुनुपर्ने भन्दै उहाँले बजेटमा त्यसको अभाव देखिएको उल्लेख गर्नुभएको छ। उहाँले नीति तथा कार्यक्रम र बजेट बीच तालमेल नभएको भन्दै दुवै फरक दिशामा अघि बढ़िरहेको टिप्पणी गर्नुभएको छ। राष्ट्रिय योजना आयोगले दिएको सिलिङ भन्दा करिब 12% बढ़ी आकारको बजेट ल्याउनु अनुउत्पात र ठूलो बजेट भएको उहाँको भनाइरहेको छ। अरियालले अर्थतन्त्र भावनात्मक वा बल प्रयोगले नभई मनोवैज्ञानिक रूपमा चल्ने भएकाले नीतिगत स्पष्टता आवश्यक रहेको बताउनु भएको छ। गणतन्त्र पक्षको 9 बजेटको समीक्षा गर्दा वर्तमान सरकारले अझै पनि अवधारणा सकारात्मक रहेको भन्दै ती विगतका सरकारका निरन्तरतामा रहेको उहाँले उल्लेख गर्नुभएको छ। त्यसै गरी 99% जनतामा विद्युत पहुँच, 97% खानेपानी सुविधा, 97.8% बाल बालिका विद्यालय भर्ना तथा 56% माध्यमिक तहसम्मको पहुँच जस्ता तथ्याङ्कले विगतमा विकास नभएको भन्ने भाष्यलाई खण्डन गरेको भन्दै उहाँले सरकारलाई धन्यवाद पनि दिनुभएको छ। नलपरासी पूर्व अन्तर्गत काउसुती नगरपालिका 14 हेगौलीमा बंगुरको मासु खाँदा एउटै गाउँका 16 बिरामी परेका छन्। हेगौलीको 105 घरधुरीका मानिसले 13 बंगुर काटेर सामूहिक भोज गरेका थिए। भोजपछि केही व्यक्तिहरूमा ज्वरो आउने, बान्ता हुने र पखला लाग्ने जस्ता लक्षण देखिन थालेको छ। प्रभावित मध्ये 44 वर्षे रामकुमारी महतोसहित हालसम्म 16 बिरामी परेको जनाइएको छ। बिरामीहरूको काउसुती नगरपालिका क्षेत्र हुँदै मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ। स्वास्थ्य कर्मीहरूले प्रारम्भिक रूपमा खाद्य विषाक्तताको आशंका गरेका छन्। घटनाको विस्तृत कारण पत्ता लगाउन थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका तीन बननाहा बजारमा घर भाडामा लिएर परगन्ना तथा बडका पथ सिंचाई विभाग नामक नक्कली कारले सञ्चालन गरी ठगी गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। प्रहरीका अनुसार पक्राउ पर्नेमा ठाकुरबाबा नगरपालिका तीनका 24 वर्षे घनश्याम नेउपाने र उनकी 23 वर्षे श्रीमती कृपा चौधरी रहेका छन्। दाम्पतिले उक्त नक्कली कारले मार्फत कर्मचारी नियुक्त गरिदिने तथा मजदूरी काममा लगाइदिने प्रलोभन देखाई कामदारहरूसँग ठगी गरेको पाइएको छ। अनुसन्धानका क्रममा उनीहरूले कामदारलाई ज्याला नदिएको, घर धनीलाई घर भाडा नतिरेको तथा सरकारी कागजात र छाप नक्कली रूपमा प्रयोग गरेको खुलेको प्रहरीले जनाएको छ। उनीहरू विरूद्ध लिखित सम्बन्धी कसुर तथा ठगी मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। नेप्सीमा आज बिहिबार गिरावट आएको छ। अघिल्लो दिन जम्मा 2.57 अंक बढ़ेको बजार आज घटेको हो। नेप्सी 8.14 अंकले घटेर 2778.03 बिन्दुमा पुगेर रोकिएको छ। आज कारोबार रकम पनि घटेको छ। अघिल्लो दिन 4.29 अर्ब करोड़को कारोबार भएकोमा आज 3.90 अर्ब करोड़को भएको छ। 82 कम्पनीको मूल्य बढ़दा 178 घट्यो भने 13 स्थिर रहेको छ। फाइनान्स समूह सबैभन्दा 1.45% घट्यो। व्यापार 1.23, बैंकिङ 0.25, विकास बैंक 0.51, हाइड्रो पावर 0.18, लगानी 0.22, जीवन बीमा 0.21, दुई नयाँ कम्पनीको मूल्य 15% बढ़ेको छ। सोपान फर्मा इस्युटिकल्स र एपोलो हाइड्रो पावरको मूल्य 15% बढ़ेको हो। यस्तै बोटलस नेपाल बालाजुको 8.33, अपर लोहोरे खोलाको 6.07 तथा पिपुल्स हाइड्रो पावरको 5.33% बढ़ेको छ। आज धेरै कारोबार भएकोमा कम्पनी मास सिटी होटल, सेन्ट्रल फाइनान्स, बंगुल हाइड्रो पावर, पिपुल्स हाइड्रो पावर र आँखु खोला जलविद्युत कम्पनी रहेका छन्। तपाईले रेडियो जलझलाबाट प्रसारित समाचार सन्ध्या सुन्दै हुनुहुन्छ। अब एकैछिन विश्रामपछि रोल्पामा एकै दिन बोलेरो र ट्रयाक्टर दुर्घटना। सामुदायिक प्रहरी साझेदारी रोल्पाको जैमा कसलामा आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लगायतका समाचार बाँकी नै छन्। हामी सँगै रहनुहोला।
3: बाजे के भयो, किन जलाउँदा हात
4: दुखेको छ? खाने दिन भात दुखेको दुखेको छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन्
3: ल। अब चिन्ता गर्नु पर्दैन, रोल्पानी मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
5: दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुनि चौर रोल्पामा जानुहोस् निको हुन।
6: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
3: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
5: हजुर, हाम्रा सेवाहरू
3: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
7: नदुखाई दाँत निकाल्ने,
3: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
7: गिजाबाट रगत आउने, सास गनाउने समस्याको सफल उपचार।
8: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
7: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
8: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
7: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 3318 9095 14 652।
9: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलीचौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
10: घर हरको आवाज गाउँ शहरको आवाज हरेक मनमुटुमा गुन्जी रहने रोलपाली आवाज तपाईँको मनको आवाज रेडियो साझा 96.4 MHz।
0: रेडियो जलजलाको समाचार सन्ध्यामा तपाईलाई फेरि पनि स्वागत छ। अब खबर परिकरमा, रोल्पाको रुण्टीगढ़ी गाउँपालिका वडा नम्बर 3 जूर स्थित सुरपालजूर भित्री कच्ची सड़क खण्डमा बिहिबार आज दिउँसो करिब 1:30 बजे ढुंगा बोकेको ट्राक्टर दुर्घटना हुँदा दुईजना गम्भीर घाइते भएका छन्। प्रहरीका अनुसार सोही सड़क मरमतका लागि ढुंगा लोड गर्दै गरेको रा एक त 1386 नम्बरको ट्र्याक्टर ओह्रालोमा ब्रेक फेल भई सड़कबाट करिब 30 मिटर तल खसेर दुर्घटनामा परेको हो। ट्र्याक्टर चालक रुटीगढ़ी गाउँपालिका 4 सुरपाल निवासी अन्दाजी 34 वर्षे भीम बहादुर घरती रहेको बताइएको छ। दुर्घटनामा ट्र्याक्टरमा सवार रुटीगढ़ी गाउँपालिका 4 सुरपाल निवासी 16 वर्षे यादव भण्डारी र 16 वर्षे उपेन्द्र शाही सिरपाईली गम्भीर घाइते भएका छन्। दुवैको शरीरको विभिन्न भागमा चोट लागेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेलाई उद्धार गरी उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। दुर्घटनापछि चालक सम्पर्कविहीन रहेको र उनको खोजी तथा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाग्रस्त ट्र्याक्टर भने घटनास्थलमै रहेको छ। यस्तै रुण्टीगढ़ी गाउँपालिका नम्बर 3 प्रहरीका अनुसार सोही सड़क मरमतको लागि

यसलाई पुनः एकपटक सुन्नुहोला। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। दुर्घटनापछि चालक सम्पर्कविहीन रहेको र उनको खोजी तथा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाग्रस्त ट्र्याक्टर भने घटनास्थलमै रहेको बताइएको छ। सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत रोल्पाको सुनछहरी गाउँपालिका नम्बर पाँच जयमा कसलामा आत्मदाह न्यूनीकरण तथा कानूनी सजाय सम्बन्धी एक दिवसीय वृहत सचेतना कार्यक्रम सम्पन्न भएको छ। इलाका प्रहरी कार्यालय पोबाङ रोल्पाको आयोजनामा स्थानीय नागरिक तथा सरकारवालाहरूलाई लक्षित गरी उक्त कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रमको मुख्य सहजीकरण इलाका प्रहरी कार्यालय पोबाङका वरिष्ठ प्रहरी नायब निरीक्षक लक्ष्मण नेउपानेले गर्नुभएको थियो। सहजकर्ता नेउपानेले आत्महत्याको परिभाषा, यसका विभिन्न प्रकार र समाजमा बढ़दै गइरहेको यसको बहुआयामिक कारणहरूका बारेमा विस्तृत रूपमा प्रकाश पार्नुभएको थियो। उहाँले विशेष गरी मानसिक तनाव, पारिवारिक कलह, सामाजिक सञ्जालको दुरूपयोग र बेलैमा मानसिक स्वास्थ्यमा ध्यान नदिँदा यस्ता घटनाहरू बढ़ने गरेको उल्लेख गर्नुभएको छ। साथै कसैलाई आत्महत्या गर्न दुरूत्साहन गरेमा कानून बमोजिम कड़ा कार्यवाही र कानूनी व्यवस्था बारे पनि उपस्थित समुदायलाई सचेत गराइएको थियो। कार्यक्रममा आत्महत्या रोक्नको लागि परिवार, समाज र प्रहरीको सामूहिक भूमिका कस्तो हुनुपर्छ भन्ने विषयमा व्यवहारिक उपायहरू समेत प्रस्तुत गरिएको। बेलैमा मानसिक स्वास्थ्यमा ध्यान नदिँदा यस्ता घटनाहरू बढ़ने गरेको उल्लेख गर्नुभएको छ। साथै कसैलाई आत्महत्या गर्न

आत्महत्यालाई पूर्ण रूपमा समाधान गर्न सकिने कुरामा जोड़ दिएको थियो। उक्त महत्वपूर्ण सचेतना कार्यक्रम सुनसरी गाउँपालिका वडा नम्बर 5 का वडा अध्यक्ष देवीलाल रोका मगरको विशेष उपस्थितिमा भएको थियो। यसै गरी कार्यक्रममा वडा सदस्यहरू, वडा सचिव जनक गिरी, वडाका कर्मचारीहरू, स्थानीय राजनीतिक दलका प्रतिनिधिहरू, समाजका प्रतिष्ठित व्यक्तित्व तथा बुद्धिजीवीहरूको सहभागिता रहेको थियो। गाउँमा चेतना फैलाउन र समाज लाई सकारात्मक दिशामा लैजान स्थानीय आमा समूह, युवा क्लब र युवा समूहका प्रतिनिधिहरूको समेत ठूलो संख्यामा उपस्थिति रहेको थियो। सहभागीहरूले समाजमा लुकेको यस्तो गम्भीर समस्यामाथि प्रहरीले गाउँमै आएर सचेतना जोगाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने माग राखेका छन्। रूकुम पश्चिमको बाभीकोटमा आज बिहान घाँस काट्न जाने क्रममा ढुंगाले लागेर एक महिलाको मृत्यु भएको छ। वडा नम्बर 5 निवासी 34 वर्षीय रमा ओली पुरीको ढुंगाले लागेर मृत्यु भएको हो। बिहान 8 बजेतिर घाँस काट्न जाँदै गर्दा माथिबाट आएको ढुंगाले लागेर रमाको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष मनु शाहीले जानकारी दिनुभएको छ। रमाको चोट टाउकोमा चोट लागेको थियो। रमालाई ढुंगाले लागेपछि स्थानीयले परिवारलाई खबर गरेका थिए। दाङको राप्ती गाउँपालिकामा सिकल एसेल एनिमिया थालेसेमिया लगायत रक्तजन्य रोग सम्बन्धी अभिमुखीकरण कार्यक्रम आज बिहिबार सम्पन्न भएको छ। राप्ती गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा गाउँपालिकाको सभाहाल मसुरियामा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रकाश विष्टले सिकल सेल एनिमिया र थालेसेमिया जस्ता वंशाणुगत रोगको समयमै पहिचान परीक्षण र उपचार आवश्यक रहेको बताउनु भएको छ। उहाँले आगामी आर्थिक वर्षको बजेटमाथि राप्ती आधारभूत अस्पताल कालापानीमा यस्ता रोगको परीक्षणका लागि आवश्यक उपकरण खरिद गरिने तथा सम्भव भएसम्म प्रभावित नागरिकलाई सहुलियत दरमा उपचार र औषधि सेवा उपलब्ध गराउने व्यवस्था मिलाइने जानकारी दिनुभएको छ। कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख नारायण राउतले सिकल सेल एमिनिया थालेसेमिया लगायत रक्तजन्य रोगको वर्तमान अवस्था, चुनौती तथा नियन्त्रणको लागि समुदाय स्तरमा आवश्यक सचेतना बारे जानकारी गराउनु भएको छ। अब देश बाहिरको समाचार। इरान र अमेरिका बीच फेरि तनाव सर्किएको छ। अमेरिकी सेनाले इरानका विभिन्न सैन्य लक्ष्य हरूलाई नयाँ हवाई आक्रमण गरेपछि इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोप्स आईआरजीसीले हर्मुज जलमार्गमा रहेको जहाजहरूलाई निशाना बनाएको बताइएको छ। अमेरिकी आक्रमणको केही समयपछि इरानी सरकारी संचार माध्यमहरूले आईआरजीसीले हर्मुज जलमार्गमा रहेको दुई जहाजमाथि आक्रमण गरेको दावी गरेका छन्। विश्व ऊर्जा आपूर्तिका लागि अत्यन्त महत्वपूर्ण मानिने हर्मुज जलमार्गमा तनाव बढ़ीसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उकालो लागेको छ। विश्व बजारको प्रमुख सूचक मानिने ब्रेन्ट क्रूड तेलको मूल्य प्रति ब्यारेल 95 डलर अमेरिकी डलर नागेको छ। गएको अप्रेलमा अमेरिका र इरान बीच अस्थायी युद्ध विराम भए पनि त्यसै त दुवै पक्षबीच बेला बेलामा आक्रमण र प्रति आक्रमण भइरहेका छन्। पछिल्ला दिनमा वार्ताको प्रयास सफल बन्दै गएपछि सैन्य गतिविधि फेरि तीव्र बनेको हो। यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्व झन गम्भीर संकटतर्फ धकेलिएको भन्दै सबै पक्षलाई तत्काल कूटनीतिक समाधानतर्फ फर्कन आग्रह गर्नुभएको छ। विश्व फुटबलको सबैभन्दा ठूलो महाकुम्भ फिफा विश्वकप 2026 आजबाट शुरू हुँदैछ। उद्घाटन खेलमा सह आयोजक मेक्सिकोले दक्षिण अफ्रिका

सँग मेक्सिको सिटी स्थित स्टेडियममा प्रतिस्पर्धा गर्दैछ। यो खेल नेपाली समयअनुसार राति 12:45 बजे शुरू हुनेछ। विश्वकपको इतिहासमा पहिलो संस्करणदेखि खेल्दै आएको मेक्सिको सामु दक्षिण अफ्रिकाको इतिहास कच्चा रहेको छ। अफ्रिका सन् 1998 मात्र विश्वकपमा सहभागी भएको हो। मेक्सिको 18 पटक विश्वकपमा सहभागी भइरहँदा अहिलेसम्म 2 पटक क्वार्टर फाइनलसम्म पुगेको छ। सन् 1970 र 1986 विश्वकपमा मेक्सिको अन्तिम 8 सम्म पुगेको हो। अफ्रिका आफ्नो अघिल्लो 3 सहभागी ताप समूह चरणबाट माथि उठ्न सकेको छैन। हामी समाचार सन्ध्याको अन्त्यमा आएका छौं। जाँदा जाँदै समाचारका शीर्षकहरू पुनः एकपटक। वर्षामा कार्यरत आधा दर्जन प्रहरी निरीक्षकको सरुवा। शक्तिशाली सरकारको कमजोर र दिशाहीन बजेट भएको पद्मा आर्यालको भनाई। बंगुरको मासु खाँदा एउटै गाउँका 16 जना बिरामी। बर्दियामा नक्कली सरकारी कार्यालय खोलेर ठगी गर्ने दाम्पत्य पक्राउ। नेप्से 8 अंकले घट्यो कारोबार रकम पनि खुम्चियो। रोल्पामा एकै दिन बोलेरो र ट्राक्टर दुर्घटना। सामुदायिक प्रहरी साझेदारी रोल्पाको जैमा कसलामा आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न। रूकुप पश्चिमको बाफीकोटमा ढुङ्गाले लागेर 1 महिलाको मृत्यु। दाङको राप्तीमा सिकल सेल एनिमिया तथा थालेसेमिया सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न। र इरान र अमेरिका बीच फेरि तनाव सर्कियो। हर्मोज जलमार्गमा जहाजमाथि आक्रमण। घरेलू समर्थक माझ मेक्सिको विजय शुरूआतको खोजीमा। लुम्बिनी प्रदेश र आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 MHz र हाम्रो वेबसाइट jaljalapress.com तथा facebook.com/radiojaljalabaट संसारभरकै साथ प्रसारण भइरहेको बेलुकी 6 बजेको समाचार सन्ध्या पूरा भएको छ। यसपछि कार्यक्रम सुन सहरी गतिविधि सुन्न सक्नुहुनेछ। त्यतिन्जेलसम्मको लागि प्राविधिक साथी प्रिया मगरलाई धन्यवाद दिँदै समाचार कक्षबाट म रीता मगर विदा हुन्छु। ताजा खबर र जनपक्षी विचारको लागि तपाईँको मनको आवाज रेडियो जलजला 96.4 MHz सुन्दै गर्नुहोला। नमस्ते।

तपाईँको वरिपरि रहेका कुनै पनि सूचना हामीलाई दिनुहोस्। तपाईँको सूचना समुदायका लागि जीवन उपयोगी समाचार बन्न सक्छ। यसका लागि हाम्रो फोन नम्बर हो 086-440-154 र 086-440-271। तपाईँ इमेल मार्फत पनि सूचना पठाउन सक्नुहुन्छ। त्यसका लागि हाम्रो इमेल ठेगाना हो jaljala@rolpa.com। हामी jaljalapress.com र मोबाइल एप्लिकेशन मार्फत तपाईँ जहाँ हुनुहुन्छ हामी त्यही छौ। हरेक घण्टा ताजा समाचारका साथ तपाईँको मनको आवाज रेडियो जलजला FM 96.4।

0: नमस्कार। कार्यक्रम सुन सहरी गतिविधिमा यहाँलाई हार्दिक स्वागत छ। म रितिका मगर। कार्यक्रम सुन सहरी गतिविधि रोल्पा जिल्लाका चारवटा सामुदायिक रेडियोहरूबाट एकैसाथ सुन्न सक्नुहुन्छ। रेडियो मालश्रीले तयार पारेको यस कार्यक्रम अहिले तपाईँ रेडियो मालश्री एफएम 100.5 MHz, रेडियो सभ्यता 99.5 MHz, रेडियो रोल्पा 93.8 MHz, रेडियो चलचला 96.4 MHz र यी सबै रेडियोका आफ्नै अनलाइनहरूबाट हरेक साताको बिहिबार साँझ 6:30 सुन्न सक्नुहुन्छ। सुनसहरी गाउँपालिकाको हरेक गतिविधि आम स्थानीयहरूको माझमा पुर्याउनु यस कार्यक्रमको उद्देश्य रहेको छ। आजको कार्यक्रम सुनसहरी गतिविधिमा हामीले सुनसहरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर घरतीसँग कुराकानी गर्दैछौ। अब भने सुनौ हाम्रा सहकर्मी लोकेन्द्र चन्दले सुनसहरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर घरतीसँग गर्नुभएको कुराकानी।
1: अब यो आर्थिक वर्षको अन्त अन्ततिर पनि छौ होइन, यो सम्वादमा कुराकानी गर्दाखेरि के छ कार्य प्रगति, के गति भइरहेछ यो आर्थिक वर्षको अहिलेसम्म?
2: आर्थिक वर्ष 2082-83 चाहिँ हामी क्लोजिङको अन्तिम चरणमा छौँ। यहाँले भने जस्तो आज जेठ महिनाको अन्तिम चरण चलिरहेको छ, अन्तिम समय छ र असार पनि लाग्दैछ। अब लगतै हामीले असारको चाहिँ 24 गतेभित्र सबै आयोजना तथा कार्यक्रमहरूको चाहिँ भुक्तान दिनुपर्ने हुन्छ। र यो हिसाबले हेर्दाखेरि आर्थिक वर्ष 2082-83 हाम्रो वित्तीय प्रगतिको हिसाबले समग्रमा चाहिँ 63.79% हाम्रो समग्रमा वित्तीय प्रगति भएको छ, जसमा चाहिँ चालुतर्फ हामीले 67.15% र पुँजीगततर्फ 58.92% हाम्रो यो वित्तीय प्रगति हासिल भएको छ। तर भौतिक प्रगतिको हिसाबले हामी 75%को हारिमा छौँ। किन भन्दाखेरि धेरै आयोजनाहरू अनुगमनकै चरणमा छन्, कार्यक्रमहरू चाहिँ सकिएर पनि भुक्तानी लिन नपाएको कारणले गर्दाखेरि पनि यो अलिकति हाम्रो बढी प्रगति भएको छ। यद्यपि वित्तीय प्रगतिको हिसाबले हामी 63.79% अवस्थामा छौँ अहिले।
1: यो सन्तोषजनक हो।
2: यो यसो सरसर्ती हेर्दाखेरि वित्तीय प्रगतिको हिसाबले चाहिँ अलि अन्तिम महिना चलिरहँदाखेरि अलिक कमजोर होला, तर हाम्रो भौतिक प्रगति चाहिँ 75% हुँदै गर्दाखेरि सन्तोषजनक मान्नुपर्छ। अब 4-5% मात्रै काम गर्न बाँकी छ, काम गर्न त्यो हाम्रो चाहिँ असार 10 गतेभित्र हामीले सक्ने प्लान गरेका छौँ। त्यो हिसाबले पनि यो सन्तोषजनकै मान्नुपर्छ।
1: कार्य होला नि मिड पोइन्ट कति थियो यहाँको, जस्तै यो आर्थिक वर्षमा हामी यहाँ पुग्छौँ भनेर भौतिक
2: अन्तिमसम्म पुग्दाखेरि भौतिक र वित्तीय प्रगतिको हिसाबले हामी लगभग बराबरै हुनुपर्छ। त्यो हिसाबले हाम्रो 80% कटाउने लक्ष्य चाहिँ छ। गत वर्ष हामीले झन्डै 86% भौतिकता वित्तीय प्रगति हासिल गरेका थियौँ, त्यो रेसियोमा हामी पुग्ने लक्ष्य चाहिँ अहिले पनि छ। त्यो हिसाबले चाहिँ हामी लक्ष्य उन्मुखै छौँ। यस कारणले पनि हाम्रा उपभोक्ता समितिका धेरै आयोजनाहरू चाहिँ भुक्तानी सम्पन्न भइसकेका छन्। अब लगभग 4-5 बाहेक उपभोक्ता समितिले दिनुपर्ने भुक्तानीका फाइलहरू चाहिँ बाँकी छैनन्। ठेक्काबाट जुन हामीले गरेका थियौँ, दोस्रो चरणमा ठेक्का गरेका ठेक्काहरू पनि अब सकिने क्रममा छन्। धेरै योजनाहरूको चाहिँ अनुगमन प्रक्रिया सकिसकेको छ र सँगसँगै अब भुक्तानीका पनि फाइलहरू आउने क्रम जारी भएको हुनाले यो सकिन्छ भन्ने आकलन छ।
1: गत सालको भन्दा माथि जान सकिन्न अहिले, अहिलेको अवस्थालाई हेर्दा?
2: अब गत सालको भन्दा माथि जाने भन्ने त हो, तर अब के छ भन्दाखेरि कतिपय अवस्थामा हामीले चाहेर पनि नजाने, जस्तो गत वर्षको र अहिलेको अवस्था के फरक छ भने, जस्तो हामीले जुन ठेक्का प्रक्रियाबाट कामहरू गरेका छौँ, ती ठेक्का प्रक्रियाबाट निर्माण व्यवसायहरूले चाहिँ घटेर हालिदिँदाखेरि गत वर्षको र अहिलेको चाहिँ त्यो कम्पेरिजन नमिल्न सक्छ र त्यो हिसाबले चाहिँ गत वर्ष जतिकै पुग्न सकिन्छ भन्ने चाहिँ छैन, तर पुग्ने लक्ष्य चाहिँ हाम्रो छ।
1: तर बाहिरबाट नागरिकहरू होइन, कतिले एउटा कुरा गर्छन् कि 100% पुराउनु पर्ने, 95% 99% पुराउनु पर्ने हो, तर किन त्यति 20-25% पाउँदैन, अड्डिन्छ प्रगति भनेर एउटा चर्चा चल्छ। खासमा के यो के होला नि, होइन किन रोकिन्छ?
2: यस्तो छ, यसका चाहिँ धेरै पक्षहरू छन्। जस्तो हामीले 80% अथवा 86% कार्य प्रगति गर्दै गर्दाखेरि यो सहयोग पुग्न पर्थ्यो अथवा यसलाई चाहिँ अलिकति 95% पुग्न पर्थ्यो भन्ने नागरिकको एउटा चाहना अथवा बाहिरबाट हेर्ने नियामक निकायहरूको एउटा चाहना होला। तर यसका पछाडिका थुप्रै कारणहरू के छन् भने, जस्तो एउटा कुरा त हामीले गर्ने निर्माणका कार्यहरू जो छन् ती कार्यहरू निर्माण व्यवसायहरूले चाहिँ हामीले तोकेको रेटभन्दा चाहिँ उहाँले कममा हालेर काम गर्नुहुन्छ, एउटा टोटल खर्च नहुने एउटा कारण चाहिँ यो हो। जस्तो उदाहरणका लागि हामीले 1 करोडमा गरेका ठेक्काहरू चाहिँ उहाँहरूले 69 लाख 70 लाखमा हाल्नु भएको छ भनेपछि त्यहाँ 1 करोडबाट झन्डै 30 लाख 35 लाख बजेट त्यो बजेट खुस्ता हुन्छ। भनेपछि एउटा समस्याको एउटा कारण चाहिँ यो भयो। र अर्को कारण भनेको यहाँहरूले मिडियामा पनि आएको छ, यहाँहरूले देख्नु पनि भयो होला, महालेखा नियन्त्रक कार्यालयले जुन स्थानीय तहलाई सङ्घीय सरकारले उपलब्ध गराउँछ सङ्घीय सामान्यकरण अनुदान भनेर, त्यो सङ्घीय सामान्यकरण अनुदान चाहिँ महालेखा नियन्त्रक कार्यालयले कोषाध्यक्ष नियन्त्रण कार्यालयहरूलाई स्थानीय तहहरूलाई एकमुष्ट रूपमा चाहिँ जति सीमा दिएको थियो हामीलाई अनुदानको सीमा, त्यो सीमाको 92% नबढ्ने गरी निकासा दिनु भनेर परिपत्र गरेको छ। र त्यो कारणले गर्दाखेरि पनि केही ससाना आयोजनाहरू हामीले रोक्नुपर्ने बाध्यता छ, किन भन्दाखेरि त्यो आयोजना चाहिँ सञ्चालन गरेको खण्डमा हामीले भुक्तानी दिन नसक्ने अवस्था सिर्जना हुने भएको हुनाले एउटा समस्या त्यो पनि छ। र अर्को कुरा
1: सुन्नुहोस् न, के आर्थिक अभावकै कारण यो किन जस्तो नागरिकले यो कुरा बुझ्दैनन् फेरि
2: हो, यो कुरा चाहिँ जस्तो
1: जस्तो यो आफ्नो भाषा हुन्छ नि, यो भाषा
2: तपाईँलाई एउटा कुरा, हामीले बजेट तयारी गर्दै गर्दाखेरि सङ्घीय सरकारले विभिन्न अनुदानहरू दिन्छ, हाम्रो आन्तरिक स्रोत चाहिँ हाम्रो जस्तो पालिकामा कमजोर भएको पालिकाहरूमा देशभरिकै पालिकाहरूमा एउटा सीमा अनुदानको सीमाहरू दिन्छ, त्यो अनुदानहरू सङ्घीय सामान्यकरण अनुदान हो, त्यसै गरी राजस्व बाँडफाँडको कुराहरू छ, विशेष अनुदान, समपूरक अनुदान, सङ्घीय सशर्त अनुदान भनेर यस्ता खालका अनुदानहरू प्रदेश तथा सङ्घीय सरकारबाट आउने गर्छन्। र सोही अनुमानको आधारमा हामीले यहाँ बजेट निर्माण गर्ने हो, र त्यही अनुसार चाहिँ योजना तथा कार्यक्रममा हामीले रकम छुट्याएर बाँडफाँड गर्ने गरेका हुन्छौँ। र त्यो अन्तिममा कार्यान्वयन क्रममा जाँदै गर्दाखेरि अन्तिममा सङ्घीय सरकारले तोकेको अनुसार जस्तो अहिले चाहिँ आर्थिक वर्ष 83-84 लागि 14 खर्ब राजस्व लक्ष्य उठाउने राखेको छ, सोही बुमजिम राजस्व उठेन भने हामीलाई पनि त्यही बुमजिम पर्रगार हुन्छ, यति मात्रै चाहिँ कार्यक्रम कार्यान्वयन गर्नु भन्ने खालको हुनसक्छ। त्यो हिसाबले चाहिँ यस्ता कार्यक्रमहरू चाहिँ कार्यान्वयन गर्नु जटिलता आउँछ। यहाँले भने जस्तो नागरिक स्तरमा त यो कुरा चाहिँ उहाँहरूलाई ज्ञान हुँदैन, हामीले बुझाएर पनि बुझाउन सक्ने अवस्था हुन्छ।
1: जस्तो कुनै गाउँमा 50,000 बाटो मर्मतको योजना पर्यो, त्यो यस्तै कारणले रोकियो भने उहाँले बुझ्नुहुन्न, रोडमा पालिका सरकारले दिएन, रोड दिए कर्मचारीले अथवा जनप्रतिनिधिले भनेर बुझाइ त्यो हुन्छ नागरिकले।
2: त्यसको लागि हामीले के गर्ने गरेका छौँ भने अलिकति बजेट बनाउँदै गर्दाखेरि हाम्रो यो आर्थिक वर्षमा केही त्यस्ता खालका योजनाहरू अहिले चाहिँ छैनन्, तर कतिपय अवस्थामा हामीले योजनालाई भुक्तानी दिएर शाखा मार्फत हुने कार्यक्रमहरू नागरिकले बुझ्नुहुन्न, उहाँहरूलाई सम्झाउन गाह्रो हुन्छ भनेर हामीले के गरेका छौँ भने शाखा मार्फत हुने कार्यक्रमहरू चाहिँ बरु रोकेर राख्ने, केही गर्नैपर्ने बाहेक अरू केही चालुतर्फका कार्यक्रमहरू रोकेर राख्ने, तर योजना अन्तर्गतका कार्यक्रमहरू चाहिँ योजनाहरू चाहिँ हामीले रोक्ने गरेका छैनौँ। यसले गर्दाखेरि चाहिँ त्यो खालको समस्या हामीलाई छैन, यद्यपि बजेट पूर्ण 100% खर्च नहुनुमा यो कारण हो भन्न पर्यो।
1: नागरिकले यो सजिलै नबुझ्दाखेरि समस्या हुन्छ कहिलेकाहीँ,
2: यो समस्या त छ। जस्तो यहाँले भने जस्तो हामीले ठ्याक्कै ठुलै योजनाहरूमा त्यो समस्या आएको छैन, यद्यपि हामीले मुद्दा समितिहरूलाई पनि सबैलाई भुक्तान दिइसक्दाखेरि त्यो समस्या आएको छैन, तर निर्माण व्यवसायहरूसँग भएका योजनाहरू जस्तो हामीले प्रदेशबाट प्राप्त गरेका सशक्त अनुदानका योजनाहरू काम सम्पन्न भइसकेपछि पनि अहिलेसम्म निकासा नआउँदाखेरि हामीले अझै भुक्तान दिन सकेका छैनौँ, त्यस कारणले पनि हाम्रो वित्तीय प्रगति चाहिँ कमजोर देखिन्छ पुँजीवर्तर्फ। र यो कुरा चाहिँ निर्माण व्यवसायसँग अलि सहज नागरिक भन्दा त्यो सहज हुने आउने उहाँहरूले पुग्दिनुहुन्छ असारसम्म, कहिलेकाहीँ अन्तिम असारको चाहिँ अन्तिमतिर अन्तिम जो क्लोजिङ हुने बेला बेला अन्तिम 2-3 दिन रहँदाखेरि चाहिँ आइदिन्छ, गत वर्ष पनि त्यस्तो भएको थियो, अहिले पनि आउँछ भन्ने छ, हामीले लेखेर पठाइसकेका छौँ। त्यो हिसाबले चाहिँ यो समस्या चाहिँ हाम्रो मात्रै नभएर अधिकांश 753 स्थानीय तहको समस्या भएको हुनाले अलि गाह्रो चाहिँ गाह्रो छ, यद्यपि यो झेल्नुपर्ने बाध्यता पनि छ स्थानीय।
1: जस्तो एउटा काम गर्दै जाने होइन, तर पैसा नआइदिएर अन्तमा पैसा आएन भनेर त्यो एउटा समस्या हुन्छ नि, कति निर्माण व्यवसायले नि बुझ्नुहुन्न, र उहाँहरूले अलिक बुझे पनि नागरिक स्तरमा बुझिन्न, कहिले उपभोक्ता समिति मार्फत गरिने कामहरू पनि काम गर्दै गर्दै जाने, भुक्तानी लास्टमा रोकियो, पालिकाले रोक्दो भन्ने बुझाइ हुन्छ कि त्यहाँ,
2: विशेष त नागरिक स्तरमा निर्माण व्यवसायहरूले पनि त्यो बुझिदिनुहुन्छ। यहाँले भने जस्तो कतिपय निर्माण व्यवसायहरू अझ विशेष त हामीसँग रहेर काम गर्ने निर्माण व्यवसायहरू लामो समयदेखि काम गरेको प्रायकोमै हुनुहुन्छ, त्यो अनुभवको कारणले गर्दाखेरि पनि सरकारी प्रक्रियाहरू, सरकारी बजेट निकासाका झन्झटहरूलाई चाहिँ उहाँहरूले बुझ्नु नभएको खण्डमा चाहिँ यो उहाँहरूले पालिकाले रोकिदियो अथवा पालिकाले चाहिँ हामीलाई समयमा भुक्तान दिएन भन्ने गुनासोहरू आउँछ काम सकिसकेपछि। तर हामीले धेरै निर्माण व्यवसायहरूलाई विशेष त उपभोक्ता समितिहरूको हकमा त हामीले रोक्ने गरेका छैनौँ, उहाँहरूको फाइल आएपछि बरु निर्माण व्यवसायको चाहिँ पछाडि दिएर उहाँहरूलाई सम्झाएर पछाडि दिन सकिन्छ भनेर उपभोक्ता समितिहरूलाई चाहिँ पहिला दिने गरेका छौँ। निर्माण व्यवसायकोहरूको हकमा एक दुईवटा फाइलहरू चाहिँ अहिले पनि हामीले काम सम्पन्न भएका भुक्तान दिन सकेका छैनौँ। हामीले आज मात्रै यहाँहरूसँग कुरा गर्नुभन्दा थोरै अगाडि मैले कोरेनिकालाई हाम्रो मेजरमेन्टसहित पठाएको छौँ, सायद उहाँहरूले पनि उताबाट निकासा दिनुभयो भने त्यो पनि समस्या हल होला। र यो कुराले गर्दाखेरि कहीँ न कहीँ अप्ठ्यारो छ, तर अप्ठ्यारो चाहिँ छ भनेर काम नगरिराख्न पनि हामीलाई गाह्रो छ, त्यही हिसाबले हामी समाधान सहित गर्दै काम गर्दै गर्दैको अवस्था छ।
1: त्यस्तो गुनासोहरू आउँछ है?
2: गुनासो त आउँछ नै, गुनासो आउँछ। अब गुनासोहरूलाई चाहिँ कसरी हुन्छ, हामीले माथिल्लो निकाय प्रदेशका निकायहरू जस्तो पोली निकायले हामीलाई निकास बजेट निकासा दिने कुराहरू छ, सँगसँगै माथिल्लो तहहरूमा पनि जस्तो हाम्रो अध्यक्षहरूले पनि गाउँपालिका महासङ्घ मार्फत उहाँहरूको चाहिँ विज्ञप्ति पनि आएको थियो, लेख्नु भएको छ होला सामान्यकरण अनुदान कटौतीको विषयमा, यो पहल भइराखेको छ समाधानको लागि।
1: त्यसो भने चाहिँ यो काम गर्दै जाने होइन, असार मसारसम्म काम सकिहाल्यो, यही आर्थिक वर्षमै भुक्तानी गर्नुपर्ने हुन्छ, तर बहुवर्षीय योजना पनि फेरि अर्को वर्ष लिउँला ऊ गरौँला भन्ने, त्यस्तो अवस्थामा भुक्तानी भएन भने के हुन्छ प्रक्रिया, पछि के हाल्न सकिन्छ?
2: यस्तो छ, भुक्तानी भएन भने चाहिँ जस्तो हामी सकेसम्म चाहिँ भुक्तानी गर्ने कुराहरूमै हामी लागिरहेका छौँ। यहाँले भने जस्तो
1: 183 सकेन भने
2: सय प्रतिशत नपुग्नुको एउटा कारण यो भयो मैले भने, र यदि सकिएन नसकेको खण्डमा चाहिँ हामीले आगामी आर्थिक वर्षमा भुक्तान दिने गरेर एउटा फारम हुन्छ, त्यो फारम भरेर दायित्व सिर्जना गर्नुपर्छ, त्यो चाहिँ गाउँसभाले पारित गर्यो भने हामीले आगामी वर्ष आर्थिक वर्षमा चाहिँ त्यो भुक्तानी गर्न सक्छौँ।
1: आर्थिक वर्षमा काम सकियो तर त्यो दायित्व अहिले पुरा गर्न सकेन भने अर्को वर्ष हामी पुरा गर्छौँ भनेर
2: मजाले त्यो चाहिँ अर्को आर्थिक वर्षमा हामीले यो आर्थिक वर्ष यो कारणले चाहिँ हामीले भुक्तान दिन सकेनौँ, त्यस कारणले गर्दाखेरि आगामी आर्थिक वर्षमा भुक्तानी दायित्व सिर्जना गर्ने भनेर कार्यपालिका र गाउँसभाबाट निर्णय भएको खण्डमा त्यसलाई
1: त्यस्तो अवस्थामा जति बिल भत्ताहरू काम सकेको आइहाल्छ नि त्यो त
2: त्यही हुन्छ, जस्तो प्राविधिक मेजरमेन्ट जति छ त्यो आधारमा नै भुक्तान दिने, त्यो अहिले दिए पनि
1: आर्थिक वर्षमा जति भएको छ मूल्याङ्कन त्यही अनुसार अर्को आर्थिक वर्ष भुक्तानी।
2: हजुर, अब यो त जति प्राविधिकले मूल्याङ्कन गर्नुभएको छ यो आर्थिक वर्ष दिए पनि अर्को आर्थिक वर्ष दिए पनि त्यसमा चाहिँ अब फरक हुने कुरा भएन, तर जो पाउनुपर्ने उपभोक्ता समिति हो अथवा निर्माण व्यवसाय हो उहाँहरूले अलिकति ढिला चाहिँ पाउने हुनुभयो, त्यति मात्रै हो।
1: योजनाहरू केही बाँकी छन् सम्झौता गर्नलाई?
2: सम्झौता गर्न त हाम्रो बाँकी छैन, हामीले सम्झौता चैतभन्दा पछाडि सम्झौता गरेनौँ, हामी चैतसम्म हामीले सम्झौता सकिसकेका थियौँ, अलिकति चुनावको कारणले त्यो पनि चुनावको कारणले गर्दाखेरि केही आयोजनाहरू चैत मसान्तसम्म सम्झौता गरेर सकियो, त्यसपछि कानुनकै चरणमा छन्, सम्झौता गर्न बाँकी रहेको छैन,
1: सबै
2: भइसक्यो।
1: कतिपय फेरि जाने भन्छ नि सम्झौता भएको तर काम गर्दा गर्दै नसकेर त्यस्तो नगरेका कुराहरू, त्यस्तो पनि केही समस्याहरू छ यहाँ?
2: यस्तो
1: सम्झौता भइसक्यो तर काम विविध कतिपय ठाउँमा विवाद हुन्छ, त्यो कारणले काम सुरु हुन नसकेका त्यस्ता कुराहरू
2: ठ्याक्कै त्यस्तो विवाद भएको र सम्झौता भएर पनि काम नहुने अवस्था चाहिँ छैन, अब के
1: आयोजनाभरमै छैन,
2: पालिकाभरमै छैन नै होइन, अब के आयोजनाहरू चाहिँ अब जस्तो हामीले अलिकति चैतको अन्तिमतिर सम्झौता गरेका आयोजनाहरू अलिक ठुला आयोजनाहरू पनि छन् एक दुईवटा, त्यही आयोजनाहरूको काम चाहिँ जारी छ, अब उहाँहरूको काम चाहिँ सकिन्छ भन्ने नै छ सुना चाहिँ, तर अब यद्यपि कारणवश चाहिँ ठ्याक्कै 100% नसकेर अब 80-82% रूपमा चाहिँ हुनसक्छ, तर त्यस्तो समस्यामै चाहिँ हामीले समाधान गर्नुपर्ने गरी छलफल गर्नुपर्ने गरी आयोजनाहरूमा समस्या आएको छैन।
1: अर्को जस्तो यो भुक्तानी प्रक्रियामा के यो जतिले उपभोक्ता समिति होला अथवा अरूले काम गर्दाखेरि कतिपय निर्माण भएपछि ठ्याक्कै असार मसान्तमै पैसा माग्ने कि
2: हजुर
1: काम पुस्नै सकाए पनि चैतनै सकाए पनि यो के अन्त्य हुन सकेन पालिकाहरूले पनि हामी जस्तो जेठको यति गते भन्दा पछाडि हामी ऊ गरेर भुक्तानी त्योभन्दा पहिले सकाउँछौँ भनेर कति कहिले विज्ञप्ति पनि निकालिहाल्छ कसैले होइन कतिले हामी असारको पहिलो हप्ताभन्दा पछि जान सक्दैन भुक्तानी दिन्नौ भन्ने, तर पछि काम गर्दै जाँदाखेरि अन्तिम दिन जतिखेरसम्म सिस्टम लक हुँदैन होइन त्यतिखेरसम्म फेरि काम गरिराख्नुपर्ने भन्दा एउटा गर्दा एउटा भइरहेको छ नि अहिले
2: अब यसमा
1: यस्तो भइरहेछ
2: यसमा चाहिँ यस्तो छ, हाम्रो सिस्टम प्रणालीका कुराहरू पनि यसमा आउँछन्। जस्तो हामीले साउन, नयाँ आर्थिक वर्ष साउन एक गतेदेखि सुरु हुन्छ होइन, साउन एक गतेदेखि काम सुरु गर्नलाई पनि हाम्रो जस्तो भौगोलिक अवस्था कठिन भएको पालिकाहरूमा गाह्रो छ। जस्तो तपाईँले फिल्डमै जाँदाखेरि प्राविधिकहरू फिल्ड जानुपर्ने अवस्थामा यहाँ देख्नु भएको छ, हाम्रो वडाहरू चाहिँ एकदमै कठिन अवस्थामा सडक नपुगेको, बर्खामा झन् पहिरोको कुराहरू, त्यसले हामीले ठ्याक्कै साउनमै काम गर्न सुरु गर्न नसकिरहेको एउटा कारण छ। अनि सँगसँगै अब भदौबाट सुरु गरियो भने पनि झन्डै ठेक्का प्रक्रियामा जाँदाखेरि दुई महिना चाहिँ हाम्रो ठेक्का प्रक्रियामा लाग्छ, 7 दिन जति। अनि त्यो भइसकेपछि दसैँ तिहार आउँछ लगभग, है दसैँ तिहार आइसकेपछि त्यति दिनसम्म हाम्रो काम सुरु हुँदैन कि, मैले भन्न खोजेको त्यसपछि मङ्सिरबाट काम सुरु भयो भने रेगुलर अब हाम्रै मान्छे हाम्रै निर्माण व्यवसायले गर्नुपर्छ भन्ने खालको मान्छेहरू लिनुभयो भने टाइममै सुरु भयो भने सकिने भयो, उता समितिहरूले पनि टाइममै लिनुभयो भने सुरु गर्नु सकिने भयो। र कतिपय अवस्थामा चाहिँ सँगसँगै काम सुरु हुँदाखेरि मजदुरहरू नपाइने समस्या पनि बिचमा हामीले झेलिरहेका छौँ क्या। जस्तो अहिले धेरै आयोजनाहरू प्रदेशको सङ्घको अनि हाम्रो पनि आयोजनाहरू कार्यक्रमहरू छ, त्यो कार्यक्रमहरू सँगै मजदुरहरू स्थानीय मजदुरहरू नपाइँदाखेरि सँगसँगै रनअप गर्दाखेरि एकदम कम मात्रामा लाउँदाखेरि त्यसले ढिला हुने र अन्तिमसम्म भुक्तानी जाने एउटा कारण यो पनि हो। तर अर्को केस चाहिँ यहाँले भने जस्तो टाइममै सकेर कोही पुस महिनामा सकेर पनि भुक्तानी लिन चाहिँ असारमा आउने केस चाहिँ कस्तो अवस्थामा देखिन्छ भने धेरैको बुझाइ के छ भने भुक्तानी लिने असारमा हो भन्ने बुझाइ छ नि त पब्लिक लेभलमा, त्यो खालको बुझाइ भएको कारणले धेरै रोकिनुहुन्थ्यो। तर गत वर्षको उसमा पनि र यो वर्ष पनि हामीले असारसम्म बाँकी रहने सकिएर पनि बाँकी रहने कि सकिएर काम सकेर बाँकी रहेका आयोजना तथा कार्यक्रमहरू त्यस्तो खालको बाँकी छैनन्। हामीले काम सुरु गर्नुभन्दा पहिला चाहिँ तालिमहरू उपभोक्ता समितिहरूलाई तालिम दिने गरेका छौँ, गाउँमै गएर यहीँ ल्याएर हुन्छ यसरी गर्ने, सकिने बित्तिकै भुक्तानी माग्ने, अनि सम्झौता गर्दाखेरि पनि उहाँहरूलाई चाहिँ तपाईँले यो हाम्रो सम्झौता मिति चाहिँ यति दिन छ तपाईँको, यति महिनाभित्र तपाईँले गरिसक्नुपर्छ, त्यो महिनाभित्र गरिसक्ने मात्रै होइन त्यो महिना अन्तिम दिनसम्म तपाईँले यहाँ भुक्तानी निवेदन दिइसक्नुपर्छ भनेर उहाँलाई सम्झाएको बुझाएको हुनाले चाहिँ त्यो खालको समस्या
1: कुरा तालिममै जानकारी गराउनु
2: एकदमै तालिममै जानकारी गराउने भएको हुनाले त्यो खालको समस्या चाहिँ आएको छैन र आउँदैन भन्ने नै छ।
1: अरू पालिका नै सम्झौता गर्न आउनु पर्छ कि वडा नै हुन्छ?
2: अहिलेसम्म हामीले पालिकामै आउने गरेका छौँ, किन भन्दाखेरि वडामा गर्दाखेरि के हुन्छ भने जस्तो हाम्रो बयम चाहिँ पालिकाको केन्द्रमै छ, अनि हामीले वडामा गएर सम्झौता गरिदिने, अनि हाम्रो अफिसियल खर्च एउटा खर्च हुने नै भयो, अनि उहाँहरू चाहिँ फेरि बयमभन्दा सम्बन्धित मान्छे नै आउनु, व्यक्ति नै पदाधिकारी नै आउनुपर्छ उपभोक्ता समितिको, त्यो हिसाबले चाहिँ उहाँहरूको पनि खर्च हुने हाम्रो पनि खर्च हुने भावनाले हामीले पालिकामै सम्झौता गरेर उहाँहरूले खाता खोलेर जानुहुन्छ, पछि एकैपटक चाहिँ भुक्तानी लिने बेला आउनुहुन्छ।
1: त्यसको कतिपय स्थानीय सरकारहरूले पालिकामै गर्ने गरिरहेछौँ भन्नुहुन्छ कि
2: के को
1: जस्तो ती सम्झौताहरू हुन्छ नि
2: पालिकामा त
1: वडामै सम्झौताहरू गर्ने सम्बन्धित वडामै
2: वडामा गर्नु राम्रो चाहिँ हो। जस्तो मैले भने जस्तो अघि भने मैले होइन बैङ्क चाहिँ सँगसँगै हामीले बैङ्कलाई पनि त्यही लिएर खाता खोलिदिन सक्यौँ भने वडामा गर्नुको चाहिँ अर्थ रहन्छ जस्तो लाग्छ, नत्र चाहिँ पालिकाको तर्फबाट पनि एक खालको प्रशासनिक खर्च वृद्धि हुने र सम्बन्धित व्यक्तिको पनि फेरि हामीले वडामै गएर सम्झौता गरे पनि उहाँहरू चाहिँ बैङ्क खाता खोल्नलाई पालिका आउनुपर्ने अवस्था हो भने त्यसले चाहिँ दोहोरो खर्च व्यक्तिको पनि र अफिसको पनि खर्च हुने भावनाले हामीले अहिलेसम्म पालिकामा गरेका छौँ। यद्यपि हामीले अब आउने आर्थिक वर्षमा 83-84 यो कुराहरू सोचेर यो केस घुम्ते शिविर राख्नपर्छ कि भन्ने खालको चाहिँ छलफल चाहिँ भएको छ।
1: त्यो त्यसमा पनि कुनै वडामा 8-10-12-15 योजनाहरू होला होइन, सबैले एकैचोटि गर्न सक्छन् कि सक्दैनन्? त्यहाँ गएर एक हप्तासम्म ब्याङ्क कर्मचारी बस्न भ्याउँछ कि
2: भन्छ? त्यो चाहिँ सबै विश्लेषण भएर आगामी आर्थिक वर्षमा सबैवटामा नभएर कुनै वडामा चाहिँ हामी ट्रायलको रूपमा लागू गर्न सक्छौँ कि भन्ने कुरा चाहिँ सोचिरहेका छौँ। के हुन्छ
1: त्यसो भइसरी हुन्छ होला नि, अरू पालिकामा यो कतिको प्रभावकारी भएको छ भन्ने हिसाबले
2: यस्तो छ। यो विषयमा चाहिँ मैले ठ्याक्कै रोल्पाको विषयमा चाहिँ यहाँ आइसकेपछि अरू पालिकाले कसरी गरिराख्नु भएको छ भन्ने विषय चाहिँ जानकारी लिएको छैन, तर म योभन्दा अगाडि रोल्पाकै छिमेकी जिल्लामा कार्यरत हुँदै गर्दाखेरि यो हामीले प्र्याक्टिकल पनि गरे हो। त्यो हिसाबले चाहिँ हामीले वडामै गएर सम्झौता चाहिँ गरिदिउँ, एउटा वडामा एक दिनमा सम्झौता चाहिँ सकिन्छ होइन। अब खाता खोल्ने विषय चाहिँ उहाँहरू बैङ्क जान नमानेपछि फेरि बैङ्क जान मान्ने नमान्ने भन्ने कुराहरू पनि छन् त, अनि नजान जान नमानेपछि उहाँहरू बैङ्कमै आउनु पर्यो, त्यसले चाहिँ दोहोरो खर्च सिर्जना गरे उहाँले यो प्रभावकारी चाहिँ हुँदो रहेछ भन्ने मैले त्यसरी काम गरिसकेपछि एउटा अनुभव त्यो गरेँ। यद्यपि बैङ्कलाई पनि हामीले त्यहाँ लिन सक्यौँ र सँगसँगै यहाँले भने जस्तो एक दिनमा एउटा वडाको 10-12 योजनाहरूको उहाँले खाता खोल्न सक्नुभयो भने यो चाहिँ एउटा प्रभावकारी चाहिँ हुन्छ। अरे
1: काम राम्रो गर्नलाई, राम्रो कार्य सम्पादन राम्रो गर्नको लागि त कर्मचारी पनि जनशक्ति पनि चाहियो होइन? सुनसरी गाउँपालिकामा पनि अब जनशक्तिको त्यति पर्याप्त मात्रामा छैन, कतिपय भएका अप्ठ्यारो परिरहेछ जनशक्ति अभावको कारणले कार्य सम्पादनमा।
2: अब कार्य सम्पादनका लागि जनशक्ति कर्मचारी विशेष त स्थानीय तह चाहिँ एकदम जनतासँग नजिक रहेर फ्रन्ट लाइनमा काम गर्ने निकाय हो। सरकारको 3 तहमध्ये जनतासँग एकदमै नजिक रहेर काम गर्ने स्थानीय तहलाई चाहिँ कर्मचारी नभएको खण्डमा एकदमै समस्या हुन्छ। यहाँहरूले सुनसरीको हकमा चाहिँ पटक पटक सुन्नु पनि भएको छ, यहाँहरूले आफै समाचार पनि लेख्नु भएको छ होला। यहाँको भौगोलिक विकर्ताका हिसाबले पनि काम गर्न गाह्रो छ कर्मचारीलाई। यति हुँदाहुँदै पनि हामीसँग कर्मचारी दरबन्दी अनुसार पदपूर्ति हुन्थ्यो भने हामीलाई काम गर्न सहज हुन्थ्यो। यहाँ दरबन्दी अनुसारको कर्मचारीहरू हामीले फुलफिल दरबन्दी अनुसार गर्न सकेका छैनौँ। यसकारण पछाडि पनि थुप्रै कारणहरू छन्, जस्तो प्रदेश लोकसेवा आयोग छ, सो मार्फत हाम्रो दरबन्दी पदपूर्ति हुने हो र सो बमोजिम चाहिँ प्रदेश लोकसेवाले प्रत्येक वर्ष विज्ञापन गर्छ। यहाँलाई जानकारी गरौँ, हामीले लोकसेवा आयोगलाई थुप्रै रिक्त दरबन्दीहरू माग गरेर पठाएका छौँ
1: हरेक वर्ष
2: नै, तर लोकसेवा आयोगबाट पदपूर्ति हुन सकेको छैन। र उहाँहरूको पनि बाध्यता के छ भने लोकसेवा आयोगबाट हुने विज्ञापन जति हामीले मागेर पठाउँछौँ उहाँहरू सबै चाहिँ खुल्लामा हाल्न नसक्ने कारणले पनि पदपूर्ति हुन नसकेको हो। जस्तो लुम्बिनी प्रदेशले चाहिँ स्थानीय सेवा ऐन ढिलो ल्यायो, यहाँलाई थाहा छ, गत वर्ष मात्रै ल्यायो। त्योभन्दा अगाडि माग गरिएका दरबन्दीहरू, अधिकांश दरबन्दीहरू, रिक्त दरबन्दीहरू बडुवामा राखिएको छ लोकसेवा आयोगबाट, होइन? त्यो बडुवामा राखेका दरबन्दीहरू चाहिँ हाम्रो पदपूर्ति हुन सकेका छैन। त्यो स्थानीय सेवा ऐन आयो तर त्यसपछि पनि बडुवामा रहेका चाहिँ दरबन्दीहरू, जो रिक्त दरबन्दीहरू बडुवामा छन्, ती दरबन्दीहरूलाई पदपूर्ति गरेको छैन अथवा बडुवाको सूचना चाहिँ निकाल्न सके लुम्बिनी प्रदेशले निकालेको छैन भनौँ न। त्यो हिसाबले यहाँ चाहिँ पदपूर्ति हुन सकेको छैन। एकातिर लोकसेवा आयोगबाट हामीले मागेका दरबन्दीहरू बडुवामा गएर फन्किने र अर्कोतर्फ हामीसँग भएका कर्मचारीहरू पनि 2 वर्ष 2.5 वर्ष 3 वर्ष भइसकेपछि मलाई चाहिँ घरबाहेक सरुवा सहमति चाहियो भनेर पटक पटक सहमति मागिरहने र उहाँहरूलाई चाहिँ अब उहाँहरूको अधिकारको कुरा पनि भयो र सहमति दिँदै गर्दाखेरि हामीलाई कर्मचारीको अभाव चाहिँ झन्झन बढ्दै गएको छ। त्यसले चाहिँ कार्य सम्पादनमा एकदमै असर गराएको छ। तर यद्यपि हामीले कर्मचारी कम भयो भन्दैमा काम रोक्ने अवस्था पनि छैन, होइन? त्यो रोक्न पनि भएन। त्यो हिसाबले हामीले काम चाहिँ गरिरहेका छौँ तर कर्मचारीको अभाव त छ नै। हाम्रो 7 तहको अफिसर लेभलको कर्मचारीहरू 4-5 जनाको दरबन्दीमा यहाँ अहिले 1 मात्रै हुनुहुन्छ, होइन? स्वास्थ्य शाखामा मात्रै हुनुहुन्छ, अन्य शाखाहरूमा शिक्षा योजना शाखा अनि प्रशासनमा कृषि पशुमा चाहिँ अफिसर लेभलको दरबन्दी पदपूर्ति हुन सकेको छैन। त्यो हामीले मागेर पठाएको तर बडुवामा गएर फम्किँदाखेरि पदपूर्ति हुन नसकेको अवस्था छ।
1: कति पर्सेन्ट जति कर्मचारीले अहिले चलाइरहेको होला पालिका ओभरअल हिसाब, जस्तो हुनुपर्ने 100% त्यो त अब
2: यस्तो छ, हाम्रो त प्रतिशत भन्दा पनि धेरै न्यून कर्मचारी भनौँ न, अब
1: भन्दा कम छ।
2: हाम्रो 30-35% मात्रै कर्मचारी प्रतिपूर्ति
1: 100 हुनुपर्नेमा 25-30 भनौँ, 30-35 भनौँ न,
2: त्यो छ। अब हामीले चाहिँ अधिकांश करार कर्मचारीहरूबाटै अहिले धेरै काम चलाइरहेका छौँ, होइन?
1: गाविस वडाहरूमा पनि स्वास्थ्य कर्मचारीहरूले चलाइ,
2: वडामा हाम्रो 7 वडा छ, होइन? 7 वडामा 2 वडामा चाहिँ हामी प्रशान्तको दरबन्दीमा नै हुनुहुन्छ, प्रशान्तकी सचिव हुनुहुन्छ, तर अरू 5 वडामा चाहिँ स्वास्थ्य अनि र इन्जिनियरिङ सेवाको कर्मचारीहरू मार्फत हामीले वडा सचिव चलाइरहेका छौँ।
1: त्यसले गर्दा त काम गर्दाखेरि त कर्मचारीहरूलाई त प्रेसर पनि धेरै पर्छ होला नि त, होइन? उहाँहरूलाई त जस्तो 100 गर्ने काम 30 गर्दा 35 गर्दा त त्यो त ओभरलोडै बढी भइहाल्छ,
2: त्यो त पर्छ नै। जस्तो वडाकै कुरा गर्दाखेरि हामीले स्वास्थ्यको कर्मचारीलाई तोकेका छौँ, उहाँले स्वास्थ्य चौकी पनि हेर्नुहुन्छ, अन्त त्यहाँ इन्चार्जको भूमिकामा हुनुहुन्छ र यता वडा सचिवको भूमिकामा हुनुहुन्छ। त्यो हिसाबले दोहोरो डबल लोड चाहिँ छ र चलाउनु त पर्यो। फेरि त्यो हिसाबले चाहिँ दोहोरो जिम्मेवारीले लोड चाहिँ सरकारमचारीलाई बाध्यता छ, अब त्यो नचलाइ नहुने अवस्था भएको हुनाले पनि हामी त्यसरी गरिरहेको छ।
1: नागरिक लेभलमा के छ भने काम भएन भने फ्याक्ट आफूले त्यो ऊ गरिहाल्ने कि, जस्तो मेरो काम भएन भन्ने आक्रोश व्यक्त गरिहाल्ने, अब त कम जनशक्तिले चलाइरहेछ भन्ने हिसाबले कहिले पनि चर्चा नहुने एउटा यो समस्याको विषय आएको छ। खासै यहाँले बुझाउन नसकेर हो नागरिकलाई, अथवा बुझी बुझी त्यस्ता कुराहरू आउँछन् कि हो?
2: यस्तो छ, हामीले जस्तो विभिन्न फोरमहरू अथवा हामीले गर्ने सार्वजनिक सुनवाईहरूमा चाहिँ यो कुराहरू जानकारी गराउँछौँ नै होइन, तर कतिपय अवस्थामा चाहिँ अहिले पछिल्लो समय बढ्दो प्रविधिको प्रयोगले पनि त्यो खालको गुनासाहरू नागरिकलाई पोख्ने खालका चाहिँ सञ्जालहरू जो छन् त्यसले चाहिँ नागरिकहरूलाई सहज बनाएको छ। वास्तविकता बुझ्नको लागि जस्तो हामीले आयोजना गरेका फोरमहरू जो सार्वजनिक सुनवाई कार्यक्रम होलान् होइन, समीक्षा प्रगति प्रतिवेदनका कार्यक्रमहरू होलान्, ओडाले गर्ने विभिन्न कार्यक्रमहरू होलान्, त्यहाँ चाहिँ हामीले जानकारी गराइरहेका हुन्छौँ। तर त्यो कार्यक्रमहरूमा चाहिँ उहाँहरू कतिपय अवस्थामा उपस्थित नहुने र जो उपस्थित हुनुहुन्न उहाँले चाहिँ सामाजिक सञ्जाल मार्फत आलोचना गर्ने र त्यो कुरा चाहिँ बढी सबैले नोट आउट गर्ने कुराहरू पनि रहेको छ। त्यो कारणले गर्दाखेरि कर्मचारीको अभाव छ भन्ने कुरा हामीले पटक पटक जानकारी जनप्रतिनिधि मार्फत पनि गराइरहेका छौँ। जनप्रतिनिधिहरूले वडाहरूमा गएर कार्यक्रममा पनि भन्नुहुन्छ, हामीसँग वडा सचिवको कुरा, हामीसँग शाखा प्रमुखहरूको कुरा होइन, त्यो कुरा भनिराख्नु भएको हुन्छ। तर पब्लिकले चाहिँ त्यो कुरालाई चाहिँ यो जिम्मेवारी पब्लिकको त होइन, पब्लिकले चाहिँ हामीलाई त काम चाहियो भन्ने खालले बुझिदिनुहुन्छ। यो यति हुँदाहुँदै जतिजना कर्मचारी भयो नि कर्मचारी भएर आएपछि काम गर्नुपर्छ, कमाउनु बढ्यो नि हाम्रो काम हुनु पऱ्यो भन्ने बुझाएको कारणले गर्दाखेरि उहाँले बुझेर पनि कहिलेकाहीँ त्यो नबुझेको जस्तो चाहिँ हुनसक्छ।
1: यसमा पनि अब कतिपय कुराहरू हस्तलिखित त अहिले लगभग कति धेरै कुराहरू अन्त्य भइसकेको छ, डिजिटल भइसकेपछि नेटवर्क सिस्टम चल्ने कुराहरू हुन्छ, अब रोल्पाको एक हिसाबले प्रणालीको रूपमा यो पालिकाले ल्याइन्छ, अझ पनि अत्यन्त दूरदराज छ। यहाँले भने जस्तो अहिले पनि अब कहिलेकाहीँ बाटो पुगेको पनि कतिपय वडामा त एक वर्ष जति पनि भएको छैन, भर्खर भर्खर पुग्यो, त्योमा पनि अब एक दुई महिनाभन्दा बढी जान्न, यस्तो अवस्थामा यो प्रविधिले कति सताइरहेको छ यहाँलाई काम गर्दाखेरि?
2: अब यो प्रविधिको कुरा यहाँलाई समग्र सुनसरी गाउँपालिकाको कुरा भौगोलिक हिसाबले जुन हामीले पटक पटक भनिरहेको कुरा र सबैले अरूले देखिरहेको कुरा पनि हो, भौगोलिक हिसाबले कठिन भूगोल छ। सबैवटामा हामी बर्खायाममा त पुग्नै सक्दैनौँ होइन, अब यहाँबाट हामीले कुनै कुनै वडामा चाहिँ बर्खा समयमा जानुपर्दाखेरि त अन्य दुईवटा पालिका पार गरेर जानुपर्ने अवस्था पनि छ। त्यो हिसाबले चाहिँ एक दिन भरि लाग्ने कि एउटा वडामा जानलाई एक दिन भरि लाग्ने अवस्था छ। र यो सँगसँगै यो भौगोलिक कठिनाइले चाहिँ प्रविधिमा पनि कहीँ न कहीँ समस्या चाहिँ सिर्जना गरेको छ। जस्तो हामीले पालिकाको केन्द्रसम्म अन्तिम समय चलिरहेको छ, भुक्तानी दिँदै गर्दाखेरि कहिलेकाहीँ पानी पर्यो भने, चट्याङ पर्यो भने बिजुली गइदिने, बिजुली सँगसँगै नेट गइदिने होइन, त्यो कारणले समस्याको सिर्जना भएको छ। र यसलाई चाहिँ हामीले समाधान गर्ने प्रयास पनि गरेका छौँ। गत वर्ष हामीले डेडिकेटेड लाइन नेटको चाहिँ इन्टरनेटको डेडिकेटेड लाइन चाहिँ यो वर्ष जोड्दैछौँ। गत वर्षदेखि प्रत्येक वडा कार्यालयहरूसम्म हामीले फाइबर नेट चाहिँ सञ्चालनमा ल्याएका छौँ। अब पहिला वायरलेस हुँदाखेरि अलिक समस्या धेरै हुने, प्रत्येक वडाहरूमा चाहिँ फाइबर नेट सञ्चालनमा ल्याइसकेपछि गत वर्षदेखि गत वर्षको मध्य मध्यतिरबाट यो समस्या चाहिँ धेरै हल भएको छ। यो वर्ष त हामीले पालिकामै डेडिकेटेड लाइन जोडिसकेपछि यहाँलाई मैले अगाडि पनि जानकारी गरेँ, हामी अन्तर्वार्ताभन्दा अगाडि यो वर्षदेखि चाहिँ अलिक धेरै सहज हुने अपेक्षा हामीले गरेका छौँ र धेरै भुक्तानीहरू टाइममा गर्न सकियो भने यो प्रविधिको समस्या कम गर्न सकिन्छ भन्ने हो। र अर्को कुरा चाहिँ अन्तिम अन्तिम समयमा चाहिँ भुक्तानी आउँदाखेरि जस्तो कहिलेकाहीँ एक दुईवटा चाहिँ कतिपय अवस्थामा अघि हजुरले भने जस्तो मान्छेहरूलाई चाहिँ अन्तिममा गए पनि हुन्छ भन्ने खालले सोच दिनुभयो भने हाम्रो सर्भर नै सूत्रको सर्भर नै माथिबाट डाउन हुने समस्या हामीले भोगिरहेका छौँ। पहिला पनि अहिले पनि त्यो समस्या आउन सक्छ, कतिपय अवस्थामा एक दुई पटक त अहिले पनि कतिखेर नखुल्ने टाइपको गरिराखेको अवस्था छ। खास गरेर जेएनजी आन्दोलन पछाडि सूत्र सिस्टम सर्भरले पनि त्यति राम्रोसँग काम गरेको छैन र त्यो हिसाबले हामीले समयमै गर्न सक्यौँ र उपभोक्ता समितिहरू निर्माण व्यवसायहरू जति बाँकी हुनुहुन्छ भुक्तानी होइन उहाँहरू पनि समयमै हामीले ताकेता गरिराखेका छौँ भनिराखेका छौँ, उहाँहरू टाइममा आइदिनु भयो भने यो प्रविधिको समस्याले चाहिँ अन्तिम समयमा भुक्तानीका लागि अलिक बाधा सिर्जना नगर्ला भन्ने छ।
1: अन्तिम समयमा जस्तो हुन्छ नि चौबिस गते क्लोज हुन्छ होइन, चौबिस गते सिस्टम राति बाह्र बजीबाट बन्द हुने हो, तर कहिले काहीँ बिस गते अठार गते नै त्यो सिस्टम बन्द गरिदिन्छ होइन माथिबाट, त्यो गरिदिने भयो अनि नानीले के हुन्छ त्यो सिस्टम भन्ने कुरा नानीले बुझ्दैन कि अहिले धेरै मान्छेले नबुझ्दाखेरि खासमा के रहेछ यो सिस्टम भनेर अहिले पनि धेरै कन्फ्युजमा हुनुहुन्छ।
2: हो यस्तो छ, यो मान्छेहरूलाई चाहिँ हामीले एकदमै सरकारी तहमा काम गर्ने हामीहरू र नागरिक लेभलबाट सोच्नेहरूको सोच चाहिँ मिट नहुनुको कारण एउटा बुझाइमा समस्या पनि हो है। यहाँले भने जस्तो हामीले ठ्याक्कै बन्द भन्ने चाहिँ हुँदैन, जस्तो चौबिस गते भने चाहिँ चौबिस गते नै बन्द हुने हो, तर सर्भर चाहिँ नचल्दिने कि कतिपय अवस्थामा। यहाँलाई म सामान्य रूपमा चाहिँ उदाहरण दिँदै गर्दाखेरि, कुनै व्यक्तिले फेसबुक चलाइरहेको छ होइन, मजाले वाइफाईमा चलाउँदाखेरि जति सहज चल्छ, तपाईँले डाटाबाट चलाउँदाखेरि जति गाह्रो रूपमा चलिराखेको हुन्छ नि हाम्रो पहाडी इलाकाहरूमा, अथवा डाटामै पनि 4G लेख्दाखेरिको र एस प्लस लेख्दाखेरिको चलाइ हो त्यो फरक हुन्छ, अथवा ई लेख्दाखेरि आज चल्दै चल्दैन होइन, त्यो हिसाबले चाहिँ सर्भर पनि जति लोड हुँदै गयो त्यो लोडको आधारमा चाहिँ अहिलेको जति राम्रोसँग चलिरहेको छ त्योभन्दा अन्तिम अन्तिम समयतिर चाहिँ सबैले एकैबाट भुतानी, जस्तो हामीलाई त नेपालको सन्दर्भमा असारे विकास भन्ने एउटा थेगो पनि बनेको छ होइन, त्यो असारे विकास पनि हामीले सम्झौता चाहिँ गर्दै गर्दाखेरि काम चाहिँ अलि एकै वर्षमा सक्नुपर्ने कामहरू अन्तिम अन्तिम चरणमा सक्दै सक्दै जाँदाखेरि, तपाईँलाई उदाहरणको लागि तपाईँले एउटा आफ्नो पर्सनलै घर बनाउन लाग्नुभयो भने पनि 6-7 महिना लाग्छ होइन, त्यो हिसाबले काम गर्दै गर्दै जाँदाखेरि काम नसकेको होइन, तर हामीले भुक्तानी मात्रै नगर्दाखेरि अन्तिममा पुगेर जाँदाखेरि धेरै आयोजना तथा कार्यक्रमहरूको भुक्तानी चाहिँ अन्तिम समयमा धेरैवटा पालिकाहरूले एकैपल्ट सिस्टम चलाउँदाखेरि त्यो ह्याङ भइदिन्छ,
1: समस्या हुन्छ। जस्तो एक दुई आर्थिक वर्ष अगाडि के थियो भने राज्यको ढुकुटी सक्यो नै भनेर त्यो सिस्टमै रोकिदियो भन्ने आएको थियो नि त, त्यस्तो कहिलेकाहीँ हुन्छ त्यो जति ढुकुटी हुन्छ त्यो सकिहाल्नु भने त केबाट भुक्तानी दिने,
2: त्यो चाहिँ स्थानीय तहको भन्दा पनि प्रदेशको समस्याको रूपमा आएको थियो जस्तो लाग्छ एक दुई वर्ष अगाडि होइन, प्रदेशमा
1: जस्तो प्रदेशको आयोजना कति पालिका लेभलबाटै काम त फेरि स्थानीय सरकारले नै हेर्छन् हो, त्यो हेर्दाखेरि त्यो भुक्तानी हान्दाखेरि ठ्याक्कै
2: प्रदेशको पनि यहाँले भने जस्तो प्रदेशको पनि के हो भने प्रदेशहरू पनि स्वयं आत्मनिर्भर छैनन् होइन, प्रदेशको राजस्व उठाउने क्षमता पनि त्यति धेरै राजस्वका अधिकारहरू प्रदेशलाई नदिएको अवस्थाले गर्दाखेरि अधिकांश राजस्व उठाउने संघले नै हो, त्यो हिसाबले हामीलाई जति अनुदानहरू आउँछन् जस्तो स्थानीय तहमा चाहिँ सङ्घीय सामान्यकरण अनुदानका कुरा गरेँ मैले, विशेष अनुदान, समपूरक अनुदान, सङ्घीय सशक्त अनुदानका कुराहरू गरेँ, त्यही अनुदानहरू चाहिँ प्रदेशलाई पनि सङ्घ सरकारले दिन्छ र त्यो बमोजिम चाहिँ सङ्घीय सरकारबाट आउने अनुदानहरू चाहिँ प्रदेशमा स्थानीय तहमा आउने प्रभावित भएपछि प्रदेश सरकारलाई दिने पनि प्रभावित हुन्छन् र त्यसले चाहिँ केही चाहिँ अलिक महत्वाकांक्षी अनुमान बजेटमा पनि महत्वाकांक्षी अनुमान जस्तो राजस्वको अनुमान चाहिँ बढी गरिएको हुन्छ प्रदेशमा पनि सङ्घमा पनि स्थानीय तह कतिपय स्थानीय तह पनि त्यो हुन्छ, त्यो हिसाबले माथिबाट आउने अनुदानका रकमहरू रोकिए भने स्थानीयमा पनि रोकिने भयो प्रदेशमा पनि रोकिने भयो, त्यसले गर्दाखेरि दुवै तह प्रभाव पर्दाखेरि राज्यमा जुन सञ्चित कोषमा हुनुपर्ने जति पैसा हो त्यो पैसा नभइसकेपछि सकेपछि त्यो समस्या आउने हो।
1: नागरिकको एउटा बुझाइ हुन्छ नि जस्तो के छ भने सोचेरी गाउँपालिकामा मानिलियौ यो 82-83 10 करोडको विकास भयो होइन, यो सबैले बुझ्ने तरिकाले भन्नु पऱ्यो त्यो 10 करोड यही पालिकामै छ भन्ने कि जस्तो ब्याङ्क नै हो यो एक हिसाबले तपाईँले झिक्दै दिँदै गर्छ भनेर त्यो बुझाइ हुँदाखेरि पनि अहिले जुन छ नि यो कहीँ विवाद हुने अथवा नागरिकहरू नबुझ्ने नागरिक समस्यामा पर्ने यो पनि हो।
2: यो जस्तो हामीले आर्थिक वर्ष 2082-83 लागि झन्डै 46 करोडको बजेट विनियोजन गर्यौँ, त्यो विनियोजन भनेको पब्लिक लेभलमा अथवा अलिकति पढे लेखेकै मान्छेहरूमा पनि त्यो खालको ज्ञान छैन नै होइन, कस्तो हुन्छ भने हामीले 46 करोडको त्यो बजेट हामीलाई सुरुमै प्राप्ति भएको होइन र हामीले अनुमान गर्ने स्थानीय राजस्व पनि सुरुमै प्राप्ति हुँदैन, त्यो चाहिँ हामीले गरेको अनुमान हो, यति बराबर 46 करोड बराबर हामीले आय सिर्जना गर्न सक्छौँ र यो आयलाई चाहिँ हामीले विकासमा खर्च गर्न सक्छौँ भन्ने हाम्रो अनुमान हो, तर कहिलेकाहीँ अनुमान चाहिँ सधैँ चाहिँ त्यहीमा मिल हुन्छ भनेर छैन, जस्तो सङ्घीय सरकारबाट हरेक पटक चाहिँ हामीले 3-3 महिनामा निकासा लिनपर्छ, जस्तो सङ्घीय सरकारले दिने अनुदानको हकमा चाहिँ राजस्व बाँडफाँड चाहिँ प्रत्येक महिनामा आउँछ, त्यसपछि सामान्यकरण अनुदानको पनि प्रगति पठायो भने आउने कुराहरू छ, सशक्त अनुदानको पनि हामीले प्रत्येक 3 महिनामा चाहिँ खोकुवा निकासा आउने हुन्छ, ती एकैपटक आउने भन्ने जुन बुझाइ छ त्यो गलत बुझाइको कारणले गर्दाखेरि पनि यस्ता खालका समस्याहरू नागरिक लेभलमा सिर्जना भएका छन्, यो चाहिँ चिर्न एकदमै गाह्रो छ, यद्यपि हामीले त्यो चाहिँ प्रत्येक सार्वजनिक सुनवाईहरूमा हामीले भन्नुपर्ने ठाउँहरूमा चाहिँ नागरिकहरूलाई पनि भनिरहेको अवस्था छ।
1: अनि एउटा अलिकति चर्चामा थियो केही समय अगाडि होइन, या त सुनसरी गाउँपालिकाको एसीको रिजल्ट गत शैक्षिक सत्रको भन्दा अलिक कमजोर पनि आयो, तिनवटा विद्यालय शून्य पनि भयो, र अर्को त गत सालको शैक्षिक सत्रमा द्वितीय भएको अहिले शून्य भयो नि त सिउरीको। भनेपछि यो एसीको रिजल्ट अलि किन यसरी अलिक कमजोर आयो, के छ, केही भयो छलफल यहाँहरूले यो विषयमा केही बुझ्नु हो?
2: अब समग्रमा भन्दाखेरि सुनसरी गाउँपालिकामा हाम्रा अथवा एसी पढाइ हुने विद्यालयहरू माध्यमिक तहका विद्यालयहरू 9 छन् होइन, 9 मध्ये 150 विद्यार्थीहरूले यो गत वर्ष गत शैक्षिक सत्र 2082 एसीको परीक्षा दिनुभएको थियो। उहाँले परीक्षा दिनुभएको मध्ये 16 झन्डै 9% मात्रै हाम्रो नतिजा हासिल भएको छ गाउँपालिकाभर होइन। यसको पछाडि थुप्रै कारणहरू छन्, जस्तो यहाँले योभन्दा अगाडि पनि सुन्नुभयो होला, जिल्लाभरिको समस्या सबैभन्दा कम स्कोर चाहिँ कम चाहिँ नतिजा हाम्रो पालिकाले ल्याएको छ। त्यसमा पनि यहाँले भने जस्तो 3 विद्यालय चाहिँ गत वर्ष दोस्रो भएको विद्यालयसँगै 2 थप विद्यालयहरू चाहिँ शून्य नतिजामा छन् अहिले। र यसको चाहिँ हामीले गत वर्ष 27% विद्यार्थी पास उत्तीर्ण भएका थिए, यो वर्ष 9% झर्दै गर्दाखेरि यसका पछाडिका कारणहरू के हुन् होइन, यसलाई कसरी समाधान गर्न सकिन्छ भनेर हाम्रो समीक्षा भइसकेको छ शिक्षा समितिमा, प्र मिटिङमा, र हिजो मात्रै विद्यालय व्यवस्थापन समिति अनि सम्बन्धित स्कुलको प्र र विशेष गरेर सबैभन्दा बढी फेल हुने विषयहरू विद्यार्थी फेल हुने विषयहरूको नि अङ्ग्रेजी र विज्ञान विषयमा फेल भएका बढी दर छ फेल हुने दर, र त्यो विषय पढाउने शिक्षकहरू सहित हिजो हामीले मात्रै समीक्षा गर्यौँ, र सँगसँगै अब आर्थिक यो शैक्षिक सत्रमा अब चालु शैक्षिक सत्र 2083 त्यो अवस्थालाई कसरी सुधार्ने, हामीले सम्बन्धित विशेष शिक्षकले गर्नुपर्ने के हो, प्रहरीले गर्नुपर्ने के हो, विद्यालय व्यवस्थापन समितिले गर्नुपर्ने के हो, र गाउँपालिकाले त्यसमा चाहिँ के गर्न सक्छ भन्ने विषयमा हामीले हिजो मात्रै सङ्कल्प पत्र पनि जारी गरेका छौँ। यसले चाहिँ आगामी वर्षहरूमा यो नतिजा सुधारका लागि भूमिका खेल्नेछ भन्ने आशा लिएका छौँ हामीले, त्यो विषय छ।
1: समीक्षामा जस्तो केही कमजोरीहरू केही त्यस्तो भेटियो, जस्तो हुन्छ नि हामीले यो कारणले गर्दा हाम्रो रिजल्ट विक भयो, कमजोर भयो भन्ने हिसाबले
2: कमजोरीहरूमा चाहिँ एउटा पहिलो कुरा चाहिँ शैक्षिक उपलब्धि कमजोर हुनमा एउटा पक्ष मात्रै जिम्मेवार हुने भन्ने हुँदैन नै, र त्यसमा सबैभन्दा प्रमुख जिम्मेवार विद्यार्थी, शिक्षक, त्यसपछि अभिभावकलाई नै हामीले विशेष समीक्षामा जोड दिएका छौँ। जस्तो कि सबैभन्दा प्रमुख समस्या चाहिँ विद्यार्थी नै अनुपस्थित हुने दर, अनुपस्थित हुने दर चाहिँ अलि बढिरहेको भनेर हिजो प्रतिवेदन गर्नुभएको छ विद्यालय व्यवस्थापन समितिहरूले, त्यसपछि विशेष शिक्षकहरूले। र दोस्रो कुरा स्कुल चाहिँ जस्तो 182 दिन स्कुल लाग्छ भने कतिपय विद्यार्थीहरू 35 मात्रै सुरु भएको पनि देखियो होइन,
1: त्यो बिचमा कहाँ हराएको भन्ने कुरा के खोज्नु भयो,
2: त्यो कुरा पनि म त्यही कुरामा आउँदै थिएँ, जस्तो छलफुल पश्चात चाहिँ एउटा किन भयो त त्यो कुरा भन्दै गर्दाखेरि यहाँको अवस्था भौगोलिक विकर्दा सँगसँगै हामी त गरिबीसँग पनि जोडिएका छौँ नि त, निर्पेक्ष गरिबीको कुराहरू छ। अलिकति 10 पढ्ने विद्यार्थी 15-16 वर्षको हुन्छ अथवा 14-15 वर्षको हुन्छ अथवा 17-18 वर्षको होला, त्यो विद्यार्थी ठुलो भइसकेपछि उसको बुवासँगै कमाउन जाने प्रचलन अथवा बाहिर चाहिँ ग्याला मजदुरी गर्न जाने प्रचलन पनि अलिक बढिरहेको कारणले गर्दाखेरि यो समस्या आएको हो, र यसलाई रोक्नको लागि हामीले योभन्दा अगाडिका शैक्षिक सत्रहरूमा पनि अभिभावक शिक्षा कार्यक्रम त चलाइरहेका छौँ, तर त्यो हामीले तलसम्म पुग्न सकेका रहेनछौँ भन्ने हामीले पनि समीक्षामा चाहिँ त्यो छलफलमा ल्याएका छौँ, र त्यो कुरा आगामी दिनमा सुधार्नको लागि विद्यालय व्यवस्थापन समितिलाई अभिभावकसँग जोड्ने कुराहरूमा हामी कार्यक्रम तयारी गर्ने अथवा त्यो खालको चाहिँ कार्यक्रमहरू चाहिँ बजेट विनियोजन गर्ने कुराहरूमा चाहिँ हिजो मात्रै हामीले छलफल गरेका छौँ, आगामी दिनमा यो सुध्रिनेछ। र सँगसँगै अर्को दोस्रो कुरा भनेको हामीलाई शिक्षक नै हो, यहाँले भने जस्तो पालिकामा जसरी जनशक्ति अभाव छ, यहाँ विशेष शिक्षकहरूको चाहिँ अभाव अझ त्योभन्दा जटिल छ, शिक्षकहरू हुनुहुन्छ। अब हामीले विज्ञापन खोल्दाखेरि शिक्षकहरू म्याथ साइन्स अङ्ग्रेजीको शिक्षक पाउन निकै गाह्रो छ, यहाँको स्थानीय उत्पादन हुँदै हुनुहुन्न होइन,
1: बाहिरबाट ल्याउनु
2: सबै बाहिरबाट ल्याउनुपर्छ अझ सब त्यो पनि बाहिरबाट पनि रोल्पा जिल्लाबाट पनि नपाउने अवस्था छ होइन, भनेपछि अन्य जिल्लाहरूबाट ल्याउनुपर्ने अवस्था, र उहाँलाई चाहिँ जबरजस्ती भन्दा पनि आइदिनुहोस् भनेर एकदमै फर्म लगाइदिनुहोस् भनेर आठ पटकसम्म विज्ञापन भएको हामीसँग रेकर्ड छ क्या म्याथको म्याथको चाहिँ टिचरको लागि. त्यो हिसाबले चाहिँ शिक्षकहरूलाई एकदमै ल्याउन गाह्रो. ल्याइसकेपछि पनि एकजनाको ल्याएर फर्म लगायो, अब उहाँ पास हुनुहुन्छ बस्नुहुन्छ अनि ठ्याक्कै यहाँ आइसकेपछि दुई तिन महिनामा नाम निकाल्नुहुन्छ जानुहुन्छ होइन, शिक्षकमा अथवा लोकसेवामा नाम निकाल्नुहुन्छ जानुहुन्छ. अनि एउटा शैक्षिक स्तरमा दुई तिन महिनामा एउटै विषयको शिक्षक चेन्ज भइरहँदाखेरि त्यो शिक्षकले विद्यार्थीलाई बुझाउने तरिकाहरूमा पनि फरक फरक मनोविज्ञान त्यहाँ चाहिँ विद्यार्थीहरूमा पर्ने भए हुनाले त्यसले पनि कहीँ न कहीँ असर गरेको देखिन्छ. र अर्को कुरा मैले अगाडि पनि जोडेँ, अभिभावक पनि त्यससँग सँगै आउनुहुन्छ. अभिभावकको कुराहरू जस्तो अलिकति बच्चा ठुलो भयो भने उसलाई काममा लगाउने, विशेष त यहाँ सुनसरीमा मैले देखेको गोठालो जाने प्रचलन भयो,
1: हरेकको घरेकातिर गोठेकातिर होइन
2: त्यो कुराले पनि
1: परिवार पनि त्यो ठाउँमा बस्ने त्यस्तो रहेछ नि.
2: त्यो कुराले पनि असर गरेको देखिन्छ क्या. जस्तो बच्चा चाहिँ गयो गोठ गयो माथि बर्खाको टाइममा माथि लेप खर्क के भन्छ होइन, त्यतातिर गइसकेपछि उसले चाहिँ उतै भुलेर उतै रमाइलो भने विद्यालय चाहिँ कम जान खोज्ने होइन, त्यस्तो खालको चाहिँ अवस्थाले पनि एसीको नतिजामा असर पारेको छ. एसी मात्रै नभएर हामीलाई कक्षा आठको अवस्थामा पनि पालिका स्तरीय हामीले गर्छौँ, त्यसमा पनि त्यो खालको चाहिँ असर देखिने गरेको छ. त्यही कुरालाई चाहिँ समाधान गर्नको लागि हामीले मैले अगाडि यहाँलाई जानकारी गराएँ, हामीले हिजो विद्यालय व्यवस्थापन समिति त्यसपछि शिक्षक र गाउँपालिकाको तर्फबाट गर्न सकिने कसको तर्फबाट के गर्न सकिने हो यसलाई नै काम गर्ने यो शैक्षिक स्तरमा भनेर सङ्कल्प पत्र जारी गरेका छौँ. आगामी दिनमा यो नतिजालाई चाहिँ हामी राम्रो देख्ने आशा व्यक्त गर्न सकिन्छ.
1: अहिले त झन् धेरैको अपेक्षा के छ भने अहिले त होम सेन्टरमै कपिजा थियो होइन, त्यो हिसाबले रिजल्ट राम्रो आउँछ भनेर ओभरअल जिल्लाभरि पनि थियो र पालिकामा पनि राम्रो आउँछ भन्ने थियो, तर जिल्लाको पनि राम्रो हुन सकेन र पालिकाको पनि हुन सकेन विडम्बना.
2: अब यस्तो हो जाँच्ने कुराहरू होम सेन्टरमा जाँदैमा राम्रो हुने भन्ने त
1: अपेक्षा धेरैको
2: अपेक्षा चाहिँ त्यो हुनसक्छ. तर जस्तो सेन्टरको कुरा गर्दाखेरि हाम्रो सेन्टर यहाँ हुँदै गर्दाखेरि गत वर्षको अहिलेको नतिजामा जुन फरक आएको छ त्यसले चाहिँ जाँच र किमा त खासै फरक पर्छ पर्यो भन्ने मलाई लाग्दैन भाइ, किन भन्दाखेरि जाँच्ने मान्छे हामीले यहीँको मान्छे राखेको भए त्यो फरक पर्थ्यो कि अथवा के हुन्थ्यो त्यो थाहा छैन. हामीले बाहिरको पालिकाबाट ल्याउँदै गर्दाखेरि गत वर्ष जसरी विद्यार्थीको कपी चेक भयो अहिले पनि त्यसरी नै चेक भयो. हामीले आज पालिका लेभलबाट चाहिँ परीक्षालाई मर्यादित बनाउनुपर्छ तपाईँहरूले, त्यसको जिम्मेवारी तपाईँहरूको हो भन्ने कुरा चाहिँ हामीलाई निर्देशन आइसकेपछि माथिल्ला निकायहरूबाट सङ्घीय सरकार र प्रदेश सरकारहरूबाट त्यो निर्देशन आइसकेपछि हामीले त्यसको म्यानेजमेन्ट गरेका थियौँ र सोही बमोजिम परीक्षा मर्यादित भयो र त्यसले चाहिँ जाँच्नेमा अथवा परीक्षा सञ्चालन परीक्षाको प्रक्रियामा ले गर्दाखेरि नतिजामा प्रभाव पारेको भन्ने कुरा त होइन भने.
1: अनि हामीले विगतदेखि एउटा रिपोर्टिङ पनि बहस पनि गर्दै आएको विषय कि जस्तो माध्यमिक तहमा स्थायी दरबन्दी अहिलेसम्म शून्य छ होइन, सुनसरी गाउँपालिकामा. अनि लामो समयदेखि यो जस्तो 74 आएको जनप्रतिनिधि आउँदाखेरि सुरुवाती चरणबाट हामी छलफल यो कुराकानी गऱ्यौँ, 79 जनप्रतिनिधि पनि अब अन्तिममा हुनुहुन्छ, 84 निर्वाचन भयो बाँकी एक वर्ष छ, अहिलेसम्म स्थायी दरबन्दी हुन सकेको छैन. खास के रहेछ समस्या, यो दरबन्दी कहाँबाट लिउने हो, कसरी हुने हो, यो नागरिकमा पनि अनियमितता छ कि धेरै नबुझेको के हो
2: यो तपाईँको नेपालको संविधानले स्थानीय के अरे माध्यमिक तहसम्मको शिक्षा चाहिँ स्थानीय सरकारको अधिकारभित्र राखिदिएको छ, तर दरबन्दी सृजनाका कुराहरू चाहिँ सङ्घीय सरकारको जिम्मेवारीभित्र छन्. किन भन्दाखेरि स्थानीय सरकारलाई जिम्मेवारी दिँदै गर्दाखेरि स्थानीय सरकार आफैमा आत्मनिर्भर नभएको कारणले गर्दाखेरि पनि दरबन्दी सृजनाका कुराहरू चाहिँ स्थानीय सरकारलाई नदिएको हुनसक्छ. त्यो हिसाबले खास गरेर अझ विद्यालयहरूमा त वर्षौँभन्दा पनि धेरै वर्ष भयो जस्तो लाग्छ यो दरबन्दी सृजना नै भएको छैन. मैले थाहा पाउने भएदेखि सायद दरबन्दी सृजना कुनै नेपालभर कतै भएको छैन जस्तो नै लाग्छ. त्यो हिसाबले पनि दरबन्दी सृजना नहुँदाखेरि हाम्रा भौगोलिक कठिनाइको हिसाबले हामीले विद्यालयहरू स्थानीय तह देश संहितामा जानुभन्दा पहिला चाहिँ हामीले विद्यालयहरू सामुदायिक उसमा चाहिँ खोल्दै गयौँ र त्यसमा चाहिँ निजीबाट व्यवस्थापन गर्दै जाँदाखेरि दरबन्दीहरू सृजना भएनन् र अहिले चाहिँ तिनी विद्यालयहरू चलाउनको लागि स्थानीय समुदायले चाहिँ नबिहोर्ने अनि पालिकाले चाहिँ अनुदानका रूपमा बिहोरिरहेको अवस्था छ. र त्यसमा चाहिँ दरबन्दी सृजना नहुँदाखेरि स्थायी शिक्षक जस्तो कि मैले अघि तपाईँलाई भने हामीले गाउँपालिकाबाट भर्ना गर्ने शिक्षकलाई पटक पटक फर्म लगाइदियो भनेर एकजना ल्याउनु पर्ने अवस्था हुन्छ, तर स्थायी शिक्षक भएको स्थायी दरबन्दी भएको भए शिक्षक सेवा आयोगले गर्थ्यो, त्यहाँ थुप्रै कम्पिटिटरहरूबाट प्रतिस्पर्धीहरूबाट छानिएर एकजना शिक्षक आउनुहुन्थ्यो। त्यो भएर चाहिँ अहिलेको भन्दा मतलब अहिलेको शिक्षकहरू क्यापेबल हुनुहुन्न भन्न खोजेको होइन कि अझ त्योभन्दा राम्रो शिक्षक चाहिँ दरबन्दी भएको
1: भयो एउटा सिस्टमबाट लोकसेवाबाट आएपछि अनिवार्य रूपमा आउनु पर्थ्यो,
2: अनिवार्य रूपमा आउनु पर्थ्यो, यहाँ बस्नै पर्थ्यो, जस्तो कम्तीमा दुई वर्ष त बस्न पर्थ्यो नि त यहाँ। तर हामीले भर्ना गरेको शिक्षक चाहिँ उहाँले राम्रो अवसर, यहाँभन्दा राम्रो अवसर हामीले 9-10 क्लासको लागि भनेर, 9-10 कक्षाको लागि भनेर हामीले चाहिँ यहाँ राखिरहेका हुन्छौँ, अनि उहाँले चाहिँ त्योभन्दा राम्रो अवसर पाउनुभयो, प्लस टूमा पाउनुभयो भने त जानुहुन्छ नै
1: उहाँ। एउटा कुनै गाउँको एउटा विद्यालयमा राख्नुपर्ने सुनिश्चित दिने सुगममा पायो भने फर्किहाल्छ,
2: फर्किनुहुन्छ,
1: तल लुङ्गीमा पायो भने झरिहाल्छ होइन।
2: हो, त्यही हिसाबले पनि समस्या छ। र अर्को कुरा, विद्यालयमा व्यवस्थापन समितिहरूको चाहिँ अलिकति विशेष गरेर ध्यान, अभिभावकको ध्यान पनि अलिकति धेरै जान नसकेको हो कि भन्ने एउटा हाम्रो कारणमा चाहिँ नतिजा कमजोर आउनुमा, त्यो पनि हामीले कारणको पहिल्याएका छौँ र त्यसलाई सुधार गर्नेको लागि हिजो मैले भने यो सङ्कल्प त जारी पनि भएको छ। जस्तो कि आमाबुवाहरूले पनि, जस्तो अगाडि मेरो बच्चाले के गरिरहेको छ अथवा स्कुल गएर पढिरहेको छ कि छैन भन्ने कुराहरू घरमा आएर पनि, घरमा आएको बेला चाहिँ उहाँहरूले जानकारी लिने, कम्ती जानकारी लिने होइन, विद्यार्थीलाई चाहिँ बच्चालाई चाहिँ स्कुल जाऊ भन्ने नि, विद्यालय जाऊ भन्ने नि कुराहरू चाहिँ अभिभावकबाट मात्रै भयो भने पनि यो अवस्था चाहिँ अलिक सुध्रिन सक्छ। र विद्यालय व्यवस्थापन समितिबाट पनि, धेरै विद्यालय व्यवस्थापन समितिहरूको कुरा के छ भने, यहाँ त हामीभन्दा मतलब हामीभन्दा चाहिँ पढे लेखेको चाहिँ तपाईँहरू हुनुहुन्छ सरहरू, तपाईँहरूले गर्नुहोस् भन्ने खालले छोडिदिएको जस्तो पनि देखिन्छ। मतलब हामी शिक्षकहरू, एक त शिक्षक अभाव छ, दरबन्दी अनुसारको पदपूर्ति पनि भएको छैन, त्यसमा माध्यमिक तहमा अधिकांश भन्दा पनि सबै भन्नु न होइन, कडा शिक्षकहरूले काम चलाइरहेका छौँ, र उहाँहरूले पढाइरहेको कुराहरू पनि विद्यालय व्यवस्थापन समितिले कोही न कोही हरेक पटक पृष्ठपोषण दिने कुराहरूमा अलि चुकेको हो कि भन्ने हामीले समीक्षा गरेका छौँ। यो कुरालाई सुधार्नका लागि हाम्रो गाउँपालिकामा रहेको शिक्षा शाखा मार्फत आगामी दिनमा चाहिँ नियमित अनुगमनका कुराहरू गाउँपालिकाबाट पनि शिक्षा समितिले गर्ने कुराहरू चाहिँ गर्ने सङ्कल्पपत्र जारी गरिएको छ, यसले अवश्य पनि केही न केही चाहिँ सुधार चाहिँ ल्याउँछ अर्को वर्ष।
1: तपाईँले व्यवस्थापन समिति शिक्षक अभिभावकसँगको काम कर्तव्य अधिकार नबुझेर त्यतिकै अब जबरजस्ती त्यो त अध्यक्ष बुझ्छ अथवा यो पदाधिकारी, त्यो अहिले पनि यो समुदायमा बसाल्ने सिस्टम छ नि त, जस्तो त्यहाँ कतिपय सहरतिर त पुरा तामझामै हुन्छ, पुरा निर्वाचन प्रक्रियाबाट आउँछ त्यहाँले बुझेको समुदायतिर, अब यहाँ गाउँमा जबरजस्ती अभिभावकबाट चुन्नुपर्ने कि
2: यसो छ
1: सिस्टम हो, त्यो सिस्टमलाई कन्टिन्यू दिउँ अथवा त्यो व्यवस्थापन समिति हुनैपर्छ विद्यालयमा, त्यसलाई यसो नामको लागि राखौँ न गराउन भन्ने जस्तो पनि चलिरहेको छ कि।
2: यसमा अर्को प्रमुख कारण, जस्तो यो हुनुको कारण होइन, विद्यार्थी नतिजा कमजोर आउनुको कारण, अर्को कारण के हो भने, अधिकांश गाउँमा बस्ने मान्छेहरू एकदमै कमजोर चेतना भएका मान्छेहरू छन् होइन, अन्यथा नलागोस्, अधिकांश सरकारी जागिर गर्ने अथवा शिक्षकका बच्चा बच्ची होइन, अलिकति पेसा व्यवसाय व्यापार गरेर अलिकति आमदानी गरेका जो अभिभावक हुनुहुन्छ उहाँका बच्चा बच्चीहरू चाहिँ प्रायः संस्थागत विद्यालयमा गाउँभन्दा बाहिर हुनुहुन्छ, अनि त्यसपछि सामुदायिक विद्यालयमा पुऱ्याउँछ भन्दाखेरि एकदमै निकै आर्थिक अवस्था कमजोर भएका अभिभावकहरूको बच्चा, अनि त्यसपछि एकदमै गरिबीको तल्लो रेखामा भएका नागरिकहरूको बच्चा होइन, उहाँहरूको बच्चा आउँदै गर्दाखेरि उहाँहरूले आफैले पनि त्यो स्तरसम्म गएर पढ्न नपाएको हुनुहुन्छ अभिभावकहरू पनि, त्यो हिसाबले विद्यालय व्यवस्थापन समितिमा अभिभावकबाटै राख्नुपर्छ होइन, अभिभावकबाटै राख्नु पर्दाखेरि अलिकति गाउँमा जानेको मान्छे अथवा अलिअलि पढेर पनि बाहिर यसरी पढ्न पर्छ भन्ने खालको चेतना दिने खालको मान्छे हामीले सबै विद्यालयमा त होइन, धेरै विद्यालयहरूमा त्यो ल्याउन नसकेको अवस्था छ। त्यो कारणले गर्दाखेरि विद्यालय व्यवस्थापन समिति उहाँहरूको बुझाइ के हुन्छ भने, एक त घरको काममा फोकस हुनुपर्ने र सँगसँगै सरहरूले त तलब लिनुहुन्छ, त्यो भएर गर्ने हो, यो जिम्मेवारी त सरहरूको हो नि त अथवा शिक्षकहरूको हो नि त, हेरसरको हो नि त भन्ने खालको बुझाइ उहाँहरूमा छ। त्यही हिसाबले पनि हामी चाहिँ हाम्रो तलब छैन, हामीले त सेवा सुविधा केही लिँदै पाउँदैनौँ भनेर उहाँले त्यति धेरै चाहिँ ध्यान विद्यालयतर्फ दिन नसकेका कारणले गर्दाखेरि पनि यो समस्या आएको हुन सक्छ। यद्यपि पूर्ण कारण नभए तापनि यसले कहीँ न कहीँ सहयोगी भूमिकाको रूपमा चाहिँ खेलेको देखिन्छ। यसलाई हामीले त्यो छलफलबाट यही निस्कलाई चाहिँ समाधान गर्नको लागि भनेर नै उहाँहरूलाई बोलाएर छलफल गरेका छौँ।
1: अब के राम्रो हुन्छ भन्ने आशा गरिराख्नु
2: भएको छ, एकदमै हामीले सुधार्ने नै हो, सुधार्ने कोसिसमा गरेका छौँ, यो वर्षको भन्दा राम्रो नै हुन्छ अगाडि वर्ष।
1: उहाँहरूले जुन छ नि यो अस्पताल चाहिँ त्यो पनि एकदम चासोको विषयको रूपमा हेरिएको यो भवन सम्पन्न भएन भवन स्थान अब त्यहाँबाट सेवा पर्व कहिले हुन्छ भनेर अर्को चासो पनि थपिएको छ फेरि
2: अब यसमा तपाईँलाई जानकारी गरौँ हाम्रो 500 अस्पतालको चाहिँ भवन आधारभूत अस्पताल भन्छ जुन चाहिँ भर्खरै सम्पन्न भएको छ यद्यपि यो भवन चाहिँ सङ्घीय सरकारको लगानीमा भएको भवन हो सङ्घीय सरकारको लगानीमा भएको भवन हो हामीले सम्पन्न भर्खरै गरिसकेका छौँ अब यसलाई चाहिँ सञ्चालनको लागि गाउँपालिकाबाट नै गर्ने हो अधिकांश जस्तो यहाँ डक्टरको व्यवस्थापनदेखि लिएर त्यहाँ चाहिने इक्विपमेन्टहरू कुराहरू छ सबै व्यवस्थापन सङ्घीय सरकारले भवन चाहिँ बनाइदियो अब त्यहाँ जति भवन बनाउन खर्च लाग्यो यदि सांस्कृतिक अस्पतालको स्वरूप दिने हो भने त्यही बराबरको रकम चाहिँ थप खर्च गर्नुपर्ने अवस्था छ जस्तो डक्टर एमबिबिएस मेडिकल अधिकारी राख्न पर्यो होइन सँगसँगै नर्सिङ स्टाफ राख्न पर्यो पारामेडिक्स राख्न पर्यो सँगसँगै डेन्टलको पनि दरबन्दी अस्थायी दरबन्दी सिर्जना गरेर पठाएको छ लगायतका थुप्रै दरबन्दीहरू त्यहाँ राख्नुपर्ने छ र सँगसँगै अस्पताल भइसकेपछि एक्सरे मेसिनदेखि लिएर ल्याबका कुराहरू होलान् होइन फार्मेसीका कुराहरू होलान् त्यो कुराहरू 24 घण्टा सञ्चालन गर्नुपर्ने होला त्यसका लागि बजेट चाहिँ पालिकालाई पालिकाले नै स्रोत जुटाउनु पर्ने भनेर त्यस्तो खालको व्यवस्था छ अब अलिकति सुगम क्षेत्र सहरी क्षेत्रका पालिकाहरूलाई किन पनि सजिलो छ भने उहाँहरूको आन्तरिक स्रोत नै बढी छ हामीले वार्षिक आन्तरिक स्रोत राशो चाहिँ मुस्किलले 50 लाखको हारिन उठाउँछौँ अब त्यो चाहिँ हामीलाई जनप्रतिनिधिकै सेवाहरू त्यहाँ राख्नुपर्ने छ र सँगसँगै अस्पताल भइसकेपछि एक्सरे मेसिनदेखि लिएर ल्याबका कुराहरू होलान् होइन फार्मेसीका कुराहरू होलान् त्यो कुराहरू 24 घण्टा सञ्चालन गर्नुपर्ने होला।

0: सङ्कलनको लागि केही न केही सोचिरहेका छौँ अथवा त्यो खालको चाहिँ छलफलमा छौँ अध्यक्षज्यूसँग कार्यपालिकामा दुई दिनबाट छलफल पनि भएको छ कहिलेदेखि सञ्चालन गर्ने भन्ने विषयमा तर सञ्चालन मात्रै गरेर पनि भएन त्यहाँ घर मात्रै बनिसकेको छ भवन मात्रै बनेको छ त्यहाँभित्र फर्निचरका कुराहरू मैले अगाडि भनेको इक्विपमेन्टका कुराहरू त्यो बाँकी भएको हुनाले हामीले अब आगामी आर्थिक वर्षमा लगतै एक दुई महिनाभित्रै यो सञ्चालनमा ल्याउने तयारी गर्नुपर्छ भन्ने छ यो सायद छिटै सञ्चालनमा आउँछ
1: नागरिकहरूलाई सजिलो हुन्छ त्यस
0: पछाडि एकदमै अब यो सञ्चालन भइसकेपछि नागरिकलाई सजिलो हुन्छ है जस्तो यहाँ अहिले जुन हामीले सुलिजोरबाट सेवा लिइरहेका छौँ जस्तो त्यहाँ मेडिकल अधिकृत सुलिजोरमा मात्रै हुनुहुन्छ प्राथमिक स्वास्थ्य केन्द्रमा त्यो मेडिकल अधिकृत हामीले यहाँ व्यवस्था गऱ्यौँ यहाँ ल्याबको पनि व्यवस्था गरेर जान्ने एक्सरे भयो भने त सुलिजोर मान्छे जान परेन त्यसले त सुविधा त हुन्छ है नागरिकहरूलाई
1: अब हामी यो सम्वादको अन्त अन्ततिर पनि छौँ अनि अहिले पछिल्लो समय पछिल्लो सरकारले 9 बजी नै कार्यालय खुल्ने भनेको छ नि
0: हजुर
1: यो 9 बजी कार्यालय खोल्दाखेरि कति छ जस्तो काम गर्दाखेरि कति सजिलो अप्ठ्यारो के भइरहेको छ कर्मचारीहरूले
0: होइन यस्तो छ अब कर्मचारी हामी कर्मचारी भइसकेपछि सरकारले 9 बजे को समय सीमा जुन तोकेको छ योभन्दा अगाडिको सायद 79-80 हो जस्तो लाग्छ त्यति बेला पनि हामीले 9 बजेदेखि 5 बजेसम्म केही समय दुई महिना जस्तो गरेका थियौँ र योपालि पनि त्यति धेरै गाह्रो मान्नुपर्ने अवस्था चाहिँ छैन यद्यपि 9 बजे आउँदै गर्दाखेरि एउटा सेवाग्राहीहरू चाहिँ अलिक भौगोलिक हिसाबले टाढा भएको हुनाले यहाँ यही पालिका केन्द्रमा भएको वडाको हकमा चाहिँ यो राम्रै छ अथवा यहाँका सेवाग्राही आउनुहुन्छ तर सबै काम त हाम्रो यहीँबाट त हुँदैन जस्तो भित्री गामबाट होइन भुसमाङबाट आउने जेलदाङबाट आउने फगामबाट आउने सेवाग्राहीहरू चाहिँ ठ्याक्कै 9 बजी चाहिँ यहाँ आउनु आइपुग्नु हुँदैन अथवा 9 बजे नै आउनको लागि उहाँहरू अघिल्लो दिन आएर साँझ बास बस्न पर्यो त्यसको लागि नै सेवाग्राहीको खर्च बढ्यो तर साँझसम्म 5 बजेसम्म 9 बजेदेखि 5 बजेसम्म गर्ने जुन समय सीमा सरकारले तोकेको छ यो समयको हिसाबले अथवा अलिकति नागरिक सेवाग्राहीहरू आउनुहुन्थ्यो भने यो निकै राम्रो हो तर दुर्गम एरिया हाम्रो जस्तो इलाकाको लागि अलिकति त्यति धेरै प्रभावकारी हुन नसकेको हो कि भन्ने प्रश्न नै छ यद्यपि यो हामीले कार्यान्वयन गरि नै रहेका छौँ र अर्को अप्ठ्यारो के छ भने जस्तो पहिला नागरिकले शुक्रबार यदि काम बाँकी रह्यो भने शुक्रबार शनिबार अनि आइतबार भइहाल्थ्यो अब अहिले चाहिँ शुक्रबार यदि काम बाँकी रहिहाल्यो भने यसो
1: 2 दिन बस्नु पर्यो
0: शुक्रबार बस्ने भइहाल्यो शनिबार आइतबार सोमबार बस्नु पर्यो त्यही हिसाबले पनि सेवाग्राहीलाई त्यहाँ चाहिँ अप्ठ्यारो छ जस्तो हामीले यहाँ 5 बजे सकेर काम पठायौँ 5 बजेसम्मै गर्नु पर्यो नि त अथवा हामीले त 6 बजेसम्म पनि काम गरिदिन्छौँ गरिसकेपछि तल बैङ्क बन्द भइसकेका हुन्छ उहाँहरूले शुक्रबार हामीले 5 बजे ठ्याक्कै 5 बजे गरेर यहाँ काम गरेर पठायौँ भने उहाँले शुक्रबार भएको कामको लागि सोमबारसम्म यहाँ बसेर भुक्तानी अथवा पैसा बुझेर जानुपर्ने एउटा त्यो समस्या चाहिँ सेवाग्राहीमा छ दुर्गम क्षेत्रको लागि र सुन क्षेत्रको लागि बजार एरियाको लागि चाहिँ समय सीमा जुन बढेको छ यसले त राम्रो गरेको छ होला नै जस्तो लाग्छ
1: तर सेवाग्राहीको त उसले 10 बजे आउनुहुन्छ त्यस्तो चाप छैन 9 बजे आउनुहुन्न
0: यहाँ त 9 बजे होइन पहिला 10 बजे हुँदाखेरि पनि 11 अगाडि आउने भनेको 11 बजे हो होइन अब 10 बजे हुँदै गर्दाखेरि कस्तो थियो भने जो शुक्रबार मैले भने अगाडि शुक्रबारदेखि शनिबार दिन एक दिन मात्रै बिदा हुन्थ्यो त्यसले राम्रो गरेको थियो तर अहिले चाहिँ अब 9 बजे त आउनुहुन्न नि सेवाग्राही आउनुभएको ठ्याक्कै आउनुभयो मलाई अहिलेसम्म थाहा छ जानकारी छैन त्यही 11:30 नै आउने हो
1: त्यसो आइतबार बन्द गर्दा कर्मचारीलाई त राहत भयो होला नि
0: कर्मचारीको हकमा चाहिँ ठ्याक्कै तपाईँलाई भन्दाखेरि राहत अब स्थानीय कर्मचारीको हकमा चाहिँ अब घरमा बसेर आफ्नो घरको घराइली कामसाम गर्ने कुराहरू ठिकै होला जस्तो अधिकांश हाम्रोभन्दा बाहिरकै कर्मचारी हुन्छ होइन जिल्लाभन्दा बाहिरको कर्मचारी हुनुहुन्छ उहाँहरूलाई अब 2 दिन बिताउँदाखेरि पनि न घर पुगेर आउन सकिन्छ होइन एक दिन जाने लाग्ला एक दिन आउने ठिकै जानेर आउने मात्रै गर्न नि भएन त्यो हिसाबले अझ कतिपय कर्मचारीहरू त जानै एकै जान मात्रै 3 दिन लाग्ने ठाउँको पनि हुनुहुन्छ त्यो हिसाबले बरु 2 दिन यो बिदा हुनुभन्दा लागेको राम्रो मान्ने कतिपय पनि हुनुहुन्छ तर त्यो हामीले मानेर मात्रै पनि भएन होइन 2 दिन बिताउँदै गर्दाखेरि 2 दिन टाइम बिताउन कोठामा बसेर टाइम बिताउन गाह्रो हुने अवस्था पनि छ तर प्राविधिकको हिसाबले कर्मचारीको हिसाबले हामीले शनिबार आइतबार भन्ने त पहिला पनि भनेका थियौँ र अहिले पनि हामीले फिल्ड जाने कुराहरू त्यसरी मिलाइरहेका छौँ त्यति धेरै गाह्रो चाहिँ छैन
1: तर आइतबार सिस्टम चल्दैन
0: सिस्टम त चल्छ,
2: प्रतियोगिता लागि चल्छ
0: सिस्टम त तपाईँको, जस्तो हामीले शनिबार कसैको भुक्तानी पनि, जस्तो शनिबार गर्नुपर्ने अवस्थामा पनि

0: गरिदिन सक्छौँ सिस्टम नचल्ने भन्ने त छैन,
1: चौबिसै घन्टा खुल्ला हुन्छ।
0: त्यसमा चाहिँ जस्तो हाजिरको कुरा जस्तो हाम्रो यी हाजिरहरू यहाँ काठमाडौँमा छ होइन,
1: काम गर्न पाइयो हाजिर
0: पाइएन, रातो हुन्छ होइन, रातो लगाएको हुन्छ, त्यो हिसाबले चाहिँ हामी काम चाहिँ गर्न पाइयो। अरू फिल्डका कामहरू होइन, काठले बसेर फाइल मिलाउने कामहरू चाहिँ हामीले गरिरहेका हुन्छौँ, जस्तो शिक्षकका इक्जामहरू, अरू कडा कर्मचारी भर्नाका इक्जामहरू हामीले प्रायः शनिबार आइतबार नै पारेर राखेका हुन्छौँ। त्यही हिसाबले अप्ठ्यारै भन्ने कार्यालयको कामको हिसाबले अप्ठ्यारो त्यति धेरै अप्ठ्यारो चाहिँ छैन हामीले, किनकि पहिला पनि शनिबार काम गरिरहेका थियौँ, अहिले पनि शनिबार र आइतबार हामीले आन्तरिक कामहरू जस्तो मैले अगाडि भने जस्तो शिक्षक भर्नाको कुराहरू कर्मचारी भर्नाको कुराहरू गरिराखेका हुनाले त्यो अप्ठ्यारो छैन। बरु सेवा अप्ठ्यारो र सजिलो कुरा चाहिँ हामीलाई भन्दा पनि सेवा गरेकै कुरा हो।
1: छ दिनको कामलाई पाँच दिन गर्दाखेरि कर्मचारीलाई त्यस्तो अप्ठ्यारो छैन,
0: त्यस्तो छैन
1: चाप भन्ने कुरा अथवा त्यो
0: चाप अप्ठ्यारो अब ठ्याक्कै चाप चाहिँ अहिलेसम्म त्यति धेरै चाप भएको हामीले अनुभव गरेका छैनौँ। अब असार लाग्दैछ होइन, अब त्यो असारको अन्तिमतिर के हुन्छ होइन, अब त्यति बेला पनि हामीले फेरि बिदाको दिन पनि चाप भन्ने काम त गर्नुपर्छ होइन, त्यही हिसाबले कस्तो हुन्छ त्यतिखेर अनुभव गर्न सकिएला।
1: कतिजना समय जस्तो छ नि यो सामाजिक सञ्जाल यताउतिका कुराहरू अघि पनि चलेको थियो होइन, जति यहाँहरूले त शनिबार प्रति गएर काम गरिरहेको त्यो मान्छेले देखिरह हुँदैन होइन, तर अब यसो पहिले चाहिँ काम गर्न आउँदाखेरि एकछिन खाजा खान निस्किएकोलाई त्यसलाई अलिकति भाइरल ट्रोल बनाइदिने त्यस्ता कुराहरू आउँछन्। यस्तो विषयहरू किन भइरहेको छ यो अब जस्तो कतिपय पछिल्लो समय यो नागरिक अथवा यो आम पब्लिकहरू पनि अलिकति नेगेटिभतिर अलिक बढी लागेको क्या, जो पनि त्यस्तो केही फिलिङ हुन्छ यहाँहरूलाई?
0: त्यो त हुन्छ नै, जस्तो
1: पोजिटिभ कुरालाई भन्दा नेगेटिभ कुरालाई अलिक बढी प्रमोट गरेर देखिन्छ कि अहिले जथासुको
0: जथासुको यहाँले भने जस्तो हामीले सकारात्मक कुराहरू भन्दा पनि बढी हाम्रो दिमाग चाहिँ अलिकति नेगेटिभ थटतर्फ, तपाईँ हाम्रै पनि मान्छे अलिकति पोजिटिभ कुराहरूलाई चाहिँ स्किप गर्दै नेगेटिभ कुराहरूलाई चाहिँ अलिकति प्रायोरिटी दिने कुराहरू छ जुन हामी त्यसले चाहिँ असर त गरेको छ नि। जस्तो सामाजिक सञ्जालका कुराहरू हामीले मैले अगाडि यहाँलाई भने हामी आइतबार र शनिबार पनि फिल्ड गएर काम गरिरहेका छौँ। आइतबार र शनिबार चाहिँ सार्वजनिक सवारी साधन नचलाउने भनेर हुनसक्छ होइन, त्यो दिन अथवा हामीले पासै लिएर पनि गरिहाल्न सक्छौँ। कतिपय अवस्थामा चाहिँ के गरिदिनुहुन्छ भने उहाँले चाहिँ त्यहाँ त फोटा खिचिदिने, फोटा खिचेर हालिदियो, पास लिएछ कि छैन हेर्न पनि नहेरिदिने, पछि पास पनि कसलाई देखाउने नदेखाउने भन्ने कुराहरू पनि होला होइन। त्यसले चाहिँ वस्तुस्थिति के हो अथवा त्यसको वास्तविकता के हो भन्ने गहिराईमा जानुभन्दा पनि सतही ढङ्गले बुझेर त्यसलाई चाहिँ अलिकति प्रचार गरिदिने र त्यसलाई चाहिँ मान्छेले फेरि पोजिटिभ एङ्गलबाट भन्दा नि नेगेटिभ एङ्गलबाट प्रचार गर्दाखेरि यो खालको समस्याहरू आएको छ। यसमा चाहिँ अब केही न केही राज्य स्तरबाटै सोचिनुपर्छ। अब यसमा चाहिँ ठ्याक्कै गलतै नभएको भन्ने पनि होइन, फेरि जस्तो कतिपय अवस्थामा कतिपय साथीहरूले त्यसलाई चाहिँ गलत दुरुपयोग गरेका कारणले जो सदुपयोग गरिराखेका साथीहरूले पनि दुःख पाएको अवस्था छ। त्यो कुरालाई चाहिँ अलिक फरक ढङ्गले सोचेर सरकारले सम्बोधन गरिनपर्छ जस्तो लाग्छ मलाई। जस्तो कि सरकारी सवारी साधनहरूको हकमा कसरी सञ्चालन गर्ने अथवा त्यसलाई चाहिँ कसले अनुमति दिने, जस्तो शनिबार हामीले फिल्ड जानु पर्यो भने जिल्ला प्रशासनमा सिडिओ साहबलाई चाहिँ होइन जिल्ला प्रमुख जिल्ला अधिकारीज्यूलाई एकदम हरेक पटक पुगर्दाखेरि पनि पास माग्न पनि गाह्रो हुने खालको अवस्था छ नि त, त्यो खाललाई चाहिँ अलिकति सहज गरिदिनुपर्छ जस्तो लाग्छ। कसरी गर्ने हो अथवा सवारी साधन हकको हकमा चाहिँ कर्मचारीहरूलाई सवारी साधन प्रयोग गर्न सरकारले किनेर दिने भन्दा पनि उहाँलाई चाहिँ लोन सर्ट लोनमा चाहिँ होइन दिएर उहाँले जति बेला नि प्रयोग गर्न पाउने गराइदिने कि त्यो खालमा सोच्यो, त्यसरी सोच्यो भने यो समस्याको हल हुन्छ। नत्र चाहिँ अलि यसले चाहिँ
1: जस्तो सेतो नम्बर कालो रातो भन्ने त्यसरी छुट्याउन लाग्यो भने त्यसले गर्दाखेरि अहिले त जस्तो शनिबारको दिन सेतो नम्बर प्लेट चढ्यो भने त त्यो मान्छेले काम गर्न गएको कर्मचारीलाई पनि होइन कि भन्ने हिसाबले, अबै घुम्न पो गयो कि भन्ने हिसाबले त्यसले गर्दा चाहिँ भाइरल बनेका त्यस्ता कुराहरू आइरहेछ।
0: त्यो मात्रै छैन, जस्तो पाँच बजे पछाडि पनि चलायो भने कतिपय साथीहरूको हकमा त पाँच बजे अफिसबाट फर्किँदै गर्दाखेरि पनि अफिस टाइम पछि चाहिँ किन चलाइस् भनेर आएका कुराहरू पनि हामीले सामाजिक सञ्जालमा देखेका छौँ। त्यो कुरालाई जस्तो बिहान अफिस आउँदै गर्दाखेरि ठिक छ होइन, जाँदाखेरि फेरि चाहिँ अफिस चाहिँ अफ हुने त्यस्तो खालको चाहिँ यो त अलिक सोच्नुपर्ने विषय चाहिँ छ, अलिक गम्भीर विषय छ। हामीले नागरिक चेतनाको स्तरलाई चाहिँ पोजिटिभ एङ्गलबाट भन्दा नेगेटिभ एङ्गलबाट चाहिँ अलिक बढाउन सहयोग गरेको जस्तो देखिन्छ यो कुराहरूले।
1: अन्तिम मेरो जिज्ञासा जो चाहिँ अब जनप्रतिनिधि र कर्मचारी बीचको कतिपय ठाउँमा पक्राउ पनि परिरहन्छ, जर अहिलेसम्म सुनसरीमा त्यस्तो बाहिर आएको छैन होइन, अब जनप्रतिनिधि जनताले चुनेर पठाएको मतदानबाट आउनुभन्छ, जनताका हरेक असीमित इच्छा छमा त्यहाँ मागहरू हुन्छ, कर्मचारीले एउटा सिस्टमबाट काम गर्नुपर्ने हुन्छ, कहिलेकाहीँ दायाँ बायाँ गर्दो भने आफ्नो जागिर के हो भन्ने विषय पनि उठ्छ, यहाँ के छ कहिलेकाहीँ त्यस्तो जनप्रतिनिधि कर्मचारी बिचको टकरावले गर्दा केही समस्या आउने त्यस्तो केही भएछ अहिलेसम्म?
0: अब टकराव पर्ने कुराहरू चाहिँ यस्तो हुन्छ, स्थानीय तहमा जनप्रतिनिधि र कर्मचारीको हकमा चाहिँ जबसम्म स्वार्थ कसैको बाजिँदैन है तबसम्म टकराव पर्ने स्थिति आउँदैन। जस्तो कर्मचारीहरूको स्वार्थका कुराहरू होला अथवा जनप्रतिनिधिको स्वार्थको कुरा होला, एक पक्षीय ढङ्गले जब हामी समन्वय नगरेर कानुनलाई सँगसँगै लिएर जनप्रतिनिधि र कर्मचारीको समन्वयलाई सहकारीलाई चाहिँ सहज बनाउँदैनौँ त्यति बेला टकराव आउने हो। अब सुनसरीको हकमा चाहिँ हाम्रा त्यस्ता खालका स्वार्थहरू बाजिएको अहिलेसम्म अवस्था छैन, किन भन्दाखेरि हामीले जनप्रतिनिधिहरू उहाँले थोरै सेवा सुविधामा हामी जनताकै सेवक हो होइन भनेर उहाँहरू आउनुभएको छ। हामी कर्मचारीहरू पनि जनतालाई सेवा दिने तथा निश्चित सेवा सुविधा अथवा तलब भत्ता लिएर हामीले सेवा गर्छौँ भनेर हामी पनि त्यही भनेर आएको हो। र यसमा चाहिँ प्रश्न कुरा के हो भने जनप्रतिनिधि लेभललाई चाहिँ नागरिकबाट जुन खालका मागहरू आउँछन् त्यो मागहरू परिपूर्ति गर्न एक हिसाबले उहाँहरूलाई गाह्रो छ, उहाँहरूले भन्नुहुन्छ होइन त्यो कुरा हामीसँग कर्मचारीहरूसँग भन्नुहुन्छ यो कसरी गर्ने भन्नुहुन्छ। तर त्यो गर्नको लागि त स्रोत साधनको सीमितता छ, बजेटको सीमितता छ, हामीले त्यो कुरा चाहिँ जनप्रतिनिधिलाई बुझाइदिनुपर्छ अथवा त्यो कुरा चाहिँ वडा सचिवलाई होइन वडा सदस्यहरूलाई उहाँहरूलाई त प्रत्येकले घर घरमा सुनाउँछ नि, त्यो कुरा हामीले कर्मचारीले त्यो कुरा सुनिराखेका हुँदैनौँ। हो त्यो कुरा चाहिँ यो कानुनले चाहिँ यसरी मिल्छ भनेर हामीले सहजीकरण गर्ने अथवा बजेट बनाउँदाखेरि नै जुन जुन बजेट शीर्षकमा तपाईँहरूले विनियोजन गर्नुभएको छ गाउँसभाबाट यो बजेटभन्दा बाहिरको कुराहरू चाहिँ आयो भने तपाईँहरूले अर्को आर्थिक वर्ष पुग्नुपर्छ है भन्ने खालको कुराहरू हामीले जनप्रतिनिधिलाई बुझाइदिउँ अथवा त्यो खालको चाहिँ बुझाइ जनप्रतिनिधिमा भयो भने त्यसले चाहिँ टकराव पर्ने स्थिति आउँदैन। र सुनसरी गाउँपालिकामा त्यस्तो खालको टकरावको स्थिति आएको अवस्था छैन, कतिपय अवस्थामा उहाँहरूले जनताका मागहरू पुरा गर्नको लागि त्यो खालको मागहरू आएका हुन्छन् त्यसलाई चाहिँ हामीले सहजीकरण गरिदिनुपर्ने अवस्थाहरू पनि हुन्छन्, त्यसलाई सँगसँगै कानुनलाई सँगसँगै लिएर जस्तो कर्मचारीको हकमा त हामीलाई हामी जन्मिएको कानुनले नै हो होइन कानुनद्वारा नै चल्ने हो र हामी सकिने अथवा बचिराख्ने भन्ने पनि कानुनले नै हो कि अवकाश हुँदाखेरि कानुनद्वारा नै हुने हो अथवा भोलि केही मुद्दा नमिल्नु पर्दाखेरि पनि कानुनले नै पार्ने हो र हामी नियुक्ति भएको पनि कानुनद्वारा नै हो र काम गर्ने पनि कानुनद्वारा नै हो र जनप्रतिनिधिको हकमा पनि त्यो कानुन चाहिँ हामीले बनाइदिएको होइन, फेरि उहाँहरूले बनाउनु भएको हो नि त त्यो कानुन त जनप्रतिनिधिहरूले जस्तो यहाँको कार्यविधि निर्देशिका मापदण्डका कुराहरू कर्मचारीले यो गर्नुपर्छ भनेर भन्दा पनि उहाँले सभाबाट हामीले यो व्यवस्थाहरू राख्नुपर्छ अथवा यहाँको जनतालाई यो कुराहरू सहज हुन्छ भनेर जनप्रतिनिधिहरूले बनाएका कानुनहरू सभाबाट पास भएका कार्यपालिकाबाट पास भएका कानुनहरू मार्फतै हामीले काम गरेका छौँ भन्ने कुरा चाहिँ उहाँलाई बुझाउन सक्नुपर्छ। उहाँहरूले चाहिँ कतिपय अवस्थामा के बुझिदिनुहुन्छ भने सबै कुराको हकमा होइन, कतिपय जनप्रतिनिधिहरू त एकदमै कानुनको विषयमा अथवा उहाँले चाहिँ राम्रो ज्ञान राख्नुहुन्छ, उहाँहरू आफै संलग्न हुनुहुन्छ त्यो कारणले बुझ्नुहुन्छ, तर कतिपय अवस्थामा चाहिँ जनप्रतिनिधिहरूले यो चाहिँ कर्मचारीले रोक्यो भन्ने हुन सक्छ क्या, त्यो कुरालाई हामीले मैले कहाँ रोकेँ भनेर एकदम प्रतिवाद गर्नुभन्दा पनि यो तपाईँले बनाएको कानुनमा यो विषय छ, यो विषयलाई चाहिँ ल मैले यसरी गरेको हो तपाईँले चाहिँ कसरी गर्नु अझैभन्दा सहज ढङ्गले गरिदिन्छ तपाईँले कसरी गर्ने भन्नुहुन्छ तपाईँले बनाएको कानुन भन्ने हिसाबले नै उहाँलाई मोटिभ के अरे कन्भिन्स गर्न सक्नुभयो भने गरियो भने त्यो समाधान हुन्छ, टकराव आउँदैन।
2: अहिले तपाईँले सुन्नुभयो सुनसहरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर खर्तीसँग हाम्रा सहकर्मी लोकेन्द्र चन्दले गर्नुभएको कुराकानी। उक्त कुराकानी सुन्दा सुन्दै हामी कार्यक्रमको अन्त्यमा आइसकेका छौं। हौस् त एकिन्जेलसम्म कार्यक्रम सुन्नुहुने तपाई र सम्पूर्ण रेडियोका प्राविधिक सहकर्मीहरूलाई धन्यवाद। अर्को श्रृंखलामा नयाँ विषयवस्तु र नयाँ अतिथिका साथमा उपस्थित हुने नै छौ। आजको कार्यक्रमबाट म पनि विदा हुन्छु, रेडियो सुन्दै रहनुहोस्। नमस्कार। मन्त्री बाग्लेले भने आर्थिक विधेयकमा देखिएका केही त्रुटि कर्मचारीको कमजोरीका कारण भएको बताउनु भएको छ। उहाँले आफूले गल्ती नगरे पनि मन्त्रालय प्रमुखको हैसियतले जिम्मेवारी स्वीकार गरेको स्पष्ट पार्नुभयो।
3: छोडे मार्गले कुटुकुटु सरसम्प्रणा बसेर कर्सर चलाएर व्यापारी फोस्यो कि भन्ने खालका पनि सुनिए। सांसदहरूले गरिमा आफ्नो गरिमा आफै राख्नुपर्छ, यो सम्मानित सदनको ओझ घटाउने कामतिर हामी लाग्नु हुँदैन। सुशासनको निर्मम एजेन्डा लिएर अगाडि बढेको, सुशासनको त्यो कठोर कटिबद्धतालाई जनताले अनुमोदित गरेको, दुई महिनामै हामी धोका दिन सकौंला, यो नैतिक आँट र यो नैतिक उचाइ म प्रति औँलो ठड्याउने मान्यजीहरूलाई पनि प्राप्त होस् शुभकामना। तपाईँहरूका काण्डबारे हामी अनभिज्ञ हो र
4: तर विपक्षी दलहरूले विधेयक संशोधनका लागि संसदको निर्धारित प्रक्रिया नै शुरू नभएको अवस्थामा अर्थमन्त्रीले कसरी त्रुटि सुधारको पत्र पठाए भन्ने प्रश्न उठाएका छन्। उनीहरूले त्यसको कानूनी आधारबारे स्पष्ट जवाब मागिरहेका छन्। त्यसअघि आज नै यस विषयमा प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा समेत छलफल भएको थियो। छलफलमा सांसदहरूले सार्वजनिक लेखा समितिभित्रै उपसमिति गठन गरेर यसको गहिरो अध्ययन गर्नुपर्ने माग गरेका थिए। अबको एक साताभित्र नेपालमा वर्षायाम शुरू हुने पूर्वानुमान गरिएको छ। भारतीय जल तथा मौसम विज्ञान विभागले सार्वजनिक गरेको मौसम नक्सामा दक्षिणी बंगालको खाड़ीबाट आएको मनसुनी वायु नेपालको पूर्वी तथा मध्य तराईसम्म फैलिएको देखाइएको छ। तर जल तथा मौसम विज्ञान विभागले भने मनसुन प्रवेशको औपचारिक घोषणा गर्न अझै केही समय लाग्ने जनाएको छ। यद्यपि अबको एक सातामा नेपालमा वर्षायाम शुरू हुने सम्भावना बलियो देखिएको विभागका वरिष्ठ मौसमविद वरूण पौडेलले सीआईएनसँग बताउनुभयो।
5: मनसुन चाहिँ अझै भित्रिएको छैन, बिस्तारै मनसुनी गतिविधि यो बंगालको खाडी आउँदै यो अलिकति यो सिक्किमसम्म आइपुगेको अवस्था छ। भारतको सिक्किमसम्म अझै केही समय चाहिँ नेपालमा लाग्ने चाहिँ किन भन्दाखेरि मनसुन चाहिँ स्टार्ट हुनको लागि चाहिँ सुरु हुनको लागि पूर्वी वायु पश्चिमी वायु पश्चिमबाट आउने हावा छ, हामी त्यसको वायुको प्रभाव भन्छ। त्यो सिस्टमले गर्दाखेरि देशमा पानी परेको अवस्था हो। त्यो पश्चिमबाट आउने हावाले पूर्वी हावाले चाहिँ धकेल्न सकेको अवस्था छैन, बिस्तारित गर्न सकेको अवस्था छैन। त्यो कारणले गर्दाखेरि मनसुन चाहिँ एक दुई दिन अझै चाहिँ पूर्वी नेपालबाट भित्र सक्ने अवस्था देखिरहेन। त्यसको कारणले अलिक जति पनि वर्षाहरू भएको छ पश्चिमी क्षेत्रमा अथवा काठमाडौँ भागमा चाहिँ यो चाहिँ पश्चिम वायुको प्रभावले अथवा स्थानीय प्रिमनको कारणले वर्षा भएको भन्छ।
4: नेपालमा सामान्यतया मनसुन जून 13 अर्थात जेठ 30 आसपास प्रवेश गर्ने गर्छ। गत वर्ष भने मनसुन औसत समयभन्दा करिब 15 दिन अगाडि नेपाल भित्रिएको थियो। मौसमविदहरूका अनुसार यस वर्ष पनि मनसुन सरदर समयकै आसपास नेपाल प्रवेश गर्ने सम्भावना उच्च छ। आज राति भने कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशका एक दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना छ। त्यस्तै गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाड़ी तथा तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का पानी पर्ने सम्भावना रहेको मौसमविदहरूले बताएका छन्। सर्वोच्च अदालतले प्रदर्शनी मार्गमा सार्वजनिक बाटो अवरोध हुने गरी कुनै पनि सभा, मेला, आन्दोलन, नारा जुलुस, प्रदर्शन लगायतका कार्यक्रम नगर्न आदेश जारी गरेको छ। नियमित रूपमा हुने भेला, आन्दोलन, नारा जुलुस लगायतले आफूहरूले पठन पाठनमा बाधा भएको भन्दै नेपाल ल क्याम्पसका विद्यार्थी विवेक चौधरीले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्नुभएको थियो। न्यायाधीशहरू मनोज कुमार शर्मा र सुनिल कुमार पोखरेलको इजलासले 2082/23 प्रदर्शनी मार्ग पठन पाठनमा बाधा हुने गरी कुनै पनि क्रियाकलाप नगर्न निर्देशनात्मक आदेश जारी गरेको हो। सर्वोच्च अदालतले फैसलाको पुनः पाठ आज सार्वजनिक गरेको हो। सर्वोच्च अदालतले अरू ठाउँमा समेत कार्यक्रम गर्दा शैक्षिक संस्था, अस्पताल लगायतका ठाउँमा ध्वनि तथा वायु प्रदूषण नहुने सुरक्षाका उपायहरू अवलम्बन गर्न आदेश दिएको छ। इन्टर्न र आवश्यक चिकित्सकहरूले आफूहरूमाथि भइरहेको श्रम शोषण अन्त्य गर्न माग गर्दै आन्दोलनको घोषणा गरेका छन्। युवा तथा प्रशिक्षार्थी चिकित्सकको श्रम शोषण विरूद्धको संघर्ष समितिले सार्वजनिक अपील जारी गर्दै नेपालमा इन्टर्न र रेसिडेन्ट चिकित्सकहरूलाई चरम श्रम शोषण गरिएको आरोप लगाएको छ। समितिका अनुसार चिकित्सकहरूले दैनिक 24 घण्टासम्म ड्यूटीमा खटाइने, सातामा एक दिन पनि विदा नदिने र 100 घण्टासम्म बढ़ी साप्ताहिक काम गराइने गरिएको छ। यस्तो अभ्यासले श्रम ऐन मात्र होइन मानव अधिकारको समेत गम्भीर उल्लंघन भएको उनीहरूको दावी छ। नेपाल दूरसंचार प्राधिकरणले फिफा विश्वकप फुटबल 2026 खेलहरू अनधिकृत रूपमा प्रसारण गर्ने तयारीमा रहेका 35 वेबसाइट र एप्लिकेशनहरूलाई तत्काल बन्द गर्न मोबाइल तथा इन्टरनेट सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ। विभिन्न पाइरेटेड र अनधिकृत वेबसाइट तथा एपहरूले विश्वकपका खेलहरू नेपालभित्र निशुल्क प्रसारण गर्ने तयारी गरिरहेको जानकारी प्राप्त भएको भन्दै प्राधिकरणले आज पत्राचार गरेर अनधिकृत प्रसारण रोक्न भनेको हो। ताजा खबरमा विदेशका खबर। अमेरिकाले आज राति इरान विरूद्ध कडा हवाई आक्रमण गर्ने चेतावनी दिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरूद्ध थप कडा सैन्य कार्यवाही गर्ने चेतावनी दिएसँगै आज राति अमेरिका इरानमाथि कडा प्रहार भनेका छ। अन्तर्राष्ट्रिय संचार माध्यमहरूका अनुसार ट्रम्पले भविष्यमा इरानको प्रमुख तेल निर्यात केन्द्र रहेको र अन्य महत्वपूर्ण तेल तथा ग्यास पूर्वाधार आफ्नो नियन्त्रणमा लिने चेतावनी समेत दिएको छ। फिफा विश्वकप 2026 आजदेखि शुरू हुँदैछ। अमेरिका, मेक्सिको र क्यानाडाले संयुक्त रूपमा आयोजना गरेको हो। यो प्रतियोगितालाई विश्वकप इतिहासकै सबैभन्दा ठूलो संस्करणको रूपमा हेरिएको छ। पहिलो पटक 48 राष्ट्रको सहभागिता, 104 खेल र 3 देशका 16 शहरमा हुने प्रतिस्पर्धाले यस विश्वकपलाई विशेष रोचक बनाएको छ। निर्वाचन प्रहरीलाई कार्य अवधि सकिने बेला गरेको वाचा पूरा गर्दै सरकारवाला,
6: मैले यसरी यो तालिम लिन पाउँछु भनेर सोचेको छैन। यो तालिम सिकिसकेपछि अलिक केही समयपछि चाहिँ म क्याफेतिर काम गर्छु, त्यसपछि चाहिँ म पछि गएर चाहिँ क्याफे खोल्ने मेरो योजना छ।
4: निर्वाचन प्रहरीलाई सिपमूलक तालिम, घर फर्किनु अघि उद्यमतर्फको नयाँ यात्रा रिपोर्ट सँगै राष्ट्रिय प्रयोगशाला विधेयकमा कस्तो सुधार आवश्यक होला, संवाद श्रृंखला हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
8: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiye.org, फोन नम्बर 01-5224-352-5224-353।
9: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक घमने, शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पिड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPSको इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9800100-4477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
4: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। मुगुमा 16 वर्ष अघि भएको हरिकृष्ण साई हत्या प्रकरणमा प्रहरीले 7 जनालाई पक्राउ गरी पूर्वपक्षका लागि कारागार चलान गरेको छ। जिल्ला प्रहरी कार्यालय मुगुले आज पत्रकार सम्मेलन गर्दै घटनाको अनुसन्धान, पक्राउ तथा अदालतको आदेश बारे जानकारी दिएको हो। प्रहरीका अनुसार 2067 असार 4 गते भएको हरिकृष्ण साईको हत्या सम्बन्धी कर्तव्य ज्यान मुद्दामा वैशाख 31 गते जाहेर वाली पुण्य साहीले 9 जना विरूद्ध किटानी जाहेरी दर्ता गर्नुभएको थियो। त्यसपछि मुगु जिल्ला अदालतबाट 9 जना विरूद्ध पक्राउ पूर्जी जारी गरिएको थियो। प्रहरीले वैशाख 31 गते संगीता भनिने सरिता बुढा र कालीबहादुर खड्कालाई पक्राउ गरेको थियो। अघिल्ला निर्वाचनमा सहभागी निर्वाचन प्रहरी आफ्नो सेवा अवधि सकिए लगत्तै घर फर्किन्थे, तर 2082 फागुन 21 सम्पन्न प्रतिनिधि सभाको निर्वाचन अन्तर्गत धनकुटामा खटिएका 1085 जना निर्वाचन प्रहरीलाई दक्ष बनाउने प्रयासले मूर्त रूप पाउन थालेको छ।
11: धनकुटाको शहीद भूमि गाउँपालिका 6 का रियाज राईले निर्वाचन प्रहरीको जागिर सकिएपछि सिपमूलक तालिम लिन पाउँछु भनेर कल्पना समेत गर्नुभएको थिएन, तर निर्वाचन प्रहरीको विदाई कार्यक्रम मार्फत नै आय आर्जन र उत्तम विकाससँग जोड्ने उद्देश्यले सिपमूलक तालिम दिइने भनिएपछि उहाँ उत्साही बन्नुभयो। त्यही बेला उहाँले छोटो अवधिको तालिम लिने सोच बनाउनुभयो र उहाँले कफी बनाउने तालिम पनि लिन पाउनुभयो।
6: मैले यसरी यो तालिम लिन पाउँछु भनेर सोचेको छैन। त्यो तालिम सिकिसकेपछि अलिक केही समयपछि चाहिँ म क्याफेतिर काम गर्छु। त्यसपछि जब म त्यो क्याफेमा काम गरेर अलिक स्किल बढ्छ, त्यसपछि चाहिँ म पछि गएर चाहिँ क्याफे खोल्ने मेरो योजना छ।
11: त्यसो त धनकुटामा खटिएका 1085 जना निर्वाचन सुरक्षा प्रहरीलाई खाली हात घर फर्काउनु भन्दा उनीहरूलाई जीविकोपार्जनमा सहयोग पुग्ने सिप सिकाएर पठाउने उद्देश्यले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिभिटी घरेलु तथा साना उद्योग कार्यालयसँगको समन्वयमा विभिन्न सिपमूलक तालिम चलाउने तयारी गरिएको थियो। त्यस अनुसार घरेलु तथा साना उद्योग कार्यालयले धनकुटाको सिधुवामा 17 जनालाई कपी बनाउने तालिम दिएको छ। तालिमका अर्का सहभागी छथर एक शुक्रबारेकी तारा कार्की।
12: म चाहिँ पूर्व निर्वाचन प्रहरी भएकाले यसरी तालिम लिन पाइन्छ जस्तो लागेको थिएन। घरेलु कार्यालयले यो अवसर जुटायो, मलाई बारिस्टा तालिम लिँदा धेरै नै खुसी लागेको छ। यो चाहिँ हाम्रो बेसिक तालिम भयो, अबको दिनमा जिल्लाले सहयोग गरेर एडभान्स तालिम भए हामीलाई अझै धेरै सिक्ने मौका पाउथ्यौं।
11: गत फागुन 28 गते निर्वाचन प्रहरीको विधायक बेला गरिएको सिपमूलक अनुशिक्षण कार्यक्रममा उत्तर पानी स्थित प्राविधिक शिक्षालय तथा घरेलु कार्यालयसँग छलफल गरी होटल व्यवस्थापन, प्लम्बिङ, इलेक्ट्रिसियन, फर्निचर, मुढा बनाउने, मोबाइल तथा मोटरसाइकल मर्मत, वेल्डिङ, घर पेन्टिङ, सैलुन सेवा लगायतका तालिम सञ्चालन गर्ने प्रस्ताव गरिएको थियो। तर अधिकांशको चाहना छोटो तथा प्रभावकारी तालिमको थियो। घरेलु तथा साना उद्योग कार्यालय धनकुटाका तालिम संयोजक विकास कार्की।
13: अधिकांशको चाहिँ ड्राइभिङ थियो, अनि यो होटलसँग सम्बन्धित बारिस्टाहरू थियो, कृषि योजना सम्बन्धित चाहिँ हामीले चाहिँ विशेष बल गरेको थियौँ। उहाँहरूको चाहिँ त्यसमा इच्छा भएन, उहाँहरूको चाहिँ इच्छा चाहिँ भनेको होटल सम्बन्धी देखियो।
11: कम पढाइ लेखाइ भएका व्यक्तिले समेत छोटो तालिम लिएपछि घरमै वा गाउँमै शुरू गर्न सक्ने रोजगारीका क्षेत्रलाई प्राथमिकता दिन सके निर्वाचन प्रहरीले नेपालमै बसेर केही गर्न सकुन् भन्ने प्रशासनको लक्ष्य थियो। सोही अनुसार पहिलो चरणमा उनीहरूले बारिस्टा तालिममा सहभागी गराइएको धनकुटाका सहायक प्रमुख जिल्लाधिकारी लक्ष्मी प्रसाद रेग्मीको भनाइ छ।
14: धनकुटा जिल्लामा निर्वाचन प्रहरीहरूलाई उद्यमशीलता, रोजगारी र उहाँहरूको व्यावसायिक जीवन अर्थात् निर्वाचन पछाडि पनि उहाँहरू रिटायरमेन्ट नहुने गरी स्वरोजगारी सिर्जना गर्ने सन्दर्भमा जिल्ला प्रशासन कार्यालयले प्राविधिक अथवा सिट र क्षमता विकासका कार्यक्रम सञ्चालन गर्ने सरकारी निकायहरूसँग एउटै प्लेटफर्ममा जोडेर विशेष गरेर निर्वाचन प्रहरीहरूको सिट विकास क्षमता विकासलाई मध्यनजर गरेर एक दिने कार्यक्रम सम्पन्न गरिएको थियो। र त्यस पछाडि पनि धेरै जसो विभिन्न कोर्सहरूमा उहाँ निशुल्क रूपमा जोडेर कार्यक्रम सञ्चालन गरियो र धेरै जसोहरू उहाँहरू जोडिनु पनि भएको छ।
11: निर्वाचन प्रहरीलाई कुखुरा पालन, बाख्रा पालन, च्याउ खेती, तरकारी खेती, मौरी पालन लगायतका कामबाट सानो लगानीमा घरमै आमदानी गर्न सकिने गरी तालिम दिएपछि उनीहरू खुसी भएका छन्। तालिम मात्रै नभएर उद्यमी बन्नका लागि स्थानीय सरकार वा सरकारवाला अरू निकायले सहयोग गरे अझ राम्रो हुने तालिम लिएकाहरू बताउँछन्। गोपाल बराइली, सीआईएन, रेडियो धनकुटा एफएम, धनकुटा।
15: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। प्रयोगशाला सञ्चालन सम्बन्धी विधेयकमा सरकारवालाको चासो।
16: चेन्ज भइराख्ने विभिन्न मन्त्रालयका प्रतिनिधि अथवा विभिन्न निकायका प्रतिनिधिहरू चेन्ज भइराख्ने, एउटाले अलिअलि कुरो बुझ्ने फेरि गइहाल्ने, यही गर्दा गर्दै यसको चाहिँ एक किसिमको चाहिँ मलाई त रुन मन लाग्छ।
15: राष्ट्रिय प्रयोगशाला विधेयकमा गलत गर्नेहरूलाई कार्यवाहीको दायरामा ल्याउने व्यवस्था गर्न माग। संवाद श्रृंखला हेलो सांसद बाँकी नै छ, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
17: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इंटरनेट साथ ही इंटरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
15: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद।
18: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको संवाद श्रृंखला हेलो सांसदमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 बारेमा सरोकारवाला निकायबीचको संवाद प्रस्तुत गर्दैछौं।
19: सुरुमा डाक्टर सुभाष आचार्य, जो फौजदारी कानून विज्ञको रूपमा अनुभव र त्यो खालको अभ्यास गरिराख्नु भएको छ।
20: मसँग कुनै पनि आइदर अफ जेनेटिक डीएनए को अर अफ एनी स्याम्पल यु कलेक्ट, त्यसलाई तपाईँले कहिले कलेक्ट गर्नुभयो, कसरी सिल गर्नुभयो, सिल गरिसकेपछि ह्यान्डओभर कसलाई गर्नुभयो, ह्यान्डओभर गरेर त्यसले कहाँ ह्यान्डओभर गर्यो, हुँदै हुँदै कहाँ गयो, यो अल्टिमेटली टेस्ट गर्ने ठाउँमा कोडिङ डिकोडिङ भएरै पुग्नुपर्छ। प्राइभेसीको कुरा त मेन्टेन, प्राइभेसी पनि बायसनेस पनि दुइटैको लागि चाहिन्छ। चेन अफ कस्टडी यदि बीचमा काहीँ टुट्यो भने त्यहाँ त रामको टेस्ट गर्न पठाएको श्यामको पो पर्छ त रिजल्ट, त त्यसलाई पनि ऐनले चाहिँ सम्बोधन गर्ने गरी अगाडि यसमा संशोधन हुनुपर्छ जस्तो मलाई लाग्छ।
21: म एसएसपी योग बहादुर पाल, नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशाला सानोखुसीमा प्रयोगशाला प्रमुखको रूपमा कार्यरत छु। प्रस्तावनामा नै जुन अनुसन्धान तथा परीक्षणलाई प्रभावकारी र विशेषकृत बनाउने भन्ने छ, यो उसमा हामी फोरेन्सिकमा रिलायबल क्वालिटी, यो गुणस्तरीय तथा विश्वसनीय भन्ने शब्द थप्दा अलि राम्रो होला कि। परिभाषा खण्डमा दुई जमा यता डिजिटल एभिडेन्स भन्ने त आयो, दुई मोमा परीक्षण भन्नाले रासायनिक, भौतिक र जैविक मात्रै भन्ने शब्द आयो। त्यहाँ अहिलेको अवस्थामा हामीले डिजिटल बिर्स्यौँ भने हामी फेरि पुरानै अवस्थामा छौँ भन्ने चाहिँ देख्छला। अहिले
19: बार एसोसिएसनको उपाध्यक्ष सरस्वती श्रेष्ठज्यू,
22: यसमा पनि सञ्चालक समिति भनेर जुन कोड जोड्नुभएको छ, नेपाल बार एसोसिएसनको तर्फबाट के के व्यक्ति एउटा चाहिँ नेपाल बारबाट राखिदिनु भयो भने त्यो पनि बेटर हुन्छ। फैसला कार्यान्वयन गर्ने यसमा चाहिँ कस्तो भने अदालतको पनि एउटा कर्मचारीले एउटा जिम्मेवारी पाइरहेको हुन्छ कार्यान्वयन गर्ने सिलसिलामा, ताकि त्यहाँ एउटा परीक्षण गर्ने निकाय छ होइन, उसले पनि एउटा परीक्षण गर्ने हिसाबमा चाहिँ उसले कसरी परीक्षण के गर्ने भन्ने कुराहरू पनि अदालतको एउटा कर्मचारी नै र सञ्चालक समितिमा राख्नुपर्ने जस्तो मैले महसुस गरेको छु। कसले बयान गर्दै, को विशेषज्ञले बयान गर्दछ भन्नु थाहा नहोस् भन्नको लागि बन्द इजलास पनि त्यो गर्नुपर्ने हो कि जस्तो मैले महसुस गरेको छु।
19: फोरेन्सिक मेडिसिन विज्ञको रूपमा डाक्टर हरियो रश्मीजीलाई म हार्दिक अनुरोध
20: छ। अब अहिले यो राष्ट्रिय सभामा गएर आएको चाहिँ धेरै नै भएछ, पाँच वर्षसम्म कार्यकारी निर्देशक निमित्त भएर चलाएको अवस्था छ। त्यो संस्था कसरी चल्दो हो निमित्त भएर केही एड्रेस गर्न खोजेको कता कता म पनि कानुनको विद्यार्थी आउँदाले देख्छु, तर पनि छैन, विस्तृत रूपमा छैन। यो खुमलटारको ल्याब सञ्चालन गर्नेमा भएभरका सबै इभिडेन्ससँग हाम्रा समस्या यसैमा आधार समाधान गर्न सकिन्छ कि सकिँदैन एकपटक हामी सोच्छौँ, पटक पटक यसलाई चाहिँ कसरी चाहिँ यो गर्न सकिन्छ, अपडेट गर्न सकिन्छ भनेर मैले पनि धेरै आग्रह उठाएँ। तर अब स्टेक होल्डरहरू अरू अरू जो जो चाहिँ हुनुहुन्थ्यो सबैको बुझाइ एउटै नहुने, अनि अर्को कुरो छ छ महिनामा मान्छे त्यहाँ चेन्ज भइराख्ने, विभिन्न मन्त्रालयका प्रतिनिधि अथवा विभिन्न निकायका प्रतिनिधिहरू चेन्ज भइराख्ने, एउटाले अलिअलि कुरो बुझ्ने फेरि गइहाल्ने, यही गर्दा गर्दै यसको चाहिँ एक किसिमको चाहिँ मलाई त रुन मन लाग्छ।
18: हामीसँग समितिको सभापति डाक्टर ओजस्वी शेरचन जो मेडिकल त्यो क्षेत्रबाटै हुनुहुन्छ, यो समितिले सभापतिको रूपमा डाक्टर शेरचनले के गरिदिनु भयो भने, हुन त सबै उहाँको हातमा नहोला, तर उहाँले के गरिदिनु भयो भने तपाईँलाई जो जसरी रुन मन लाग्छ केही मनमा शान्ति मिल्छ।
20: यसमा आज आएका निश्चित जुन नभई नहुने इम्पोर्टेन्ट देखिएका प्रावधानहरू छन् त्यसलाई राखेर पाल सरले भन्नुभयो सर्टेन ठाउँमा यो कमी कमी कमजोरी के देखिन्छ भने अदालत तथा अन्य निकाय भनेको छ नि त, अन्य निकायमा प्रहरी अनुसन्धान अधिकारी नै भन्नु पर्यो भने त्यो राख तप्नु पर्यो।
18: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलतारका कार्यकारी निर्देशक मोनिका झा हुनुहुन्छ, छोटकरीमा यहाँको विचार
23: भएको एक्जिस्टिङ ल्याबोरेटरीले बेटर पर्फर्म गर्नु पर्यो, त्यसले आफ्नो क्यापेसिटीमा काम गर्नु पर्यो, त्यसपछि हामी थप्दै जाने, थप्नेमा त हामीले धेरै कुरा थप्दैछ। डिजिटल फोरेन्सिकको अहिले कुरै भएको छैन, यो लमा त्यो पनि थप्नुपर्छ, भूकम्प गएपछि त्यत्रो इन्फ्रास्ट्रक्चर भत्कियो त्यसलाई पनि त हामीले फोरेन्सिक डेटाबेस हुन्छ, त्यसलाई पनि एनडिटी मेथडहरू हुन्छ, भनेपछि त थप्ने त थुप्रै छन्। हाम्रो इन्टरनेसनल प्र्याक्टिस छैन कि हाम्रो एक्जिस्टिङ इन्फ्रास्ट्रक्चर भनेको अहिले चाहिँ हामीले क्विक न्याय सम्पादन गर्नलाई सहयोग गर्ने अवस्थामा पनि छैन, पहिला हामीले यो ऐन आउन दिनुपर्छ।
18: नजिकै त्यहाँनिर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला निर्देशक डाक्टर रुडा झा हुनुहुन्छ, यहाँको मनमा लागेको अथवा छुटेको केही छ भने त्यो सघाउनुहोस्।
24: जुन दण्ड सजायको कुरा गर्नुभएको छ त्यसमा चाहिँ मेरो के भनाइ छ भने, अघि दण्ड सजाय कानूनमा व्यवस्था हुन्छ हुनुपर्छ, एट द सेम टाइम आजकै डेटमा हाम्रो ल्याबमा साथीहरू किन अरू ल्याबले लिनुहुन्न स्याम्पल, हामी त एउटा राष्ट्रिय दायित्व भनेर जस्ट आउट अफ स्कोप भर्ति पनि गरिरहेछ। अहिले यसमा त केही प्रब्लम पऱ्यो भने भोलि त हामीलाई फसाइदिएला नि, हामी त एक्सपर्ट त होइन नि, त्यो कन्फिडेन्सै छैन, नबुझेर पनि केही गल्ती भयो भने यो त अदालतमा 10 फेरि बयान दिन बोलाउला, हामीलाई फसाइदिएला। डाक्टर साहब ल्याएर कति काउन्सिलिङ गरेपछि साथीहरू त टिचिङ हस्पिटलले लिँदैन, टिचिङ हस्पिटलको फोरेन्सिक मेडिसिनमा गरेको अटोप्सी एनपिएचओसम्म नआउने अवस्था थियो। किन यो झमेलामा कसले परिरहने, हाम्रो विज्ञति पुग्दैन, पछि हामीलाई नै फसाइदिन्छ, यो रिपोर्टमा केही भयो भने त्यो दण्ड सजाय राखेर भोलि तपाईँको टेक्निकल विज्ञले काम गर्छ। मेडिकल नेग्लिजेन्सको जसरी हुन्छ नि एउटा त्यसको त तरिका हुनु पर्यो नि, अहिले नै त्यो सबै राखिदिएर यो कारणले चाहिँ उसलाई चाहिँ सजाय गर्नुपर्ने भन्ने त्यसरी चाहिँ अलिकति नभएर त्यो सब त पछि नेवाले पनि सम्बोधन गर्न सक्छ, त्यसलाई छानबिन गर्ने हुन्छ नि, त्यो ल यसरी कसैले गरेको पाइएमा चाहिँ छानबिन गर्ने विज्ञ लडाइदिने, त्यो रियलमा जानी जानी नेग्लिजेन्स गरेको हो कि, त्यो काम गर्दाखेरि त नोबडी इज 100% पर्फेक्ट है, जो त्यति चाहिँ मेरो भनाइ रह्यो।
0: संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति डाक्टर ओजस विश्वेषण, यहाँ सुनेको विषयवस्तु हामीले यो खालको छलफल पछिको निष्कर्ष जुन प्रस्तुत गर्छौँ त्यसलाई पनि अगाडि दिनमा समितिले अगाडि बढाउला, विचार राख्नुको लागि अनुरोध गर्दछु।
1: धन्यवाद तपाईँहरूको अमूल्य सजेसनको लागि। मैले पनि यो विधेयक चाहिँ एकचोटि सरस्वती हेरेको छु, विधेयक आफैमा चाहिँ एकदम अल इन अल एकदम गुड एक्सलेन्ट भन्ने कन्डिसनमा चाहिँ छैन भनेर मैले पनि देखेँ, मैले पनि बुझेको छु, र तपाईँहरूको पनि सबैको कुराहरू चाहिँ समेटेर चाहिँ यसलाई अझै हाउ टु मेक इट बेटर वेन वी आर टर्निङ दिस इन्टु एन एक्ट, यसलाई चाहिँ कस्तो खाले एक्ट बनाउने ताकि चाहिँ हाम्रो यो जस्टिस सिस्टमले पनि यसबाट फाइदा लियोस् र यसमा सम्बन्धित सबै एक्सपर्टहरूले पनि विदाउट देम गेटिङ द क्रिटिसिजम होइन कसरी यसलाई चाहिँ लिगलाइज र एकदम नियम कानून पूर्वकै कसरी चलाउने भनेर देयर निड्स टु बी सम चेन्जेस द्याट इज नेसेसरी भन्न चाहन्छु।
0: सभापतिजी यहाँ मलाई केही साथीहरूले के भन्नु भएको छ भने आज हामी जति जति छलफल गर्यौँ जे जे कुराहरू यहाँ आयो के समितिले यसलाई स्वीकारेर हाम्रा विषयवस्तुहरू पनि भोलि विधेयकमा आउँछन् त भन्नुभएको छ, यसमा छोटोमा केही थप्न चाहनुहुन्छ कि?
1: विज्ञकै टेबल थ्रुबाट वृहत छलफल, अझै यो त वान राउन्ड भयो, म त भन्छु यस्तो छलफल त अझै इट्याप्सुको 2-3 राउन्ड अझै डिटेलमा पढेर अझै हामीले नयाँ कुराहरू कसरी इन्क्लुसिभ गर्न सक्छौँ, हाम्रो राष्ट्रको अर्थतन्त्र हाम्रो राष्ट्रमा कति रिसोर्सेस छ र यो आर्थिक अवस्था छ त्यसलाई ध्यानमा राखेर हाउ वी क्यान फुल्ली युटिलाइज द्याट एन्ड स्टिल कम विथ पोलिसिज द्याट इज पर्टेनिङ टु दि पपुलेसन भनेर हामी त्यसरी जानुपर्छ। र तपाईँहरूले भनेको धेरै कुराहरू आज मैले टिपिसकेका छु, त्यो कुराहरू चाहिँ मैले समितिमा एड्रेस गर्दै गर्दाखेरि चाहिँ डिस्कसन फोरम चाहिँ इट ह्याज टु कन्टिन्यू, यदि हामीले साँच्चै नै इफेक्टिभ पोलिसी बनाउने हो, हामीले खास गरी यो शिक्षा र स्वास्थ्य जस्तो यस्तो कुराहरूमा चाहिँ रियली डेभलप गर्ने हो भने चाहिँ वी निड एक्सपर्ट्स ओपिनियन, त्यही भएर यो एकदम स्वागत योग्य छ।
2: संवाद श्रृंखला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला। बजेट पेश भएको 13 दिनपछि संसदमा बजेटमाथि छलफल शुरू भएको छ, विपक्षी दलहरूको अवरोध भने कायमै रहेको छ, बजेटले विपन्न र दुर्गम बस्तीलाई समेट्न नसकेको सांसदहरूको टिप्पणी रहेको छ, प्रदर्शनी मार्गमा सार्वजनिक बाटो अवरोध हुने गरी कुनै पनि सभा सम्मेलन नगर्न सर्वोच्च अदालतको आदेश छ, करसाली प्रकरणमा अर्थमन्त्रीले झूठो बोलेको सांसदहरूको आरोप छ, जनताको विश्वासलाई मेट्न नसकिने अर्थमन्त्री वाग्लेको स्पष्टोक्ति छ, र आवासीय चिकित्सक आन्दोलित भएका छन्, श्रम शोषण अन्त्य गर्न सरकारसँग उनीहरूको माग छ, एक साताभित्र मनसून भित्रिन सक्ने संकेत गरिएको छ, आज राति केही प्रदेशमा ठूलो पानी पर्ने सम्भावना छ, र फिफा विश्वकप 2026 आजदेखि शुरू, नेपालमा पनि खेल प्रेमीहरूमा उत्साह देखिएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो, प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद, भोलि जेठ 29 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौला, अहिलेलाई सुशीला।

0: जलजला ट्रायल चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 8 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्रणाली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: काठमाडौँबाट तयार पारेको नेपाल परिवेशमा कृष्ण शर्मासँगै अप्सरा बोहराको स्वागत छ।
3: नेपाल परिवेश तथा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
2: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
3: करका दर हेरफेरबारे प्रतिनिधि सभामा प्रश्नै प्रश्न, आफूमाथि प्रश्न उठाउनेको काण्ड छानबिन गर्ने अर्थमन्त्री वाग्लेको चेतावनी।
2: समस्याग्रस्त 2 सहकारीका 132 श्रेणीको नाम सार्वजनिक, बिग्रिएको स्वास्थ्य उपकरण मर्मत सम्भारका लागि काम अघि बढ़ाइयो।
3: बर्ड फ्लू संक्रमण 10 जिल्लामा फैलियो, हालसम्म 5.5 लाख भन्दा बढ़ी कुखुरा नष्ट।
2: खाड़ीको तनाव तत्काल अन्त्य गर्न चीनको अपील, अमेरिकाका 18 प्रमुख सैन्य अड्डा ध्वस्त पारिएको इरानको दावी।
3: र विश्वकप फुटबलको उद्घाटन खेलमा दक्षिण अफ्रिका र मेक्सिको भेट्दै काठमाडौँमा प्रशासनको अनुमति बिना राति ठूलो पर्दामा देखाउन रोक।
4: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन्टार्क लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोभित अन्टार्क ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-7624 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो नेपाल संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
2: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष 2083-84 लागि विनियोजन विधेयक 2083 प्रस्तुत भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा अर्थमन्त्री डाक्टर सोनी वर्गले उक्त विधेयक पेश गर्नुभएको हो। बैठकमा अर्थमन्त्री वर्गले आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि आवश्यक पर्ने राष्ट्र ऋण उठाउने विधेयक 2083 समेत सदन समक्ष प्रस्तुत गर्नुभएको छ। त्यसै गरी आजकै बैठकमा अर्थमन्त्री वर्गले नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने राख्नुभएको प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ।
3: प्रतिनिधि सभा सदस्यहरूले संसदको अनुमति बिना करका दर फेरबदल गर्न नपाइनेतर्फ सरकारको ध्यान आकर्षण गराएका छन्। आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै सांसद निष्कल राईले करका दरमा हेरफेर गरेका तथ्य सार्वजनिक भएकाले संसदमा पेश भएको विधेयकलाई कार्यकारीले कसरी हेरफेर गर्न सक्छ भनी प्रश्न गर्नुभयो। करको दर सरकारले आफू खुशी बदल्न नपाइने विषयलाई ध्यान दिन उहाँले आग्रह गर्नुभयो। बाढ़ीबाट क्षति पुगेको इलामका लागि बजेटको व्यवस्था नगरेको भन्दै सांसद राईले सरकारको ध्यान आकर्षण गराउनुभयो।
5: करका दरमा बारम्बार हेरफेर गर्नुभयो, उहाँले संसदको अधिकारमा कैंची चलाउनु भएको हो कि र आर्थिक विधेयकमा मनलाग्दी फेरबदल गर्नुभएको हो कि? सदनमा पेश भएको आर्थिक विधेयकलाई कार्यकारिणी निर्णयबाट कसरी परिवर्तन गर्न सकिन्छ? यो अक्षम्य गल्ती किन र कसको स्वार्थमा भएको?
3: सांसद युवराज दुलालले बजेटले जेएनजी आन्दोलनको भाव समेट्न नसकेको टिप्पणी गर्नुभयो।
6: यो सरकारको जग भद्रो 23 को जेएनजी विद्रोह हो। त्यो विद्रोहमा उत्रने किशोर किशोरी र आम नागरिक बागमती विष्णुमती मनोहरा जस्ता नदी किनारमा छाप्रामा बस्ने सुकुम्बासी नागरिक पनि थिए, ग्यारेज कारखानामा काम गर्ने मजदूर पनि थिए, विदेशी भूमिमा पसिना बगाइरहेका लाखौं युवाले हौसला दिएका थिए। सबैको एउटा सपना थियो, अब राम्रो शिक्षा अध्ययन गर्न विदेश जानु पर्दैन, गरिबीकै कारणले उपचार नपाएर कुनै नागरिकले अकालमा ज्यान गुमाउनु पर्दैन, आफ्नै परिवारसँग बसेर नेपालमै रोजगार पाइन्छ, जेएनजी सहितका भावना के थिए होला? अनि यो बजेट कता सोझिएको छ?
3: सत्तारूढ राष्ट्रपा सांसद डाक्टर अमरेश कुमार सिंहले सरकारले आगामी आर्थिक वर्षमा शिक्षा र स्वास्थ्य क्षेत्रमा कर लगाएको भन्दै आपत्ति जनाउनु भयो। बजेटमाथि टिप्पणी गर्दै उहाँले संविधानले शिक्षा र स्वास्थ्यलाई मौलिक अधिकारको सूचीमा राखेको भन्दै यसमा राज्यले कर लगाउन नमिल्ने बताउनुभयो।
7: संविधानमा शिक्षा स्वास्थ्य मौलिक अधिकार, त्यो मौलिक अधिकारमा ट्याक्स लगाउनु पाउँदैन। त्यो ट्याक्स विद्यालयमाथि लागेको छैन, प्राइभेट विद्यालय या प्राइभेट अस्पताललाई त्यो लागेको छ पढ्ने विद्यार्थीलाई त्यो ट्याक्स लगाउन सक्छ, पहिले सार्वजनिक विद्यालयमा जुत पारौ न, त्यहाँ कहिले पनि पाइला देखिएन।
3: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद ज्ञानबहादुर शाहीले आगामी आर्थिक वर्षको बजेट वास्तविक किसान, गरीब र भूमि मान्छेको हितमा नरहेको भन्दै सरकारको आलोचना गर्नुभयो। उहाँले बजेटले सीमित सुकिला मुकिला र व्यापारीलाई मात्र पोस्न खोजेको आरोप समेत लगाउनुभयो।
8: नेपालका गाउँघरमा 2 करोड रुपियाँ पुँजी जुटाउन सक्ने किसान कतिजना छन्? वास्तविक किसानहरू जो बिहानदेखि बेलुकासम्म खेतबारीमा पसिना बगाउँछन् कि उनीहरू यो योजनाबाट बाहिर पारिएका हुन्? यसको जवाफ अर्थमन्त्रीले दिनुपर्ने हुन्छ। यो कार्यक्रम किसानमुखी भन्दा पनि सीमित पहुँच भएका ठूला लगानीकर्तामुखी देखिन्छ। 2 अर्ब 19 करोड रुपियाँ वास्तविक किसानलाई होइन सुकिल्ला मुकिल्ला र करोडपतिहरूलाई वितरण गर्ने तयारी भएको हो कि भन्ने गम्भीर प्रश्न उठेको छ।
3: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले बजेट खुट्टाको घाउ जस्तो भएको र सन्चो नपारी नयाँ जुत्ता लगाउन खोजेको जस्तो भएको बताउनुभयो। उहाँले बजेटले प्राथमिकता तय गर्न नसकेको टिप्पणी समेत गर्नुभयो।
9: समस्या हाम्रो के हुन् र विकास हाम्रो के हो भन्ने बुझ्न जरुरी छ जस्तो मलाई लाग्छ। समस्या भनेको चाहिँ खुट्टामा भएको घाउ, विकास भनेको चाहिँ खुट्टामा लाउने नयाँ जुत्ता। हामीले हाम्रो बजेट समस्या समाधान गर्नुतिर केन्द्रित हुनुपर्छ कि नयाँ जुत्ता किन्नतिर, खुट्टाको घाउ उपचार गर्नेतिर हाम्रो बजेट केन्द्रित हुनुपर्छ कि नयाँ जुत्ता किन्नेतिर हाम्रो बजेट केन्द्रित हुनुपर्छ? यो एउटा महत्वपूर्ण प्रश्न हामी सबैको अगाडि उभिन्छ जस्तो मलाई लाग्छ।
2: अर्थमन्त्री डाक्टर सोनी भगलेले आफूमाथि लागेको करको दर हेरफेर गरेको आरोपमा सदनबाट जवाफ दिनुभएको छ। अर्थमन्त्री वागेले आफूमाथि लगाइएका भ्रष्टाचार तथा अनियमितता सम्बन्धी आरोपहरूको कड़ा प्रतिवाद गर्दै आरोप प्रमाणित भए पदत्याग गर्न तयार रहेको घोषणा गर्नुभएको छ। आज प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाब दिँदै उहाँले अर्थ मन्त्रालयमा बसेर करका दर मार्फत निश्चित व्यापारीलाई लाभ पुर्याएको तथा 2 अर्ब रूपियाँको अनियमितता गरेको भन्ने आरोप निराधार रहेको दावी गर्नुभयो। सार्वजनिक लेखा समितिमा समेत आफूमाथि आएका आरोप र समाचारहरूको खण्डन गरिसकेको उल्लेख गर्दै उहाँले जनताले सुशासनका लागि दिएको मतको अपमान नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
10: सुशासनको निर्मम एजेण्डा लिएर अगाडि बढेको, सुशासनको त्यो कठोर कटिबद्धतालाई जनताले अनुमोदित गरेको, 2 महिनामै हामी धोका दिन सकौंला? सक्दैनौ। र मैले आज सार्वजनिक लेखा समितिमा पनि भने, एक दुईटा चाहिँ खोस्टाहरूले लेखे कि 2 अरबको आशंका इत्यादि भनेर। 2 अरब होइन, 2 रूपियाँ बदमाशी बेइमानी मबाट भएको छ भने म मन्त्री पद त्याग दिन्छु, सार्वजनिक जीवनलाई त्याग्न पनि म तयार छु। यो नैतिक आँट र यो नैतिक उचाइ म प्रति औँलो ठड्याउने मान्यजीवहरूलाई पनि प्राप्त होस्। शुभकामना।
2: उहाँले आफूमाथि लगाइएका निराधार आरोपहरू कड़ा प्रतिवाद गर्दै प्रतिपक्षी सांसदहरूलाई आफ्ना विगतका पुराना काण्डहरू नबिर्सन र ती पनि क्रमशः सार्वजनिक हुने चेतावनी दिनुभएको छ।
10: सोनी मार्गले कुटुकुटु अर्थ मन्त्रालयमा बसेर कर्सर चलाएर व्यापारी पोस्यो कि भन्ने खालका पनि सुनिए। सांसदहरूले गरिमा आफ्नो गरिमा आफै राख्नुपर्छ, यो सम्मानित सदनको ओझ घटाउने कामतिर हामी लाग्नु हुँदैन। तपाईँहरूका काण्डबारे हामी अनभिज्ञ हो र ती पनि खुल्नेछन्।
3: परराष्ट्र मन्त्रीको जवाफले चित्त नबुझाएका विपक्षी सांसदले आफ्नो अभिव्यक्तिबारे प्रधानमन्त्री नै आएर जवाफ दिनुपर्ने माग राखेका छन्। प्रतिनिधि सभा तथा राष्ट्रिय सभामा विपक्षी दलका सांसदहरूले राष्ट्रियता विरूद्ध गम्भीर अभिव्यक्ति दिएको भन्दै संसदमा आएर माफी माग्न प्रधानमन्त्रीलाई भनेका हुन्। प्रतिनिधि सभामा नेकपा एमालेका सचेतक ऐन महरले प्रधानमन्त्रीले संसदमा राष्ट्रघाती र देशद्रोही कुरा गर्दा ताली पिटेको भन्दै सत्तापक्षका सांसदप्रति व्यङ्ग्य गर्नुभयो।
11: अहिलेसम्म विश्वका कुनै पनि राष्ट्रका सार्वभौम राष्ट्रका प्रधानमन्त्रीले नगरेको कुरा, नभनेको कुरा हाम्रो देशका प्रधानमन्त्रीले त्यो सदनमा कसरी भन्नुभयो? तपाईँहरू के हेरेर बस्नुभयो? तपाईँहरूलाई त्यो कुराले बिजायो कि बिजाएन त्यो बेलामा भनेर हामीलाई जनताले प्रश्न सोधिरहेका। अर्को कुरा उहाँहरूको अझ गम्भीर शासक छ, नेपाललाई माया गर्ने, यो भूमिलाई माया गर्ने जनताको भने होइन। प्रधानमन्त्रीले त्यो खालको राष्ट्रघाती र देशद्रोही कुरा त्यो सदनबाट बोलिरहँदा त्यो अभिव्यक्तिमा चाहिँ ताली पिट्ने सांसद ती को हुन्? ती केही सदनका सदस्य हुन् कि को हुन्? जनताले मत दिएर पठाएका त होलन् पक्कै पनि भनेर सोधिरहेका। यसले हामीलाई बडो लज्जित बनाएको छ, बडो दुखित बनाएको छ र गम्भीर बनाएको।
3: यस्तै राष्ट्रिय सभामा नेकपा संसदीय दलका नेता झक्कु प्रसाद सुवेदीले वारेन्द्र शाह जस्तो व्यक्ति मुलुकको प्रधानमन्त्री हुनु नै नेपाली नागरिकका लागि दुर्भाग्य भएको टिप्पणी गर्नुभयो। उहाँले नेपाल भारत बीचको सीमा समस्याको विषयमा दिएको अभिव्यक्तिबारे प्रधानमन्त्रीले आम नागरिक समक्ष माफी माग्नुपर्ने बताउनुभयो। अब प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान 11 बजे र राष्ट्रिय सभाको बैठक भोलि नै दिउँसो सभा 1 बजे बस्ने भएको छ।
2: प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा अर्थ मन्त्रालयसँग सम्बन्धित विषयहरूमा सांसदहरूले ईभीमा भएको भनिएको चलखेलका बारेमा प्रश्न उठाएका छन्। बैठकमा सांसदहरूले विशेष गरी विद्युतीय सवारी साधन ईभीको भन्सार दर परिवर्तन, बजेटमा भएका संशोधन तथा निर्णयहरूमाथि प्रश्न उठाएका छन्। राप्रपा सांसद खुशबू ओलीले अर्थ मन्त्रालयको आन्तरिक छानबिन मात्र पर्याप्त नहुने भन्दै सार्वजनिक लेखा समितिभित्र उपसमिति गठन गरेर गहिरो अध्ययन गर्नुपर्ने बताउनुभयो।
12: सार्वजनिक लेखा समितिले पनि एउटा उपसमिति बनाएर हामीले यस विषयमा यो सधैँभरि हरेक पटक अघि सचिवजीहरूले भने जस्तो अर्थ मन्त्रालयमा चाहिँ यस्ता किसिमका आक्षेपहरू लागिरहने भएको हुँदा एकपटक चाहिँ यी विषयहरूमा उच्चस्तरीय समिति गठन गरौं।
2: सांसद मनीष थाली बजेट घोषणापछि हुने नीतिगत अस्पष्टता र ईभी आयत सम्बन्धी अनिश्चितता बारे स्पष्टता आवश्यक रहेको बताउनुभयो।
13: बीवाईडी गाड़ी मुस्ताङको कोरोलाबाट जाँचपास भएको भन्ने हकमा पनि बजेटबाट भन्सार घटेको देखिन्छ। भन्सार घटेको छ त्यसमा भनेको व्यापारीलाई घाटा भएको छ, राज्यलाई फाइदा भएको छ, त्यसको तथ्याङ्क हेरौं हामीले।
2: अर्का सांसद खगेन्द्र सुनारले भने हालको बजेट कार्यान्वयनका बेला संसद वा समितिमा अत्यधिक विवाद सिर्जना गर्नु उपयुक्त नहुने बताउनुभयो।
14: नियतवश रूपमा गरिएको बदमाशी छ भने यसमा छलफल गरौं, तर यो बजेटको कार्यान्वयनको बेला छ, असारको 15 जस्तो चटारोको बेला छ, यो उत्पादन गर्नुपर्ने बेला रोक्ने बेलामा संसद एबीसीमा लिएर किचलो गर्ने, यो समितिमा एबीसीमा लिएर किचलो गर्ने संसारकै उत्कृष्ट एकजना अर्थविज्ञलाई अहिले हामीले अर्थमन्त्रीको रूपमा पाएका छौँ। अब अर्थ नपर्थको हामीले फेरि ल्याएर राख राख्ने पार्न सक्यौँ भने यसले देशलाई हित गर्छ भन्ने चाहिँ मलाई लाग्दैन।
2: नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
15: डिजिटल ब्याङ्किङका लागि आवश्यक सतर्कता अपनाऊ। डिजिटल ब्याङ्किङ कारोबारका लागि सार्वजनिक स्थानका वाईफाई नेटवर्क प्रयोग गर्दा तपाईँको ब्याङ्किङ विवरणमा अनधिकृत व्यक्तिको पहुँच पुग्ने जोखिम हुन्छ। यस्ता नेटवर्कमा विभिन्न ह्याकरले वित्तीय विवरणमा पहुँच पुर्याई सोको दुरूपयोग गर्न सक्छन्। तसर्थ आफ्नो व्यक्तिगत तथा ब्याङ्किङ विवरणको सुरक्षा सुनिश्चित गर्न सुरक्षित र विश्वसनीय नेटवर्क मार्फत मात्र अनलाइन ब्याङ्किङ कारोबार गर्नुपर्दछ। अनलाइन ब्याङ्किङ कारोबार गर्दा ब्याङ्कको आधिकारिक वेबसाइट र एप्लिकेशनको प्रयोग गरी कारोबार गर्ने पासवर्ड र पिन कोड समय समयमा परिवर्तन गर्नुपर्दछ। साथै वित्तीय कारोबार सम्बन्धी ओटीपी र पिन कोड आफूसँग सुरक्षित राख्नुपर्दछ। सार्वजनिक स्थानका वाईफाई नेटवर्क प्रयोग गरी विद्युतीय ब्याङ्किङ कारोबार गर्दा सचेत बनाऊ। नेपाल राष्ट्र ब्याङ्क वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। फोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
16: गुणस्तरीय प्लम्बिङको
17: मार्बलका सिपिभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बलका युपिभीसी प्रोडक्टहरू लिड फ्री, युभी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
18: सुरक्षा घरको साथ जीवन दर्शन।
4: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
2: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
3: नेपालका सरकारी तथा ठूला अस्पतालहरूमा करोड़ौं रूपियाँ खर्चेर खरिद गरिएका स्वास्थ्य उपकरण बिग्रिँदा सेवा प्रभावित हुने समस्या बारम्बार दोहोरिने गरेको छ। लामो समयसम्म पनि अस्पतालका उपकरणहरू थन्किएर बस्दा बिरामीले शास्ति खेप्नु परेको छ, जसकारण समयमा उपचार नपाउँदा बिरामीको ज्यानै जाने समेत गर्दछ। तर सरकारसँग भने लामो समयदेखि प्रयोगविहीन अवस्थामा रहेका स्वास्थ्य उपकरण कुन अस्पतालमा कति रहेका छन्, कति मर्मर सम्भारपछि प्रयोगमा आए यकिन तथ्याङ्क नै छैन। महालेखा परीक्षकको पछिल्लो प्रतिवेदन अनुसार राष्ट्रिय ट्रामा सेन्टरदेखि विभिन्न सरकारी अस्पतालमा रहेका उपकरण प्रयोगमा नआउँदा कतिपय कबाडी बन्ने अवस्थामा पुगेका छन्। बिग्रिएका उपकरणहरूको मर्मत सम्भारका लागि स्वास्थ्य मन्त्रालयले राष्ट्रिय आविष्कार केन्द्रको सहकार्यमा काम अगाडि बढ़ाएको छ। मर्मत अभावका कारण थन्किएका उपकरणहरूलाई पुनः सञ्चालनमा ल्याउँदा अस्पतालहरूको सेवा प्रवाहमा सुधार आउने र खर्च समेत बचत हुने अपेक्षा गरिएको मन्त्रालयका सह प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले बताउनुभयो।
19: नयाँ उपकरण खरिद गर्ने भन्दा भएको उपकरण आउँदाखेरि सेवाग्राहीलाई सजिलो हुने, राज्यलाई खर्चको हिसाबले पनि सहज हुने हुन्छ भने स्वाभाविक रूपमा त्यसमा अस्पताल पनि बढी जमाएको हुने र त्यसैमा केन्द्रित हुने हुन्छ भने स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयको मुख्य कामले अस्पतालहरूलाई यस्ता समस्याहरूलाई सम्बोधन गरिदिने, सेवाग्राहीहरूलाई सहज बनाउने, सेवा प्रभावलाई प्रबन्धलाई सहज बनाउने नै हुन्छ। हामी त्यसै गर्ने गरेका छौँ।
3: राष्ट्रिय आविष्कार केन्द्रको प्राविधिक क्षमताको उपयोग गर्दै स्वास्थ्य उपकरण मरमत गर्ने योजना अघि बढ़ेमा अस्पतालहरूको सेवा प्रणाली थप प्रभावकारी हुने विश्वास व्यक्त गरिएको छ। उपकरण बिग्रिएर सेवा प्रवाहमा समस्या नआओस् भन्नेमा मन्त्रालय सजग रहेको सहप्रवक्ता अधिकारीले बताउनुभयो।
19: उपकरण बिग्रिएर सेवा प्रवाहमा समस्या चुनौती नआओस् भन्ने कुरामा मन्त्रालय सजग छ। त्यसका लागि सम्बन्धित निकायहरूसँगको समन्वय, अस्पतालहरूसँगको समन्वय र सम्बन्धित प्राविधिकहरूसँगको समन्वयमा निरन्तर रहेर त्यसलाई सहजीकरण गर्ने उपायहरू गर्छ। हामी उपकरणको र उपकरण प्रयोग नभएको अथवा सेवाग्राहीले सेवा नपाएको भन्ने कुरा चाहिँ ठुलो गम्भीर विषय हुन्छ हाम्रो लागि पनि, स्वास्थ्य मन्त्रालयका लागि पनि। त्यसलाई एकदमै उच्च प्राथमिकतामा राखेर मर्मत गर्ने कामहरू गरिन्छ।
3: अस्पतालहरूले बोलाएको खण्डमा आफूहरू सहकार्यका लागि तयार रहेको राष्ट्रिय आविष्कार केन्द्रका महाप्रबन्धक सञ्जय झाले बताउनुभयो। यो पहिलाकै निरन्तरता रहेको उहाँको भनाइ छ।
16: अस्पतालहरूले चाहिँ हामीलाई के भन्छ, उहाँहरूको कट के कति बिग्रिएको छ, आउनुहोस् हाम्रो बनाइदिनुहोस् भन्नु पर्यो। उहाँहरूको रिक्वेस्ट जाने हो, अस्पतालले हामीलाई आउनु दिएको थिएन, हामी जाने हो। विवर्तन पनि गरेको फिल हस्पिटलमा गऱ्यौँ है। हामीले यतापट्टि अहिले पनि मन अब यतापट्टि सरकारी अस्पतालको बाहिर बाहिर पनि नारायणी अस्पतालमा, भरतपुर अस्पतालमा, बाहिरको अस्पतालमा गऱ्यौँ होइन। अब फेरि पनि त्यसलाई कन्टिन्युटी दिनुहोस् भनेर भनेर
2: समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आज 132 जना ऋणीहरूको नामावली सार्वजनिक गरेको छ। समस्याग्रस्त घोषित हाम्रो नयाँ कृषि र कृषि विकास बहुद्देश्य सहकारी संस्था लिमिटेडका 132 जना ऋणीहरूको नामावली सार्वजनिक गरेको हो, जसमध्ये हाम्रो नयाँ कृषि सहकारीका 12 जना र कृषि विकास बहुद्देश्य सहकारीका 120 जना ऋणीहरू छन्। समितिले साबितमा ऋण चुक्ता गरिसकेका तर नामावलीमा नाम समावेश भएका व्यक्तिहरूलाई प्रमाणसहित उपस्थित हुन समेत आग्रह गरेको छ। त्यस्तै ऋण तिर्न बाँकी रहेका ऋणीहरूलाई समितिको कार्यालयमा सम्पर्क गरी यथाशीघ्र ऋण चुक्ता गर्न सूचित गरिएको छ। अन्यथा प्रचलित कानून अनुसार असुली प्रक्रिया अघि बढ़ाइने समितिले चेतावनी दिएको छ।
3: देशका विभिन्न क्षेत्रमा बर्ड फ्लू संक्रमण देखिन थालेपछि रोग नियन्त्रणका लागि कुखुरा अण्डा र दाना नष्ट गर्ने क्रम तीव्र बनाइएको छ। पशु सेवा विभागका अनुसार हालसम्म संक्रमण प्रभावित 10 जिल्लाका 72 फार्ममा रहेका 5,53,750 लेयर्स तथा स्थानीय जातका कुखुरा नष्ट गरिएका छन्। एक सामग्री सहकर्मी माधव तिमल सेनाबाट।
20: सरकारको निर्देशन अनुसार गठन गरिएको द्रुत कार्य टोलीले संक्रमित क्षेत्रहरूमा कुखुरा अण्डा र कुखुराको दाना नष्ट गर्ने, नमूना संकलन तथा परीक्षण गर्ने लगायतका नियन्त्रणात्मक गतिविधि सञ्चालन गरिरहेको विभागले जनाएको छ। पशु सेवा विभागका योजना निर्देशक डाक्टर विकास श्रेष्ठले संक्रमण थप फैलिन नदिन निगरानी, नमूना परीक्षण तथा प्रभावित क्षेत्रको व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढ़ाइएको जानकारी दिनुभयो। उहाँले किसानलाई अनावश्यक रूपमा नआतिन आग्रह गर्दै कुखुरामा कुनै असामान्य लक्षण देखिएमा नजिकको पशु सेवा कार्यालयमा तत्काल जानकारी गराउन सुझाव दिनुभयो।
19: कुखुरामा समस्या आयो, झोक्राउने, दाना पानी नखाने होइन, अण्डा उत्पादन दिने कुखुरा चाहिँ अण्डा चाहिँ उत्पादन घटाउने, मर्न थाल्यो भने तुरन्तै नजिकको चाहिँ पशु सेवा शाखामा सम्पर्क गर्नुहोला र प्राविधिकको सरसल्लाह अनुसार नै अब नियन्त्रणका कार्यहरू अब झोक्राएको छ भने सरप्रसाद नगर्ने, अब निसंक्रमणको औषधि छर्ने, मरेको कुखुराहरूले चाहिँ गएर खल्टो खनेर होइन निसंक्रमित औषधिहरू प्रयोग गरेर त्यसलाई चाहिँ फैलि नदिने गरेर व्यवस्थित गर्नुपर्ने हुन्छ।
20: डाक्टर श्रेष्ठका अनुसार संक्रमणका कारण क्षति बेहोरेका किसानलाई सरकारले मूल्याङ्कनका आधारमा 75% राहत उपलब्ध गराउने व्यवस्था गरेको छ। राहत प्राप्तिका लागि आवश्यक कागजात र प्रमाण सुरक्षित राख्न प्रभावित किसानलाई उहाँले आग्रह गर्नुभयो।
19: हाम्रो त आरआरटीले चाहिँ एउटा सर्टिफिकेट दिन्छ है, सर्टिफिकेट अफ डिस्ट्रक्सन भनेर भन्छ, नष्ट गरेको प्रमाणपत्र। त्यो प्रमाणपत्रमा कुखुरा कति मिल्यो, दाना पदार्थ कति नष्ट गरियो, अण्डा कति हटाइयो आदि इत्यादि विवरण सहितको प्रमाणित कागज हो कि त्यो। त्यो कागजलाई चाहिँ पछि प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जुन एउटा समिति हुन्छ भने नि त्यो समितिले भेरिफाई गर्छ। प्रत्येक कृषकले त्यो बराबर करिब 75% जति क्षतिपूर्ति है नेपाल सरकारले नै उपलब्ध गराउने व्यवस्था छ।
20: यता राष्ट्रिय पंक्षी रोग अन्वेषण प्रयोगशालाका प्रमुख विजय कुमार श्रेष्ठले बर्ड फ्लू एकपटक नियन्त्रणमा आए पनि पुनः फैलिन सक्ने जोखिम सधैं रहने बताउनुभयो। विशेष गरी साइबेरियन लगायतका आगन्तुक चराको आवत जावत छिमेकी मुलुकमा देखिएको संक्रमण तथा सीमापार हुने गतिविधिले जोखिम बढाउने उहाँको भनाइ छ।
0: लामो रुट साइबर चराहरूदेखि लिएर छिमेकी देशमा चाहिँ के कस्ता किसिमको रोगहरू फैलिरहेका छ, त्यसबाट पनि असर परिरहेको अवस्थाहरू त्यो भएर यी दुई तिनवटा कारणले चाहिँ यो चाहिँ बेला बेलामा प्रकट भइरहेको अवस्था हो।
20: डाक्टर श्रेष्ठले उपभोक्तालाई मासु र अण्डा राम्रोसँग पकाएर मात्र सेवन गर्न तथा अपवाहको पछि नलागि आधिकारिक सूचनामा मात्र विश्वास गर्न आग्रह गर्नुभयो। साथै पोल्ट्री व्यवसायलाई कुखुरा ओसार पसारदेखि फार्म व्यवस्थापनसम्मका सबै चरणमा जैविक सुरक्षाका मापदण्ड कडाईका साथ पालना गर्न सुझाव दिनुभयो।
0: किसान व्यवसायीहरूले चाहिँ अण्डाको गाडीलाई फार्म बाहिरै चाहिँ र दानाको गाडीलाई पनि फार्म बाहिरै राख, दाना चाहिँ निसंक्रमण गरेर भित्र ल्याउने र अण्डाको चाहिँ सबै ग्रेडिङ प्याकेजिङ गरेर बाहिरै राखिदिएर बाहिरै अण्डा पठाएर त्यो ठाउँबाट निसंक्रमण गरियो भने धेरै हदसम्म कन्ट्रोल गर्न सकिन्छ।
20: नेपालको पोल्ट्री क्षेत्रमा 70 अर्ब रुपियाँ भन्दा बढी लगानी रहेको अनुमान छ। संक्रमणका घटनाहरू बढ्दै गएपछि विज्ञहरूले किसान व्यवसायी र सरकारवाला निकायलाई उच्च सतर्कता अपनाउन तथा रोग नियन्त्रणका उपाय प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरेका छन्।
2: संविधान संशोधन बहकपत्र तयारी कार्यदलले पूर्व प्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल र धननाथ खनालसँग छलफल गरेको छ। सुझाव संकलनका क्रममा प्रधानमन्त्री वारिन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाह सहितको कार्यदलको टोली ललितपुरको मानभवन स्थित प्रचण्डको निवास पुगेको थियो। सोही निवासमा पूर्व प्रधानमन्त्री द्वय दाहाल, नेपाल र खनालको उपस्थितिमा कार्यदलले सामूहिक छलफल गरेको हो।
3: गृहमन्त्री सुदन गुरूङले काठमाडौँको माइती घरमा विभिन्न माग राखेर धरनामा बसेकाहरूलाई संयुक्त रूपमा भेट्नु भएको छ। आज अपरान्ह धरनामा बसेकाहरूलाई भेटेर उहाँले विभिन्न मुद्दा बोकेर प्रदर्शनरत व्यक्तिको मागलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। माइती घरमा जबरजस्तीकरणका पीड़ितहरू प्रदर्शनमा छन्, त्यस्तै सूर्य संरक्षण सरकार कोठा खाली छ जस्ता माग राखेर पनि प्रदर्शन गरिरहेका छन्। पुनः गृह मन्त्रालयको जिम्मेवारी सम्हालेकै दिन उहाँले विशेष गरी नेपाली महिला र चेलीहरूको चरित्र हत्या गर्ने प्रयास भएमा गृह मन्त्रालयले त्यसलाई अत्यन्त गम्भीरताका साथ लिने स्पष्ट पार्नुभएको थियो।
2: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा कोशी प्रदेश सभापति पदमा निर्वाचन लडेकी गोमा तामाङले पार्टी परित्याग गरेको घोषणा गर्नुभएको छ। निर्वाचनमा पराजित भएपछि उहाँले आज सामाजिक सञ्जाल मार्फत राजनीतिबाट भेट मारेको घोषणा गर्नुभएको हो। उहाँ रासोपा कोशीको निवर्तमान कार्यवाहक सभापति पनि हुनुहुन्थ्यो। स्थापना कालदेखि नै
3: चेलीहरूको चरित्र हत्या गर्ने प्रयास भएमा गृह मन्त्रालयले त्यसलाई अत्यन्त गम्भीरताका साथ लिने स्पष्ट पार्नुभएको थियो।
2: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा

0: एउटामा विवाद भएपछि राजपाले बागमती प्रदेशको निर्वाचन काठमाण्डुमा गर्ने भएको छ। केन्द्रीय निर्वाचन आयोगले आज एक सूचना जारी गर्दै निर्वाचन जेठ 30 गते काठमाण्डुको धुम्बराई स्थित स्मार्ट दरबार शंख पार्कमा हुने जनाएको हो। मतदानको समय बिहान 11 बजेदेखि बेलुकी 5 बजेसम्मका लागि तोकिएको छ। यसअघि हेटौडामा विवाद भएपछि निर्वाचन प्रक्रिया स्थगित गरिएको थियो।
1: नेपाल कम्युनिष्ट पार्टी नेकपाकी पूर्व सांसद छिरिङ ल्यामु तामाङले पार्टी परित्याग गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत आज लामो वक्तव्य जारी गर्दै उहाँले पार्टीभित्र आफूले निरन्तर अपमान, निषेध, असहयोग र षड्यन्त्रको सामना गर्नु परेकाले सम्पूर्ण जिम्मेवारीबाट अलग हुने घोषणा गर्नुभएको हो।
0: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्।

0: एकमात्र डीटीएच के बाद जिस हो
1: टेशो खुशी को कनेक्शन
2: यो हो महासंचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं नेपाल परिवेश अनलाइनमा थाहासंचार.com र थाहाखबर.comबाट पनि संसारभर सुन्न सकिन्छ
4: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट अब बाँकी समाचार प्रहरीले नक्कली सरकारी कार्यालय खोलेर ठगी गरेको आरोपमा एक दम्पतिलाई पक्राउ गरेको छ पक्राउ पर्नेमा ठाकुर बाबा नगरपालिका तीन निवासी 24 वर्षीय घनश्याम नेउपानी र उनकी श्रीमती डाङको लमही नगरपालिका पाँच निवासी 23 वर्षीय कृपा चौधरी रहेका छन् प्रहरीका अनुसार दम्पतिले बगनाहा बजार स्थित एक घर भाड़ामा लिएर प्रगना तथा बोर्डका पथ सिंचाई विभाग नामक नक्कली कार्यालय सञ्चालन गरेका थिए उनीहरूमाथि लिखत सम्बन्धी कसुर तथा ठगी मुद्दा अन्तर्गत आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ
3: आज शेयर बजार 8.14 अंकले घटेको छ हिजो 2.57 अंकले बढ़ेको बजार आज घटेको हो आजको कारोबारपछि नेप्सी परिसूचक 2728 बिन्दुमा कायम भएको छ आज कारोबार रकम पनि घटेको छ हिजो 4.29 अर्ब कारोबार भएकोमा आज 3.90 अर्ब रूपियाँ बराबरको कारोबार भएको छ आज 82 कम्पनीको मूल्य बढ्दा 178 घट्यो भने 13
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार चीनले पश्चिम एसियाली देशमा बढ़दो तनाव र सैन्य कार्यवाही तत्काल रोक्न माग गरेको छ अमेरिकाले इरानमाथि हमला गरेपछि इरानको जवाफी कार्यवाहीसँगै खाड़ीका अन्य देश निशानामा परिरहेका बेला चीनको प्रतिक्रिया बाहिरिएको हो चीनले अमेरिका र इरान दुवैलाई संयमता अपनाउन पनि आग्रह गरेको छ चीनको विदेश मन्त्रालयका प्रवक्ता लिन जियाङले सबै सम्बन्धित पक्षलाई तत्काल सैन्य कार्यवाही बन्द गरेर वार्ताको बाटोमा फर्किन आग्रह गर्नुभएको छ उहाँले मध्यस्थताको कोशिशको समर्थन गर्नुपर्ने र छिट्टै स्थायी युद्धविराम गर्न समेत अनुरोध गर्नुभयो चीनले यो क्षेत्रका सबै देशको सुरक्षा र सम्प्रभुताको सम्मान गर्नुपर्नेमा पनि जोड़ दिएको छ
3: इरानले अमेरिकाका 18 प्रमुख सैन्य अड्डा ध्वस्त पारिएको दावी गरेको छ इरानको रिभोल्युसनरी गार्डले सामरिक सञ्चार मार्फत आईआरजीसी यदि स्पेस फोर्स र नौसेना लड़ाकू विमानले आक्रमणकारीलाई दण्ड दिएको उल्लेख गरेको छ आईआरजीसीले अली अल सलेम कुवेत अहमद अल जाबिर कुवेत र शेख इसा यरबेस बहराइनमा रहेका अमेरिकाका 18 महत्वपूर्ण सैन्य अड्डामा आक्रमण गरी ध्वस्त पारिएको जनाएको हो यद्यपि इरानको दावी स्वतन्त्र रूपमा पुष्टि भइसकेको छैन यसबीच कुवेती सेनाको जनरल स्टाफले आफ्नो वायु रक्षा प्रणालीमा शत्रुको हवाई हमला रोकिएको बताएको छ कुवेती सेनाले सबै मानिसले सम्बन्धित अधिकारीले जारी गरेका सुरक्षा निर्देशन पालन गर्न अनुरोध गरिएको सामाजिक सञ्जालमा भनेको छ कुवेती सेनाले मानिसहरूले आधिकारिक स्रोतबाट प्राप्त जानकारीमा मात्र भर पर्न आग्रह गरेको छ बीबीसीका अनुसार इरानको

0: आक्रमणपछि कुवेतले आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गर्ने घोषणा गरेको छ।
1: नेपाल परिवेशमा अब खेल समाचार। नेपाल दूरसंचार प्राधिकरणले फिफा विश्वकपका खेलहरू अनधिकृत रूपमा प्रसारण गर्न तयारी गरेका वेबसाइट र एप बन्द गर्न निर्देशन दिएको छ। आजै सबै मोबाइल तथा इन्टरनेट सेवा प्रदायकहरूलाई पत्र पठाउँदै प्राधिकरणले 35 वेबसाइट तथा एप बन्द गर्न निर्देशन दिएको हो।
0: फिफा विश्वकप फुटबलका खेल काठमाडौँमा अनुमति बिना ठूलो पर्दामा देखाउन नपाइने भएको छ। आज जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रमुख जिल्लाधिकारी मुक्ति राम रिजालले सूचना जारी गरी विश्वकपका खेल अनुमति बिना ठूलो पर्दामा नदेखाउन सचेत गराएका हुन्। अनुमति लिनका लागि काठमाडौँ जिल्ला प्रशासन कार्यालयको वेबसाइटबाट राखिएको जनाइएको छ। निवेदन दिएपछि पनि शर्तहरू पालना हुने नहुने यकिन गरेर मात्रै अनुमति दिने सूचनामा उल्लेख छ। अनुमति बिना खेल देखाएको पाइएमा कार्यवाही हुने जिल्ला प्रशासन कार्यालयले चेतावनी दिएको छ।
1: विश्व फुटबलको सबैभन्दा ठूलो र प्रतिष्ठित प्रतियोगिता फिफा विश्वकप 2026 को महाकुम्भ आज रातिदेखि शुरू हुँदैछ। ऐतिहासिक समारोहसँगै शुरू हुन लागेको यसपटकको विश्वकप अघिल्ला सबै संस्करणभन्दा फरक हुनेछ, किनभने यसपटकको विश्वकप पहिलो पटक तीन देश अमेरिका, मेक्सिको र क्यानाडाले संयुक्त रूपमा आयोजना गर्दैछन्। प्रतियोगिताको उद्घाटन खेलमा सह आयोजक मेक्सिकोले दक्षिण अफ्रिकाको सामना गर्दैछ। मेक्सिको सिटी स्थित ऐतिहासिक स्टेडियममा खेलाइने उद्घाटन खेल नेपाली समय अनुसार आज मध्यराति 12:45 बजे शुरू हुनेछ। विश्वकपको उद्घाटन खेल शुरू भएसँगै मेक्सिको सिटीको प्रतिष्ठित स्टाडियो स्टेका रंगशालाले पनि गजबको कृतिमान बनाउनेछ। यो रंगशाला विश्वकपको उद्घाटन खेल तीन पटक खेलाउने पहिलो रंगशाला बन्नेछ। एक सामग्री दिनेश जोशीबाट।
2: विश्वकपको पहिलो खेल अघि आयोजना हुने समारोहले मेक्सिकन संस्कृति, परम्परा र कलालाई विश्व सामु प्रस्तुत गर्नेछ। आदिवासी कलाकारहरूको प्रस्तुति, लोक नृत्य तथा सांस्कृतिक कार्यक्रम समारोहका मुख्य आकर्षण हुनेछन्। साथै संगीत क्षेत्रका अन्तर्राष्ट्रिय तथा ल्याटिन अमेरिकी स्टारहरूले प्रस्तुति दिनेछन्। समारोहमा सकिरा, बर्ना बॉय, जे बाल्भिन, टायला, आलेजान्द्रो फर्नाण्डेज लगायतका कलाकारले प्रस्तुति दिनेछन्। उद्घाटन समारोहपछि मेक्सिकोले दक्षिण अफ्रिकाको सामना गर्दै प्रतियोगिताको शुरूआत गर्नेछ। मेक्सिको र दक्षिण अफ्रिका 16 वर्षपछि उद्घाटन खेलमा भिड्न लागेका हुन्। सन् 2010 दक्षिण अफ्रिका आफैले आयोजना गरेको विश्वकपको उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका आमने सामने भएका थिए। दुवै टोलीले बराबरी खेलेका थिए। फुटबललाई धर्म मान्ने मेक्सिकोका लागि यो 17 विश्वकप सहभागिता हो, त्यसैले मेक्सिकोमाथि घरेलु मैदानमा पहिलो खेलमा उत्कृष्ट शुरूआत गर्ने ठूलो दबाव रहनेछ। मेक्सिको फिफा वरियताको 14 स्थानमा रहेको छ। अर्कोतिर दक्षिण अफ्रिका पहिलो खेलमै बलियो आयोजकलाई हराएर बाँकी खेलका लागि आफ्नो मनोबल उच्च बनाउने धुनमा रहनेछ। 16 वर्षको लामो पर्खाईपछि विश्वकपमा फर्किएको दक्षिण अफ्रिकाका लागि यो खेल निकै चुनौतीपूर्ण रहेको छ। दक्षिण अफ्रिका फिफा वरियताको 60 स्थानमा रहेको छ। इतिहासमा आफ्नो नाम स्वर्णिम अक्षरले लेखाउने तयारीमा रहेको स्टाडियो एस्टेका रंगशालामा यसपटक उद्घाटन खेल खेलाइँदा 80,000 दर्शक उपस्थित हुनेछन्। 48 टोलीको सहभागितामा 104 खेल तीन देशका 16 शहरमा हुनेछन्। आज मेक्सिकोबाट शुरू भएर जुलाई 19 न्यूयोर्कमा समापन हुने विश्वकपको उद्घाटन तीनवटै आयोजक राष्ट्रमा हुने विशेष समारोह मार्फत गरिनेछ।
0: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि पटक।
1: करका दर हेरफेरबारे प्रतिनिधि सभामा प्रश्नै प्रश्न, आफूमाथि प्रश्न उठाउनेको काण्ड छानबिन गर्ने अर्थमन्त्री वाक्लेको चेतावनी।
0: समस्याग्रस्त दुई सहकारीका 132 श्रेणीको नाम सार्वजनिक। बिग्रिएको स्वास्थ्य उपकरण मर्मत सम्भारका लागि काम अघि बढ़ाइयो।
1: बर्ड फ्लू संक्रमण 10 जिल्लामा फैलियो, हालसम्म 5.5 लाख भन्दा बढ़ी कुखुरा नष्ट।
0: खाड़ीको तनाव तत्काल अन्त्य गर्न चीनको अपील, अमेरिकाका 18 प्रमुख सैन्य अड्डा ध्वस्त पारिएको इरानको दावी।
1: र विश्वकप फुटबलको उद्घाटन खेलमा दक्षिण अफ्रिका र मेक्सिको भिड्दै काठमाडौँमा प्रशासनको अनुमति बिना राति ठूलो पर्दामा देखाउन रोक।
0: थाहा संचार नेतृत्वले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। कृष्ण र अप्सरा विदा हुन्छौ। नमस्कार।
3: खै जन्मदाता दिनुहोस् त।
4: जन्मदाता गरेको छैन नि म्याडम।
3: लौ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि।
4: हो र, मलाई त थाहा नै थिएन म्याडम।
3: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
4: पहिला कसैले भनेन?
3: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
3: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
6: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।

0: देश सुनसरी गाउँपालिका पाँच नाराबाङ क्षेत्र भित्र रहेका, पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसरी गाउँपालिका सात जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसरी गाउँपालिका छ ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्र भित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरू भित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गल, खर, घुर्रो लगायतका वन जन्ने सामग्री संकलन नगर्न, नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ डोल्पा।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: बाजे के भयो, किन गलामा हात
2: दुखेको छ? त खाने दिन्न भात, दुखेको दुखी गर्छ दिन रात, अनि गलामा हुन्न त हात गर्छन् बात।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
3: दात का संपूर्ण रोगी अब पर्दैन चिंता लिना, रोलपाली मुस्कान डेंटल क्लिनिक सुनील स्मृति चार सुनिचौर रोल्पा में जानुहोस् निको हुना।
4: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ता को सातै दिन दात र गिजा को संपूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, चौबीसै घंटा तपाईकै सेवामा तत्पर छौ।
3: हजुर हाम्रा सेवाहरू
1: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
5: नदुखाइ दाँत निकाल्ने,
1: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
5: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
1: दाँतमा सिमेन्ट चाबी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
5: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840318 9095 94 1452।
4: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनील स्मृति गाउँपालिका चार सुलिचौर रोल्पा, ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
6: ए लौन लौन चट्याङ पर्न आटो सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
7: हुन्न हुन्न, चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
8: हो र?
7: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
8: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
7: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
8: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
7: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ल बाबु नानी हो सुन है, स्वस्थ हुन के गर्नुपर्छ? अनि अरू के गर्नुपर्छ?
9: अनि सर हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ, रात भरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
2: अब के गर्ने रे? सिधा सुलिचौर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
3: हजुर हाम्रा सेवाहरू,
1: दाँत बाँध्ने,
3: दाँत सफा गर्ने,
1: दाँतमा सिमेन्ट भर्ने,
3: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
1: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
3: फिक्स दाँत लगाउने।
5: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
0: अब जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
3: सम्पर्क नम्बर 9867-0067-467। एकपटक सम्झिनै पर्ने ठाउँ सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका चार सुनिचौर बजार रोल्पा युनिसा सुनचादी पसलको छेउमा।
5: साथै तार मान्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
10: क्या खतरा समाचार आइसक्यो भाइ, अब चाहिँ के हुने हो?
11: खै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसो नातिन यसो त जसले पनि लेखिहाल्छ नि।
10: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
11: तिमीलाई थाहा थिएन?
10: थाहा थिएन।
11: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
10: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
11: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
12: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
13: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ।
14: नेपाल सरकार, विज्ञापन हो।
15: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
16: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
17: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
18: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
19: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
20: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
21: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
20: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिकदेखि एडभान्ससम्मका कोर्सहरू,
21: कम्प्युटरतर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
20: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
21: लोकसेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
20: सुरक्षा निकायतर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
21: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
20: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने,
21: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 98490 2754 र 98479 93412।
20: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
22: फागुनदेखि वैशाखसम्म आग लागि बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
23: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
22: आफ्नो टोल छिमेकमा आग लागि सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
23: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
22: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
23: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
22: घरमा मैनबत्ती धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
4: नेपाल सरकार विज्ञापन हो।
6: कोविड महामारी यताकै सबैभन्दा सुस्त रहने बताएको छ। पछिल्लो मूल्याङ्कन सार्वजनिक गर्ने क्रममा उसले आर्थिक वृद्धि 2.5% रहने उल्लेख गरेको छ, जुन जनवरीको प्रक्षेपण भन्दा केही कम हो। विश्व ब्याङ्कले मध्यपूर्व संकटबाट अति प्रभावित एसियाका अधिकांश सहित विभिन्न देशहरूलाई 60 अर्ब डलर उपलब्ध गराउने भनेको छ। यसैबीच मध्यपूर्वको द्वन्दका कारण युरोपेली केन्द्रीय ब्याङ्कले आफ्नो ब्याज दरमा 0.25%-2.25% वृद्धि गरेको छ। आजको वृद्धि सन् 2023 सेप्टेम्बर पछि युरोपेली केन्द्रीय ब्याङ्क ईसीबीले गरेको पहिलो वृद्धि हो। राष्ट्रपति ट्रम्पले संयुक्त राज्य अमेरिकाले आज राति इरानमा कड़ा प्रहार गर्ने चेतावनी दिएका छन्। उनले अमेरिकाले चाँडै नै खार्ग टापु र इरानका अन्य तेल पूर्वाधारहरू कब्जा गर्ने बताए। अमेरिकाले इरानमा पछिल्ला दुई रात आक्रमण गरेपछि तेहरानले अप्रेलमा भएको युद्ध विराम व्यवहारिक रूपमा औचित्यहीन बनेको बताएको छ। अमेरिकी सेनाले इरानमाथिको आफ्नो नाकाबन्दी उल्लंघन गर्ने एउटा तेल ट्याङ्करलाई ओमानको खाड़ीमा आक्रमण गरेको जनाएको छ। यसै हप्ता उक्त क्षेत्रमा अमेरिकी फौजहरूले हमला गरेको यो तेस्रो पानी जहाज हो। अमेरिकी सेन्ट्रल कमाण्डले भनेको छ गिनी बिसाउको झण्डा रहेको उक्त जलवीर नामक जहाजले इरानबाट तेल ढुवानी गर्न लागेको थियो। बीबीसीका अनवर्सन एथिराजन भन्छन्,
7: US Central Command said an aircraft...
6: अमेरिकी सेन्ट्रल कमाण्डले आफ्ना निर्देशनहरू चालक दलका सदस्यले अस्वीकार गरेपछि एउटा विमानले दुईवटा क्षेप्यास्त्र उक्त ट्याङ्करको इन्जिन कक्षमा प्रहार गरेको जनाएको छ। सबै 20 जना चालक दलका सदस्य सुरक्षित रहेका र उनीहरूको उद्धार भइरहेको जनाइएको छ। बीबीसीका अनवर्सन एथिराजन। यसअघि बुधबार एउटा पानी जहाजमा गरिएको आक्रमणमा आफ्ना 3 पानी जहाज कर्मचारी मारिएको भारतले बताएको थियो। भारतले यस्ता हमलाहरू बन्द गर्न माग गरेको छ। ब्रिटेनका रक्षा मन्त्री जोन हिलीले बढ्दो जोखिमबाट देशको रक्षाका लागि पर्याप्त स्रोत उपलब्ध गराउन प्रधानमन्त्री कियर स्टार्मर विफल भएको आरोप लगाउँदै पदबाट राजीनामा दिएका छन्। हिलीले लामो समयदेखि ढिलाइ भएको लगानी योजना सन् 2030 कुल गारस्थ उत्पादनको 3% रक्षा खर्च कायम गर्ने नेटोको लक्ष्य पुर्याउनका लागि निकै कम भएको उल्लेख गरे। र केही घण्टापछि शुरू हुने विश्वकप फुटबलको पहिलो खेल हेर्न हजारौं समर्थकहरू मेक्सिको सिटीमा रंगशालामा जम्मा भइरहेका छन्। उद्घाटन खेलमा सह आयोजक मेक्सिकोले 80,000 भन्दा बढी समर्थक माझ दक्षिण अफ्रिकासँग खेल्दैछ। 1 अर्ब भन्दा बढी मानिसले उक्त खेल टेलिभिजन मार्फत हेर्ने ठानिएको छ। यो वर्षको विश्वकप मेक्सिको संयुक्त राज्य अमेरिका र क्यानेडाले संयुक्त रूपमा आयोजना गर्दैछन्। यो बीबीसी नेपाली सेवा हो।
8: आर्थिक वर्ष 2083-84 बजेटमाथिको छलफलका क्रममा प्रतिनिधि सभामा अर्थमन्त्री स्वर्णिम वाग्लेले आफूमाथि उठेका आर्थिक अनियमितता सम्बन्धी प्रश्नहरूको सामना गरेका छन्। कतिपय विपक्षी सांसदहरूले बजेटमा करका दर हेरफेर गरिएको तथा केही बुँदा संशोधन गरिएको आरोप लगाउँदै त्यसबारे छानबिन हुनुपर्ने बताउँदै आएका छन्। अर्थमन्त्री वाग्लेले भने छानबिन गर्नुपर्ने गरी केही नभएको जिकिर गर्ने गरेका छन्। एक रिपोर्ट। प्रतिनिधि सभाको आजको बैठकमा अर्थमन्त्री वाग्लेले आफूमाथिका आरोप र प्रश्नहरूको जवाफ दिनुका साथै बजेटसँग सम्बन्धित सांसदहरूको जिज्ञासालाई पनि सम्बोधन गरे। बजेटबारे धारणा राख्ने क्रममा विपक्षी दलका सांसदहरूले करका दर हेरफेर लगायत सम्भावित अनियमितताबारे आशंका प्रकट गरेका थिए। त्यसबारे स्पष्टीकरण दिँदै अर्थमन्त्री वाग्लेले भने,
24: सुशासनको त्यो कठोर कटिबद्धतालाई जनताले अनुमोदित गरेको 2 महिनामै हामी धोका दिन सकौंला। 2 अरब होइन 2 रुपियाँ बदमाशी बेमानी मबाट भएको छ भने म मन्त्री पद त्याग दिन्छु, सार्वजनिक जीवनै त्याग्न पनि म तयार छु। यो नैतिक आँट र यो नैतिक उचाइ म प्रति औँलो ठड्याउने मान्यजीवहरूलाई पनि प्राप्त होस् शुभकामना। तपाईँहरूका काण्डबारे हामी अनभिज्ञ हो र ती पनि खुल्नेछन्।
8: अघिल्ला अर्थमन्त्रीले 73 त्रुटि सच्याएको दावी गर्दै उनले यसपटक भन्सार दर र शुल्कसँग सम्बन्धित एक एकवटा त्रुटिका साथै केही विषयलाई थप स्पष्ट पार्ने उद्देश्यले आवश्यक संशोधन गरिएको जिकिर गरे। त्यसअघि सांसदहरूले अर्थमन्त्रीबाट संसदको अधिकारलाई खुम्च्याउने काम भएको आशयका प्रश्न उठाएका थिए। नेपाली कांग्रेसका निष्कल राईको प्रश्न थियो,
0: सदनमा पेश भएको आर्थिक विधेयकलाई कार्यकारिणी निर्णयबाट कसरी परिवर्तन गर्न सकिन्छ, यो अक्षम्य गल्ती किन र कसको स्वार्थमा भएको, सदनमा आएको विषय सदनबाटै सम्बोधन हुनुपर्ने होइन र।
8: बजेटमाथिको छलफलमा भाग लिने सांसदहरूले शिक्षा र स्वास्थ्य सेवामाथिको कर, विद्युतको उपभोगमा प्रस्तावित भ्याट र बजेटमा उल्लेखित कतिपय कृषि सम्बन्धी योजना लगायतका विषयमा प्रश्न उठाएका थिए। नेकपा एमालेकी पद्मा अर्यालले बजेटले तल्लो वर्गलाई उपेक्षा गरेको टिप्पणी गरिन्।
1: 20% निरपेक्ष गरिबको रेखा बनिरहेका तल्लो वर्गका नागरिकलाई माथि नउठाइकन माथिल्लो वर्गको आकार कसरी ठूलो हुन्छ, जगलाई कमजोर राखेर तल थप्ने कुरा कति वैज्ञानिक हो। यो बजेटले तल्लो वर्गलाई तलै राख्ने, माथिल्लो वर्गलाई झन माथि लैजाने नीति लिएको देखिन्छ।
8: त्यस्तै सत्तारूढ दलकै सांसद अमरेश सिंहले बजेटका अंकहरूमा प्रश्न उठाउँदै कार्यान्वयनमा आशंका प्रकट गरे।
2: साउथ एसियामा अथवा कुनै देशै छैन कि जहाँ जीडीपीको 32% 33% बजेट बनाइन्छ। यो आफैमा एउटा ठूलो फुकिएको बैलुन हो, फुकिएको बैलुन लामोसम्म टिक्दैन। यो बजेट कागजमा हुन्छ मलाई विश्वास छैन, अरू साथीहरूलाई विश्वास होला, झण्डै 7 खर्ब बजेटको डेफिसिट हो।
8: सांसद सिंहले बजेटले गरीब वर्गको आवश्यकतालाई सम्बोधन गर्न नसकेको टिप्पणी पनि गरे। जवाफमा अर्थमन्त्री वाग्लेले नगद वितरण मात्रले गरीबी न्यूनीकरण नहुने भन्दै त्यो धारणालाई बजेटले स्वीकारेको बताए। शिक्षा र स्वास्थ्यमा लगाइएको कर बारे उनले भने,
3: गर्न खोजेको के हो भने भार अहिले नपरोस् तर बी रेकग्नाइज, तपाईँ आफ्नो बालबालिको लागि 15,000-20,000 मासिक खर्च गरिराख्नु भएको छ तर तपाईँ ट्याक्स नेटमा हुनुहुन्न, ट्याक्स नेटमा इनरोल हुनुहोस्, 10 लाखसम्म आयकर लाग्दैन, बी रेकग्नाइज, र यहाँको छुटले तपाईँको अन्य खर्चहरू जो हुन्छ निजी स्कुलमा निजी हस्पिटलमा पनि।
8: प्रतिनिधि सभाको भोलिको बैठकमा अर्थमन्त्री वाग्लेले विनियोजन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। अब अर्को प्रसंग, विश्वकप फुटबल निशुल्क हेर्न पाइने प्रलोभन देखाएर अनलाइन ठगीका घटना बढ्दै गएको भन्दै प्रहरीले सर्वसाधारणलाई सचेत रहन भनेको छ। विश्वकप प्रति दर्शकहरूको आकर्षणलाई लक्षित गर्दै साइबर अपराधीहरूले निशुल्क प्रत्यक्ष प्रसारण हेर्न पाइने भन्दै फिसिङ स्क्याम तथा विभिन्न प्रकारका साइबर ठगी सञ्चालन गरिरहेका प्रहरीको भनाइ छ। यसै सन्दर्भमा हामीले नेपाल प्रहरीको साइबर ब्यूरोका प्रवक्ता दिलीप कुमार गिरीलाई टेलिफोन सम्पर्क गरी यसबाट जोगिने उपायबारे सोधेका छौं।
9: यसमा चाहिँ के भने विश्वकप अहिले जुन आज राति 12:45 सुरु हुँदैछ यो निशुल्क हेर्न पाइँदैन, यसको लागि निशुल्क शुल्क तिर्नुपर्ने हुन्छ। टेलिभिजन होइन हेर्नको लागि मैले जानेको के भन्छ 999 र मोबाइलमा हेर्नलाई 549 रुपियाँ तिर्नुपर्ने हुन्छ। तर अहिले यो ह्याकरहरूले फ्रीमा हेर्न पाइन्छ, निशुल्क हेर्नको लागि फलाना क्लिक गर्नुहोस् भनेर यसरी धेरैमा चाहिँ यो मोबाइल युजरहरू सोसियल सामाजिक सञ्जाल युजरहरूकोमा चाहिँ पठाउने र सामाजिक सञ्जाल युजरहरूले पनि ओहो निशुल्क हेर्न पाइन्छ भनेपछि त्यो लिङ्कहरू क्लिक गर्ने, लिङ्कहरू क्लिक गरेपछि एउटा एपीके फाइल डाउनलोड गर भनेर उक्त एपीके फाइल डाउनलोड गर्दा उक्त फाइलको लागि टर्म्स एन्ड कन्डिसनहरू एक्सेप्ट गर्दै जाने गरेर चाहिँ उहाँहरूको युजरहरूको ब्याङ्कमा एड्रेस पुऱ्याउने र ब्याङ्कको एकाउन्टबाट पैसा सम्पूर्ण पैसा चाहिँ लगिदिने गरेको छ, जसको चाहिँ हामीलाई लगभग अहिलेसम्म 77 उजुरी परिसक्यो र जसमा चाहिँ 1,68,38,688 भन्दा बढीको चाहिँ ठगिएर परिसक्यो। त्यसै कारण गर्दा कुनै पनि व्यक्तिहरू चाहिँ ठगिएर नपरोस् भन्नको लागि हामीले यो अभियान चलाएको।
25: अन्त्यमा विश्वकप फुटबलका लाखौं दर्शक हुन्छ र यहाँले भने जस्तै सकेसम्म निशुल्क हेरौँ भन्ने मान्छेहरूमा त्यो मनमा आउन पनि सक्छ, त्यस्ता व्यक्तिलाई साइबर ब्युरोको के अनुरोध छ, के सल्लाह सुझाव दिनुहुन्छ?
9: विश्वकप फुटबल निशुल्क हेर्न पाइँदैन लाइभमा, विशेष गरी लाइभमा कुनै पनि भ्रममा नपर्नु होला, कसैको पनि त्यहाँ प्रब्लम नपरेको निशुल्क हेर्न पाइन्छ भन्ने प्रब्लम नपर्नु हुन अनुरोध गर्छु। निशुल्क हेर्नको लागि आउने सम्पूर्ण एडहरू ठगीको एउटा माध्यम हो, उक्त ठगीको माध्यममा नलाग्नु हुन अनुरोध गर्छु।
8: उनी थिए साइबर ब्युरोका प्रवक्ता दिलीप कुमार गिरी, साथी गनी अन्सारीसँग कुरा गर्दै। अब एकैछिन लागौं पोखरातर्फ। अन्नपूर्ण संरक्षण क्षेत्रभित्र सञ्चालनमा रहेका अनधिकृत संरचनाहरूको व्यवस्थापनका लागि स्थानीय सरकारहरूसँग समन्वय भइरहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापका अधिकारीहरूले बताएका छन्। पाँच जिल्लाका 15 स्थानीय तहमा फैलिएको उक्त क्षेत्रमा करिब 350 होटल रेस्टोरा रहेका र कतिपयले सञ्चालनका निम्ति अनुमति नलिएका बताइन्छ। कास्की जिल्ला अदालतले संरक्षण क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका घर टहरा जफत गरी पुरानै अवस्थामा फर्काउन आदेश दिएको थियो। सुनौ पोखराबाट कृष्णमणि बरालको रिपोर्ट।
5: पुराना अनुमति लिएर बनेका होटल रेस्टुरेन्टको नवीकरण समेत नहुँदा सरकारले राजस्व समेत गुमाएको छ। कानूनी दायरामा ल्याउन के कस्ता प्रयास भएका छन् त? आयोजनाका प्रमुख डाक्टर रविन कडरिया,
10: यहाँ भएका स्थानीय तहहरूको सहकार्यमै व्यवस्थापन गर्ने हिसाबले अन्नपूर्ण समुचित आयोजना अगाडि बढिरहेको छ र यसको लागि हामीले एउटा कार्य दिग्दर्शन प्रस्ताव गरेका छौँ। यो स्वीकृत भएको खण्डमा अन्नपूर्ण समुचित आयोजनाले जग्गा करार गरेर दिने व्यवसाय सञ्चालन गर्नको लागि र ती व्यवसायीहरू स्थानीय तहमा व्यवसाय कर तिर्ने भनी
5: संसद क्षेत्रका सरकारी जमिनमा बनेका पर्यटकीय पूर्वाधारका विषयमा अदालतले गरेको फैसला, कार्यान्वयन र होटल व्यवस्थापन कसरी अघि बढेको छ त? संसद क्षेत्रको कानूनी पाटो हेर्ने अन्नपूर्ण संसद क्षेत्र सम्पर्क कार्यालय पोखराका प्रमुख असीम थापा,
11: अहिले अनुसन्धानको क्रममा रहेको 4 मुद्दामा चाहिँ 43 घरधुरी परेको छ भने पुरानो फैसला भइसकेकोमा 5 मुद्दामा 18 घरधुरी रहेको देखिन्छ। फैसलाकोमा तत्काल उक्त संरचनाहरू हटाउने, राष्ट्रिय निकुञ्ज एनको दफा 28 बमोजिम जफत गर्ने र आइन्दादेखि यस्ता संरचना नबनाउन एक स्थानीय तह प्रदेश सरकारले समन्वय गर्ने भनेको छ। त्यसमै चाहिँ हामी पहल पनि अगाडि बढाइरहेको छ।
5: पदयात्रा क्षेत्रमा आवश्यक पर्यटकीय संरचना बनाउन सरकारले दिग्दर्शन बनाएर अघि बढ्नुपर्ने माछापुत्री गाउँपालिकाको उपाध्यक्ष सीता अधिकारी बताउँछिन्।
12: पर्यटन पनि भित्राउने भन्ने, पर्यटन आएर बस्ने ठाउँलाई सबै अहिले उजागर गरेर भन्दा त कसरी सकिन्छ त भइरहेको कुरा, त्यसमा अब थप्न नपाउने भएकालाई राम्रो व्यवस्था बनाउने भन्थेमा
5: भयो। सरकारले संस्कृत क्षेत्रमा आउने पर्यटकको आगमनको संख्याको आधारमा पर्यटकका लागि आवश्यक होटल रेस्टुरेन्ट सञ्चालन गर्ने बाटो खुल्ला नगर्दा यो समस्या आएको स्थानीय व्यवसायी राजकुमार तामाङ बताउँछन्।
13: 73 सालबाट 76 सालसम्म हाम्रो पार्किङ नवीकरण भयो, त्यहाँपछि चाहिँ नवीकरण रोकिएको छ स्थानीय सरकारको र एकाबीचको द्वन्द्वको कारणले। अब हामी कति किलो उठेर जान पर्ने हो भन्ने हाम्रो आशा।
5: अदालतको आदेश कार्यान्वयन गर्दै पर्यटकको चाप अनुसार बाटो मैत्री पर्यटकीय पूर्वाधार बनाउने र करको दायरामा ल्याउने गरी दिग्दर्शन आउनुपर्ने यस क्षेत्रका अधिकारीले सुझाएका छन्। कृष्णमणि बराल, बीबीसी पोखरा।
8: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज राति अमेरिकाले इरानमाथि धेरै कड़ा प्रहार गर्ने चेतावनी दिएका छन्। सामाजिक सञ्जाल मार्फत उनले अमेरिकाले निकट भविष्यमै खार्ग टापु लगायत इरानका अन्य तेल पूर्वाधार कब्जामा लिने पनि बताएका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ फणीन्द्र दाहालबाट।
14: आफ्नो पोस्टमा राष्ट्रपति ट्रम्पले निकट भविष्यमा नै अमेरिकाले खार्ग टापु र अन्य तेल पूर्वाधारहरूमा कब्जा कायम गर्ने र भेनेजुएलामा जस्तै गरी तेल र ग्यास बजार पूर्ण रूपमा नियन्त्रणमा लिने उल्लेख गरेका छन्। यसैबीच इरानको अर्ध सरकारी समाचार संस्थाले होर्मुज जलमार्ग नजिकै सिरिकमा विस्फोटनको आवाज सुनिएको जनाएको छ। द्वन्द्व शुरू भएता राष्ट्रपति ट्रम्पले बारम्बार इरानको प्रमुख तेल टर्मिनल रहेको खार्ग टापुलाई कब्जा गर्ने चेतावनी दिएका छन्। मार्च 13 संयुक्त राज्य अमेरिकाले उक्त टापुमा हमला गरेपछि ट्रम्पले अमेरिकी फौजले त्यहाँका सबै सैन्य निशानाहरूलाई पूर्ण ध्वस्त बनाइदिएको बताएका थिए। अमेरिकाले उक्त टापुलाई नियन्त्रणमा लिएको खण्डमा तेल निर्यातलाई बन्द गराइदिन सक्छ। इरानी मूल भूमिमा आक्रमण गर्न उक्त स्थानको प्रयोग गर्न सक्ने अवस्था पनि रहन्छ। तर खार्ग टापुलाई नियन्त्रणमा लिनु चुनौतीपूर्ण हुने र हवाई साधन वा पानी जहाज मार्फत उल्लेख्य दूरी पार गरेर मात्रै अमेरिकी फौज त्यहाँ पुग्न सक्ने जनाइएको छ। लगातार 2 रातदेखि अमेरिकाले इरानमाथि आक्रमण गरिरहेको छ। तेहरानले अप्रेलमा भएको युद्ध विराम व्यावहारिक रूपमा अब अर्थहीन भएको जनाएको छ। अमेरिकी सेनाले निगरानी तथा रेडार स्थलहरूलाई लक्षित गरेको बताएको छ। इरानले जवाफी कारवाही स्वरूप बहरेन, जोर्डन र कुवेत स्थित अमेरिकी सैन्य आधारहरूमा आक्रमण गरेको जनाएको छ।
8: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 9 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोथोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।
3: जब जब रात पर्छ अनि उसैलाई सम्झिन मन लाग्छ अनि पूर्ण थाल्छ मनका भावनाहरू, कतै साहित्यिक सृजना त कतै मनको बहहरू यसै यसै भनु भनु जस्तै लाग्छ।
4: दिनभरि थकाइ लागेको हुन्छ अनि रातभरि छटपटी छुट्छ।
3: यिनै थकाई र छटपटीको एक मात्रा हामी बन्छौ साथी। आउँछौ राति, सुन्न नबिर्सनु होला कार्यक्रम गुड नाइट
4: प्रत्येक राति 9-10 बजेसम्म
1: रोल्पाली बाङमा रहेको सामुदायिक रेडियो जालजला 96.4 MHz सुन्न अनि सहभागिता जनाउन नबिर्सनु होला
4: कार्यक्रम गुड।

नमस्कार नमस्कार हजुर नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत एवं न्यानो अभिवादन टक्याउँछौ तपाई सम्पूर्णलाई यति बेला कार्यक्रम गुड नाइटमा। कार्यक्रम गुड नाइट लिएर हामी आज पनि उपस्थित भइसकेका छौं। मलाई पारीबाट यति बेला साथ मिलिराखेको छ विभिन्न प्राविधिक साथीहरूको पनि आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी बाटी छ तपाईँको पनि रहन्छ। हामी यति बेला सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज लिबाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौं भने तपाईँले हामीलाई इन्टरनेट अनलाइनमा जलजला प्रेस.com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलजला सर्च गरेर सुन्न सक्नुहुन्छ। यति मात्र होइन तपाईँले हामीलाई विभिन्न रेडियो स्टेशनहरूबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ। हरेक रात 9 बजेदेखि 10 बजेसम्म प्रसारण हुने कार्यक्रम गुड नाइटलाई तपाईँले सामुदायिक रेडियो हापुरे 89.4 मेगाहर्ज हापुरे दाङ, सामुदायिक रेडियो स्काई 90.4 मेगाहर्ज तमघास गल्मी, सामुदायिक रेडियो धनकुटा 106.2 मेगाहर्ज धनकुटा, सामुदायिक रेडियो भोजपुर 93.8 मेगाहर्ज भोजपुरबाट सुन्दै हुनुहुन्छ। रेडियो टिफडीबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ। रेडियो स्काईबाट सुषमा मल्ला, रेडियो धनकुटाबाट सञ्जिता लिम्बू, रेडियो भोजपुरबाट एलिना श्रेष्ठ, रेडियो हापुरेबाट हामीलाई रीता बुढामगरले साथ दिइरहनु भएको छ अनि आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी बाकी साथ तपाईँको पनि रहन्छ। कार्यक्रममा हामी के गर्छौं कसो गर्छौं भन्ने कुरा त तपाईँलाई जानकारी नै छ होला, जानकारी दिइरहनु पर्छ जस्तो मलाई लाग्दैन। तर पनि आज नयाँ हुनुहुन्छ कार्यक्रम सुन्दै हुनुहुन्छ भने तपाईँले फोन गर्नुहोला र आज अभिनय गर्नुपर्छ क्या अरे आज दोहोरो अभिनय हो होइन दोहोरो अभिनय गर्नका लागि फोन डायल गर्नुहोला। यो कुरा म तपाईँलाई जानकारी गराउँछु फटाफट फोन डायल गर्न सक्नुहुन्छ 98 60 39 40 नम्बर तपाईँको लागि खुला गरेका छौँ। आज दोहोरो अभिनय जसले राम्रो अभिनय गर्नुहुन्छ उहाँले चाहिँ मेरो तर्फबाट पुरस्कार पाउनुहुन्छ है, जसले राम्रो अभिनय गर्नुहुन्छ ती साथीहरूले मेरो तर्फबाट पुरस्कार पाउनुहुन्छ। यो कुरा म तपाईँलाई जानकारी गराए। आउनुहोस् कार्यक्रमको शुभारम्भ स्वरूप एउटा गीत राख्छौं, गीतपछि तपाईँको माझमा फेरि आउँछौ। यो गीत तपाईँको लागि

0: तपाईँहरूलाई फेरि पनि स्वागत छ कार्यक्रम गुड नाइटमा छौ। तपाईँ यति बेला कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ। कार्यक्रम गुड नाइटमा हामी आज पनि उपस्थित भएका छौं। मलाई पारीबाट यति बेला साथ मिलिराखेको छ प्राविधिक साथीको भनी आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी। सर्वप्रथम यो 97623589609 यो नम्बर कसले चलाउँदै हुनुहुन्छ? यो नम्बरबाट हिजो पनि मिसकल आयो, अस्ति पनि मिसकल आयो र आज पनि मिसकल आइराखेको छ। 97623589609 भएको नम्बर कसले चलाइरहनु भएको छ? र नम्बर चलाउने साथीहरूलाई नम्बरलाई सही सदुपयोग गर्न सिक्नुहोस् है, दुरुपयोग गर्न चाहिँ नसिक्नुहोला। नम्बर पाए सिम कार्ड चलाउन पाए भन्दैमा होइन, जहाँ पाए त्यही मिसकल गर्ने होइन, नम्बर मिसकल गर्नको लागि बनेको होइन, फोन गर्नका लागि बनेको हुन्छ। यो कुरा म तपाईँलाई जानकारी गराउँछु। होइन, यो नम्बरबाट त धेरैचोटि मिसकल आयो कि, कमसे कम दिनमा दिनदिनको कार्यक्रममा मिसकल त आइराखेकै हुन्छ होइन। 97623589 यो नम्बरबाट धेरै नै मिसकल आइराखेको हुन्छ। यदि भन्दै गर्दा यति बेला पहिलो साथी हुनुहुन्छ, म कार्यक्रममा स्वागत गर्छु। कहाँदेखिको हुनुहुन्छ? म उहाँलाई स्वागत गर्छु। हामी कार्यक्रम गुड नाइटमा छौँ, तपाईँ यति बेला कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ। र यति बेला साथी नमस्कार हजुर। नमस्ते, नमस्कार, को बोल्नुभयो कहाँबाट? अश्विनीबाट झरना राई। के छ झरनाको खबर?
1: एकदम ठिकठाकै छ दादा, खाना खाएर कार्यक्रमको साथमा हो। कार्यक्रम लसुन त निम्दै लाग्दैन, त्यसरी सुन्नै पर्यो 10 बजीसम्म। अनि दादाहरूले खाना खानुभयो?
0: मैले पनि खाना खाइसकेको अरे होइन। अनि कार्यक्रममा आउनु भएको छ, दिनहरू कसरी बिताउनुहुन्छ?
1: घराइसी
0: काम गर्यो, दिन बितायो, यस्तै यस्तै हुन्छ होइन। हुन्छ, कार्यक्रममा आउनु भएको छ। आज हामी के गर्छौँ तपाईँलाई थाहा छ कि छैन? अभिनय गर्छौ। कुन विषयमा अभिनय गर्ने हो
1: दादा? हजुरले भन्नुहोस् न।
0: ए, तपाईँले मैले भन्ने? आजको लागि तपाईँलाई अभिनय के छ भने, तपाईँ चाहिँ, म चाहिँ तपाईँको अब बोयफ्रेन्ड हुन्छु। बोयफ्रेन्ड भनेको त थाहा पाउनुहुन्छ नि? बोयफ्रेन्ड भनेको के हो थाहा छ भन्नुहोस् त? बोयफ्रेन्ड भनेको श्रीमान हो। कसले भन्यो? कसले भन्यो बोयफ्रेन्ड भनेको श्रीमान हो भन्दा?
1: केटा साथी।
0: केटा साथी हो? लप पार्या मान्छे कि? बोयफ्रेन्ड भनेको अब सबै हामी सबैले त्यही भनेर बुझ्छौँ के अरे, हुन त केटा साथी नै हो तर लप पार्या मान्छे भनेर बुझ्छौँ होइन। म तपाईँको लप पार्या मान्छे होइन, अनि म तपाईँलाई रक्सी खाएर टिलबाट फोन गरिरहेको छु होइन। अनि तपाईँलाई लास्टै म शङ्का गर्छु, त्यो केटासँग किन गइस्, त्यो केटाको बाइकमा किन बसिस, यस्तै यस्तै शङ्का गर्छु। र तपाईँले साँचो माया गर्नुहुन्छ, अब साँचो माया गर्ने मान्छेले अब रोएर हुन्छ कि के गरेर हुन्छ कि, अब त्यो साँचो मायाको परिचय दिनु पर्यो है त। यु आर रेडी?
1: ओके।
0: ल, तपाईँको लागि म यहाँ टोन बजाउँछु, टोन बजिसकेपछि हाम्रो अभिनय सुरु हुन्छ है त।
2: मेरो क्यालीले फोन गर्नु पर्यो होइन, मेरो क्यालीले के फोन उठाउने? हेलो
1: हेलो
2: काले।
1: हजुर,
2: के गरिस मेरो काले, कहाँ छु तिमी?
1: म अहिले खाना खाएर सुत्नु लागेको, अनि सबै तपाईँको फोन आयो अन्जिसाको
2: मेरो कालीले मलाई धोका दियो।
1: मैले कहिले चाहिँ धोका दिए हो भन्दा तपाईँको जहिले नाच्न खालि मलाई तिमीले धोका दियो के जाति भन्दै
2: मेरो कालीले मलाई धोका दिए। मेरो काली मैले कति धेरै माया गरेछ मेरो कालीलाई। आज मैले तिमीलाई अर्काको बाइकमा देख्दाखेरि नि मेरो मन चुसुक्क बोल्यो।
1: ऊ भनेको त मेरो दाई हो, तपाईँ दाईसँग नि चिन्ता गर्ने हुनुभयो। माया गर्ने मान्छेले त्यसरी चल्नु थाल्यो।
2: म त्यति पागल पनि छैन है। तिम्रो दाईले मैले चिनेको छु। तिम्रो दाई त मोटो मोटो हुनुहुन्छ। तिमीलाई बाइकमा हिँडाल्ने केटा त लिखुरे सुकुटो थियो। ठिकै छ, तिमीले म भन्दा राम्रो पायो। तिमी उहीसँग बिहा गर्नु तिम्रो दाम्पत्य जीवनको
1: शुभकामना।
2: म अस्ति नै पनि अर्को के को केटासँग तिमीले होटेलमा नास्ता खाएको देखा थिए। तिमीले मलाई धोका दिँदैछौ हेर है।
1: होइन नि, म त कहाँ यो दिनमा धोका दिन्छु, अर्को दिन 7 दिनसम्म धोका दिन सक्दिनँ नि। त्यस्तो सम्झना गर्नु न फेरि
2: तपाईँ। मैले थाहा भएको है, तिम्रो यो अन्तिम जुनी हो। अब तिमीले मलाई अब 8 जुनीमा धोका दिन्छु। अब तिमीले मलाई धोका दिन्छ हेर। तिमीले त को केटासँग हिँड्छौ। आज तिम्रो मोबाइलमा त नम्बर पनि अर्काको फोन आउँछ, जहिले व्यस्त हुन्छ।
1: उनीहरूले गर्छ त बोल्दिन नि त, बरु म सोसाइड गर्न सक्छु तर तपाईँलाई धोका दिने कुरा चाहिँ सम्झिनु।
2: आज ढुन्न मलाई तिम्रो फेसबुकमा एउटाले आई लभ यू लेखेर मेसेज गरेको थियो।
1: ए कसले लेख्यो? तपाईँले नि लेख्नुभयो होला फेरि त्यसको लागि।
2: हेर, मलाई झुट बोलेको मन पर्दैन है। अर्कालाई आई लभ यू टु लेखेर मेसेज गरेको थियो तिमीले। मैले तिम्रो आइडीको पासवर्ड पत्ता लगाएर हेरेको।
1: ए भगवान्, यति धेरै त संज्ञा नगर्नु न हौ। म फेरि सुसाइड गरिदिन्छु नि।
2: ए जसुकै गर, मलाई धोका दिने मान्छेले सुसाइड गर्यो नि मलाई बाल।
1: मैले तपाईँलाई कहिले चाहिँ धोका दिएको छु भने त, धोका दिने मान्छे यसरी कुरा गर्छ। अहिले धेरै मलाई रिस नउठाउनु, म त त्यो साइड गरिदिन्छु अनि फेरि पछि पाउनु जाने मजाले।
2: तिमी सुसाइड गरे नि गर, नगरे नि नगर, मलाई बाल। तिमी भन्दा राम्रो त यार, बरु त्यो मेरो साथीको बहिनी छ यार, त्यसले त मलाई कति माया गर्छ। तिमीले त मलाई ढोका मात्रै दिन्छ यार।
1: मैले धोका दिएँ भने उसैले अँगालेर दिनभरि बस्नु, अब त्यस्तो मलाई कहिले फोन म्यासेज नगर्नु।
2: यस्तो यो केटीहरूको पारो नै यस्तै हुन्छ यार। के भन्यो कि रोएर जितिहाल्छन् है।
1: जहिले तपाईँले संख्या गरेको कुन दिन जाँदा संख्या नगरेको जहिले संख्याले हेर्नुहुन्छ, मैले सुसाइड गरेँ भने त आरामसँग हुन्छ नि बरु।
2: नबोल है, मैले तँले सुसाइड गर भनेको छु। सुसाइड गर भनेको छु
1: अनि जहिले धोका दियो भन्ने मलाई किन सताउनुहुन्छ त?
0: ल कार्य समय त सकियो हजुर।
1: हो नि हौ, कति छिटै टाइम सकिहाल्यो नि।
0: त्यही त नि, ल ठिक छ, कार्यक्रममा आउनुभयो। अभिनय जोस दामी गर्नु हुँदो रहेछ झर्नाजीले। अभिनयका लागि तपाईँलाई धेरै धेरै धन्यवाद छ है।
1: वेलकम दादा।
0: अहिलेको लागि गुड नाइटको शब्दहरू राख्नुहोस्।
1: हुन्छ, फर्स्टमा त हजुरलाई यति नै सुदेशमा प्रोग्राम सञ्चालन गर्नुहुन्छ दादा हजुरलाई नि गुड नाइट शुभ सपनी भन्छु। अनि त्यसपछि जलजलाई चाहिँ म अर्डिन अर्डिनलाई गुड नाइट शुभ सपनी। अनि त्यसपछि छेउमै हुन्छ प्यारो बेटा सम्झेराई उहाँ गुड नाइट शुभ सपनी भन्दै किन्छु। नमस्ते
0: नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा साथी, उहाँसँग कुराकानी गरिसकेका छौं। झरना आउनु भएको थियो, उहाँको विदाई सँगसँगै पालो तपाईँको हो, फोन गर्नुहोला 9068309940 को नम्बर तपाईँका लागि खुला गरेका छौं। जसले राम्रो अभिनय गर्नुहुन्छ उहाँहरू मध्येबाट एकजनाले पुरस्कार पाउनुहुन्छ है। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु भन्दै थिएँ। यो 97623 अरू 58609 नम्बर भएको साथीलाई मिस कल नगर्नुहोस् भनिरहेको छु, तर मिस फोन गर्दै गर्दै गरिरहनु भएको छ। मिस कल गर्ने को को साथीहरू हुनुहुन्छ भन्ने कुरा मैले थाहा पाइरहेको छु होइन। र यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर।
3: नमस्कार, गुड इभिनिङ दाइ।
0: नमस्कार, गुड इभिनिङ। कहाँ को बोल्नुभयो?
3: म विजय भोजपुरबाट फेरि आएँ।
0: विजय राई भोजपुरबाट?
3: हजुर।
0: के छ हजुर विजयजी, तपाईँको हालखबर के छ भन्नुहोस् त?
3: खबर ठिकै छ भन्नुपर्छ।
0: खबर ठिकै छ होइन?
3: हजुर।
0: आज भोलि के गर्नुहुन्छ विजयजीले?
3: आज भोलि खासै त्यस्तो केही पनि छैन भन्नुपर्छ।
0: खासै केही पनि छैन होइन?
3: हजुर।
0: हुन्छ, कार्यक्रममा आउनु भएको छ, आज के गर्नुपर्छ तपाईँलाई जानकारी छ कि छैन?
3: हजुर छ।
0: ल ठिक छ, कार्यक्रममा आउनु भएको छ, आज के गर्छौ तपाईँलाई जानकारी छ नि होइन?
3: हजुर हजुर।
0: ल छ भने अब आज कुन विषयमा अभिनय गर्ने भन्नुहोस् त?
3: हुन्छ, अब दाइ तपाईँ नै भन्नुहोस् न।
0: मैले नै भन्नुपर्ने हो?
3: हजुर हजुर।
0: तपाईँ चाहिँ अब के भन्ने भन्दाखेरि नि,
3: हजुर
0: तपाईँ चाहिँ गाडी चालक हो? ल ठिक छ, कार्यक्रममा आउनु भएको छ, आज के गर्छौ तपाईँलाई जानकारी छ नि होइन?
3: हजुर हजुर।
0: ल छ भने

0: होइन म चाहिँ गाडी चालक हो, तपाईँ चाहिँ ट्राफिक प्रहरी, अनि म रक्सी खाएर गाडी चलाइरहेको छु होइन। अब तपाईँले चाहिँ अब मलाई चेक गर्दै हुनुहुन्छ, मलाई त अब म रक्सी खाएको मान्छे होइन। अब रक्सी खाएको मान्छे तपाईँ त लडबडेर बोल्छ, अनि म तपाईँले तपाईँसँग के कुरा गर्छु होइन। ल यही विषयमा चाहिँ हामी तपाईँ र म मिलेर मजाले अभिनय गरौँ है त।
1: हुन्छ, कोसिस गरौँ।
0: ल सुरु गर्ने त।
1: हजुर हुन्छ।
0: ल 1 2 3 एन्ड गो। ट्रेका यो बाइक पनि हिँडाउन त हिँडाइएछ, तर कटा कटा जान्छ, कटा कटा जान्छ। को मलाई रोक्ने? को मेरो बाटोमा मलाई रोक्ने? को यस्तो?
1: म ट्राफिक प्रहरी हो, चिन्नु भएन?
0: ए जय नेपाल साहब।
1: जय नेपाल सैनिकल म जान्दिनँ। दिउँसै यसरी
0: होइन के सर, कसले गर्यो भन्नुहोस् न, म तपाईँको लागि यो ज्यान हाजिर छ के सर, कसले गर्यो मापसे भन्नुहोस् त। बिल म अघि नै होटेलमा गएर खाएको बिल चाहिँ यो हो है, अनि बुक चाहिँ मेरो मोबाइलमा छ, त्यो फेसबुक भन्ने बुक है, हो त्यो भए हुन्न र सर। सर
1: यसरी ल अबदेखि यसरी आइन्दा तपाईँले यसरी दिउँसै जहाँ रक्सीहरू के त्यस्तोहरू चाहिँ सेवन गर्नु पाउनुहुन्न, नभए तपाईँलाई जारिमाना लाग्छ।
0: मेरो बाटो हो कि सर, यो बाटो नि होइन, मेरो बाउले बनाएको बाटो हो, मेरो बाउ को भन्ने कुरा तपाईँले सुन्नु भएकै छैन।
1: तपाईँको बाउको बाटो हो?
0: हो नि, मेरो बाउको बाटो हो।
1: ए तपाईँले त्यो सबै एरेस्ट नगरी नहुने रहेछ होइन?
0: होइन यस्तो मेरो बा प्रधानमन्त्रीमा हुनुहुन्छ है, थाहा छ मेरो बा प्रधानमन्त्रीमा हुनुहुन्छ, मेरो बाले प्रधानमन्त्री हुनुहुन्छ, बुझ्नुभयो?
1: प्रधानमन्त्री होस् कि जेसुकै होस् यसरी दिउँसै रक्सी खाएर गाडी चलाउनेलाई कारवाही गरिन्छ, मन्त्रीको छोरो भनेर छोडिँदैन।
0: एउटा कुरा भनौँ तपाईँलाई,
1: भन्नुहोस्,
0: तपाईँले त्यो उता त्यो सौरीको भट्टीमा गएर रक्सी खाएको देखेको थिएँ नि, मैले भिडियो बनाएको छु है,
1: कहिले देख्नुभयो तपाईँ
0: त्यो त्यो त्यो भिडियो? मैले फेसबुकमा पोस्ट गरिदिउँ।
1: मैले त्यस्तो कहिले पनि गरेको छैन।
0: हेर्नु सर, मलाई छोड्नु भएन भने
1: म जस्तै अरू मान्छेले नै तपाईँले देख्नु भएको होला, तपाईँको यो भ्रम हो।
0: हेर्नु सर, मलाई छोड्नु भएन भने एआईबाट तपाईँ जस्तै मान्छेले रक्सी खाएको भिडियो बनाएर भाइरल बनाइदिन्छु नि, थाहा छ?
1: तपाईँलाई म कारवाही गर्छु, हिँड्नुहोस् अहिले, हिँड्नुहोस् चौकीमा गएर कुरा गरौँ।
0: मेरो बाटो, मेरो बाउले बनाएको बाटो हो, यो मेरो बाटो हो, मेरो बाटोमा म तलबाट हिँडौँ कि माथिबाट हिँडौँ कि, यो मेरो बाइकले उडाम कि कुडाम कि, होइन रोक्ने तपाईँको।
1: तपाईँको एकचोटि बिल बुक देखाउनुहोस् त, छ कि छैन?
0: मेरो बिल बुक मैले भने त, यो बिल भनेको यो होटेलको बिल है, बुक मेरो मोबाइलमा छ, यो फेसबुक यी बिल बुक छ त मसँग,
1: यो होटेलको बिल देखाएर हुन्छ?
0: हेटेरिका सर, मान्नु नमान्नु, बरु म तपाईँलाई एक बोतल खुवाउँला क्या।
1: म त्यस्तो खालको होइन, म त्यस्तो घुस खाने मान्छे नै होइन,

0: म त्यस्तो पढिन
1: आत्तरिका सर, एक दुईचोटि खाँदा त केही हुन्न हौ, यस्तो आनन्द आउँछ खाने हो मगम।
0: तपाईँले अति नै भन्नुभएको छ, यसरी आफ्नो ज्यानको पनि खतरामा हुन्छ, त्यसैले आइन्दा यसरी तपाईँले दिउँसै रक्सी खाएर गाडी चलाउनु पाउनुहुन्न। नियम कानुन विपरीत गर्दै हुनुहुन्छ तपाईँ।
1: हेर्नु सर है, म रक्सी खाए पनि नखाए पनि अर्काको गाडी चला छैन है, म मेरै गाडी चलाछु, त्यही भएर मलाई छोडिदिनुहोस्।
2: विजयजी
0: हजुर दाइ, मेरो ब्यालेन्स
2: ल हुन्छ, गुड नाइटको शब्दहरू राख्नुहोस् ल।
0: हुन्छ, फतमाजी मिठो बोलेर सञ्चालन गर्नुहुने, कार्यक्रम सञ्चालन गर्नुहुने तपाईँ दाइ हजुरले गुड नाइट शुभेच्छा पनि, र जल जल एफएम सुनेर बस्ने सबैको लागि गुड नाइट शुभेच्छा पनि भन्दै नमस्ते।
2: नमस्ते, टेलिफोन सम्पर्कमा आउनु भएको हाम्रो बिचमा साथी, उहाँसँग कुराकानी गरिसकेका छौँ। विजय राई आउनु भएको थियो, रमाइलो हुँदो रहेछ अभिनय गर्न त होइन, मजा आउँछ। तपाईँ पनि फोन गर्नुभयो भने तपाईँलाई पनि मजा आउँछ है। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु, कार्तिकी को हुनुहुन्छ? नमस्कार हजुर।
3: हजुर दाई, दर्शन नमस्ते है।
2: दर्शन नमस्ते, को बोल्नुभयो, कहाँ बाट?
3: म जाजरकोटदेखि विश्वनाथ छेत्री।
2: ओहो, जाजरकोटबाट विश्वनाथ छेत्री होइन?
3: हजुर हजुर, एकदमै।
2: के छ विश्वनाथ खबर तपाईँको?
3: हजुर मेरो त एकदमै ठिक छ, अनि हजुर के छ सुना
2: राई? हाम्रो पनि एकदम ठिकठाक छ, के गर्दै हुनुहुन्छ यति बेला?
3: यति बेला चाहिँ प्रोग्राम सुन्दै बसिरहेको है।
2: प्रोग्राम सुन्दै बस्दै हुनुहुन्छ होइन?
3: हजुर हजुर।
2: ल ठिक छ, कार्यक्रममा आउनु भएको छ, आज के गर्छौ थाहा छ नि तपाईँलाई होइन?
3: हजुर,
2: के गर्छौ भन्नुहोस् त?
3: अब ठ्याक्कै थाहा भएन है, दिदी
2: थाहा भएन।
3: अभिनय,
2: ए अभिनय, ल आज कुन विषय वस्तुमा अभिनय गर्छौ ल भन्नुहोस्। ए मैले भन्ने, ल उसो भए यसो गरौँ, म चाहिँ तपाईँ चाहिँ अब के अब एउटा फरक विषयवस्तुमा अभिनय गर्छौँ हामी आज होइन?
3: हजुर।
2: म चाहिँ तपाईँको हजुरबुवा, तपाईँ मेरो नातिनी होइन? अनि त्यो पल्ला घरे साइली बक्सी हो, त्यो त्यसको घरमा नगएस भनेर म भन्छु, तपाईँले फेरि बक्सी सक्सी हुन्न, तपाईँले बेकाममा बक्सी भन्नुहुन्छ, अर्कालाई त्यस्तै भन्ने हो भन्न भन्नुहोस् होइन? अनि त्यही विषयमा हामी अभिनय गरौँ है त। ल वान एकछिन है, म यहाँ तोन हेर्दैछु, ल वान टू three and go. Hey, why na? Ye nadi ni gangoi chai. Why na gangoi yo? Hey, Bishne.
3: Kina bolaunu baba?
2: Aba kina bolaunu baba chai? Yauda kura. Thapai chais ki thapai chais kunni?
3: त्यो कुरा भन्नु न, मलाई थाहा छैन बा।
2: त्यो अब के भन्ने के र भन्ने, हेर गाउँमा पनि के हुन थाल्यो हो, खै म त कुरै बुझ्दिन, यो गाउँका मान्छे हो भने कस्ता हुन्? अब
3: त्यस्तो त होइन,
2: अब हेर
3: भनेर बा, त्यस्तो होइन होला।
2: हेर केटी, अब मैले भनेको मान्छेस् कि मान्दिनेस् भन् त?
3: अब तपाईँलाई कसले भन्नु फेरि?
2: होइन मैले भनेको मान्छेस् कि मान्दिनेस् भन् त?
3: अब त्यो त्यति अन्धविश्वास होइन, त्यस्तो होइन होला कि, मैले के भनेको माने छैन र भन्नु त?
2: अब हेर, त्यो पल्ला घरी साइली त्यसले गर्दा अस्ति नै माइलाको भाइसी मर्यो, अनि त्यो कान्छाको बाख्रा नि मर्यो, अब धानी झाँक्री, अब यो यस्तो जान्ने झाँक्री क्या, त्यो जाजरकोटको त्यो एकदमै जान्ने झाँक्री त्यहाँ छ नि, त्यो के भन्छ त्यसलाई दसीमा भन्ने ठाउँमा, थाहा पाउँछिस?
3: होइन कि, त्यो अन्धविश्वास
2: दसेरा भन्ने ठाउँमा त्यो जान्ने झाँक्रीले ठ्याक्कै मिलाए, ठ्याक्कै पारे। त्यो बोक्सी, त्यो साइली बोक्सीले गर्दा त्यो बाख्रा मरे।
3: होइन कहाँ त्यस्तो बोक्सी, अहिलेको उमा पनि बोक्सी भन्ने त्यतिकै यस्तो अरू छाटा भन्न पाइन्न त बा। त्यो त पहिले त्यतिकै अन्धविश्वास त्यो खोले त्यतिकै भनेको, अहिलेको उमा त अहिले यस्तो भन्न पाइन्न त अरूलाई बोक्सी खोल्यो भने। फेरि तपाईँलाई
2: अब तिमीहरू यस्ता यस्ता कुरा गर्छौ, हामी जे भानी हामी मान्नेको मान्छे हो, समाज बुझेको मान्छे, सबै कुरा भोगेको देखेको मान्छेको कुरा सुन्दैनौ तिमीहरूले? एउटा उखान सुनाइदिनुहोस् कुरा सुन्नु बुढाको आगो ताप्नु मुढाको भन्ना भन्छन् बुढापाकाले।
3: बुढापाकाले त्यतिकै भनेको है, तपाईँ बुझ्नु भएर अरूलाई त्यस्तो बोक्सी त्यस्तो आरोप लाउनुहुन्न त अनि। अब त्यो त्यतिकै भयो होला त्यो बोक्सी भनेर अहिलेको उमा त भन्न नि पाइँदैन बा। तपाईँलाई फेरि कसले भन्यो, म त जान्छु, मलाई केही हुँदैन है।
2: होइन, नहुने कुरा नगर, भोलि बिरामी परिस् भने म ठिक मान्दिनँ नि तपाईँ। यहाँ
3: म त यो बोक्सी सोक्सी भन्ने पनि मलाई विश्वास लाग्दैन बा। म त त्यही बस्छु, केही हुन्न मलाई त है। म बिराम पनि हुँदैन, त्यहाँ जाँदै म बिराम हुन्छ भन्ने पनि हुन्न। हेर्नु
2: अब अस्ति नै त्यो कसलाई भन्दाखेरि त्यो पौडेल्नी कान्छीलाई त्यसले बोक्सी मन्त्र सिकाउन थालिछे। अस्ति नै राति राति बोलाएर के गरेका थिए। अब तँलाई पनि त्यसले बोक्सी मन्त्र सिकाइसार्छे। हे भगवान्, नि केटाकेटीलाई सम्झाइदेऊ न प्रभु।
3: होइन के बा, त्यस्तो अब त्यस्तो बोक्सी होइन, अब त्यो त्यतिकै बोलाउँदैमा त्यो बोक्सी नै हो भन्ने कहाँ देखि तर त्यस्तो त हुन्न नि त। अहिलेको उमा त्यतिकै अरू मान्छेलाई त्यस्तो भन्न कहाँ पाइन्छ र? कानुन लाग्छ नि बा।
2: यो कानुन सानुन म जान्दिनँ है, हाम्रो पालामा कानुन थिएन क्या रे, अब तिमीहरूका पालामा कानुन लाग्छ।
3: अनि अहिलेको जमानामा त यस्तो भन्नुहुन्न त फेरि, कानुन लाग्छ अरूलाई त्यतिकै बोक्सी त्यस्तो आरोप त लाउन पाइन्न नि बा।
2: ए भनेपछि हामी भन्न जान्ने केटाकेटी हुन थालेछन् अब होइन?
3: अब त्यति बेला त्यस्तो युग थियो, अहिले त यस्तो भन्न पाइन नि बा। बाहिरतिर नभन्नु है फेरि।
2: होइन, मैले त अब आफूले जानेको कुरा भनेको हो। हाम्रा पालामा पनि कति बोक्सीलाई तलाइयो तलाइयो, अझ एउटीलाई त गु पनि खुवाइयो।
3: तर त्यस्तो अहिले पहिले त्यस्तो थियो होला, त्यस्तो अन्धविश्वास थियो होला, अहिले त कानुन बनिसक्यो। अहिले यस्तो कुरा गर्दा चाहिँ अलि मिल्दैन है।
2: त्यही त, अब तिमीहरूले यसो भन्छौ धामीले फेरि बोक्सी हुन्छ भन्छ, कसको कुरा मान्ने कसको कुरा मान्ने, म त अलमल्ल परे हेरकेटी। के गर्ने के गर्ने,
3: त्यो धामी भन्ने पनि अन्धविश्वास हो। अहिले तर यस्तो बेसी आएर त्यस्तो लाउँदाखेरि त फेरि कति गाह्रो हुन्छ नि बा। यसो अरूलाई पनि नभन्नु, अब बेसी आएर लाउने काम पनि नगर्नु है। म त जान्छु केही हुन्न।
2: विष्णुजी।
3: हजुर हजुर, मैले त कस्तो डर लाग्यो, के भनौँ के
2: भनौँ। ल, राम्रो अभिनय गर्नु भएको छ, अभिनयको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। फेरि फेरि बसाइमा आउनुहोला, अहिलेको लागि गुड नाइटको शब्दहरू राख्नुहोस्।
3: ओके, खासमा त हजुरको लागि अनि प्राजीको लागि अनि मेरो घरकाले अनि मेरो दिदी अनि साथीमा भन्नुपर्दा अर्जुना छेत्री अनि चेतन छेत्रीको लागि भन्दै छुट्टी छु न।
2: टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँसँग हामी कुराकानी गरिसकेका छौँ। विष्णा आउनु भएको थियो, पालो तपाईँको हो, फोन गर्नुहोला 9867309040 फोन डायल गर्नुहोला, नम्बर तपाईँको लागि हामी खुला गरेका छौँ। अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु, कहाँदेखिको हुनुहुन्छ? म स्वागत गरे कहाँदेखिको हुनुहुन्छ म स्वागत गर्छु। नमस्कार हजुर।
4: नमस्कार दादा,
2: को बोल्नुभयो, कहाँबाट?
4: म गोर्खा हजुरकोटबाट मुना घिमिरे।
2: गोर्खा हजुरकोटबाट मुना घिमिरे होइन?
4: हजुर हजुर।
2: के छ मुना हालखबर तपाईँको?
4: हजुर,
2: के छ तपाईँको हालखबर भनेको?
4: सबै ठिकै छ भन्नुपर्छ है।
2: सबै ठिकै छ होइन?
4: हजुर हजुर।
2: आज भोलि के गर्दै हुनुहुन्छ?
4: खासै केही गरेको छैन दादा, घर सिकाम क्लास पढाइ नै दिदी छु भन्नुपर्छ है।
2: ल ठिक छ, कार्यक्रममा आउनु भएको छ, आज हामी के गर्छौँ थाहा छ नि तपाईँलाई।
4: थाहा
5: छ होइन आज कुन विषयवस्तुमा अभिनय गर्छौ?
4: मैले ल्याएको विषयवस्तु हुन्छ कि हुँदैन तपाईँ भन्नु है त?
5: भन्नुहोस् न, तपाईँले ल्याएको विषयवस्तु त किन नहुनु, भइहाल्छ नि।
4: म चाहिँ एउटा छोरीको आमा।
5: अनि
4: तपाईँ चाहिँ स्कुल पढाउने शिक्षक।
5: अनि
4: अनि म चाहिँ घरमा छोरीलाई बाली छोरीलाई पढ्न हुँदैन भनेर बाल हिंसा गरेर काममा जान लगाउँछु, तपाईँले चाहिँ मलाई सम्झाउन पर्यो है त।
5: ए हो नि,
4: हजुर हजुर,
5: ल ठिक छ, यो पनि ठिक छ होइन।
4: मैबाट सुरु गर्छु अभिनय चाहिँ, मैले चाहिँ यही विषयवस्तु सोध्छु क्या यसो।
5: होइन, के भूमिका फेर्ने हो? तपाईँ शिक्षिका, म चाहिँ यो चाहिँ छोरीलाई काम लगाउने।
4: होइन, तपाईँ नै टिचर हुनु है?
5: हो र?
4: हजुर हजुर।
5: ल ठिक छ, ल म 1 2 3 भनौँ।
4: हस्, अनि म सुरु गर्छु।
5: 1 2 3 एन्ड गो।
4: ल यो यो गीतान्जल चाहिँ यहाँ पो बसिरहेको रहेछ, तर मैले घाँसा जा भनेको सुनिन। तलाई टिका छिटो खुर्को भयो, घाँसा जा, तैँले पढेर के गर्छौ जमानामा, तँ पढ्नु सन्न पढ्दैन।
5: होइन
6: मम्मी, म पनि पढ्न जान्छु के?
4: त पढ्न जान पर्दैन भने सुनिन। तैँले पढेर के गर्थ्यौ त्यो जमानामा? छोरी त आशाको घर जाने जाँदो, त तैँले त जति सक्दो घरको काम गरेर आशाको घर सिगार्नुपर्छ।
6: हाम्रो सर आउनु भयो, यो हाम्रो सर आउनु भयो। सर सर, मम्मीले मलाई पढ्न जान दिनुहुन्न।
5: ए गीताञ्जली,
4: नमस्कार।
5: नमस्कार नमस्कार। ए गीताञ्जली, तिमी स्कुल किन नगएको? तिमी यहाँ घरमा बस्ने हो? खुर्को स्कुल जाऊ, ड्रेस लगाएर स्कुल जाऊ, म पनि स्कुलमा आउँदैछु। अनि के भाउजू तपाईँ? नमस्कार है भाउजू।
4: नमस्कार नमस्कार।
5: तपाईँ जस्तो यस्तो बुझ्ने मान्छेले पनि आफ्नो छोरीलाई स्कुल नपढाएर के गर्न खोज्नु भयो भन्नुहोस् त?
4: मास्टर साहब, अहिलेको जमानामा पढेर के गर्नु? जति पढे नि काम छैन यो नेपालमा। यो त अर्का घर जाने जातो, यसलाई त पढाएर के हुन्छ र? बरु छोरालाई पढायो भने बरु बुढेसकालमा त पाल्छ, यसले त केही गर्न
5: सक्दैन। अब छोराले पढायो भने बुढेसकालमा पाल्छ होइन त? अनि अनि छोरीलाई पढाएपछि केही गर्न सक्दैन?
4: केही गर्न सक्दिनँ, यो अर्काहरू जाने जातो हो नि। हाम्रो जमाना हामीले नि पढेन मुखेको, हामीले अर्काकै घरमा आएको आएको हो।
5: अनि छोराछोरी बराबरी भन्ने कुरा थाहा छ कि छैन तपाईँलाई भन्नु त?
4: यो भन्ने मात्रै हो, व्यवहारमा कहिले लागू हुँदैन के को।
5: अब तपाईँ ल ठिक छ, म तपाईँ अब यो नानीलाई स्कुल पठाइदिनु, म र तपाईँ एकछिन गफ गरौँ है।
4: हुन्छ
5: ल नानी, तिमी स्कुल जाऊ त। अनि तपाईँ सानो छँदाखेरि तपाईँको साथीहरू स्कुल जान्थे कि जान्थेनन् भाउजू?
4: हाम्रो पालामा त छोरीलाई पढाउने चलनै थिएन है मास्टर साहेब। हामी त घाँस चौरा मेलापातमा बिजी हुन्थ्यौँ, हाम्रा बाबुआमाले हामीलाई यही सिकाए, हामीले नि यही भन्ने।
5: अनि तपाईँको भाइहरू स्कुल जान्थे कि जान्थेनन्?
4: हाम्रो भाइहरूलाई त स्कुल लैजान्थे, हामीलाई त पढ्न जान मन भयो नि पढेन। पहिलेदेखि त्यस्तै संस्कारमा हो क्या, अब छोरीलाई पनि त्यस्तै गर्नुपर्छ भन्ने भयो हामीलाई त।
5: अनि तपाईँको भाइहरू स्कुल जाँदाखेरि तपाईँलाई पनि स्कुल जाउँ जाउँ लागेन?
4: जान त मन लाग्छ नि, हाम्रा बाबुआमाले हामीलाई नि पढ्न जान दिएनन्, त्यही भएर हामीले नि छोरीलाई पढ्न जान नजाऊ भनेर जानै पर्दैन।
5: अनि तपाईँको चाहिँ तपाईँलाई घाँस काट्नु पर्यो, अनि यहाँ आएर तपाईँलाई पनि घरको काम गर्दा गर्नुपर्छ। घाँस काट्न जाँदाखेरि, घरको काम गर्न जाँदाखेरि तपाईँलाई दुःख हुन्थ्यो कि हुन्थेन?
4: दुःख त हुन्थ्यो, अब के गर्नु त, छोरीको जुनी लिएर आएपछि यस्तै त हो नि, अब यसलाई पनि त्यसै गर्छु भन्ने सोचिरहेको थिएँ मैले त।
5: अनि तपाईँ अब तपाईँलाई कहिले पनि पढ्न, अब म पनि पढ्न पाए हुन्थ्यो भन्ने लागेन?
4: लाग्न त लाग्थ्यो, अब के गर्नु, त्यो जमाना त्यस्तै थियो।
5: हो, त्यो जमाना त्यस्तै थियो भन्दैमा अब तपाईँले पाउनु भएको दुःख, तपाईँले पाउनु भएको पीडा तपाईँको छोरीले पाओस् भन्ने चाहनुहुन्छ होइन तपाईँ?
4: त्यो त म चाहदिन नि हो मास्टर साहब।
5: हो, अनि तपाईँले चाहिँ दुःख पाओस् भन्ने नचाहने, अनि सुख होस् भन्ने बाटो तपाईँले कहाँनिर राख्नु भएको छ भन्नुहोस् त? तपाईँको बुवा आमाले तपाईँ हुन हो, तपाईँको बुवा आमा अलिकति शिक्षित हुनुहुन्थेन, कुरा बुझ्नु भएन, उहाँहरूले पढ्नु भएको थिएन, त्यसैले गर्दा तपाईँले पनि पढ्न पाउनु भएन। अब तपाईँ पनि आफ्नो छोरीलाई आफू जस्तै अनपढ बनाउने त, आफू जस्तै घाल दाउरा गर्ने, अनि अब तपाईँको श्रीमानले तपाईँलाई कति कुट्नुहुन्छ? तपाईँ बोल्न सक्नुहुन्छ? सक्नुहुन्न नि।
4: हजुर हजुर।
5: भोलि तपाईँको छोरीलाई तपाईँको ज्वाइँले यस्तै गरी कुट्यो भने के तपाईँलाई दुःख लाग्दैन?
4: लाग्छ।
5: हो, अब त्यही कुरा नहोस् भन्नको लागि अब तपाईँले के गर्नुहुन्छ त?
4: अब हुन्छ डाक्टर साहब, हजुरले मेरो आँखा खोलिदिनु भयो, म पनि छोरीलाई छोराको जसरी नै उच्च शिक्षा दिन्छु र छोरीलाई यो संसारको राम्रो मान्छे बनाएर स्कुल पठाउँछु, अबदेखि मेरो आँखा खोलिदिनु भयो।
5: अनि अनि तपाईँ अस्ति नै बिरामी हुँदाखेरि अब छोरीले केही गर्न सक्दैनन्, छोरी भनेको अर्काको घर जाने जात हो भन्नुभयो। अस्ति नै तपाईँ बिरामी हुँदाखेरि हामीले तपाईँलाई हस्पिटल लगेको हो कि होइन?
4: हजुर हजुर हो।
5: अनि त्यहाँ तपाईँलाई जाँच्ने त्यो डाक्टर छोरी मान्छे डाक्टर हुनुहुन्थ्यो कि हुनुहुन्थेन?
4: हुनुहुन्थ्यो।
5: हो, अब जब ती छोरी मान्छेले डाक्टर भएर तपाईँको उपचार गर्न सक्नुहुन्छ भने तपाईँको छोरीले उपचार गर्न सक्नुहुन्छ कि सक्नुहुन्न भन्नुहोस् त?
4: अब मलाई सक्छ जस्तै लाग्यो है
5: हजुरको कुरा सुनेर। ओ ल, अब चाहिँ आफ्नो छोरीलाई मजाले स्कुल पढाउनुहोस् है त।
4: हुन्छ।
5: घर बसालेको सुन्न नपरोस् नि फेरि।
4: हुन्छ हुन्छ, अबदेखि म यस्तो गल्ती कहिले पनि गर्दिन, आजदेखि मेरो आँखा खुलिसक्यो।
5: मुनाजी।
4: हजुर।
5: हुन्छ, कस्तो लाग्यो? जे होस् तपाईँले राम्रो अभिनय गर्नुभयो, राम्रो विषयवस्तु चुज गर्नुभयो, मैले सम्झाएको आइडिया कस्तो आयो तपाईँलाई भन्नुहोस् त?
4: राम्रो थियो है, अशिक्षित भएर अभिनय गर्नु पर्यो कि, आज मलाई विचार आयो।
5: ल ठिक छ, कार्यक्रममा आउनुभयो, अहिलेको लागि गुड नाइटको शब्दहरू राख्नुहोस्।
4: हजुर।
5: अहिलेको लागि गुड नाइटका शब्दहरू राख्नुहोस्।
4: फर्स्ट अफ अल त हजुरहरू दुवैजनाको लागि, मेरो घर फ्यामिलीको लागि र मेरो सम्पूर्ण साथीहरूको लागि भन्दै छुट्टिन्छु। नमस्कार दादा।
5: नमस्कार। टेलिफोन सम्पर्कमा मुना आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868309940 नम्बर तपाईँको लागि खुला गरेका छौँ। फोन डायल गर्नुहोला, नम्बर तपाईँको लागि खुला गरेका छौँ। र यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखि को हुनुहुन्छ साथी हुनुहुन्छ? नमस्कार हजुर। नमस्कार हजुर।
7: हजुर नमस्कार।
5: को बोल्नुभयो कहाँबाट?
7: हजुर,
5: को बोल्नुभयो कहाँबाट भनेको?
7: म यहाँ तरुणी गाउँपालिका चार जुठानदेखि नयाँ सर सिन्जाली मगरपुर गएको छु।
5: के सिन्जाली मगर भन्नुभयो?
7: नयाँ सर सिन्जाली मगर।
5: नयाँ सर सिन्जाली मगर।
7: हजुर।
5: तपाईँको नाम नयाँ सर हो?
7: नयाँ सर।
5: नयाँ माया सर कि नयाँ सर?
7: नयाँ सर सिन्जाली मगर।
5: नयाँ सर सिन्जाली मगर होइन?
7: हजुर।
5: के छ नयाँ सर जी, हाल खबर तपाईँको?
7: हाल खबर ठिक छ सर।
5: आज हामी के गर्छौ तपाईँलाई जानकारी छ कि छैन?
7: त्यति साह्रै जानकारी छैन।
5: त्यति साह्रै तपाईँलाई अभिनय गर्न आउँछ कि आउन्न?
7: हजुर,
5: तपाईँलाई अभिनय गर्न आउँछ कि आउन्न?
7: अलिअलि
5: अलिअलि आउँछ होइन?
7: हजुर।
5: आज कुन विषयमा अभिनय गर्ने हो भन्नुहोस् त?
7: त्यो तपाईँ आफै चुज गर्नुहोस् न है त।
5: ल, म चाहिँ जडिया हुन्छु।
7: हजुर
5: होइन, म चाहिँ जडिया हुन्छु, अनि त्यसपछि म आफ्नो घर झुक्किएर तपाईँको घरमा आउँछु होइन? अनि मैले उल्टै त मेरो घरमा आउने त मेरो परिवारसँगमा किन आइस् भनेर म तपाईँलाई उल्टै गाली गर्छु। शान्त ठाउँमा जानु न, शान्त ठाउँमा। म एउटा जडिया हुन्छु होइन, झुकेर म तपाईँको घरमा आइपुग्छु। अब जडिया मान्छे झुकेर घरमा कसैको घरमा पनि पस्न सक्छ, म तपाईँको घरमा आइपुग्छु होइन, ढोका ढकढकाउँछु होइन, सुन्नु भएको छ? टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँको आवाज हामीले सुन्न सकेनौ। पालो तपाईँको हो, फोन गर्नुहोला 98 68 39 40 को नम्बरमा अर्को साथी हुनुहुन्छ। नमस्कार हजुर।
8: हजुर नमस्कार।
5: को बोल्नु भयो? कहाँबाट?
8: म प्युठानबाट, ध्रुवा शाह।
5: ध्रुवा शाह, के छ ध्रुवाजी, खबर तपाईँको?
8: सब ठिक छ सर।
5: अनि यति बेला के गर्दै हुनुहुन्छ?
8: खाना खाएर अब बिस्तारामा जाम कि भने।
5: खाना खाएर?
8: हजुर
5: बिस्तारामा हुनुहुन्छ होइन?
8: हजुर अब बिस्तारा लाउँदैछ।
5: ल ठिक छ, कार्यक्रममा आउनु भएको छ। आज हामी के गर्छौँ थाहा छ होला क्यारे तपाईँलाई?
8: हजुर हजुर।
5: आज कुन विषयमा अभिनय गर्छौँ भन्नुहोस् त?
8: एउटा म बाउ बन्छु, हजुर छोरा भन्नुहोस् होइन?
5: अनि
8: मैले पढ्न पठाउँछु, हजुरले रक्सी खाएर पढ्न नगइकन झोला एकतिर फालेर अझ मालाई चम्कोन, हजुर आउनुहोस्।
5: ल ठिक छ ठिक छ। ल गजबको विषयवस्तु चोरी गर्नुभयो तपाईँले होइन?
8: हजुर।
5: ल म अभिनय सुरु गरेँ है त।
8: हस् हुन्छ
5: ओके।
1: स्कुल जाने बेला भयो अनि यो बाउले छापा नि मार्छ या यो झोला पनि हेर्नु आफ्नो जान्दै आफूलाई छान्न मुस्किल परिरहेछ। यो झोला पनि किताब बेचेर रक्सी खान मिल्ने भएको बाट म त किताबै बेचेर रक्सी खाइदिन्छु यार।
8: हजुर मलाई चम्को छ हेर त कतै बरे यसले मलाई पाल्छ कि भनेर कस्तो गरे थिएँ। आज यो छोरालाई भन्दा आज यत्नसम्म पढाए हेर त आज बिहान जाएर स्कुल पठाएको त ए त चुप लाग काम लाग्दैन मेरो कुरा सुन अलि राम्ररी।
1: तिम्रा कुरा गरेर सुन्छ यहाँ तिमी त बुढो भइसक्यो।
8: तँलाई पख तँलाई पख मैले भोलि बिहान जाने छु, अहिले र खाएर थापा थिएन भोलि बिहान तँलाई मैले जाने छु।
1: सुन त मेरो कुरा सुन, क्या मेरो कुरा सुन,
8: तेरो कुरा सुन्दैन मैले, चुप रक्सी खाछ तँलाई पढ्न पठाएको त रक्सी खाएर आछ सर, त्यस्तै गरिदिन तँलाई छोरी कसले दिन्छ, तैँले के गरेर जागिरी पाउँछस्? कति दुःख पाउँछ भने थाहा छैन तँलाई। चुप लाएर बस, मेरा कुरा सुन पहिला, म बाउ के चाहोस्
1: बाउ बा सुन मेरो कुरा सुन, मेरो कुरा सुन्छ कि म तिमीलाई
8: सुन्दैन, मैले रक्सी पनि खान्न, मैले जाँड पनि खान्न यो जमानासम्म अनि केही गर्दैन, आज रक्सी नखाने जाँड नखाने ए बाउको छोरो तैँले आज जाँड रक्सी खाएर मेरो इज्जत हालिदिने
1: के कुरा सुन्ने यार, अहिले टाउको ढुङ्गा र टाउको भोरालिनु मलाई खान्छ यार, म कुरा सुन्दैन यार।
8: मैले के गरेर सुधारौँ यो छोरालाई?
1: आफ्नै बाउले त मेरो कुरा सुन्दैन, कसले सुन्छ यार?
8: एक दिन होइन दुई दिन होइन सधैँभरि रक्सी खाँदै आउँदै झोला एकतिर फालेर आउँछ स्कुल पठाएको मान्छे, त्यस्तो पनि गर्ने हो? आज मेरो नाम पोल्यो, आज मलाई मेरो दुई चार वर्ष बाजुला पछि बाजुला र त्यतिसम्म जति दुःख दिने मलाई जेल पछि आफै दुःख पाउँदा साल पलस मेरो कुरा सुने छैन, अलि राम्ररी मेरो बाउको कुरा सुन्छु भनेर अलि ध्यान दिएर सुन्छस् भने मैले तँलाई राम्रो तरिकाले सम्झाउँछु। ए अझ उल्टो मलाई ढुङ्गाले आन्नी भन्छस्, भोलि
1: मलाई पैसा चाहियो कि मलाई रक्सी मलाई कपि किन्नलाई पैसा दिउ न।
8: पानी सिक्नु र पानी तँलाई भोलि बिहान रोक्छ, पढ्ने बेलामा
1: मलाई मलाई किताब किन्न पैसा देऊ न बाबु, मलाई किताब किन्न पैसा देऊ के
8: सिस्नो पानी हो सिस्नो पानी, तँलाई पैसा होइन सिस्नो पानी दिन, आज यस्तै गर्ने होस्, आज मेरो इज्जत हालिस, आज पढ्न गएको केटो आज हेर रक्सी खाएर के भन्यो होला नि गाउँमा मास्टरले के भन्यो होला नि आज
1: बाउले भाषण दिन थाले भने बाउको भाषण त कति सुन्नु यार, उता मास्टरले पनि भाषण दिन्छन् यता बाउले पनि भाषण
8: दिन्छन्,
1: आफ्नो कुरा त कसैले पनि बुझ्दैन यार, कस्तो गाह्रो
8: सम्झाउँछु नगरी कोठा गर्छु भाउ, आज तेरो मैले भन्या सुनिनस् भोलि आएन नखाए बेला तँलाई च्याप्प खानामा समातेर भोलि आएन सम्झाउँछु,
1: तैँले आज मेरो बाउले मलाई कुरै सुन्दैन नि यार,
8: आज बनाएर राख्दा थिए आमाले खान्थिस, आज तैँले ए आज रक्सी खाएर उल्टो ढोकेर स्कुल नगएर काली किताब एकतिर फालेर होइन के किताब बेचेर तैँले रक्सी खाएर आओस्,
1: मेरो बाउले मैले कहिले मासु खान दिएनन्, मेरो बाउले मेरो मासु खाएन,
8: त्यस्तै गर तँलाई ए तेरो जिन्दगी कसरी जाने त, तैँले दुःख नपाएको संसारमा कसैले दुःख पान्नन्, आज जहाँ रक्सी केही नखाने बाउको छोरो आज यस्तो बनियो
5: दुर्बाजी,
9: हजुर
5: समय त सकियो त होइन,
9: हाम्रो कार्यक्रम पनि सकियो,
5: सकिन सकिन लागेको छ, कति मिनट गयो अहिले,
9: है हजुर म त घडी हेरेको छैन,
5: ओहो 54 मिनट गएछ, ल हुन्छ गुड नाइटको शब्दहरू राख्नुहोस् ल तपाईँले,
9: सबभन्दा प्रथम त एकदमै यस्तो ल्याएको कार्यक्रम ल्याएकोमा हजुरलाई धेरै धेरै धन्यवाद र सम्झना गुड नाइट छ, त्यसपछि जलजला सबलाई आदिहरूलाई मलाई दुर्वासा भनेर चिन्ने नचिन्ने सबैलाई हवस् गुड नाइट भन्दै बिदा हुन्छु, हवस् नमस्कार
5: नमस्कार। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौं र अब हामी कार्यक्रमबाट विदा भएर जानुपर्ने हुन्छ, यतिन्जेल कार्यक्रम सुनेर साथ दिने तपाईँ सबै सबैलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ, कार्यक्रममा फोन गर्नुभयो तपाईँलाई पनि विशेष धन्यवाद ज्ञापन गर्छौ, बिजु त हामी भोलिको दिनमा सार्वजनिक गर्नेछौ यो क्रममा तपाईँलाई जानकारी गराए, र कार्यक्रमप्रति तपाईँको कुनै सुझाव सल्लाह वा प्रतिक्रिया छन् भने तपाईँले 98644 17298 फोन गर्नुहोला, नम्बर तपाईँको लागि छ, घर बाहिर सुकाएका लुगा कपडाहरू ल्याउनु भयो कि ल्याउनु भएन, भान्सा कोठाको ग्यासका चुलोहरू आगोहरू निभाउनु भएन, औषधि खानुपर्ने मान्छे औषधि खानुभयो कि खानु भएन होइन खानुहोला, सुझाव सल्लाह वा प्रतिक्रियाका लागि तपाईँ कहाँ कहाँबाट कार्यक्रम सुन्नुहुन्छ मलाई भन्नुहोला, 98644 17298 फोन गरेर भन्नुहोला, अनि तपाईँ अङ्ग्रेजी भाषामा तपाईँको नानी बाबुहरू कमजोर हुनुहुन्छ, तपाईँको नानी बाबुहरूलाई अङ्ग्रेजी भाषा आउँदैन अथवा तपाईँलाई आउँदैन, तपाईँ अङ्ग्रेजी भाषाको किताब किनेर यसो पढौँ भन्न चाहनुहुन्छ भने मलाई सम्पर्क गर्नुहोला, मसँग अङ्ग्रेजी भाषाको किताब छ भन्दै आजको लागि आवाजबाट म वीरेन्द्र गिरी विदा हुने अनुमति चाहन्छु, तपाईँको बाँकी पल शुभ रहोस्, किताब लिनका लागि 98644 17298 नै फोन गर्नुहोला, बिचमा हामी भोलिको कार्यक्रममा छुटाउनेछौ भन्दै आजको लागि आवाजबाट म वीरेन्द्र गिरी विदा हुने अनुमति चाहन्छु, तपाईँको बाँकी पल शुभ रहोस्, नमस्कार गुड नाइट।
10: नगर मेरो माया मा

0: समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz। यति बेला हाम्रो स्टुडियोको घडीमा रातको 10 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हात जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मुटुपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: भाइ भाइ भाइ, सामान पुऱ्याउने अनि आइहाल्ने है, अरू सामान पनि पुऱ्याउनु छ।
1: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
2: के हो?
0: ओ मन दाइ, नमस्कार।
2: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
0: त्यो त साइड जब दाइ, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
0: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ थाहा छ, त्यसैले त यही लिन आएको।
3: विदेशमा पनि फ्लो गार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
3: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
0: साथ जीवन घरको।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मन्जुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानुनी कारवाही गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781-4780-724 वा हिमालयज वाटर .com.np लगइन गर्नुहोस्।

हार्दिक नमस्कार प्रणाम। वरपर सर्र सर्र हावाको सरसराहट, आफ्नै शैलीमा फुलिरहेका बगैँचाका सुन्दर फुलहरू, उदाउने र अस्ताउने निरन्तरको गतिमा गतिशील आकाशका चन्द्र सूर्य र तारा नक्षत्रहरू, चिरबिर चिरबिर चिरबिराउँदै जीवनका गीत गुनगुनाउँदै गरेका चराचुरुङ्गीहरू र सागरको गहिराई भेट्ने यात्रामा अविरल अविच्छिन्न बगिरहेका नदीनाला एवं छहरा छाँगाहरू, यी सबै सबै कति दिव्य छन्, कति सुन्दर छन्। यिनकै उपस्थितिमा यो प्रकृति पनि कति सुशोभित देखिएको छ, कति दिव्य र ऊर्जादायिनी देखिएको छ। प्रिय सज्जन, प्रकृतिको यो दिव्य समयमा, यो सुन्दर समयमा तपाईँसँगको सुन्दर सामिप्य प्राप्त गर्दै सत्सङ्ग रूपी निर्मल जलमा स्नान गर्न तपाईँका घर आँगन घरद्वारहरूमा उपस्थित भएको छु। म लक्ष्मण भण्डारी, कार्यक्रम जीवन गङ्गा लिएर कार्यक्रम जीवन गङ्गाको एउटा नयाँ प्रवाहमा म तपाईँलाई हार्दिक स्वागत गर्दछु, अभिवादन अभिनन्दन टक्र्याउँदछु। प्रिय सज्जन, भगवान गौतम बुद्धले भन्नुभएको छ, असारे सारमतिनो सारे चासार दस्सिनो ती सारम नादिगच्छन्ति मिच्छा संकप्प गोचरा। जो असार वस्तुमा सार देख्दछन् अनि सारयुक्त वस्तुमा असार देख्दछन्, मिथ्या आकांक्षाहरू पछ्याउने त्यस्ता मानिसहरूले सार प्राप्त गर्न सक्दैन। प्रिय सज्जन, भगवान गौतम बुद्धले जीवनमा हामीलाई जुन कुरा महत्त्वपूर्ण छ, जे चाहिएको छ, जसका निमित्त हामी लागेका छौँ, त्यसैलाई सार भनेर भन्न खोज्नु भएको छ। सारको अर्थ स्थायित्व, शाश्वतता, दिव्यता, प्रज्ञा, बोध। त्यस्तो व्यक्तिले कहिल्यै पनि सार प्राप्त गर्न सक्दैन जसले असार वस्तुमा सार देख्दछ। असार भनेका ती हुन् जसमा कुनै सार छैन, दिव्यता छैन, सत्यता छैन, शाश्वतता छैन, अर्थात् जो क्षणभङ्गुर छन्, केही समयमा नाश भएर जानेवाला छन्, ती असार वस्तु हुन्। जसले क्षणभङ्गुर वस्तुहरूमा शाश्वतताको दर्शन गर्दछ, अर्थात् क्षणभङ्गुर वस्तुहरूलाई शाश्वत ठान्दछ, ती क्षणभङ्गुर वस्तुहरूमा नै सार देख्दछ, त्यस्तो व्यक्तिले निस्सारता प्राप्त गर्दछ, सार प्राप्त गर्न सक्दैन, सत्य प्राप्त गर्न सक्दैन। भ्रम त प्राप्त गर्न सक्ला उसले, तर बोध प्राप्त गर्न सक्दैन। जीवन बोधका निमित्त हो, जागरणका निमित्त हो, बुद्धत्वका निमित्त हो। प्रिय सज्जन, बुद्ध भनेको जागेको व्यक्ति हो। लुम्बिनीमा जन्मिएका सिद्धार्थ गौतम, जसलाई हामीले बुद्ध भनेर भन्दछौँ, उनी मात्रै बुद्ध होइनन्, जो जागृत छ त्यो व्यक्ति पनि बुद्ध हो। जसले बोध प्राप्त गरेको छ, जीवनको सत्यप्रति स्पष्ट हुन सकेको छ, ठिक र बेठिकको स्पष्ट विभेद गर्न सक्दछ, कुनै पनि सांसारिक घटना परिघटनाहरूले प्रभावित हुँदैन, आफ्नो जन्म मृत्यु आदि इत्यादिका बारेमा बेखबर छैन, त्यस्तो किसिमको विशिष्ट व्यक्ति नै बुद्ध पुरुष हो। प्रिय सज्जन, हामी सबै सबै बुद्ध हुने हैसियत राख्दछौँ। हामी भित्र पनि बोध र प्रज्ञाको मूल फुट्न सक्दछ। हामी पनि विभिन्न विषयहरूप्रति राग नराखिकन, द्वेष नराखिकन साक्षी भावले व्यवहार गर्न सक्दछौँ।
अनासक्त भावले व्यवहार गर्न सक्दछौँ। प्रिय सज्जन, त्यो बोध प्राप्त गर्नु नै जीवनको सार हो। त्यो बोध सदैव शाश्वत हुन्छ। प्रिय सज्जन, त्यो बुद्धत्व सदैव सदैव निर्मल हुन्छ, पवित्र हुन्छ, त्यो क्षणभङ्गुर हुँदैन। लालमोहन र लड्डु पिँडामा पाइने जुन स्वाद छ, त्यो स्वाद क्षणिक स्वाद हो। प्रिय सज्जन, शरीरको सम्पर्कबाट यौन सुखका माध्यमले जुन किसिमको आनन्द हामीलाई मिल्दछ, त्यो भ्रम हो। प्रिय सज्जन, त्यो शाश्वत आनन्द होइन, त्यो केही कालको आनन्द हो। यदि हामीले शारीरिक यौन सम्पर्कमा नै जीवनको सार देख्न थाल्यो भने हामी बुद्ध हुन सक्दैनौँ, बुद्ध हुन सक्दछौँ। प्रिय सज्जन, हामी बुद्ध त हुन सक्दैनौँ, तर बुद्ध हुनबाट हामीलाई कसैले पनि रोक्न सक्दैन। संसारमा मानिस दुई तरिकाले सकिन्छ, समाप्त हुन्छ, एउटा बुद्ध भएर, अर्को बुद्ध भएर। जसले क्षणभङ्गुर र विनाशकारी विषय वस्तुहरूप्रति सम्पूर्ण रूपले समर्पित भएर लाग्दछ र तिनै वस्तुहरूमा जीवनको सार देख्दछ, त्यो व्यक्ति बुद्ध भएर सकिन्छ भने ती क्षणभङ्गुर वस्तुहरूभन्दा पर पनि हाम्रो जीवन छ, शाश्वत जीवन, अमर जीवन, सनातन जीवन। त्यो अमर जीवन प्राप्त गर्नु छ, बोधलाई प्राप्त गर्नु छ, बुद्धत्वलाई प्राप्त गर्नु छ। यस्तो किसिमले जो लाग्दछ त्यो व्यक्ति वास्तवमा बुद्ध पुरुष हो। प्रिय सज्जन, त्यसैले भगवान गौतम बुद्धले भन्नुभयो, जसले असार वस्तुमा सार देख्दछ त्यसले सार प्राप्त गर्न सक्दैन, अनि सारयुक्त वस्तुमा असार देख्दछ त्यसले पनि सार प्राप्त गर्न सक्दैन। सारयुक्त वस्तु ध्यान, योग, प्राणायाम, यी मिन्स हुन्, यी हाम्रा मेजर्सहरू हुन्, यिनका माध्यमले हामीले बोधिलाई प्राप्त गर्न सक्दछौँ। जसले यी स्रोतहरूलाई निरर्थक ठान्दछ, बोध र प्रज्ञाको मार्गलाई निरर्थक ठान्दछ, त्यो व्यक्तिले पनि जीवनमा सार प्राप्त गर्न सक्दैन। भगवान गौतम बुद्धले अगाडि बताउनु भएको छ, सारम च सारतो यत्वा असारम च असारतो ते सारम अधिगच्छन्ति सम्मासं कपगोचरा। प्राकृत भाषामा भन्नुभएको छ, प्राकृत भाषालाई पाली भाषा पनि भनेर भनिन्छ। भगवान गौतम बुद्धको आफ्नो भाषा, यो समयको भाषा, उहाँले भन्नुभएको छ, बताउनु भएको छ, सारम च सारतो यत्वा असारम च असारतो ते सारम अधिगच्छन्ति सम्मासं कपगोचरा। जसले सारलाई सार भनेर बुझ्दछ र असारलाई असार भनेर बुझ्दछ, त्यस्ता किसिमका सम्यक सङ्कल्पयुक्त मानिसले मात्रै सार प्राप्त गर्न सक्दछन्। भगवान गौतम बुद्धले सम्यक सङ्कल्पको कुरा गर्नुभएको छ, सत्य सङ्कल्प, ठिक हो भन्ने किसिमको दृढ अठोट, यही नै सङ्कल्प हो सम्यक सङ्कल्प। प्रिय सज्जन, हामीले जे ठिक हो त्यसैलाई स्वीकार गर्नुपर्दछ, जे बेठिक हो त्यसलाई अस्वीकार गर्न सक्नुपर्दछ। यस्तो नहोस् कि हाम्रो स्वीकृति बेठिकका निमित्त अनि अस्वीकृति ठिकका निमित्त, यस्तो भयो भने विपरीत हुन्छ। सांसारिक मानिसहरू जो अधिक रूपमा भौतिक ऐश्वर्यप्रति एकहोरो ढङ्गले लागिरहेका हुन्छन्, ती मानिसहरूको बुद्धिमा पनि भ्रम पैदा भएको हुन्छ, त्यसैले उनीहरूलाई सार के हो असार के हो केही पनि थाहा हुँदैन, अनि सारलाई असार र असारलाई सारका रूपमा पनि उनीहरूले स्वीकार गर्छन्।